0: उद्धार गरिएका व्यक्तिलाई मैथली ब्यारेकमा चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदैछ। चिकित्सकीय परामर्श वा उपचारको आवश्यकता नहुनेलाई स्वेच्छाले आफन्त र परिवारको जिम्मा लगाइएको छ।
1: यस्तै प्रसंग आजको मध्याह दैनिकमा छापिएको छ। अर्को, माइकिङ गरेर अरूलाई जोगाए आफै जोगिएनन् शीर्षकको एउटा दुःखद खबर छ। भोटेकोसीमा बुधबार बिहान 81 बाढी आयो। सूचना पाए लगत्तै स्थानीय सरकार र प्रहरीले यथाशक्य माइकिङ गरेर सर्वसाधारणलाई घरबाट निस्केर नदीदेखि टाढा भाग्न सूचना दिए। ती मध्ये एक थिए बेत्रावती गाउँपालिकाका आईटी इन्जिनियर जनक आचार्य। उनले मोटरसाइकल चलाएर गाउँपालिकाका अर्का कर्मचारीले पछाडि बसेर माइकिङ गरिरहेका थिए। सिङ्गो बस्तीलाई घर छाडेर सुरक्षित ठाउँमा जान सन्देश दिइरहेका उनी नै अन्तिममा बाढीमा परे। बाढीले पछाडि बसेका कर्मचारीलाई पासोमा हुत्याएर पनि आचार्यलाई भने डुबायो। उनको शब केही पर भेटियो। माइकिङ गरेर सयौंलाई सुरक्षित ठाउँमा सारे तर आफै बाँच्न सकेनन्। उनका परिवारका एक सदस्यले भने आचार्य जस्तै हतार हतारमै भए पनि स्थानीय सरकार र प्रहरीले गरेको माइकिङले नदी तटीय क्षेत्रका सयौंको ज्यान जोगियो। तर माइकिङ गर्ने मध्ये केहीको ज्यान गएको छ। बेत्रावतीकै प्रहरी सहायक हवलदार सन्तोष रिजाल बाढी आउँदैछ भनेर माइकिङ गर्दा गर्दै बाढी नजिक आइपुग्यो। बाढी आउँदैछ भनेर हामी माइकिङ गर्न निस्केका थियौँ, उनले भने। असही साब राम काजी पौडेलको कमान्डमा हामी माइकिङ गर्न खटिएका थियौँ। असही पौडेल उनको बाइक पछाडि बसेर माइकिङ गर्दै थिए। बाढी नजिक आएपछि रिजाल बाइक त्यहीँ छाडेर भाग्न सफल भए। तर उनीसँगै माइकिङ गर्न गएका पौडेल बाढीमै हेलिए। आजको मध्याह्नमा माइकिङ गरेर अरूलाई जोगाए आफै जोगिएनन् शीर्षकमा खबर छ।
0: दशैं तिहार जस्ता ठूला चाड नजिक रहेका बेला भोटेकोसी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढी पछि रसुवागढी नाका पूर्ण रूपमा ठप्प भएको छ। बाढीले नेपाल र चीन जोड्ने पुल तथा सीमासम्म पुग्ने सड़क समेत बगाएपछि यो नाका लामो समयसम्म पूर्ण रूपमा सञ्चालनमा आउन कठिन देखिएको छ। कम्तीमा यो वर्षको दशैं तिहारका लागि व्यापारीले चिनिया सामान आयातको लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने देखिएको छ। लामो समयका लागि रसुवागढी नाका ठप्प शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।

0: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. सर्वोच्च अदालतले नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ. बिहिबार सर्वोच्च अदालतको पुणे जिल्लाले देउवा र खड्काले दायर गरेको निवेदनमा सुनवाई गर्दै अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो. अब निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको यो मुद्दामा निवेदकहरूले अन्तरकालीन आदेशको माग गरेका थिए. उनीहरूले काँग्रेसको महाधिवेशनसँग सम्बन्धित गतिविधि रोक्न भनेका थिए.
1: नेपालका जोखिमपूर्ण हिमतालको तत्काल वैज्ञानिक नक्साङ्कन गर्ने र चीनतर्फ रहेका जोखिमपूर्ण हिमतालको अध्ययन एवं जोखिम न्यूनीकरणका लागि नेपाल चीन संयुक्त प्राविधिक संयन्त्र गठन गर्न पहल गर्न संकल्प गरिएको छ. सिंहदरबारमा बिहिबार बिहान सम्पन्न सर्वदलीय बैठकले सीमापार नदी प्रणालीलाई ध्यानमा राख्दै नेपाल र चीनबीच रियल टाइम तथ्याङ्क आदान प्रदान तथा पूर्व सूचना प्रणालीलाई प्रविधि मैत्री र संस्थागत बनाउने संकल्प गरेको हो.
0: रसुवाको भोटेकोशी बाढीमा कर्णाली प्रदेशबाट रोजगारी तथा ज्याला मजदुरीका लागि गएका 200 जना भन्दा बढी सम्पर्कविहीन भएका छन्. यो कर्णाली प्रदेशका हुन्. उनीहरू कोही जागिरको सिलसिलामा त कोही रोजगारी तथा मजदुरका रूपमा रसुवा गएका थिए. सल्यानका 104 जना सम्पर्कविहीन छन्. त्यसगरी हुम्लाका 9 जना सम्पर्कविहीन छन् र अरू जिल्लाका पनि जाजरकोटका 3 जना सम्पर्कविहीन भएको र मुगुका 15 जना अझै पनि सम्पर्कमा नआएको जनाइएको छ.
1: बुधबार बिहान भोटेकोशी नदीमा आएको भयानक बाढीमा परि सुदूरपश्चिम प्रदेशका सम्पर्कविहीन 100 जना भन्दा बढी सम्पर्कविहीन भएका छन्. रसुवा लगायतका प्रभावित जिल्लामा कर्मचारी मजदुर सुरक्षाकर्मी लगायत सम्पर्कविहीन भएका हुन्.
0: रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ. विभिन्न क्षेत्रमा बाढी र पहिरोले क्षति पुर्याएपछि नेपालका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको घोषणा तीव्र बनेको छ. छिमेकी राष्ट्र भारत र चीनदेखि विश्व बैंक, संयुक्त राष्ट्र संघीय निकाय, रेडक्रस र अमेरिकासम्मले उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्.
1: चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङ स्थित कोरला नाका नै प्रभावकारी बन्ने देखिएको छ. रसुवागढी र तातोपानी नाका प्राकृतिक विपदका कारण जोखिममा पर्दा भरपर्दो नाकाका रूपमा कोरला उपयुक्त बन्दैछ. तथापि उच्च हिमाली क्षेत्रमा रहेको यो नाका चिसो मौसममा चल्न नसक्ने बाध्यता पनि रहेको छ.

0: सेवा जिस हो
1: डिश हो खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब खेल र खेलाडीका खबर। नेपालमा भएको ठूलो प्राकृतिक विपदमा विश्वका खेलकुद संस्थाहरू र खेलकुद कर्मीहरूले सहानुभूति प्रकट गरेका छन्। यसै बीच नेपाल एले अस्ट्रेलियाको टप एन टी ट्वेन्टी सिरिजमा बिहिबार हैदराबाद किङ्स एकाडेमीसँग 31 रनको हार बेहोरेको छ।
4: अब विदेशका खबर। चीन नेपाल सीमामा पर्ने तिब्बतमा ठूलो वर्षापछि आएको भीषण बाढी पहिरोमा परि 3 जनाको मृत्यु भएको छ भने 558 जना बेपत्ता रहेको चिनिया सरकारी संचार माध्यम सिन्हुवाले जनाएको छ। बेपत्ता मध्ये 260 जना विदेशी नागरिक रहेका छन्।
3: अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा सम्झना वाग्ले भट्टराई र चन्द्रलाल पाण्डेले लेख्नु भएको छ प्राकृतिक विपद कस्तो संरचना बनाउने शीर्षकमा। विपदमा महिलामाथि पर्ने असर अझ फरक हुन्छ। विपदपछि बालबालिका, ज्येष्ठ नागरिक र घरको हेरचाहको जिम्मेवारी पनि महिलामाथि बढी पर्न सक्छ। सुरक्षित शौचालय, आवास, स्वास्थ्य सेवा र यातायातको अभावले महिलामा जोखिम बढाउन सक्छ। त्यस्तै दलित, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक, भूमिहीन र दुर्गम क्षेत्रका नागरिकको जोखिम पनि फरक हुन सक्दछ।
4: चीनसँग डिजास्टर डिप्लोमेसी आवश्यक शीर्षकमा अनिल पोखरेल कान्तिपुर दैनिकमा आफ्नो विचार लेख्नुहुन्छ। ठाउँ ठाउँबाट बस्ती हटाउने, कुन भूगोलमा कस्तो सडक बनाउने भन्ने बारे योजना बनाउनु पर्छ। दुई पटक ठूलो क्षति भएको हुनाले रसुवागढी क्रिटिकल नाका जस्तो देखिन्छ। यो नाका क्षेत्रबाट आउने बाढीका कारण ठूलो भौतिक र मानवीय क्षति भयो, राजस्वमा ठूलो घाटा पुर्यायो। अब हामीले त्यो नाकाको जोखिम क्षेत्रमा सुरुङ बनाउने हो वा फरक किसिमले सडकको म्यापिङ गर्ने हो भनेर सोच्नुपर्ने बेला भएको छ। अब हामीले दीर्घकालीन रूपमा सोच्ने र रणनीति बनाउने काम गर्नुपर्दछ।
3: रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भएको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सुदेश टाइम चेक इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5555 7070 61 र 0855 5573 53।
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 4493 580 र 0855 5560 4640।
4: It's 6 o'clock. अहिले 6 बजे को छ।
5: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल भदौ 12 गते शुक्रबार, सुन 2026 अगस्त 28 तारिक, साउन शुक्ल पक्षको जनै पूर्णिमा तिथि।
7: काया कैरन का साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
8: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: बाढीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार, 389 शव फेला, हराइरहेका आफन्त खोजिएका लागि धेरैजना आश र त्रासमा भौतारिँदै।
5: विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ्दै निजी क्षेत्रको स्वस्फूर्त सहभागिता।
6: क्वाटीका लागि चाहिने दलहन जन्ने रैथाने बाली संकटमा संरक्षण उत्पादन र उपभोगमा विशेष ध्यान दिनुपर्नेमा विज्ञको जोड।
9: रैथाने बालीहरूलाई चाहिँ जोगाउनु पर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन त्यसलाई उपयोग गर्नेतिर लाग्यो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौँ।
5: इबोला विरुद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दाबी, WHO द्वारा युगान्डालाई इबोला मुक्त घोषणा।
6: र फिफा निलम्बनका कारण नेपालले AFC 17 वर्ष मुनिको एसियन कप छनोट गुमायो।
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
11: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे BBSC NAH भेटेनरी डाक्टर र कृषि तर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
12: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
13: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
12: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् OPD सेवा,
13: 24 घन्टा इमर्जेन्सी सेवा,
12: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
13: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
12: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
13: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
12: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
13: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
12: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
13: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
12: भेन्टिलेटर सेवा,
13: होल बॉडी चेकअप जाँचको सुविधा
12: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
13: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656 5853 5893।
14: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
15: सर, र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
14: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
12: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773787।
5: भोटेको सी नदीमा अस्ति अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या 389 पुगेको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 17, नुवाकोटमा 28, धादिङमा 33, चितवनमा 137, गोर्खामा 32, तनहुँमा 28, नवलपरासी पूर्वमा 87 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। अहिलेसम्म 1976 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 जना मजदूर तथा स्थानीय बासिन्दालाई पनि नेपाली सेनाले उद्धार गरेको छ। अहिलेसम्म सम्पर्कविहीन भएकाको संख्या 977 पुगेको छ। प्राधिकरणका अनुसार तीमध्ये 517 जना विदेशी नागरिक छन्। घाइते 73 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। खोज तथा उद्धारको काम आज पनि हुने सरकारले जनाएको छ। हराएका आफन्तहरूको बारेमा नजिकैको प्रहरी कार्यालय या पालिकामा जानकारी गराउन सरकारको आग्रह छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोसी बाढीपछि कम्तीमा 977 जना सम्पर्कविहीन छन्। उनीहरूका परिवारजन खोजीका लागि भोटेकोसीको तल्लो तटीय क्षेत्र र काठमाडौँका विभिन्न अस्पतालमा पनि भौतारिरहेका छन्। हजारौं आफन्तले सामाजिक सञ्जाल मार्फत खोजीका लागि अपील गरिरहेका छन्। खोजी र उद्धारमा खटिएको नेपाली सेनाले पहिलो प्राथमिकता बाढीमा फँसेका, जंगलमा गएर ज्यान जोगाएका, जीवित रहेकाहरूको उद्धारमा ध्यान दिएको जनाएको छ। जसले गर्दा अहिले खोला किनारको ठाउँ ठाउँमा पुरिएका शव भेटिएको स्थानीय बासिन्दाको भनाइ छ। कतिपय मानिस आफन्त खोज्दै शव संकलन गरेर राखिएका अस्पतालमा पनि पुग्ने गरेका छन्। घाइतेहरू उपचारको लागि काठमाडौँ आउने क्रमसँगै काठमाडौँका प्रमुख अस्पतालहरूमा घाइते र आफ्ना आफन्त खोज्ने नागरिकको ठूलो भीड लागेको छ। उद्धारमा ढिलाइ र राज्यको उपस्थिति कमजोर भएको गुनासो गर्दै घाइतेहरू आफ्नै खर्चमा हेलिकप्टर चार्टर गरेर पनि काठमाडौँ आइपुगेका छन् भने सम्पर्कविहीन भएकाहरूबारे जानकारी लिन आफन्तहरू हिजो बिहानैदेखि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र त्रिवी शिक्षण अस्पतालमा पनि धाउन बाध्य भएका छन्।
6: भोटेकोसी बाढी प्रभावितको उद्धार, राहत र व्यवस्थापनका लागि यति बेला सरकार स्रोत जुटाउन लागि परेको छ। सरकारले आन्तरिक र बाह्य जगतमा सहयोगका लागि अपील गरिसकेको छ। अर्थ मन्त्रालयले पनि आन्तरिक रूपमा कहाँ कहाँबाट कुन कुन शीर्षकमा रहेको रकम उद्धार र राहतका लागि उपयोग गर्न सकिन्छ भनेर गृह कार्य गरेको छ। बाढी पीड़ितको उद्धार, राहत लगायत अत्यावश्यक व्यवस्थापनका लागि सरकारसँग तत्काल 20 अर्ब रूपियाँ उपलब्ध रहेको अर्थ सचिव घनश्याम उपाध्यायले बताउनुभयो। यो चालू आर्थिक वर्षको बजेटमा विनियोजित प्रधानमन्त्री राहत कोष, विपद व्यवस्थापन, दैवी प्रकोप लगायत विभिन्न शीर्षकमा छुट्याएको रकम हो। अहिलेसम्म भौतिक लगायत मानवीय क्षतिको विवरण आइसकेको छैन। यद्यपि प्रारम्भिक रूपमा अहिले सरकारले पीड़ितको उद्धार, राहत वितरण, आपतकालीन व्यवस्थापनका लागि चालू आर्थिक वर्षको बजेटबाट झण्डै 20 अर्ब रूपियाँ तत्काल उपयोग गर्न सक्ने अवस्था रहेको उपाध्यायले बताउनुभयो। स्रोत संकलनका लागि प्रधानमन्त्री राहत कोष र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष गरी दुई प्रकारका खाता सञ्चालनमा छन्। यी खाता विभिन्न 10 वाणिज्य बैंकमा रहेका छन्। भोटेकोसीमा बुधबार आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र खोज तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम पनि बढ़िरहेको छ। राष्ट्रिय विपत्तिमा निजी क्षेत्रको सरकारलाई खुलेर सहयोग आएको छ। नेपाल चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार, राहत र पुनस्थापनाका लागि निजी क्षेत्रले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्न थालेको छ। विपत्ति घड़ीमा विभिन्न व्यावसायिक समूह, बैंक तथा वित्तीय संस्था र निजी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोड़ रूपियाँ सहयोग घोषणा तथा जम्मा गर्न थालेका छन्। हिजोसम्म सार्वजनिक भएका विवरण अनुसार निजी क्षेत्रबाट मात्रै 20 करोड़ रूपियाँ हाराहारीमा नगद सहयोग घोषणा तथा प्रतिबद्धता आएको छ। यसमध्ये केही रकम कोषमा जम्मा भइसकेको छ भने केही घोषणा गरिएका रकम हस्तान्तरणको प्रक्रियामा छन्। सरकारले विपदका लागि प्राप्त हुने आर्थिक सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत परिचालन गर्ने र निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले एकद्वार प्रणाली मार्फत बुझ्ने व्यवस्था गरेको छ।
5: रसुवागढी नाकाबाट करिब 18 किलोमिटर चीनतर्फ लेन्दे खोलाको बहाव थुनिएर ठूलो ताल बनेपछि भोटेको सीमा फेरि बाढीको जोखिम देखिएको छ। त्यहाँ 11 हेक्टर क्षेत्रफलमा ताल बनेको र पानीको सतह बढ्दै गएकाले जुनसुकै बेला फुटेर बाढी आउन सक्ने जोखिम रहेको भन्दै सरकारले सतर्कता अप्नाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार लेन्दे खोलाको बहाव रोकिएर ताल बनेको र त्यसले जोखिम कायम राखेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले अस्ति बुधबारको जस्तो जोखिम नरहे पनि सतर्क रहनुपर्ने देखिएको बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच नेपाल चीन सीमा नजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्व सूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भयो। घटनापछि पूर्व सूचना प्रवाह नगरेको भन्दै सरकारको सर्वत्र आलोचना शुरू भएको छ। तर जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने भौगोलिक विकटता पूर्वाधारको अभाव र बाढीको अस्वाभाविक स्वरूपका कारण सूचना प्रवाह गर्न नसकिएको दावी गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढीको प्रकृति र तीव्र बहावले गर्दा पूर्व सूचना संयन्त्रले काम गर्ने मौका नै नपाएको बताउनु भएको अन्नपूर्ण पोस्टमा खबर छ। कायाकैरनमा क्वाँटीका लागि चाहिने दलहनजन्ने रैथाने बालीको अवस्था बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो असि त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
17: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
18: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
19: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9852512206
18: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
20: बाढीवासीहरूका लागि खुसीको खबर
21: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
22: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
23: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235312।
5: फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार 389 शव फेला हराइरहेका आफन्त खोजीका लागि धेरैजना आश्र त्रासमा भौतारिँदै विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ्दै निजी क्षेत्रको स्वस्फूर्त सहभागिता भोटेकोशीको तटीय क्षेत्रमा बाढीको जोखिम कायमै लगायतका खबर प्रस्तुत।
6: अब बाँकी खबर। अस्ति बुधबार भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढीका कारण रसुवा जिल्ला बिजुली र सड़क सम्पर्कबाट विच्छेद भएको छ। विनाशकारी बाढीले रसुवालाई नुवाकोट धादिङ हुँदै पृथ्वी राजमार्गसँग जोड्ने 82 किलोमिटर लामो गल्छी स्याप्रीबेसी रसुवा सड़क ध्वस्त भएको छ। बाढीले गल्छी स्याप्रीबेसी रसुवा सड़क क्षतिग्रस्त बनाएसँगै हिमाली जिल्ला रसुवाको सड़क सम्पर्क टुटेको छ। धादिङको जिल्ला सदरमुकाम धादिङबेसी पनि पृथ्वी राजमार्गको सिधा सम्पर्कबाट बाहिर पुगेको छ। रसुवालाई सड़क सञ्जालसँग जोड्न अब ट्र्याक खोल्नुपर्ने अवस्था छ। अहिले सड़क विभागसँग 7 मात्रै बेली ब्रिज स्टकमा छन्। कुनै ठाउँमा पक्की पुल बगाएमा औसत 15 दिनमै बेली ब्रिज जडान गरेर यातायात सेवा सञ्चालन गर्न सकिन्छ। तर बाढीले 30 भन्दा बढी पुल बगाउँदा विभागसँग 7 मात्रै स्टक छन्। यसैबीच कोविड महामारी अन्तर्राष्ट्रिय तनाव र गएको आर्थिक वर्ष 23 र 24 गतेको नवयुवा आन्दोलनको प्रभावपछि तङ्ग्री नै लागेको अर्थतन्त्रमा भोटेकोशीको विनाशकारी बाढीले ठूलो धक्का पुर्याएको छ। अस्ति मात्रै नेपाल राष्ट्र ब्याङ्कले आर्थिक वर्ष 82-83 आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रका सुधारोन्मुख सूचकहरू देखाएको थियो। तर त्यही दिन बिहान आएको बाढीले अर्थतन्त्रमा धक्का पुर्याउने देखिएको छ। हिजो पूर्वाधारमन्त्री अस्ति पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीबाट पूर्वाधारमा मात्रै 2 खर्बको क्षति भएको आकलन गरिएको बताउनु भएको छ। बाढीले पूर्वाधारमा क्षति पुर्याएको बताउँदै उहाँले पुल र सडक निर्माणलाई प्राथमिकता दिएर पुननिर्माण गरिने बताउनुभयो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले भूकम्पको प्रभाव देशभरि केही विकेन्द्रित रहेको र यसपटकको विपद मुख्य नदी तटीय क्षेत्र र सहरी इलाकामा बढी केन्द्रित रहेको बताउनुभयो। नेपालको भौगोलिक विविधताका कारण विभिन्न किसिमका प्राकृतिक विपद आउने गरे पनि यसपटकको बाढीले बढी नै क्षति पुर्याएको श्रेष्ठको भनाइ छ। उहाँले सुस्ताएको अर्थतन्त्र बिस्तारै तग्रिन खोज्दै थियो तर यस विपत्तिले पुनः क्षति पुर्याएकाले भौतिक पूर्वाधारमा ठूलो रकम थप लगानी गर्नुपर्ने अवस्था सृजना भएको बताउनुभयो। यसले समग्र आर्थिक वृद्धिलाई पुनः सुस्त बनाउने निश्चित देखिन्छ। प्रारम्भिक दृश्य हेर्दा यसको गम्भीर प्रभाव सम्भवतः 2072 भूकम्प बराबरकै हुने देखिन्छ। आजको नयाँ पत्रिकामा खबर छ।
5: आज जनै पूर्णिमाको अवसरमा विशेष खानाका रूपमा क्वाटी खाने चलन छ। क्वाटी खान गेडागुडी फलाउनु पर्छ। दलहन बालीमा पर्ने यस्ता गेडागुडी खेतबारीका डिल तथा कानलाख सुक्खा जमिन भिरकुना जाँक सुकै खेती गर्न सकिन्छ। अन्तर बाली र घुम्ती बालीको रूपमा पनि खेती गर्ने किसानको पुरानो अभ्यास छ। क्वाटीका लागि खोजी गरिने तर उत्पादन बढाउनेतर्फ ध्यान पुग्न नसक्दा यस्ता रैथाने दलहन बाली अहिले सङ्कटमा परेका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
0: आज धेरैको भान्सामा विशेष परिकार पाक्ने गर्छ, त्यो हो क्वाटी। विशेष गरी 9 प्रकारका गेडागुडीलाई टुसा उमारेर तयार पारिने परिकार नै क्वाटी हो। गेडागुडी ठ्याक्कै 9 प्रकारकै हुनुपर्छ भन्ने चाहिँ छैन। बर्खामा खेतबारीको कामले शिथिल भएको शरीरलाई धेरै गेडागुडीको मिश्रणबाट बनेको तातो झोल खाँदा ऊर्जा मिल्छ अनि रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ। त्यसैले क्वाटीको पोषण महत्व मुख्य छ। राष्ट्रिय जिन बैङ्कका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई।
9: त्यो दाल बालीका चाहिँ बालीहरूलाई मिसाउने चलन छ। त्यो चाहिँ ठाउँ विशेष अनुसार फरक फरक हुन्छ। जस्तै चाहिँ मास, मुङ, चना, बकुल्ला, भटमास, सिमी, बोडी, गत, केराउ, जस्तै चाहिँ यहाँ त्यो गरिन्छ भने विशेष ठाउँ अनुसार चाहिँ विभिन्न बालीहरूका जति पनि लेगुम छन् त्यो मिसाएर चाहिँ खाने चलन छ। यो मुख्य गरी हामीमा भरपूर पोषण छैन, त्यो पोषणको लागि पनि यो धेरै महत्त्वपूर्ण छ।
0: दलहन बालीबाट पोसिलो क्वाटी बन्छ तर ती बाली बिस्तारै सङ्कटमा पर्दै गएका छन् जुन हाम्रै रैथाने बालीमा पर्छन्। पछिल्लो समय उन्नत जातहरू समेत विकास हुँदै गएका छन् तर क्वाटी खान भने रैथाने बालीकै खोजी हुने गरेको डाक्टर भट्टराई बताउनुहुन्छ।
9: यी सबै रैथाने बाली हुन्। अब चाहिँ आएर कुनै जातहरू चाहिँ अहिले विकासी पनि भएको छन् तर चाहिँ उहाँहरूले चाहिँ अझै चाहिँ यो विकासी जात भन्दा रैथाने बालीमा चाहिँ बढी पोषक तत्व पाइने भएको भएर उहाँहरूले चाहिँ रैथाने बालीलाई नै खोजी चाहिँ यो क्वाटीको रूपमा चाहिँ प्रयोग गर्ने चलन छ।
0: धेरै अघिसम्म दलहन बालीमा आत्मनिर्भर भए पनि पछिल्ला वर्ष गेडागुडी आयात हुने क्रम बढ्दो छ। रैथाने दालजन्य बिउ लोप हुनु, खेती घट्दै जानु, विगतमा जस्तो किसानले बिउ जोगाउने अनि ऐँचो पैँचोको अभ्यास हराउनु, जलवायु परिवर्तनको प्रभाव, युवा पुस्ताले यस्ता बालीको खेतीमा चासो नदिनु लगायतका कारण यी बाली सङ्कटमा परेका हुन्। अहिले क्वाटी पनि सीमित गेडागुडीको भरमा खाने अवस्था आइसकेको छ। फेरि रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई।
9: हामी जति पनि क्वाटी खानको लागि जस्तै 9 बाली भन्छौँ, त्यो 9 बाली भन्दा पनि अरू धेरै पनि मिसाउन सकिन्छ। त्यसले गर्दा ती बालीहरू चाहिँ अहिले सङ्कटको अवस्थामा छन् र अहिले चाहिँ धेरै ठाउँमा चाहिँ किन क्वाटी नै पाइँदैन, 1-2 मात्रै मिसाएको छ भनेर चाहिँ यो सुपर मार्केटहरूमा पनि अहिले चाहिँ 9 थरीकै मिसाएको नपाइने गुनासो चाहिँ यो चाहिँ उपभोक्ता जो किन्नुहुन्छ उहाँहरूले चाहिँ गरिरहनु भएको छ। त्यसले गर्दाखेरि यो चाहिँ सङ्कटको अवस्था हो। रैथाने बालीहरूलाई चाहिँ जोगाउनु पर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन त्यसलाई उपयोग गर्नेतिर लाग्यो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौँ।
0: सङ्कटमा परेका यी दलहन बालीलाई नार्कको जिन बैङ्क मार्फत संरक्षण गर्ने प्रयास भइरहेको छ तर जिन बैङ्कको एकल प्रयास मात्रै पर्याप्त छैन। दलहन बालीका बिउको संरक्षण, किसानलाई यस्ता बालीको खेतीमा प्रोत्साहन तथा खेती विविधीकरण र उत्पादनको बजारीकरणमा ध्यान दिनुपर्नेमा विज्ञको जोड छ जसले हाम्रो संस्कृति मात्रै होइन पोषण सुरक्षा र माटोको स्वास्थ्य जोगाउन पनि महत्त्वपूर्ण टेवा पुर्याउँछ।
6: संकटमा परेका दलनजन्य बालीको संरक्षण उत्पादन र उपभोगका विषयमा राष्ट्रिय जिन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराईसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि बाढी प्रभावित क्षेत्रकै प्रसंग, भोटेकोशी बाढीमा बगेका व्यक्तिको शव तल्लो तटीय क्षेत्रमा पुगेपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ। रसुवा र नुवाकोटबाट बाढीमा बगेकाहरूको शव नुवाकोटसँगै धादिङ, चितवन, तनहुँ, नवलपरासी लगायत क्षेत्रमा पुगेका छन्। नुवाकोट, धादिङ र नवलपरासीमा शव राख्ने ठाउँ नभएर अन्यत्र जिल्ला पठाएको छ भने चितवनमा क्षमताभन्दा बढी संकलन भएपछि वैकल्पिक उपाय खोज्न थालिएको छ। विभिन्न जिल्लाबाट पोखरा लगेर राख्न थालिएपछि त्यहाँ पनि शव गृह भरिएको अस्पतालहरूले जनाएका छन्। चितवनमा धेरै संख्यामा शव भेटिएपछि भरतपुरमा अस्थायी शव व्यवस्थापन केन्द्र स्थापना गर्न लागि छ। यस्तै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य प्रकोपको जोखिम पनि बढेको छ। मानिस तथा पशु मरेका कारण शव व्यवस्थापन, फोहोर र खानेपानीको स्वच्छता चुनौतीपूर्ण बन्दै गएकाले संक्रमणको जोखिम रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। बाढीपछि पानी जम्ने ठाउँ बढ्दा लामखुट्टेको प्रजनन स्थल विस्तार हुन सक्ने भएकाले डेङ्गी, मलेरिया लगायत किटजन्य रोगको जोखिम समेत निगरानीमा राखिएको छ। खाद्य सामग्री दूषित भई खाद्य विषाक्तता र आन्द्राजन्य समस्या पनि देखिन सक्ने डाक्टरहरूले बताएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढीपछि अहिलेसम्म पानीजन्य रोगको असामान्य वृद्धि भने देखिएको छैन, तर दूषित पानीका कारण आउँदा दिनमा जोखिम बढ्न सक्ने भएकाले निगरानी र प्रतिकार टोली परिचालन गरिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन
2: हरेक मन्थ।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
5: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
5: ग्रुप राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।
8: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
9: अब बाँकी खबर। संसदमा प्रतिनिधित्व गर्ने दलहरूले रसुवाको भडेको सिबाडीबाट उत्पन्न विपत्तिको सामना गर्न साझा संकल्प गरेका छन्। विपत्तिको यस घडीमा राष्ट्रिय एकताको परीक्षाका रूपमा व्याख्या गर्दै दलहरूले दलगत मतभेदभन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रति बद्धता जनाएका छन्। हिजो बसेको सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलप्रासी लगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिको सामना गर्न 10 बुँदे साझा संकल्प गरेका हुन्। बैठकपछि सार्वजनिक गरिएको साझा संकल्पमा उद्धार तथा राहतमा राजनैतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने उल्लेख छ।
8: अब विदेशको खबर। अफ्रिकामा इबोला संक्रमण नियन्त्रणको प्रयास तीव्र भइरहेका बेला इजिप्टको एक औषधि कम्पनीले घातक बुन्डी बुग्यु प्रजातिको इबोला विरुद्ध सम्भावित खोप विकास गर्ने घोषणा गरेको छ। इजिप्टको मिना फार्मले महामारी तयारी नवप्रवर्धन समितिबाट 1,65,50,000 अमेरिकी डलरसम्मको सहयोग पाउने भएको छ। जर्मनीको बर्लिनमा यसको सहायक कम्पनी प्रोफायोजनले विकास गरिरहेको खोपलाई प्रयोगशाला चरणबाट मानवमा गरिने प्रारम्भिक क्लिनिकल परीक्षणसम्म पुर्याउने लक्ष्य राखिएको एफपीले जनाएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले 42 दिनसम्म नयाँ संक्रमण नदेखिएपछि युगाण्डालाई इबोला मुक्त घोषणा गरेको छ। डब्ल्युएचओले युगाण्डालाई आधिकारिक रूपमा इबोला मुक्त घोषणा गरेको हो।
9: अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले आउँदो नोभेम्बर 8 विश्वमा हुने एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमाएको छ। हिजो एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल भने यसमा समावेश छैन। गएको असार 11 निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5 प्रतियोगिता हो। यसअघि नेपालले निलम्बनकै कारण साफ च्याम्पियनसिप 2026 20 वर्ष मुनिको एसियन कप छनौट, एएफसी च्याम्पियन्स लिग महिला र 17 वर्ष मुनिको एसियन कप छनौट गरी 4 प्रतियोगिता गुमाएको छ। 17 वर्ष मुनिको एसियन कप छनौटमा 35 टोली सहभागी हुँदैछन्। टिमलाई 7 समूहमा विभाजन गरिएको छ।
8: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गैराती मध्यमदेखि ठूलो वर्षा भएको छ। आज गोसी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा लुम्बिनी प्रदेशका पहाड र तराईका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। जनै पूर्णिमाला प्रभावलाई लक्षित गर्दै मौसम पूर्वानुमान महाशाखाले निकालेको विशेष मौसम पूर्वानुमान अनुसार आज र भोलि प्रमुख धार्मिक क्षेत्रमा दिउँसोदेखि मध्यम वर्षा हुने तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
9: भेकुडी मण्डपमा चलिरहेको 18 संस्करणको नाडा अटो 2026 प्रदर्शनमा राखिएका हेलमेटमा 20-35% छुट दिएको छ। प्रदर्शनीमा नेपाली उत्पादन, केपीआई, भारतीय ब्रान्ड, एरो स्टार, एसएमके कम्पनी लगायतका हेलमेट राखिएका छन्।
8: पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पूरक रिटमा सर्वोच्च अदालतले अन्तरकालीन आदेश नदिएपछि काङ्ग्रेस महाधिवेशनका लागि बाटो खुलेको छ। काङ्ग्रेस महाधिवेशनका सबै कार्यतालिका स्थगनको माग राखेर देउवा र खड्काले सर्वोच्चमा अलग अलग पूरक रिट दायर गरेका थिए।
9: राजनैतिक संक्रमणका कारण निजी क्षेत्रको मनोबल एकदमै गिरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले कर्जा उठाउन सकेका छैनन्। गएको आर्थिक वर्षमा निजी निजी क्षेत्रमा 3,59,36,00,00,000 रुपियाँ मात्रै कर्जा विस्तार भएको छ।
8: चीनसँगको व्यापारी कारोबारका लागि मुस्ताङको कोरोला नाका नै प्रभावकारी बन्ने देखिएको छ। रसुवागढी र तातोपानी नाका प्राकृतिक विपदका कारण जोखिममा पर्दा भरपर्दो नाकाका रूपमा कोरोला उपयुक्त बन्दै छ। तथापि उच्च हिमाली क्षेत्रमा रहेको यो नाका चिसो मौसममा चल्न नसक्ने बाध्यता पनि रहेको खबर गोर्खापत्रले लेखेको छ।
9: रसुवाको भटेकोशी नदीमा अस्ति आएको बाढीले फुर्याएको क्षतिका सम्बन्धमा राष्ट्रिय योजना आयोगले विस्तृत अध्ययन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरेर यस्तो अध्ययन गर्ने तयारी गरिरहेको आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बताउनुभयो।
8: भोटेकोशी त्रिशुली नदीको उर्लदो बेल रसुवा नुवाकोट दादिङ र चितवनका बस्तीमा प्रवेश गर्दा त्यसले केवल घर सडक र पुल मात्र बगाएन, हजारौं परिवारको जीवनसँग गाँसिएको पशुधनमाथि पनि ठूलो प्रहार गरेको छ। बाढीको त्रासदी बीच मानिस आफ्नो ज्यान जोगाउन दौडिरहेका थिए, तर धेरै गोठमा बाँधिएका गाई भैँसी बाख्रा भेडा र अरू पशु भने असहाय बनेर बाढीको सामना गरिरहेका थिए। विपदको खबरमा प्राय बेपत्ता मानिस भत्किएका घर र अवरुद्ध सडकका तस्विर देखिन्छन्, तर त्यही तस्विरको छेउमा एउटा अर्को पीडा पनि लुकेको हुन्छ, बोल्न नसक्ने पशुको पीडा। उनीहरू पनि विस्थापित भएका छन्, घाइते भएका छन्, कतिपय बगेका छन् र कतिपय अझै उद्धारको पर्खाइमा छन्। विपदमा पशुको पीडा, विशेष सतर्कता अपनाउन कृषि मन्त्रीको निर्देशन शीर्षकको खबर गोर्खापत्रले लेखेको छ।
9: सरकारले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न सबै उद्योग र व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विपदको समय हुन सक्ने अत्यावश्यक खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सबै व्यावसायिक प्रतिष्ठानलाई सचेत गराएको छ।
8: र नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले देशकामा उत्पन्न भीषण बाढी तथा प्राकृतिक विपत्तिको विषम परिस्थितिलाई ध्यानमा राख्दै सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई हवाई भाडा नबढाउन निर्देशन दिएको छ। प्राधिकरणको हवाई यातायात विभागले हिजो पत्र जारी गर्दै नागरिकको हितलाई मध्यनजर गरेर भाडा दर नियन्त्रणमा राख्न निर्देशन दिएको हो। काया कैरनमा अब पाल उखानको
9: एकता नै बल हो।
8: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
9: बाढीका कारण अलपत्र परेका झन्डै 2000 जनाको उद्धार, 389 शव फेला, हराइरहेका आफन्त खोजीका लागि धेरैजना आश्रत त्रासमा भौतारिँदै।
8: विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ्दै, निजी क्षेत्रको स्वस्फूर्त सहभागिता।
9: क्वाटीका लागि चाहिने दलहन जन्ने रैथाने बाली संकटमा संरक्षण उत्पादन र उपभोगमा विशेष ध्यान दिनुपर्ने विज्ञको जोड।
8: इबोला विरुद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी, WHO द्वारा युगाण्डालाई इबोला मुक्त घोषणा।
9: र फिफा निलम्बनका कारण नेपालले AFC 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो।
8: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौँ। विपदको बेला जे पायो त्यही भिडियो र फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र पैसा कमाउन खोज्ने कन्टेन्ट क्रिएटरहरूलाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ महान कन्टेन्ट क्रिएटर भनेर लेखिएको लुगा लगाएका मान्छे बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। भिडियो खिचिरहेका आफ्ना साथीलाई उनी भन्दैछन्, माटो मुनि गाडिएको सब पनि जुम गरी गरी खिच है भाइ, अर्को बाढी नाउन्जेल खान पुग्ने डलर झार्नुपर्छ क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौँ। घरबाट बाहिर निस्कन अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
2: 93.2 स्वदेश FM।
7: नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। रसुवामा गएको बाढीका कारणले गर्दाखेरि धेरै मानिसहरूले जीव धनको जनधनको क्षति बेहोर्नु परेको छ। निकै ठुलो हिम पहिरो विनाशकारी बाढीका कारण विपदको सामना गर्नु परेको छ। कतिपयको सागबास उडेको छ, मानिसहरू बेपत्ता भएका छन्, अङ्ग भङ्ग भएका छन्, कसैको हात फेला पर्छ, कसैको खुट्टा फेला पर्छ। आदरणीय श्रोता, विपदको निकै ठुलो कहरका बीचबाट यतिखेर हामी बोलिरहेका छौँ। भूकम्पले हिम पहिरो ल्याएको होइन, हिम पहिरोले कम्पन गरेको बताइएको छ। 27 पुल बगे, नेपाल चीन जोड्ने लाइफलाइन सडक ध्वस्त भयो। ऊर्जा क्षेत्रमा निकै ठुलो क्षति भएको छ। बाढीले चीनतर्फ पनि ठुलो क्षति गरेको छ। चिनिया प्रधानमन्त्रीले छ्याङ तिब्बतमा पुगेको खबरहरू आएका छन्। आदरणीय श्रोता, भोटेकोशी नदीमा आएको विनाशकारी बाढी हिमालयमा घटेको एक विशाल भूगर्भीय घटनाको परिणाम भएको वैज्ञानिकहरूले यतिखेर औल्याएका छन्। भीषण बाढीमा परेर बेपत्ता भएकाहरू मध्ये बिहिबार अबेरसम्म करिब 400 जनाको शव फेला परिसकेको जानकारी प्राप्त भएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ। सब भेटिने क्रम पनि जारी नै छ। टाढा टाढासम्म बगेका कारण एकातिर खोजी कार्य जटिल बनेको छ भने अर्कातिर पर्याप्त चिस्यान गृहको अभावमा सब व्यवस्थापनमा चुनौती थपिएको छ। आधुनिक श्रोता चितवनमा रहेको स्वास्थ्य संस्थाहरूमा अधिकतम 50 भन्दा बढी शव राख्न सक्ने क्षमता छ, तर भेटिएका शव संख्या 100 नागिसकेको छ। नेपालका अधिकांश अस्पतालमा एकैपटक 100 शव राख्न सक्ने चिस्यान गृह छैनन्। ठूलो संख्यामा शव आउँदा अस्पतालको नियमित संरचनाले धान्न सक्दैन। गर्मी मौसमका कारण शव छिट्टै कुहिन सक्छ। बाढीले शरीर छेदविच्छेद भएका, अङ्ग छुट्टिएका वा लामो समय पानीमा रहेका शवको पहिचान झन कठिन भएको छ। यो पानी मात्र बगेर आएको होइन, यो निकै गेग्रान बगेर आएको हो। हिमालबाट ढुङ्गा मुढा रुखहरू बगेर आएका छन्। त्यसैले गर्दाखेरि अझै पनि खतरा बाँकी रहेको पनि बताइएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्छौँ चीनको जलस्रोत मन्त्रालयले नेपाल नजिक छोचेन खोला र पुरेपु ट्याङ्सपोक नदीको सङ्गम छेउको ठूलो ताल बनेको यतिखेर जनाएको छ। तालमा करिब 20,00,000 घनमिटर पानी जम्मा भएको र पानी बाहिरिन थालेको पनि त्यहाँको चिनिया मन्त्रालयले जानकारी दिएको छ। आदरणीय श्रोता,
10: यसमा वरिष्ठ अधिवक्ता तथा ड्युएलका पूर्व अध्यक्ष यदुनाथ खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: नमस्कार, गुड मर्निङ।
10: अब सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्नु भनेको नेपाली कंग्रेसको महाधिवेशन अघि बढाउने बाटो पूर्ण रूपमा खुलेको भन्ने हो वा अझै केही कानूनी अडचनहरू बाँकी छन्?
11: यस्तो छ, हेर्नुहोस्, सबभन्दा पहिला हेर्नुहोस्, नेपाली कांग्रेसको महाधिवेशन कुनै व्यक्ति वा गुटको इच्छा र अनिच्छामा निर्भरको विषय होइन। त नेपालको संविधानको धारा 269(4) ले राजनीतिक दलको विधान लोकतान्त्रिक हुनुपर्छ भन्छ र निश्चित अवधिमा नेतृत्वको निर्वाचन हुनुपर्छ भन्ने संवैधानिक दायित्व पनि निर्धारण गरेका छ। त्यसैले राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 16 पनि त्यो संवैधानिक दायित्वबाट दललाई बाहिर जान दिँदैन, अथवा प्रत्येक पदाधिकारीको निर्वाचन चाहिँ प्रत्येक 5 कम्तीमा एकपल्ट गर्नुपर्छ भनेर विशेष परिस्थितिमा पनि कानुन तथा विधानले दिएको सीमाभन्दा बाहिर गएर गर्न सकिँदैन। नेपाली काङ्ग्रेसको विधानको धारा 17(1) त्यही व्यवस्था छ। त्यसैले यो जुन फैसला विरुद्ध पुनरावलोकनको निशा प्रदान भएको भए पनि त्यसैले अघिल्लो फैसला स्वत बदर वा निष्क्रिय गरेको होइन। सर्वोच्चको पूर्ण इलासले महाधिवेशन रोक्न वा माग गरेको अन्तर्कालीन आदेश अस्वीकार गर्दै हिजो कुनै काम रोक्न वा गर्न आदेश नदिएको अथवा महाधिवेशन रोक्ने प्रथम दृष्टिको आधार नदेखिएको भने स्पष्ट पारेछ।
10: भनेपछि अदालतले रिट नै खारेज नगरी अन्तरिम आदेश मात्रै अस्वीकार गरेको हो भने यसको कानुनी अर्थ के हुन्छ? त्यसो भए
11: यसो हुन्छ, मुख्य रूपमा नियमित महाधिवेशन रोक्ने प्रयोजनको लागि गएको रिट अन्तर्कालीन आदेशको निवेदन थियो। त्यो अन्तर्कालीन आदेश टाइममा फेसी दिनुपर्ने अथवा नियमित महाधिवेशन रोक्नुपर्ने देखिएन भने अदालतले बोलिसके पछाडि अथवा महाधिवेशन रोक्ने कुनै न्यायिक आदेश अस्तित्वमा नरहेको अवस्थामा नेपाली काङ्ग्रेसले आफ्नो विधान, राजनीतिक दल सम्बन्धी ऐन र नेपालको संविधान अनुसार नियमित महाधिवेशनको प्रक्रिया अघि बढाउने कानुनी रूपमा सम्भव मात्र होइन, यो आन्तरिक लोकतान्त्रिक संवैधानिक दायित्व पुरा गर्ने कार्य समेत हो। त्यसैले यसलाई सामान्य रूपमा हेर्नु हुँदैन। हेर्नुहोस्, सर्वोच्चले नरोक भनिसके पछाडि अब दायित्व, अब आन्तरिक लोकतन्त्रको र संवैधानिक दायित्व भनेको यो। हेर्नुहोस्, त्यसैले यो प्रक्रिया अघि बढाउनु त कानुनी रूपमा सम्भव मात्रै होइन, दायित्व सम्भव त छ नै। हेर्नुहोस्, अब आन्तरिक लोकतान्त्रिक संवैधानिक दायित्व पनि नेपाली काङ्ग्रेस पार्टीको हो। त्यसैले यसलाई अगाडि बढाउने कुरामा कहीँ कतै रोकिँदैन भन्ने मलाई कानुनी अथवा त्यसको व्याख्याको विषयवस्तु त्यो आदेशको हिजोको आदेशलाई हामीले यसरी बुझ्नुपर्छ।
10: अब अदालत त पानी परेर नै भएको छ नेपाली कङ्ग्रेसका लागि। अब देउबा खड्काको पक्षले अब यो आदेश विरुद्ध पुनरावेदन वा अर्को कानुनी बाटो खोज्न सक्छन् कि सक्दैनन्? त्यसो भए
11: छैन, यो आदेश विरुद्धमा अर्को बाटो छैन, यो अन्तिम आदेश हो। यो आदेशले महाधिवेशन, नियमित महाधिवेशन रोक्ने किसिमबाट आदेश आएको छैन, अथवा महाधिवेशन सम्पन्न, नयाँ केन्द्रीय कार्य समितिको निर्वाचित र नयाँ पदाधिकारी निर्वाचित, नयाँ कार्यकाल प्रारम्भ हुनको लागि मानिस रोक्नु भन्ने आदेश नदिएको कारणले त्यो अगाडि बढ्न सक्छ।
10: अदालतले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन गर्नु रोक्नु पर्ने अवस्था नदेखेको हो भने अब कंग्रेसको महाधिवेशन सम्बन्धी प्रक्रिया रोक्ने अन्य कुनै कानूनी आधारहरू बाँकी छन् त्यसपछि पनि
11: छैन। अब हिजोको आदेश सर्वोच्च अदालत अभिलेख अदालत हो, माथिल्लो अदालत हो, सर्वोच्च अदालतको हिजोको आदेशले के गर्यो भने त्यो प्राइममा फेसी देख्यो, कारण गर्नुपर्ने फैसला कारण गर्नुपर्ने गरी कुनै आदेश निर्देश गरेकै छैन। यसमा त पहिलाको वैशाख चार गतेकोले जो निर्देश आदेश गरेकै छैन, रिट निवेदनै खारेज भएको छ भने निवेदन मागेपछि अन्तरिकाले आज जारी गर्नुपर्ने समयको पूर्वावस्था त प्रथम दृष्टि प्रायमा फेसी नै देखिएन भन्छ। यसभन्दा पहिलाको रिट निवेदन जुन फैसला भएको छ त्यसबाट जारी भएको भए अथवा कुनै एउटा आदेश जारी भएको भए त्यसलाई त्यो अनुसार कारण गर भन्न सकिन्थ्यो। जस्तो हेर्नुहोस् उदाहरणको लागि, यसभन्दा पहिला रिट निवेदन नगर्नु अथवा त्यो नहुनु भन्ने किसिमबाट केही फैसला भएको अथवा विशेष महाधिवेशनको प्रश्नमाथि प्रश्न उठेर यो गैर कानुनी भएको भन्ने हुँदा हुँदै गर्न खोजिएको भए अदालत रोक्थ्यो। रिट निवेदनै खारेज भएको छ पहिला, अनि फैसला कारण के रोक्ने? खारेज भएको फैसला कारण अन्तरकालीन आज रोक्नु भनेको त्यो पूर्वावस्था देखिएर कारण गर्नुपर्ने गरी कुनै आदेश निर्देश गर्नुपर्ने अवस्था देखिएर खारेज भएको रिट निवेदनबाट के फैसला कारण रोक्ने हो? फैसलाले केही बोलेकै छैन, यसो गर भनेकै छैन भने रिटै निवेदन खारेज भएको छ भने त्यसलाई फैसला कारण रोक्नु भने कसरी भन्ने भनेर सर्वोच्च अदालतले हिजो प्रथम दृष्टिमा नै
10: प्राइमेसी
11: देखिएन भने
10: प्राइमेसी नदेखिएको भन्दै अन्तरिम आदेश अस्वीकार गर्नु भने यसको सरल कानुनी अर्थ के हो? यो प्राइमेसी भने
11: यो प्राइमेसी भनेको पूर्वावस्था भन्छ, सरस्वती हेर्दा अहिले नै हामी भित्र प्रवेश गर्नु परेन होइन। प्राइमेसी फर्स्टमै सर हेर्दैमै यो देखियो, यस पछाडि अरू हामी भित्र जानै परेन, खोतल्नै परेन, पूर्वावस्था
10: यसलाई कुन कुन आधार लियो सर्वोच्चले चाहिँ?
11: त्यही त मैले अघि भने नि, यो 83 साल वैशाख 14 गते जुन समिति इजलासबाट जुन फैसला आएको थियो त्यो फैसलाले रिट निवेदन खारेज गरेको हो। रिट निवेदन खारेज भइसके पछाडि त्यो फैसला कार्यान्वयन गर्न रोकिपाऊ भनेर गएको नि अन्तरकालीन आदेश, त अन्तरकालीन आदेश हो यो, अन्तरिम होइन। कि मुद्दाको विवाद, मुद्दा सर्वोच्च अदालतमा चलिरहेको विवाद छ भने त्यो विवाद त्यो मुद्दाले अन्तिम टुङ्गो नलाग्दै त्यसको कुनै कार्य सम्पन्न भयो भने त्यसलाई रोकिपाऊ भन्ने इन्टरलोकेटेड अर्डर अर्थात् अन्तरकालीन आदेश हो। अन्तरकालीन आदेश मागेर गएकोमा यसभन्दा पहिला 83 साल वैशाख 4 गते जुन फैसला भएको छ त्यो फैसलाले रिट निवेदनै खारेज गरेको छ भने के कारण रोक्ने हो? फैसला कारण रोकिपाऊ भने जाने 156 मुलुकी देवानी संहिता 2074 कार्यान्वयन संहिताको 156 फैसला कारण हुन रोक्ने व्यवस्था हो अन्तरकालीन आदेशमा जा।
10: अब यसले चाहिँ शेरबहादुर देउबा र पूर्णबहादुर खड्काको दाबीलाई चाहिँ कतिको कमजोर तुल्याएको छ यो फैसला कार्यान्वयन स्थगन गर्नुपर्ने कानुनी अवस्था नदेखिएको पछि?
11: अब यसो चाहिँ हेर्नुहोस्, यसले के हुन्छ भने अब नियमित महाधिवेशन होइन मुद्दाको अन्तरकालीन आदेशको माको मूल प्रयोजन के थियो भने 15 महाधिवेशनको प्रक्रिया रोक्नु थियो। सामान्य अदालतबाट त्यो माग भयो अन्तरकालीन आदेश जारी भएन, त्यसैले अदालतले रोक आदेशको अभावमा रोक्ने आदेशको अभाव छ अदालत रोक भने होइन। नेपाली काङ्ग्रेसले आफ्नो विधान राजनीतिक दल र संविधान बमोजिम निर्धारित माग सम्पन्न गर्यो भने त्यसपछि मुद्दामा महाधिवेशन रोक्ने आदेश जारी गर्नु व्यावहारिक र उपचारात्मक दुवै दृष्टिकोणले निष्प्रयोजन हुन्छ। हेर्नुहोस् निष्प्रयोजन हुन्छ पछि सामान्य सर्वोच्चले स्थापित सिद्धान्त नै छ कि विवादित पदको अथवा कुनै अवधि समाप्त भएपछि सम्बन्धित जुन इस्यु उठ्या छ त्यो विवादित कार्यको समाप्ति समाप्त भएपछि रिटको औचित्य समाप्त हुन्छ भने धेरै मुद्दामा बोलेको छ। हेर्नुहोस् जस्तो कुन कुनमा छ भने हेर्नुहोस्, यो संविधान थियो नि संविधान सभाको समयावधि होइन, संविधान सभाको समयावधिका सन्दर्भमा पनि सर्वोच्चले बोलेको छ किन औचित्य समाप्त भएको छ भनेर, संविधान सभा विघटन भएपछि रिटको औचित्य समाप्त हुन्छ भनेको छ, धेरै मुद्दा बोलेको छ। हेर्नुहोस् संविधान सभा नै विघटन भइसकेपछि निवेदनको औचित्य समाप्त हुन्छ भने सर्वोच्चले बोलेका धेरै नजिरहरू छन् धेरै मुद्दामा, मैले एउटा उदाहरण दिएको। त्यसैले त्यो निवेदनको औचित्य के थियो भने विशेष महाधिवेशनबाट आएको पदाधिकारीले नियमित महाधिवेशन गर्न पाइँदैन, त्यो विशेष महाधिवेशन वैध छैन, भन्ने कुरामा सर्वोच्च अदालतको वैशाख 4 गतेको वैधता दिइसके पछाडि र रिट निवेदन खारेज भएपछि फैसला कारण गर्ने पाटो रहेन. रिट खारेज भएकोले के कारण गर्ने? फैसला कारण अन्तर्कालीन आदेश रोक्ने हो फैसला कारण हुनबाट. खारेज भएको रिटको फैसला कारण के हुन्छ? यसो गर उसो गर भनेकै छैन, निर्देश गरेकै छैन. त्यसैले रोक्न पर्ने भन्ने कुरो कायमा फेसि सुरुमै सरस्वती हेर्दै देखिएन भन्ने भयो भने अबको अवस्था के हो भने हेर्नुहोस्, अब नियमित महाधिवेशन तोकिएको मितिमा सम्पन्न भयो तर सर्वोच्च अदालतको यो अन्तर्कालीन आदेश त हिजो दिएन. यो जुन चलेको पुण्डावलोकनबाट निस्सापर अनुमति प्राप्त भएर जुन पूर्णिलासमा गएको छ त्यो पूर्णिलासको फैसला नियमित महाधिवेशन पछाडि भयो भने त्यो निवेदनको औचित्य समाप्त भएको मानेर रिट निवेदन खारेज हुन सक्छ.
10: भनेपछि अब जुन यो आधिकारिकताको विवादपूर्ण इजलासमा पुगेको छ अहिले नै त्यो पूर्णबहादुर खड्का र शेरबहादुर देउवाको रिटमा अन्तरिम आदेश नदिइसकेको अवस्थामा यदि त्यस पछाडि आउने फैसला जो चाहिँ मूल रिट त त्यहाँ कायमै छ होइन त्यो त्यसमा फरक फैसला आयो भने अहिले अगाडि बढाइएको कङ्ग्रेस महाधिवेशनका निर्णयहरू यसको औचित्यमा चाहिँ के असर गर्दैन त्यसो भए?
11: होइन, यसो छ अहिले महाधिवेशन रोक्नको लागि अदालतले रोक दिएन नि, रातकै पुणे जिल्लाले रोकेन नि हिजो. नरोकेपछि यसको के हो भने हेर्नुहोस्, यो समयमै माएको अन्तरिम संरक्षण प्राप्त गर्न सकेन भने त्यसको परिणामस्वरूप नियमित महाधिवेशन सम्पन्न भयो भने स्वयं न्यायिक प्रक्रियालाई पनि पराजित गर्ने घटना यो होइन. बरु लोकतान्त्रिक निर्वाचन प्रक्रिया हो क्या यो. निवेदकको तत्काल उपचारको माग निष्प्रयोजन र बाँकी रहेमा केवल सैद्धान्तिक र पूर्ववर्ती कानुनी चाहिँ प्रश्न मात्र रहने अवस्था त हुन्छ. तर त्यसो भन्दैमा अदालतले भोलि नियमित महाधिवेशन नरोकेर गर्न दिइसके पछाडि यो मुद्दा जुन नियमित महाधिवेशन रोक्ने समेतबाट जुन विशेष महाधिवेशनको विरुद्धमा भएको मुद्दा त नियमित प्रक्रियामा आइसक्यो त, नियमित महाधिवेशन भएर 15 महाधिवेशनबाट आइसक्यो त. भनेपछि यो मागदाबी निरर्थक हुने, हेर्नुहोस् यो मागदाबी निरर्थक हुन्छ नै. यसलाई अरू अन्तर्राष्ट्रिय उमा पनि यस्ता मुद्दाहरू धेरै छन् हेर्नुहोस्, धेरै अरू अवस्था बोलिएका छन्. त्यसैले यो मुट भन्छ यसलाई, मुट भनेको अथवा निष्प्रयोजन हुने अवस्था आउँछ. यो निष्प्रयोजन भनेको रिट निवेदनको मागदाबी नै निष्प्रयोजन भएपछि त्यसले मुटनेस भन्छ, निरर्थक.
10: यो आदेशले चाहिँ कङ्ग्रेसको संस्थापन इतर पक्षलाई महाधिवेशन रोक्ने कानुनी प्रयासमा ठुलो धक्का भन्न मिल्छ?
11: मिल्छ. यसलाई जो मागदाबी लिएर जानु भएको थियो हिजो निवेदकहरूले, निवेदकहरूको माग बमोजिम अन्तरिमकालीन आदेश जारी नभएको कारणले अब नियमित महाधिवेशन अगाडि बढ्छ. नियमित महाधिवेशन अगाडि बढेर तोकिएको समय भयो भने

0: गर्नै पर्छ। त्यसैले यसको लागि नगर्नको लागि अब कोही कति छुट छैन नेपाली काङ्ग्रेसलाई अहिले, त्यसैले त्यो गर्न पर्छ कुनै पनि अदालतले अब चाहिँ नगर्ने भन्ने चिज रोक्ने अवस्था हुँदैन। यो मुद्दाको फैसला अन्तिममा टुङ्गो लाग्ने विषयवस्तु हो, नियमित महाधिवेशन भइसके पछाडि यसको औचित्य समाप्त भयो भने बहस हुन सक्छ पछि, तर त्यसो भनिरहँदा अदालतले नियमित महाधिवेशन गर्न दिइसकेको नरोकेको अवस्थामा अदालतले भोलि गएर फेरि त्यही नियमित महाधिवेशनलाई नै भइसकेको नियमित महाधिवेशन अवैध छर गर्ने भन्ने कुरा चाहिँ गाह्रै पर्छ।
1: अब भनेपछि कङ्ग्रेसले अब मिल्नुको विकल्प पनि रहेन, कि चाहिँ अब अलग अलगमै फ्याक्सनै हुनु पर्यो कि चाहिँ मिल्नु पर्यो, अब अन्य कानुनी आधारले चाहिँ कङ्ग्रेस फेरि हाम्रो कब्जामा आउँछ वा चाहिँ 14 महाधिवेशनबाटै कै नेतृत्वले चाहिँ 15 महाधिवेशन गर्नुपर्छ भन्ने उहाँहरूको दावी पनि यसले अलिक कमजोर बनायो होइन। अब चाहिँ
0: अब यसो चाहिँ हेर्नुहोस्, नेपाली काङ्ग्रेस आखिरी नमिली सुखै छैन, हेर्नुहोस् यहाँ विभिन्न व्यक्तिहरूका जुङ्गाका लडाई भए, अदालतमा यस्ता मुद्दाहरू अदालतसम्म लैजाने विवादको सृजना गर्ने अवस्था आउनु हुन्थेन, यो दुर्भाग्यपूर्ण हो हेर्नुहोस्। त्यसैले यसको लागि अब एउटा बाटो खुल्ला भएको छ कि दुवै पक्षहरू मिलेर नियमित 15 महाधिवेशन जाने, त्यसले हेर्नुहोस् पार्टी एकता र लोकतान्त्रिक अभ्यासमा अझ मजबुत हुन्छ भन्ने कुरा आम नेपाली जनता र लोकतन्त्रवादीहरूको ठम्बे छ।
1: नेपाली कङ्ग्रेस एक दिक्का अब बन्नुको कुरा, त्यसपछि पुरानो लोकतान्त्रिक पार्टी पनि हो, नेपाली कङ्ग्रेसभित्र निकै उतार चढावहरू पनि आइ नै रहेका छन्, तर नेपाली कङ्ग्रेस जस्तो पार्टी पटक पटक अदालतको ढोका ढकढकाउन जानु भनेको चाहिँ यसले कस्तो खालको सङ्केत गर्यो?
0: होइन हेर्नुहोस् न, पहिला कुरो हेर्नुहोस्, नेपाली कङ्ग्रेसको विधानको विषयवस्तुलाई लिएर त्यो कानुन होइन, विधानलाई कानुन भन्दैन हेर्नुहोस्, नेपाली काङ्ग्रेसको विधान कानुन होइन, सम्मानित सर्वोच्च धेरै सिद्धान्तहरूमा धेरै संस्थाका विधानहरूलाई कानुन होइन व्याख्या गरेका छ। यो विधानलाई टेकेर मुद्दा अदालतमा लैजाने प्रविधानहरू साइड गर्नुपर्छ अदालतले पनि हो हेर्नुहोस्, प्रत्येक कुराहरूमा ल्याएपछि लो दर्ता गर्ने, हेर्नुहोस् पोलिटिकल क्वेसन, पोलिटिकल क्वेसनमा मुद्दा हेर्नु हुँदैन भन्ने छ त होइन, पोलिटिकल क्वेसन होस्लाई जोडेर संविधानसँग जोडेर कानुनसँग जोडेर पोलिटिकल क्वेसन निवारण गर्ने जुन प्रचलन आज बढेका छ त्यो कारणले मुद्दाको प्रवृत्ति राजनीतिक मुद्दाहरू पोलिटिकल क्वेसनका मुद्दाहरू पनि संविधान र राजनीतिक दल सम्बन्धी ऐनसँग जोडेर अदालत निवारण गरेका धेरै उदाहरणहरू भए, यस्तो कुराहरूलाई पहिला अदालतले पनि त्यति प्राथमिकता दिएर दर्ता गर्नु हुन्थेन हेर्नुहोस्। दर्ता गर्ने परिपाटी बस्यो र पोलिटिकल पार्टीका नेताहरू पनि आफ्नो चित्त नबुझ्ने बित्तिकै त्यही आफ्नो पार्टीको विधान राजनीतिक दल सम्बन्धी ऐन र संविधानलाई टेकेर सर्वोच्चमा लिएर गएर हाम्रो विवाद छुल्टाइदिए भनेर सर्वोच्चमा लैजाने परम्परा बढ्दै गयो। त्यसैले यो यो प्रक्रियालाई हेर्नुहोस् प्रत्येक राजनीतिक इस्यु हेर्नुहोस् आफैमा बसेर छलफल गरेर निम्टारा गर्नु पर्नेमा अदालतमा लिएर गएर अदालतबाट फैसला गराउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हुन्छ, यसले राम्रो म्यासेज जाँदैन हेर्नुहोस्। त्यसैले यसको लागि अदालतले पनि यस्ता मुद्दाहरूलाई दर्ता गर्ने कुराको सन्दर्भमा विचार गर्नुपर्ने हुन्छ भने आम राजनीतिक दल सम्बन्धी नेताहरू नेतृत्वहरूले पनि यस्ता मुद्दाहरू अदालतमा लिएर गएर निवारण गर्नुपर्ने अवस्था आउन दिनु हुँदैन, आफूभित्रै नै मेलमिलाप गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई।
1: अब सर्वोच्चले पनि सके समयलाई चाँडो टुङ्ग्याउन पाए हुन्थ्यो भन्ने खालको मनसाय बनाएको पनि बुझिन्छ होइन, यो फटाफट काम हुँदै गर्दा
0: होइन, मनसाय बनाउनु त नियमित प्रक्रियामा जाने हो हेर्नुहोस्, यस्ता मुद्दाहरू 3 वर्ष 4 वर्ष लागेका पनि छन् है यस्ता मुद्दाहरू, त्यसैले पूर्णिलासमा प्रत्येक हप्ताको बिहिबार पूर्णिलास बस्छ, पूर्णिलासमा 3 जना न्यायाधीश हुन्छन्, अब त्यो 3 जना न्यायाधीशहरू भएकोमा यसभन्दा पहिला 2 जनाले फैसला गर्नुभयो, यसभन्दा पहिला 3 जनाले अन्तर्गत के अरे यो पुण्डाबलको निस्सा दिनुभयो, 5 जना हुनुभयो, हिजो 3 जना हुनुभयो, 5, 6, 7, 8 जनाले हेर्न मिल्दैन, 8 जना न्यायाधीश हेर्न नमिल्ने भएपछि यो मुद्दाहरू गोला प्रथाबाट तिनटामा कुनै न कुनै परिराख छन्, यो कम्तीमा पनि 1.5-2 वर्ष जान्छ। त्यसैले यो मुद्दाको चाँडो निकासा कार्यविधिगत रूपमा पनि अथवा प्रक्रियागत रूपमा पनि यो मुद्दालाई चाँडो निकासा हुने टुङ्ग्याउने मैले देखाएको छैन, किनभने यी मुद्दाहरू पुरानो मुद्दाहरू छन् हेर्नुहोस्, गोला प्रथाबाट मुद्दाको पेशी चढ्छ अथवा सिस्टमबाटै पुरानो मुद्दा 1 नम्बर आउँछ, नयाँ मुद्दा पछाडि जान्छ, त्यसैले यो नयाँ मुद्दा हो, योभन्दा पुरानो मुद्दाहरू कहीँ छन् अगाडि, त्यसैले यो पुरानो मुद्दा चाहिँ अगाडि पर्ने र यो नयाँ मुद्दा पछाडि पर्ने भएकोले त्यति सहजै चाँडै नै पालो आउँछ भन्ने कुरो म विश्वस्त हुन सक्दिनँ, किन अदालतको कार्यविधिगत व्यवस्थाले यो चाँडै नै तुरुन्तै हुन्छ भन्नेमा मलाई लाग्दैन। फेरि यो मुद्दामा अन्तर्कालीन आदेश दिएर अथवा अग्राधिकार दिएर आउने अवस्था तत्कालै देखिया छैन हेर्नुहोस्, त्यसैले कोही कुनै मुद्दामा रिट भएको भए यसलाई अग्राधिकार दिने भन्ने हुन्छ, यो त पुनरावेदनको रूपमा अथवा अनुमति रिटलाई अनुमति प्राप्त गरेर पुनरावेदनको निस्सा प्राप्त भएर बसेको अवस्था हो, नियमित कार्यविधि अन्तर्गत पर्छ अब यो, त्यसैले यसलाई अग्राधिकार दिने कानुन व्यवस्था त छ, तर त्यो व्यवस्था भनेको यो रिट निवेदनका व्यक्तिहरूले अग्राधिकार

0: प्राप्त गर्ने अवस्था देखिया छैन. यद्यपि शेरबहादुर देउवा 80-82 वर्षको हुनुहुन्छ, उहाँ आफै तारिख बस्न जानुभयो भने वृद्ध अवस्थाका लागि प्राप्त होला. उहाँ आफै तारिख बस्न जानुपर्छ. त्यस्तो वृद्धलाई अग्राधिकार दिने कानुन व्यवस्था छ. त्यसैले त्यो स्थिति आयो भने कहीँ कतै आयो भने चाँडै फैसला हुने अथवा त्यसले अग्राधिकार मुद्दाले प्राप्त गर्न सक्ला. अति वृद्धहरू वृद्ध अवस्थाकालाई मुद्दामा अग्राधिकार दिने सर्वोच्च नियमावलीमा छ. यदि होइन भने यो 1.5-2 वर्षभन्दा अगाडि हुँदै.
1: हस्, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. वरिष्ठ अधिवक्ता एवं डिएलएका पूर्व अध्यक्ष यदुनाथ खनाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु. विश्रामपछि पुनः उपस्थित हुनेछु.
2: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त. म पनि अब विदेशतिर जाने त होला नि.
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो. नभए कोरिया जाऊ, 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ.
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त.
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि. सम्पर्क 0656-5969-53, 98-550-77-061 र 98-550-77-53.
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध.
5: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्. प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ.
1: मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर ढुण्डिराज पौडेल हुनुहुन्छ. डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
6: धन्यवाद
1: डाक्टर साहब. अब निकै ठुलो विपत्ति आइलाग्यो होइन, अब त्यहाँ चाहिँ निकै संकट छ. अहिले पनि सुन्नमा आए अनुसार कतिपय सुरुङमा थुनिएका छन्, कतिपय उद्धारको पर्खाइमा छन्, कतिपय निकै पाखा पखेराहरूमा बसेका छन्, सयौं हजारौं नागरिकहरू सम्पर्क विहीन छन्, बेपत्ता छन्. यो बाढी पछिको जुन राहतको कुरा, स्वास्थ्यको कुरालाई, अर्थात् यसलाई चाहिँ अलिकति पुरानो जीवनमा फर्काउनका निम्ति, यसलाई चलायमान बनाउनका निम्ति स्वास्थ्यका दृष्टिकोणले अब
6: हजुर, पहिलो पटक त यो जुन दुःखद घटना घट्यो फ्ल्यास फ्लडका कारणले गर्दा, यो पनि बर्खाको कारणले गर्दा लामो समयसम्म बर्खा भएर ठुलो एरियामा चाहिँ पानी परेर त्यसले गर्दा सिर्जित भएको भन्दा पनि कुनै खास ठाउँको हिम पहिरो जसलाई हामीले एभालान्चे अथवा चाहिँ त्यसको जुन फ्ल्यास फ्लडको सिर्जित जुन एउटा विशेष गरी यो भोटे कोसे हुँदै त्रिशुलीका किनारमा बस्तीमा रहेका बस्तीहरू, त्यहाँका चाहिने बासिन्दाहरू, त्यहाँको भौतिक संरचनाहरू नष्ट भएको छ होइन. त्यो चाहिँ के भन्दै अर्कै खालको चाहिँ यो विनाशकारी घटना घट्यो, दुःखद घटना घट्यो है. तर यो चाहिँ अन्यान्य प्रकारको चाहिँ बाढी पहिरोभन्दा बर्खाको कारणले गर्दाखेरि हुने सृजित हुने घटनाभन्दा कुनै खास ठाउँबाट चाहिने विस्फोटक यो पहिरोबाट सिर्जित भएको हो र त्यसमा चाहिँ धेरै ठुलो विनाश पनि भएको छ. र अहिले मूलत पहिलो चरणमा भनेको उद्धारकै कुरा हो, कसैलाई बचाउन सकिन्छ कि, कति थुनिएका नागरिकहरूलाई चाहिँ जीवन रक्षा गर्न सकिन्छ कि, उहाँहरूलाई चाहिँ कसरी सुरक्षामा सुरक्षित स्थानमा अवतरण गर्न सकिन्छ भन्ने नै कुरा हो. र यसमा अहिले राज्यका विभिन्न संयन्त्रहरूबाट, सबै निकायहरूबाट काम भइरहे नै रहेको छ र चाहिँ व्यापक रूपमा चाहिँ नेपालको उपलब्ध जनशक्तिलाई परिचालन गरेकै जस्तो लाग्दछ. अझै पनि उद्धार गरेर सकुस उद्धार गर्न सक्ने सम्भावना पनि छ. केही थुनेर रहेकाहरू छन् जस्तो टनलभित्र थुनेकादेखि लिएर त्यता पाखा पखेरातिर उद्धारका पर्खाइमा रहेका नागरिकहरूका लागि पनि प्रयासहरू भइरहेका छन् भन्ने मलाई विश्वास छ र हामीले त्यो प्रयास जारी नै राख्नुपर्दछ. दोस्रो पक्ष भनेको चाहिँ यस्तो उद्धार गर्ने क्रममा भाग नसक्नेहरू, इन्डेन्जर जसलाई भन्छौँ, जो जोखिमयुक्त चाहिँ वृद्ध वृद्धाहरू, त्यस्तै प्रकार बालबच्चाहरू, रोगीहरू होइन, त्यस्तै प्रकारले चाहिने त्यस्ता व्यक्तिहरू, अशक्त व्यक्तिहरूलाई चाहिने कठिन हुने गर्दछ. त्यस्ता व्यक्ति यो उद्धारको पर्खाइमा रहेको हुनसक्दछ होइन. त्यो चाहिँ एउटा महत्त्वपूर्ण कुरा पाटो हो र त्यसमा चाहिँ भइ नै रहेको छ भन्ने मलाई विश्वास छ र ईश्वरसँग प्रार्थना पनि गर्दछु. दोस्रो कुरा भनेको अब लामो समयसम्म यसरी चाहिँ उद्धारमा रहिरहँदाखेरि, दुःख पार रहिरहँदाखेरि उहाँहरूले चाहिने आवश्यक औषधिदेखि लिएर खाद्य पदार्थ, पानीहरूको उपलब्धता, त्यस्तो गरेर चाहिँ उनीहरूलाई जीवनको लागि अत्यन्त आवश्यक वस्तुहरूको चाहिँ सप्लाई गर्न सकियो भनेदेखि उहाँहरूको जीवन पनि एउटा हामीले सुरक्षित अवलम्बन गर्न सक्ने सम्भावना हुन्छ होइन. त्यसबाहेक अहिले सबभन्दा यो फ्ल्यास फ्लडको कारणले गर्दा स्थिति भनेको तात्रको चोट नै हो. चोटपटक लागेको हुन्छ, ढाड भाँचिएको हुन्छ, टाउकोमा चोट लागेको हुन्छ, फोक्सो भात पेटमा चोट लागेको हुन्छ, हात खुट्टा भाँचिएका हुन्छन्, अशक्त अवस्थामा पुगिएको हुन्छ. घाइतेको रहेको हुनाले के कति सकिन्छ यथाशीघ्र चाहिँ त्यस्ता घाइतेहरूलाई चाहिँ हामीले उद्धार गर्नुपर्छ र उहाँको उपचार हुनुपर्छ. यसको लागि पनि मलाई लाग्दछ विश्वास छ, मलाई सबैजनाले यसमा एकताबद्ध प्रयास भएकै छ होइन. त्यस पक्ष भनेको चाहिने जुन किसिमको यहाँलाई थाहा छ कि चाहिँ जुन भोटेकोसीबाट बगेको पहिरोले चाहिने जुन पहिरो त्यो लिएर मिसिएको चाहिने क्रमशः त्रिशुली हुँदै नारायणघाटसम्म पुगेको अवस्था छ. भनेपछि जति पनि नदी किनारमा रहेका बस्तीमा रहेका व्यक्तिहरू हुनुहुन्छ उहाँहरू भौतिक संरचना नष्ट भयो नि, उहाँलाई ठुलो भौतिक क्षति पनि भयो, साथसाथै उस दीर्घकालीन रूपमा पनि त्यो त्यसले सिर्जित जुन एउटा वातावरणीय जुन किसिम प्रदूषण हुनसक्छ, पानीको प्रदूषण हुनसक्छ, खाने पानीमा प्रदूषण हुनसक्छ, वातावरण प्रदूषण हुनसक्छ. त्यस्तै यहाँलाई थाहा छ जनावरहरू कति मरेका छन्, कति व्यक्तिका लासहरू चाहिँ त्यसमा पनि गएका छन् होइन. त्यस्ता मृत जनावरहरू अथवा त्यस्ता लासहरूबाट सृजित दुर्गन्ध त्यसमा रोगहरू पनि आउनु ठाउँमा छ. त्यस्ता छाला सम्बन्धी समस्याहरू, आँखा सम्बन्धी समस्याहरू पर्न सक्दछ. र मुख्य
1: त्यो ठाउँमा जाने संयन्त्रहरूका लागि चाहिँ अब प्राथमिक हिसाबले चाहिँ स्वास्थ्यको दृष्टिकोणले अब हामी कतिको चाहिँ त्यहाँ मजबुत भएर उपस्थित जनाउन सक्छौँ अहिले.
6: हजुर, यसलाई मैले यहाँलाई निवेदन गरेँ कि यो के भने यो फ्ल्यास फ्लड भएको हुनाले तात्कालिक रूपमा नै चोटपटकै कारणले गर्दा कति व्यक्तिहरूलाई त दुर्भाग्यपूर्ण किसिमले अब चाहिँ उहाँहरूको अकाल मृत्यु पनि भइसक्यो. तर त्यसबाहेक चाहिँ मुख्य त अहिले तात्कालिक भनेको चाहिँ चोटपटक नै कुरा हो. चोटपटक र थुनिने अथवा कुनै ठाउँमा चाहिँ एउटा कुनै टनलमा अथवा कुनै ठाउँमा चाहिँ उद्धारको पर्खामा रहने आवश्यक पर्ने जीवन धान्नको लागि आवश्यक पर्ने वस्तुहरूको अभावमा चाहिँ तडपिएर बस्ने अवस्था छ होइन. त्यो एउटा त्यो मूल अवस्था हो भनेको के भने तात्कालिक इमर्जेन्सी जुन रिलिफ भन्छौँ नि हामी आकस्मिक उद्धार त्यो भयो भने दोस्रो पक्ष भनेको चाहिँ चोटपटक लागेका मान्छेहरूको चाहिँ उद्धार गर्ने उपचार गर्ने त्यो दोस्रो पक्ष हो. तेस्रो पक्ष भनेको चाहिँ जुन यहाँ लागि मैले भने त्यो फ्लस यो फ्लास फ्लडको कारणले गर्दा सिर्जित प्रदूषण पानीको प्रदूषण खाने पदार्थको प्रदूषण वातावरणीय प्रदूषणले गर्दाखेरि पनि सिर्जित हुने रोगका समस्याहरू भयो. त्यो केही हप्तामा जस्तो चाहिँ अहिले 5 दिन 7 दिन आएर त्यस समस्या देखिन्छ. त्यसले गर्दाखेरि त्यसको लागि पनि कम्तीमा पनि यो शुद्ध पानी खानाहरू पानीको व्यवस्था हुनु पर्यो र चाहिँ व्यक्तिहरूलाई चाहिँ सकभर यस्तो अहिले मैले देखिरहेको छु दुःख लाग्दो छ होइन. अनेक खोलाहरूमा बगिरहेका लासहरू सँगसँगै विभिन्न वस्तुहरू बगिरहेका छन् त्यसले टिप्न जाने टिप्न जाँदाखेरि चाहिँ त्यहाँबाट त्यो ग्यासका सिलिन्डरहरूदेखि लिएर कुनै काम लाग्ने वस्तु देखेपछि चाहिँ टिप्न जाने ज्यानलाई जोखिममा लिएर हो. त्यस्तो प्रवृत्ति पनि वास्तव एकदम नै हानिकारक नै छ. त्यो कुराबाट पनि नागरिकहरू सचेत हुनु पर्यो. त्यस्तै प्रकारले सुरक्षा संयन्त्रहरू पनि तिनलाई त्यो कामबाट चाहिँ बचाउनु पर्यो होइन. त्यो साथसाथै चाहिँ त्यसबाट सिर्जित हुन सक्ने कुराहरू पनि छन्. अब त्यसले गर्दाखेरि सबै तात्कालिक रूपमा गर्नुपर्ने उद्धार, तात्कालिक रूपमा गर्नुपर्ने उपचार र दीर्घकालीन रूपमा यसमा सिर्जित हुन सक्ने रोगहरू यो तिनटै कुरालाई चाहिँ हामीले सँगसँगै लिएर जानु पर्दछ. र म फेरि त्यो क्षेत्रमा काम गरेर कुनै बेलामा रसुलाको डाँडा गाउँमा म डेढ वर्ष बसेको थिएँ र मैले देखेको छु त्यहाँ पटक पटक चाहिँ प्रचण्ड बहाव भएको हुनाले पटक पटक पहिरोहरू गइरहने किसानहरूका चाहिँ खेतीबाली नष्ट हुने त मैले देखेकै हो पहिला पनि. तर के भने यो चाहिँ अहिलेको भनेको विनाशकारी अत्तै खालको छ नि. यो त एकदम विनाशकारी विस्फोटक भइदिएको हुनाले ठुलो यसको चाहिँ अहिलेसम्मको ऐतिहासिक रूपमा नै लाग्छ कि ठुलो विनाश यसले चाहिँ ठुलो क्षति पुऱ्याएको छ. यो फरक खालको हो र आगामी दिन यसो नहोस् भन्नका लागि म त भन्छु अब चाहिँ सरकारले जुन किसिमको यो घटनाहरू घटेको छ नेपाल विपत्ति यसबाट पाठ सिकेर अब बस्ती विकास कसरी मानवको चाहिँ सुरक्षा गर्ने त्यहाँ कसरी चाहिँ नदीका किनारमा रहेका बस्तीहरूलाई बाहिरका नागरिकहरूको जीवन कसरी सुरक्षा गर्ने यस्ता घटनाहरू पटक पटक घटिरहन्छन् भनेदेखि चाहिँ तिनलाई कसरी चाहिँ वासस्थान यसो बस्ती विकासमा ध्यान दिने त्यतातिरमा ध्यान दिनुपर्छ भन्ने मैले यहाँहरूको लोकप्रिय रेडियो मार्फत म उजागर गर्न चाहन्छु.
1: हस् ढुन्डिराज सर, यहाँको महत्त्वपूर्ण सुझाव र समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. धन्यवाद. चिकित्सक ढुन्डिराज पौडेल, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चीनको तिब्बत हुँदै रसुवाको भुटेको सीमा आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। नेपाल प्रहरीले बिहिबार साँझ 5 बजे दिएको अपडेट अनुसार बुधबार आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या 359 पुगेको हो। प्रहरीका अनुसार रसुवामा 17, नुवाकोटमा 28, थादिङमा 33, सितवनमा 132, नवलप्रासी पूर्वमा 82, नवलप्रासी पश्चिममा 15 र तनहुँमा 22 जनाको शव फेला परेको हो। बाढीमा परि मृत्यु भएका व्यक्तिको कानबाट मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा 2 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तिब्बतबाट भीषण पहिरो सहित भुटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको मृतकको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान थालिएको थियो। अनुसन्धानका क्रममा भिडियोमा देखिएका व्यक्तिहरूलाई प्रहरीले बिहिबार भरतपुर महानगरपालिका 1 स्थित पोखरा बस पार्क नजिकबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका 2 जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको प्रहरीले जनाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावितहरूको राहत र पुननिर्माणमा सहयोग पुर्याउन चाहने विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय दाताहरूका लागि सरकारले नयाँ अनलाइन पोर्टल विकास गरेको छ। पोर्टल सञ्चालनमा आएसँगै अब विश्वभर रहेका नेपाली नागरिक र विभिन्न दात्री निकायहरूले सिधै नेपाल सरकारको आधिकारिक प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। विदेशबाट सहयोग पठाउँदा हुने प्राविधिक कठिनाईलाई हटाउन र सहयोग संकलन प्रक्रियालाई थप पारदर्शी एवं व्यवस्थित बनाउन सो पोर्टल विकास गरिएको अर्थ मन्त्रालय जनाएको छ। बाढीबाट प्रभावित भएका मध्ये 10 जनाको शव त्रिविशेषण अस्पतालमा राखिएको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बिहिबार बेलुकीसम्म 10 जनाको शव आइपुगेको हो। उहाँले भन्नुभयो हाल 10 जनाको शव आइपुगेको छ, जसमध्ये 1 जनाको शव पहिचान भएको छ। अस्पतालका अनुसार 150 जनाको शव व्यवस्थापन गर्न सक्ने क्षमता छ, अझै शव आउने क्रम भने जारी नै रहेको छ। यो संख्या बढ्दै गएमा अन्य ठाउँमा अस्थायी आइसियू राखेर व्यवस्थापन गर्छौ। रसुवा बाढी प्रभाव राष्ट्रिय विषय पनि हो। अस्पतालका अनुसार सुरुमा शवको पहिचान गरिन्छ, त्यसपछि मृतक आफन्तलाई जानकारी गराइन्छ। यदि मृतकको पहिचान नभए फोटो सार्वजनिक गरिन्छ, त्यो पनि हुन नसके औलाको रेखाबाट पहिचान गर्ने उहाँले बताउनुभयो। रसुवाको भुटेको सिउँदै त्रिशुली नदीमा आएको भीषण बाढीपछि बेपत्ता बनेकाहरूको परिवार र आफन्तको महाराजगंज स्थित त्रिविशेषण अस्पतालमा भिड लागेको छ। बाढीमा परेर घाइते भएका तथा ज्यान गुमाएका व्यक्तिका परिवार आफन्तको अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन्। अस्पतालको भित्तामा कतिपयले बेपत्ता भएका आफन्तका आफन्त भेटिन्छन् कि भनेर तस्विर समेत टाँसेका छन्। अख्तियारदुर्गको अनुसन्धान आएका पदाधिकारी तथा पूर्व तथा कर्मचारीहरूले भुटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको सहयोगका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। बुधबार बिहान रसुवाको भुटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका जिल्लाका तल्लोतटीय क्षेत्रमा पुर्याएको ठूलो धनजनको क्षतिपछि आयोगले यस्तो निर्णय गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार विपदको यस घडीमा पीडितहरूले राहत र उद्धारमा सहयोग पुर्याउन आएका पदाधिकारीहरू 15 दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछन्। रसुवाबाढीका कारण त्रिशुली करिडोरमा रहेका विभिन्न आयोजनाको 431 मेगावाट भन्दा बढी बिजुली प्रणालीबाट बाहिरिँदा त्यसले हिउँदमा विद्युत अभाव हुने जोखिम बढाएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार सो करिडोरमा सञ्चालनमा रहेका 431 मेगावाटका आयोजनामा बाढीले गम्भीर क्षति पुर्याएको छ, जुन तत्काल पुननिर्माण हुन सक्ने अवस्थामा नरहेको प्रवक्ता राजन ढकालले बताउनुभयो। प्राधिकरणका अनुसार निर्माणको क्रममा रहेका थप 470 मेगावाटका आयोजनामा क्षति पुगेको छ। महाशाखाले भदौ 10 गते बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेकाले जोखिम अझै कायम रहेको बताएको छ। बिहिबार भुटेकोशी नदीमा सम्भावित बाढी जोखिम सम्बन्धी विशेष सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाका अनुसार चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भूपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषण अनुसार बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको हो। उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएकाले उक्त सूचनामा
उक्त सूचनामा उल्लेख गरिएको छ पछिल्लो अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुँदासम्म भुटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। ग्लोबल आइएमएफ बैंकले भुटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ। यसै बीच रसुवाबाडीमा सब भेटिने क्रम पनि जारी नै रहेको छ। टाढा टाढासम्म बगेका कारण एकातिर खोजी कार्य जटिल बनेको छ भने अर्कोतिर पर्याप्त चिस्यान गृहको अभावको कारण सडक व्यवस्थापनमा चुनौती थपिएको छ। चितवनमा रहेका स्वास्थ्य संस्थाहरूमा अधिकतम 50 सब राख्न सक्ने क्षमता छ तर भेटिएका सब संख्या भने सय नागिसकेको छ। त्रिवेणी शिक्षण अस्पतालका वरिष्ठ फोरेन्सिक विशेषज्ञ डाक्टर गोपाल चौधरीका अनुसार यस्ता ठूला प्राकृतिक विपदका बेला सब भेटिना साथ हतारमा दाह संस्कार गर्नु हुँदैन। विपदका बेला सब व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मापदण्ड र निर्देशिकाहरू छन्। सबको विस्तृत विवरण संकलन तस्विर र अन्य पहिचान सम्बन्धी प्रमाण सुरक्षित गरेर मात्रै व्यवस्थापन गर्नुपर्ने हुन्छ। रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइतेहरूको उद्धार उपचार र राहतमा सक्रिय रहेको वाइसल नेपालले घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरेको छ। वाइसल नेपालको केन्द्रीय कार्यालय पेरिस टाढामा आयोजित रक्तदान कार्यक्रममा 170 जनाले रक्तदान गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थयात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। मन्त्रालयले बिहिबार सूचना जारी गर्दै सम्पूर्ण तीर्थयात्री तथा पर्यटकहरूलाई अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग गर्न अनुरोध गरेको हो। मन्त्रालयले गोसाईकुण्डबाट धुप्चेश्वर हुँदै काठमाडौँ रूटमा फर्कन भनेको हो। सुरक्षित यात्राका लागि तोकिएको वैकल्पिक मार्ग मात्रै प्रयोग गर्न मन्त्रालयले सूचित गरेको छ। रसुवाको भुटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा फँसेका 27 विदेशी पर्यटकहरूको सकुशल उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले बिहिबार जारी गरेको रिपोर्ट अनुसार रसुवाको टिमुरे र भुटेकोशी क्षेत्रमा अलपत्र परेका ती पर्यटकहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा उद्धार गरिएको हो। बुधबार बिहान 8:30 आएको आकस्मिक बाढीपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन बोर्ड प्रहरी पर्यटन प्रहरी र अन्य सरकारवालाहरू बाढीग्रस्त क्षेत्रमा रहेका पर्यटकहरूको खोजी र उद्धारमा सक्रिय भएका थिए। उद्धार गरिएका पर्यटकहरूमा 11 भारतीय, 4 दक्षिण कोरियाली, 2 इटालियन, 3 अमेरिकी र 8 चिनिया मूलका नागरिक रहेका छन्। बाढी पहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवनमा प्रभावित नेपाल टेलिकमका 152 साइट मध्ये 60 अझै सञ्चालनमा आउन बाँकी रहेका छन्। नेपाल टेलिकमले प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सुचारू गर्न आवश्यक मर्मत सम्भार तथा प्राविधिक कामलाई तीव्रता दिएको जनाएको छ। प्रभावित मध्ये चितवनका 5 मध्ये 3, धादिङका 37 मध्ये 13, नुवाकोटका 79 मध्ये 31, रसुवाका 32 मध्ये 13 साइट सञ्चालनमा आउन बाँकी रहेको टेलिकमले जनाएको छ। भुटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब 40 किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याप्रो बेसी रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सडक समेत बन्द अवस्थामा छ। यसै गरी पृथ्वीराज मार्ग अन्तर्गत करिब 13 किलोमिटर सडक लेदोले भरिएको छ। लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखे काम भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढीका कारण 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग 50 मिटरसम्म लम्बाइका 7 बेली ब्रिज रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेली ब्रिज जडान गर्ने काम अगाडि बढाएको उल्लेख छ। भारत र चीन सरकारबाट पनि आवश्यक बेली ब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ। पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अगाडि बढाइएको छ। त्यसका लागि बेत्रावतीमा बेली ब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याप्रोवासी पुग्न सक्ने अवस्था छैन। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
2: नमस्कार जनता, जान्न चाहन्छन् म स्वागत छ। म ऋषि थपलिया। चीनको तिब्बत तर्फबाट आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा ठूलो जनधनको क्षति पुर्याएको छ। बस्ती बगेका छन्, सडक र पुल भत्किएका छन्, कैयन नागरिक सम्पर्क विहीन छन्। यो विपत्तिले एउटा कठोर सत्य फेरि सम्झाएको छ। प्रकृतिको प्रहारले दल, विचार र सीमा चिन्दैन। त्यसैले अहिले दोष खोज्ने होइन, जीवन बचाउने समय हो। सरकार, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह र नागरिक समाज एउटै मोर्चामा उभिनु पर्छ। कहानी र गल्ती भयो त्यसको जवाफ पछि खोजौँला। अहिले सरकार अघि बढोस्, सुरक्षा निकाय परिचालित हुन्, स्थानीय तह सक्रिय बनुन्, नागरिक समाज उद्धारमा जुटुन्। राजनीतिक दलले आफ्ना मतभेद थाती राखेर आवश्यक भूमिका निर्वाह गरून्, किनकि विपत्तिको घडीमा एउटा जीवन बचाउनु हजार भाषण भन्दा ठूलो राजनीति हो। एउटा परिवार जोगाउनु हजार आरोप भन्दा ठूलो जिम्मेवारी हो। आज राज्यको शक्ति कुर्सीमा होइन, उद्धारमा देखिनु पर्छ। राजनीति पछि गर्दै गरौंला, अहिले एकजुट भएर हातै मालो गरौं। यही विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद आशिष गजुरेल, विपद व्यवस्थापनविद सूर्यबहादुर थापा र गृह मन्त्रालयका पूर्व सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेल। आउनुहोस् सुरु गरौं जनता जान्न चाहन्छन्। आशिष गजुरेलजी, फणिन्द्रमणि पोखरेलजी, सूर्यबहादुर थापाजी, यहाँहरू तिनैजनालाई जनता जान्न चाहन्छन् म स्वागत गर्न चाहन्छु।
3: धन्यवाद।
2: आशिषजी, तपाईँ सत्तारूढ सांसद, संसदको पूर्वाधार विकास समितिको सभापति। मुलुकमा ठुलो विपत्ति आइलाग्यो, सरकार के गर्दैछ?
4: अब तपाईँले देख्नुभयो होला, उद्धार कार्य चाहिँ एकदम तीव्र गतिमा भइरहेको छ। अब संयन्त्रहरू उपलब्ध भए अनुसारले अप्टिमम रूपमा चाहिँ आज प्रयोग भइरहेको छ। अब चाहिँ विपदको लागि यसपालि तयारी पनि राम्रै अवस्थामा थियो र त्यो अहिले फिल्डमा पनि देखिराखेको छ। अझ त्यसलाई थप प्रभावकारी रूपमा प्रयोग गर्नको लागि हामीले सरकारलाई अनुरोध पनि गरेको छौँ, हामीले सक्ने सहयोगहरू पनि गर्छौँ भनेका छौँ। र अहिले पूर्ण रूपमा अहिले चाहिँ सरकार चाहिँ उद्धारको लागि चाहिँ एकदमै फिल्डमा खट्यो।
2: त्यसो भए पूर्व तयारीको हिसाबले, उद्धार कार्यको हिसाबले सरकारसँग गुनासो गर्नुपर्ने ठाउँ छैन अहिले, होइन?
4: अहिले चाहिँ
2: जति भइरहेछ पर्याप्त भइरहेछ।
4: पर्याप्त त कहिले पनि हुँदैन, किन भन्दाखेरि अब यति धेरै मानिसहरूको चाहिँ ज्यान गइरहेको छ, होइन? तर अब जति पनि एउटा तयारी अवस्था चाहिँ हेर्ने हो भनेदेखि पहिलोभन्दा चाहिँ अहिले प्रभावकारी रूपले चाहिँ उद्धार कार्य चाहिँ भएको छ।
2: यो महाविपत्ति पछि गृह मन्त्रालय, गृह मन्त्रालय अन्तर्गतको प्रशासन, नागरिक समाज या अन्य तह र तबका उद्धार कार्यमा कतिको जुटेको देख्नुभयो तपाईँले?
5: अहिले हेर्दाखेरि विपद भन्ने बित्तिकै विपदमा वास्तवमा कुनै राजनीति रङ पनि हुँदैन, कुनै धार्मिक र सामाजिक भेदभाव पनि हुँदैन, सबैजना टिममा जुट्नुभएको छ र टिममा जुट्नको लागि राज्यले पनि आह्वान गरिसकेको अवस्था पनि छ। र यसरी आह्वान गर्दाखेरि सबै दलहरूले आफ्नो तर्फबाट सक्रिय रूपमा एउटा खट्ने भनेर उहाँहरूले निर्णय पनि गरिसकेको भन्ने मैले सुन्नमा आएको छ। अब जहाँसम्म लाग्छ यसमा राज्यले मात्र भन्नाले सरकारमा रहेको दलले सरकारले मात्रै यो सम्भव हुँदैन होला।
2: तथापि राज्य त अभिभावक हो, सरकारले खेल्नुपर्ने भूमिका कसरी खेलिरहेको छ? गृह मन्त्रालयले के गर्नुपर्थ्यो, के गरिरहेको छ? तपाईँ गृह मन्त्रालयको पूर्व प्रवक्ताको हिसाबले
5: ठिक छ, सरकारले समन्वयकारी भूमिका र रिसोर्स मेक्सिमम परिचालन गर्ने गर्नुपर्छ। र समन्वयकारी भूमिका भन्दाखेरि अब अहिलेको सन्दर्भ हेर्दाखेरि अब सबै दलहरूलाई, सबै सामाजिक संस्थाहरूलाई, सबै स्थानीय स्तरमा के त्यो पर्यटकीय एरिया हो, पर्यटन व्यवसायसँग सम्बद्ध पक्षहरूलाई सबैलाई एउटा एक ठाउँमा ल्याएर एकद्वार प्रणालीद्वारा विपदमा उद्धार गर्नुपर्छ। र यहाँ मलाई
1: एउटा अलिकति हामी पनि कहीँ चुकेका छौँ कि जस्तो मेरो अनुमान मात्रै हो, मैले कहीँ तथ्य भेटेर गरेको होइन, यत्रो हिम नदी विस्फोट जस्तो लाग्छ मलाई चाहिँ, म त्यस्तो भनेर आइरहेको अब मलाई के लाग्छ भने यो बर्खाको बेला छ, अब पानीको सतह के थियो खोला नालामा, मैले सुने अनुसार अब यसो गफ गफमा सुने अनुसार केही दिनदेखि पानीको सतह पनि माथितिरपट्टि घटेको थियो भन्ने सुनेको थिएँ। अब त्यो कुरोको जानकारी अब सम्बद्ध निकायहरूले अब विपद व्यवस्थापन गर्ने त गृह मन्त्रालय मात्र नै हो, त्यहाँ ल्याए कि ल्याएनन् त्यो ल्याउनु पर्छ, त्यो नल्याउँदाखेरि नै यो ठुलो क्षति भइरहेको छ जस्तो मैले चाहिँ सामान्य अनुमान लागेको छु। यसमा सबै क्षेत्रले अब राज्यकै तर्फबाट सबैले उ गर्नुपर्छ, हामी त घर बसिराखेको मान्छे हो र मैले के पनि भने मैले फेसबुकमा देख्ने बित्तिकै सबैले सहयोग गरौँ भनेर मैले आफैले पनि आह्वान गरेको छु। अब हामीले गर्ने कुरा त्यो हो र राज्यले गर्दाखेरि चाहिँ राज्यले एउटा सामान्य जनताको पनि भ्यू लिएर त्यहाँ स्थानीय स्तरमा के गर्न सकिन्छ त्यो गर्नुपर्छ। यसमा अहिले दायाँ बायाँ तल माथि केही गर्नु हुँदैन, राज्यको सम्पूर्ण रिसोर्स परिचालित गरेर यसलाई उद्धारको काम चाहिँ गर्नुपर्छ।
3: सूर्यबहादुर थापाजी हजुर, तपाईँ प्रकोपविद, यस्तो किसिमको विपद आउँदा फेरि कसले कहाँबाट के गर्नुपर्छ?
6: अहिले उहाँ सरले भने जस्तै वास्तवमा यस्तो खालको आपत्ति विपत्तिमा जसले जहाँबाट जे सक्छ त्यो हिसाबले सहयोग गर्नुपर्ने हुन्छ।
3: विशेष गरी महत्त्वपूर्ण भूमिका कसको हुन्छ, कसरी प्रभावकारी बनाउने,
6: यसको उद्धारलाई भूमिका राहतलाई यसको काम भनेको
3: क्षति कम हुनको लागि।
6: अब अहिले क्षतिको भन्दा नि अहिले त जुन एउटा घटना घटिसक्यो, ठुलो एउटा विपत्ति परिसक्यो, 70 भन्दा बढी मान्छेको बितिसकेको कुरा छ होइन, धेरैभन्दा धेरै मान्छे हराइरहेको अवस्था छ, अब कति हरायो भन्ने खोज नीति हुँदैछ होइन, अब खोज उद्धारको कुरा हुँदैछ र यसको सबै कामको नेतृत्व गर्ने भनेको सरकारले हो र अब त्यसको लागि चाहिँ हामी सबैले सबै सरकारवालाहरूले आफ्नो ठाउँबाट इभन इन्डिभिजुअल व्यक्तिले पनि कसले कहाँ के सक्छ त्यो गर्नुपर्छ र अब
3: यस्तो अवस्थामा संयन्त्रहरू चाहिँ कसरी परिचालित
6: हुन्छ? यस्तो छ, अब संयन्त्रहरू चाहिँ अब अहिले परिचालन भएकै छ, जस्तो म राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भन्ने यो सिभिल सोसाइटीहरू संस्था छाता संस्था हो, म त्यसको अध्यक्षको रूपमा काम गर्छु र आजै पनि हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तुरुन्तै एउटा बैठकको आयोजना गरेको थियो इमिडिएटली, त्यसमा हाम्रो संस्थाको महासचिव जानुभएको थियो, जहाँ मैले जहाँ पाएको जानकारी अनुसार स्वयं गृहमन्त्रीज्यू आफै उहाँकै उपस्थितिमा छलफल पनि भयो र त्यहाँ चाहिँ सबै अब संयन्त्रहरू सबै परिचालन गर्ने कुराहरू भइरहेका छ र मलाई लाग्छ अहिले सरकारले पनि एउटा चाहिँ सर्टेन बजेटहरू पनि 2 जिल्लामा करोड र अर्को एउटा चाहिँ तपाईँको यतापट्टि धादिङमा 50 लाख नुवाकोट रसुवाको लागि 1 करोडको उता हेलिकप्टरहरूको परिचालन सँगसँगै सुरक्षा निकायहरूको परिचालन र सरकारको तर्फबाट गर्ने कुरा अहिलेलाई तत्काललाई होइन, अब योभन्दा अगाडि पूर्व तयारी जोखिम न्यून कुराहरूमा बजेट एलोकेसन गर्नुपर्ने जोखिम न्यूनको लागि काम गर्नुपर्ने त्यो पाटो आफ्नो ठाउँमा छ, त्यसमा कमी छ होइन, यद्यपि हामीले पहिला पनि छलफल गरेका थियौँ विगतको भन्दा अलिकति सुधार भएको छ, त्यो पर्याप्त छैन, जोखिम न्यूनीकरणको लागि र पूर्व तयारीको लागि धेरै खर्च गर्नु पर्थ्यो त्यो छैन। अब त्यस्तै खालको घटनामा चाहिँ झुन्डै रिसोर्स परिचालन हुन्छ, दौडादौड हुन्छ, सारा हुन्छ, लागिमेली हुन्छ।
3: अघि फणिन्द्रमणि पोखरेलज्यूले एउटा प्रश्न त उठाउनु भयो नि
6: हजुर,
3: आवश्यक पूर्व तयारी गर्न सकिन्थ्यो होला, पहिलाको बहाव होइन, नदीको अवस्था कस्तो छ, पानीको अवस्था कस्तो छ, अथवा पूर्व सूचना, त्यसमा चाहिँ राज्य चुकेको हो,
6: त्यसमा चाहिँ हजुरको अब अलिकति एउटा हामीले अहिले आज पनि दिनभरि हामी यस्तै खालको छलफलमा थियौँ र त्यसमा चाहिँ यो क्रस बोर्डरको चाहिँ अर्ली वार्निङ सिस्टम क्या पूर्व तयारी सूचनाको जुन कुरा हुन्छ नि पूर्व सूचना प्रणाली त्यो पाटोमा चाहिँ कम भएको देखियो होइन, यो चाहिँ वास्तवमा चाहिँ अब हाम्रो क्रस बोर्डर भन्नाले हाम्रो छिमेकीहरूसँगको पनि एउटा चाहिँ सम्बन्ध, त्यहाँबाट जानकारी लिने सूचना लिने तत्काल भनौँ न त्यो माथि त चाइनामा त जानकारी भयो होला थाहा भयो होला, त्यो हामी कहाँ तुरुन्तै इन्फर्मेसन आइदिएको भए सायद तुरुन्तै हामीले त्यहाँ जानकारी गराएर धेरै मान्छेहरू बचाउन सकिन्थ्यो होला नि, त्यो खालको एउटा हाम्रो सिस्टम डेभलप उत्तर चिनतिर चाहिँ त्यो खालको हाम्रो एउटा सम्झौता त्यो खालको एग्रिमेन्ट छैन भन्ने मैले आजै जानकारी पाएँ, यता भारत सरकारसँग चाहिँ त्यो खालको हाम्रो चाहिँ एमओयू छ अरे, हामीले पनि यहाँबाट सूचना दिने उहाँबाट पनि सूचना लिने भन्ने त्यो हाम्रो एउटा चाहिँ मेकानिजम छ, तर चाइनासँग त्यो छैन, त्यस कारण यो चाहिँ एउटा गर्नुपर्छ भन्ने कुरा आजै मैले विभिन्न बैठकहरूमा भाग लिँदाखेरि जानकारी पाएँ र अहिले हाम्रो चुकिरहेको कुरा अलिकति भनेको यो यो पूर्व सूचना प्रणालीको कुरा जानकारीको कुराहरू त्यो भइदिएको भए अर्ली बेलैमा आखिर त उहाँबाट चिनबाट सुरु भएको हो नि त, यहाँसम्म नेपालमा एकैचोटि त्यो आएर चाहिँ यत्रो ठुलो नोक्सानी भयो होइन, अब यो त एकदम अपरझट सोध्दै नसोचेको कुरा भन्न पुग्यो, आज अकल्पनीय कुरा भयो।
3: आशिष हजुरजी, बेलैमा सरकार किन सोच्दैन, जस्तो सूचना दिने कुरा हुनसक्छ, साइरन बजाउने कुरा हुनसक्छ, अलि अगाडि नै के हुँदैछ घटना थाहा भइसकेपछि पनि अलर्ट राख्ने कुरा हुन सक्छ, मानवीय तथा भौतिक क्षतिलाई न्यूनीकरण गर्ने कुरा हुन सक्छ।
4: एउटा कुरा मलाई पनि एउटा आश्चर्य चाहिँ के लागेको छ भन्दा, एक वर्ष अगाडि यो 2082 असार 24 गते पनि चाहिँ यस्तै खालको लेदो बाढी आएको थियो होइन। त्यतिखेर म यो बन्दरगाह हेर्ने संस्थाको कार्यकारी निर्देशकको रूपमा काम गरिरहेको थिएँ। चिन सरकारको सहयोगमा रसुवाको टिमुरेमा सुखा बन्दरगाह निर्माण भइरहेको थियो। त्यतिखेर 2082 असार 24 गते मलाई अहिले पनि याद छ, त्यतिखेर यस्तै लेदो बाढी आउँदाखेरि 12 नेपाली र 6 चिनियाको मृत्यु भएको थियो। र त्यतिखेर चाहिँ यो पूर्व सूचना प्रणाली चाहिँ चिन र नेपाललाई लिङ्क गर्ने गरेर त्यो चाहिँ विकास भएको भनिएको थियो। र त्यो किन यसपालि चाहिँ त्यो पूर्व सूचना आएन त्यतिखेर, त्यो
3: अहिले त फेरि चीनको तर्फबाटै भएको घटना हो।
4: घटना पूर्व सूचना प्रणाली
3: ड्याम फुटेर आयो, विकसित हिमताल फुट्यो भनिएको छ,
4: विकसित भयो भनिएको थियो, त्यो चाहिँ कसरी साइरन बजेन म आफै सरप्राइज भइरहेको छु। र अर्को कुरा चाहिँ जसरी पोहोर 18 यस्तै खालको चाहिँ बाढी आएर चाहिँ मृत्यु भएको थियो भनेदेखि त्यो हिसाबले गृह मन्त्रालयमा यसको चाहिँ मेमोरी क्यारी भएन कि होइन भने त योभन्दा राम्रो पूर्व तयारी हाम्रो गर्नु पर्थ्यो।
3: विपद जोखिम व्यवस्थापन सम्बन्धी त ध्यान त पुग्नु पर्यो,
4: पुग्नु पर्यो।
3: यस्तो प्रकोप भनेको त ढोल बजाएर बाजा बजाएर आउँदैन, जति सुकै बेला पनि आउन सक्छ, स्ट्यान्ड बाई रहनु पर्यो।
4: एक वर्ष अगाडि आथ्यो भने त फेरि एक वर्ष पछाडि पनि आउँछ भन्ने त अनुमान हुनु पर्यो। यो चाहिँ हाम्रो गृह मन्त्रालय र अरू संयन्त्रमा यो चाहिँ अब यो सरकार चेन्ज भएर यो इन्फर्मेसन ग्याप भयो कि के भयो मैले बुझ्न सकिनँ। आज मैले सदनमा यो कुरा उठाउँछु भनेको थियो, त्यहाँ चाहिँ समय पाइन्। त्यही भएर यो जुन इन्स्टिट्युसनल मेमोरीको पनि एकदमै महत्त्वपूर्ण भूमिका रहन्छ होइन। जस्तो स्थायी सरकार नहुँदाखेरिको एउटा समस्या पनि भयो जस्तो छ, त्यो इन्स्टिट्युसनल मेमोरी क्यारियन भएन। नभए तपाईँको 2082 असारमा जाँदाखेरि त्यतिखेर पनि तपाईँको चाहिँ झन्डै 7 अर्बको चाहिँ नोक्सानी भएको थियो, 18 मृत्यु भएको थियो, र चिन र नेपाल जोड्ने मितेरी पुल पनि त्यतिखेर पनि बगाएको थियो भनेपछि अहिले त्योभन्दा पनि अझ धेरै गुनाले चाहिँ
3: अहिले घटनाको क्षति विवरण चाहिँ तपाईँ ल्याउनु भएको छ,
4: अहिलेको क्षति
3: सरकारले अहिलेसम्म
4: अहिलेको आइसकेको
3: कति तथ्य फेला पारेछ।
4: अहिले त अब प्रारम्भिक छ, अब त्यो पनि कति सत्य तथ्य हो किनभने यत्रो ठुलो चाहिँ तपाईँको
3: समितिमा कन्सर्न गर्नुभयो होला,
4: यत्रो
3: समन्वय सहकारी गरिरहनु भएको होला।
4: अब आज भोलि बिहानसम्म यसको केही प्रारम्भिक आउँछ होला, तर अब यसमा
3: क्षतिका हिसाबले हेर्दाखेरि अहिले व्यापक क्षति भयो नि होइन, इतिहासमै सबैभन्दा बढी क्षति भयो बाढीका कारणले, बाढीले वितण्डा नै गर्यो।
4: अब झन्डै 15-16 त मेरो गृह जिल्ला सिन्धुलीबाटै चाहिँ अहिले बेपत्ता भएको सूचना आइरहेको छ भनेपछि यो हाइड्रो पावरमा धेरै क्षति भएको छ। त्यहाँ चाहिँ तपाईँको पर्यटकहरू चाहिँ धेरै चाहिँ त्यहाँ चाहिँ यो बाढीमा पर्नु भएको छ। त्यस्तै सरकारी कार्यालयहरू जस्तै टिमुरे जुन बोर्डर एरिया रसुवागढीभन्दा अगाडिको टिमुरे त्यहाँ पनि त्यहाँ भएका होटेल त्यहाँ भएका घरहरू पनि केही निशाना नै छैन भनिएको छ, भनेपछि क्षति त एकदमै ठुलो छ भन्ने कुरा अनुमान चाहिँ गर्न सकिन्छ।
3: चिनको तिब्बत तर्फबाट जसै रसुवा नुवाकोट धादिङ गोर्खा हुँदै चितवनसम्म पुग्दाखेरि कम्तीमा पनि मानवीय क्षति त कम गर्न सकिन्थ्यो नि होइन?
1: सकिन्थ्यो। यसमा मान्यजीले अघि भन्नुभएको कुरालाई मैले कसरी हेर गरेँ भने, अब इन्स्टिट्युसन मेमोरी भन्ने कुरो चाहिँ कस्तो हुन्छ भने, सरकार जहिले पनि स्थायी हुन्छ, राजनीतिक दल मात्रै परिवर्तन हुन्छ, ब्युरोक्रेसी छ। जस्तो हाम्रो तिब्बतमा
3: राज्य पनि त अविच्छिन्न
1: उत्तराधिकारी हो। अब ल्हासामा हाम्रो कन्सुलेट जनरलको अफिस छ, उहाँ कार्यरत हुनुहुन्छ, त्यो एरियाको गतिविधि उहाँहरूले पठाउनु पर्छ। र अलिकति के हुन्छ भने, गत सालको एउटा इन्सिडेन्ट पनि भइसकेको अवस्था छ, त्यसलाई मध्यनजर राखेर राज्यले राज्यका मेसिनरीहरूले यो बारेमा बेलैमा ध्यान दिनुपर्छ नदिएको जस्तो म एउटा पब्लिकको हिसाबले मैले भन्नुपर्छ।
3: तपाईँ त गृह प्रशासनको अनुभव लिइसक्नु भएको व्यक्ति, त्यो प्रशासक
1: त्यो रहेछ, म अहिले पब्लिकको हिसाबले छु, पब्लिकको हिसाबले मैले अहिले भन्नुपर्छ। र अर्को कुरो के पनि देखियो भने, राज्य भनेको स्ट्याटिक बसिराख्ने चिज होइन, राज्य भनेको डिप्लोमेसी पनि हुन्छ, त्यहाँ रिसोर्स पनि हुन्छ, एउटा कोएर्सिभ पावर पनि हुन्छ, हरेक राज्यसँग हरेक पावर हुन्छ, तर राज्यले गर्नुपर्ने डिप्लोमेटिक चालहरू चाहिँ नभएको हो कि, त्यसैले इन्फर्मेसन नआएका हुन् कि भन्ने मलाई आफूलाई चाहिँ लाग्यो। मेरो एउटा पुरानो अनुभवले गर्दाखेरि जस्तो चाइनासँग हाम्रो गर्नुपर्ने एउटा डिप्लोमेटिक राज्यले अहिले के गरेर सरकार चेन्ज
3: भयो, विगतमा चाहिँ कसरी समन्वय सहकार्य गरिन्थ्यो,
1: समन्वय सहकार्य
3: संयन्त्रहरू बीच,
1: हाम्रो संयन्त्रहरू बीच समन्वय सहकार्य हुन्थ्यो, अब अहिले यसरी हुन्थ्यो भने त अहिले
3: भन्नु कर्मचारी तहदेखि लिएर
1: हरेक तहमा हुन्थ्यो, सरकार चेन्ज हुने बित्तिकै राजदूतहरूसँग यो किसिमको डिजास्टरको कुरा हुनसक्छ, क्रस बोर्डर क्राइमका कुराहरू हुनसक्छन्, जस्तो अहिले हामी चेन्ज भयो, सरकार चेन्ज भयो, सरकार चेन्ज हुने बित्तिकै अपराधी भागेछ भन्न पाइँदैन नि त, अपराधको मात्रा घटेछ भन्न त पाइँदैन नि त, तर त्यससँग मैले तुलना गर्न खोजेको होइन, जुनसुकै घटना पनि घट्न सक्छन्, तर घट्न सक्छन् भनेर राज्यले आफ्नो डिप्लोमेटिक चाल चाहिँ हातहरू बढाउनु पर्छ,
3: राज्य संवेदनशील
1: बन्नु पर्यो, यस्ता यस्ता घटनाहरू यो ठाउँमा घट्न सक्छन्, त्यस कारणले यसको लागि मेजरमेन्ट यो हो। अहिले त हामी यहाँ सुगम ठाउँको डिजास्टरको कुरा गरिरहेका छौँ, डोल्पा कर्णाली जस्ता ठाउँमा पनि त यस्ता हुन सक्छन्, त्यहाँ भयो भने के गर्ने, त्यहाँ हुँदाखेरि त्यसको पत्तावट के गर्ने, त्यस कारण यस्ता कुराहरू राज्यले बेलैमा सोच्नुपर्छ जस्तो लाग्छ। अलि कमजोर आँकेको कि जस्तो अहिले म के भन्छु भने भन्नु त नहुने हो, तर पनि के भन्छु भने अलिकति अनुभव नभएका सरकारमा हुनुहुन्छ, अनुभव छैन भनेर त्यो किसिमले एउटा प्रिभेन्सन आफूलाई बचावट गर्न त सकिन्छ, तर राज्यको हिसाबले पब्लिकको हिसाबले त्यो बचावटको अर्थ रहँदैन, त्यस कारणले गर्दाखेरि प्रधानमन्त्री राज्य सरकार सचिव मन्त्री भएको मान्छे जहिले पनि परिपक्व नै हुन्छ भन्ने कुरो हामीले चाहिँ अनुमान गर्छौँ,
3: आवश्यक समन्वय सहकार्य पनि गर्नु पर्यो,
1: जे चाहिनु पर्ने सबै कुरो गर्नुपर्छ, मलाई थाहा छैन
3: संघीय सरकार छ,
1: मलाई विदेश सरकार छ, दिएन भन्न पाइन्छ,
3: स्थानीय तह छ, नागरिक समाज, बुद्धिजीवी,
1: त्यो हुनुपर्ने
3: कर्मचारी तन्त्र, सुरक्षा निकाय
1: जस्तो
3: सबैले मिलाउन त सक्नु,
1: उदाहरणको लागि म आजै भन्छु, आजै पनि गृहमन्त्रीज्यूले के अरे हाम्रो सदनमा जवाफ दिनुपर्छ यो घटना घट्यो भनेर, तर हो उहाँ विपदको प्राधिकरणको बैठकको कारणले गर्दाखेरि जान सक्नु भएन, तर पनि तीबाट पनि अहिलेको सूचना प्रविधिको यस्तो यो जमाना छ, हामी प्राधिकरणबाटै पनि संसदलाई सम्बोधन गर्न सक्ने अवस्था हुन्थ्यो, परराष्ट्र मन्त्रीज्यूले गर्ने होइन, त्यस कारणले गर्दाखेरि यी यस्ता कुराहरू कहिलेकाहीँ काम गर्दै जाँदाखेरि तलमाथि हुन सक्छन्, यसलाई चाहिँ करेक्सन गर्नुपर्छ, र विपद जस्तो ठुला ठुला अपराधहरू जस्तो विषयमा घटना घट्यो भनेदेखि त्यो चाहिँ राज्यले क्षमा गर्दैन, पब्लिकले क्षमा गर्दैन भनेर मलाई त्यो लागेको छ।
3: श्रीबार थापाजी, कमजोरी कहाँबाट भयो,
6: अब यो कहाँबाट भयो भन्दा पनि अब एउटा चाहिँ
3: तपाईँले त हेरिरहनु
6: भएको
3: छ, अध्ययन गर्नु भएको छ विगतदेखि अहिलेसम्म आइपुग्दाखेरि, विगत र अहिलेमा के फरक पाउनु भयो,
6: विगत यसो छ, अब यो विपद समग्र विपदको व्यवस्थापनको कुरालाई हेर्ने हो भने हामीसँग थुप्रै नीति नियम कानुनहरू छन्, त्यसको प्रभावकारी कार्यान्वयन छैन, मैले एकदमै उहाँलाई पनि थाहा छ, अनि त्यसपछि हाम्रा चाहिँ तपाईँको हाम्रा विभिन्न संयन्त्रहरू छन्, यहाँले भन्नुभयो के सङ्घीय छ, प्रदेश छ, स्थानीय छ, त्यसले जिम्मेवारी बोध गरेको छैन, त्यहाँ तपाईँको जोखिम, मैले अघि पनि नि जोखिम न्यूनीकरणको क्षेत्रमा लगानी छैन, पूर्व तयारीको क्षेत्रमा लगानी छैन, अहिले यस्तै खालको घटना घट्यो त विपद भयो भने तत्काल तपाईँको राहत उद्धारको लागि हाम्रो रिसोर्स मोबिलाइजेसन तत्काल हुन्छ,
3: यस्तो अवस्थामा जोखिम न्यूनीकरण चाहिँ कसरी गर्ने त,
6: अब यस्तो छ, यसको अघि पनि भने नि एउटा त हाम्रो यो बहुप्रकोपीय जोखिम भएको देश हो, एउटा मात्रै जोखिम भएको ठाउँ छैन, यो माटी पहिरो आगलागी शीतलहर भूकम्प महामारी हरेक गिराएको छ, तर अहिलेको घटना फरक हो, यो
3: फेरि
6: तिब्बतमा तपाईँको के भनिँदैछ भने अब यसको तथ्य सत्य त्यति आउँदै होला, त्यहाँ तिब्बतमा चाहिँ तपाईँको पट्टि पार्टमा चाहिँ चाइनाको तिब्बत पार्टमा चाहिँ पहिरो गएर ठुलो त्यहाँ चाहिँ ताल जमेर त्यो ताल फुटेर त्यसपछि त्यसको सारा त्यो चाहिँ लेदो सहित यतातिर नेपालभित्र छिर्यो भन्ने कुरा छ, त्यसको सत्य त त्यो अघि पनि हामी कुरा गऱ्यौँ नि, नेपाल सरकारले अब अघि पनि भन्यो यो के अरे यो 82 सालकोमा चाहिँ यहाँ अहिले सरले जोड्नु भयो होइन आयो भनेपछि आज यत्रो भयो नि त, त्यही बेला पनि यो कुरा उठाएको थियो क्रस बोर्डरको चाहिँ तपाईँको अर्ली वार्निङ सिस्टम चाहिँ डेभलप गर्नु पर्यो है भनेर त्यही बेलादेखि कुरा उठेको, तर त्यो घटना घटेपछि बिर्सिने हामी कहाँ के बानी छ भने त्यो घटना घटिसकेपछि तुरुन्तै चाहिँ एकदमै हार गुवा रोई कराई सारा दुःख मनाउ गर्ने छ, त्यसपछि फेरि बिर्सिने चलन छ क्या, यो सबभन्दा दुःखदायी कुरा चाहिँ हाम्रो यहाँ छ, त्यो बेलाको त्यो घटना घट्न साथै चाइनिज सरकारहरूसँग चाहिँ हाम्रो एउटा वार्ता गरेर एउटा अर्ली वार्निङ सिस्टमको डेभलप गर्न सकेको भए चाइना महिनामा यो घटना घटनासाथ उसले के भन्थ्यो, हामी कहाँ पहिरो गएर यस्तो खालको अवस्था छ, नेपालमा पनि त्यसको असर पर्न सक्छ, तत्काल तपाईँले
3: सूचित
6: गरिहाल्नुहोस् भन्ने
3: हुन्थ्यो।
6: खैलाबाट होइन, अब यद्यपि हामीसँग भएको सूत्र साधन चाहिँ परिचालन भएको छ है अहिले अहिले, किनभने हामीले पनि देखिरहेका छौँ, किनभने यस्तो बेलामा अरू कुरा गर्ने कुरा पनि
3: जानकारी त फेरि बिहानैदेखि
6: जानकारी पनि आएको छ, सुरक्षा निकाय परिचालन पनि भएको छ, बैठक पनि बसिरहेको छ, हेलिकप्टर मोबिलाइज भइरहेछ। अब हामी एउटा चाहिँ नागरिक समाजको मैले भने एउटा हामी राष्ट्रिय सञ्जालको हाम्रो क्षेत्रबाट पनि अहिले हामीले व्यापक सूचना प्रवाह गरिरहेछौँ, सूचना लिन खोजिरहेछौँ, अब कहाँनिर सहयोग गर्न सकिन्छ भने हेरिरहेछौँ। आजै हाम्रो एउटा टोली भोलिन्टियर टोली चाहिँ तपाईँको यता चाहिँ नुवाकोटतिर उतातिर दौडिसकेको छ होइन, अब त्यहाँ समन्वय गरेर कहाँ सहयोग गर्न सकिन्छ, हामीले के भनिरहेछौँ, अहिले आह्वान गरेछौँ, व्यक्तिगत रूपमा हुन्छ कि संस्थागत रूपमा हुन्छ कि तपाईँको चाहिँ अब अरू विभिन्न सङ्घ संस्थाबाट हुन्छ कि, यो बेलामा हामी सबैले मन फुकाएर सहयोग गरौँ भनेर हामीले आह्वान गरिरहेछौँ। म के भन्न चाहन्छु भने अहिले पनि यो घटना घट्यो, पहिलो काम भनेको त खोज उद्धारकै कुरा हो, यहाँ धेरै मान्छे हराइरहेछन्, यत्रो मान्छे हराइरहेका छ, जम्मा त 70 प्लस के 72 मात्रै अहिले डाटा आयो, मृत्यु नै भएको भन्ने, अरू थुप्रै भइरहेछ, त्यस यो खोज उद्धारमा एकदमै पहिला जोड दिनु पर्यो। त्यसपछि उहाँहरूको चाहिँ तपाईँको घाइतेहरूको स्वास्थ्य उपचारको कुराहरू गर्ने कुराहरू भयो होइन, त्यो खोजनीति गरेर, त्यसपछि अर्को चाहिँ तपाईँको तत्काल राहत उद्धारको कुराहरू, कहाँ कहाँ के सहयोग गर्नुपर्ने हो त्यो इमिडिएट सहयोग गर्नुपर्ने अवस्था छ होइन, र अर्को कुरा चाहिँ तपाईँ यो मानव के मनोसामाजिक कुराहरू पनि छ, मनोत्रासको कुराहरू छ, अहिले मान्छेहरू सब अहिले भर्खर पनि म यहाँ तपाईँको आउनुभन्दा अगाडि हाम्रो नेटवर्कको साथीहरूसँग कुरा गरेर चाहिँ के छ सर, एकदमै विचित्त अवस्थामा छ, मान्छेहरू डराइरहेछन्, अब मान्छे हराइरहेका छ आफ्नो परिवारको, एकदमै विचित्त भनेपछि त्यसले एकदम ट्रमा क्रिएट गरिरहेछ भनेपछि त्यो लाइनमा पनि गर्नुपर्ने छ। अब सरकारले नै आज आह्वान गरिसक्यो, हाम्रो विपद व्यवस्थापन प्राधिकरणले, हामी सबैले चाहिँ अलिकति औषधि उपचारदेखि राहतको के अरे सामग्रीहरू सबैले आफ्नो हिसाबले र समन्वय गरेर, अब यहाँ अहिले सबभन्दा ग्याप
3: हुने हिसाबले सहजीकरण गर्ने भन्दा पनि आउगुजी फैलाउने
6: समन्वयकारी हुनु पर्यो। एउटा यो फेरि यो कस्तो छ भने नि, यो डिजास्टरमा फेरि खालको बाढी आएको जस्तो सबै एकैचोटि ओहिरिने होइन, पाउनु पर्ने मान्छेले नपाउने, नपाउनु पर्ने मान्छेले पाउने, कहाँ चाहिँ डुप्लिकेसन हुने, त्यस कारण चाहिँ यो समन्वय कुरा अहिले सरकारले पनि गरिरहेछ होइन, र त्यो एउटा समन्वयको पाटोमा पनि सरकारले अलि राम्रोसँग चाहिँ यो अहिलेको तत्कालको लागि यो राहत र सहयोग गर्ने कुराहरूमा पनि हेर्नुपर्छ। अब मलाई लाग्छ त्यसपछि पुनर्स्थापना पुननिर्माणका कुराहरू आउँछ, त्यो छ, र सरकारले यो आजको यो घटनाबाट अझै फेरि सिकेर, यद्यपि हिजोदेखि सिक्न पर्ने हो, यो हाम्रो चाइनासँगको त यो जुन तिब्बतसँगको कुरा चाहिँ भोलिको दिनमा पनि आज फेरि तपाईँको एक महिनापछि 10 दिनपछि फेरि पनि हुनसक्छ नि त, भने तुरन्तै चाइनिज गभर्मेन्टहरूसँग कुरा गरेर एउटा क्रस बोर्डरको चाहिँ एउटा चाहिँ विषयमा चाहिँ एउटा एग्रिमेन्ट नै गरेर यस्तो सूचनाहरूको आदान प्रदानको टाइमली अड्ने भन्ने कुराहरू गर्ने कुराहरूमा हामीले गर्नुपर्छ। र अर्को कुरा अहिले भने जस्तो हामीसँग भएको नीति नियम कानुनको चाहिँ प्रभावकारी कार्यान्वयन हुन जरुरी छ, भयो कि भएन भनेर अनुगमन गर्ने सिस्टम छैन क्या। अहिले तपाईँलाई म जानकारी गरौँ, अस्ति भर्खर आज खास बैठक चाहिँ प्राधिकरणमा अर्कै विषयमा थियो, हामीले यो चाहिँ तपाईँको विपद प्रति कार्य योजना भनेर एउटा प्राधिकरणले बनाएको थियो विभिन्न स्टेक होल्डरहरूसँग कन्सल्टेसन गरेर, अनि त्यसको चाहिँ ठाउँ ठाउँमा कार्यान्वयन पनि भइरहेको थियो, र त्यसको कति भयो यसपालि त्यति क्षति भएन भन्ने हामीले लिइरहेका थियौँ, त्यसैको आज एउटा मूल्याङ्कन छलफल गर्ने भनेर प्राधिकरण बैठक बोलाएको, तर अर्कै घटना आइपुग्यो र त्यो चाहिँ आज त्यतातिर मूल्याङ्कनको पाटो भन्दा त्यो यतातिर गयो, भने यस्तो खालको योजना बनाएको कुराहरू बनाएको कानुनहरू नीति नियमहरू कति भयो, अनि जिम्मेवार निकायले त्यो काम गरे कि गरेन, जिम्मेवार व्यक्तिले त्यो जिम्मा लियो कि लिएन भनेर, यो चाहिँ डिजास्टर गभर्नमेन्ट भन्छ क्या, विपद सुशासन, राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने प्रोत्साहित गर्ने, र जिम्मेवारी लिएको मान्छेले एउटा सानो सूचना नदिएको कारणले मान्छे मऱ्यो भने त्यसले जिम्मेवारी लिनुपर्छ कि पर्दैन, एउटा सानो घन्टी
3: पर्दैन, तपाईँ त अहिले प्रश्न गर्ने ठाउँमा हुनुहुन्न, जवाफ दिने ठाउँमा हुनुहुन्छ, जवाफदेही बन्नुपर्छ, तपाईँ त सत्तारूढ सांसद हो, तपाईँकै पार्टीको सरकार छ, चुकिरहेछ चाहिँ कहाँ,
4: होइन अहिले पनि मैले भने अहिले खोजी काममा उद्धार काम एकदमै प्रभावकारी भइरहेको छ होइन,
3: जस्तो तपाईँले नै दृष्टान्त दिनुभयो नि, अघिल्लो वर्षको असोज महिनामा भएको विपत्ति, त्यो पाठ सिकेर केही न केही त गर्नु पर्थ्यो होला नि, घैँटोमा घाम चाहिँ कहिले लाग्ने,
4: अब यस्तो हो, अहिले पनि मैले भने अब अलिकति यो इन्फर्मेसनको चाहिँ ल्याप्स भाव हो कि जस्तो मलाई लाग्यो होइन, जस्तै अब मेरो पनि कमजोरी हो, मैले पनि बेलैमा यी कुराहरू अब गर्नु पर्थ्यो, तर म अब अरू कुरामा व्यस्त भएँ होला, अब मलाई लाग्यो कि अब यत्रो हाम्रो चाहिँ विपद व्यवस्थापन प्राधिकरण छ, गृह मन्त्रालय छ, अनेक संयन्त्रहरू छन्, उहाँहरूले चाहिँ 2082 असारको जुन घटना यसको चाहिँ अब मेमोरी छ होला, त्यो अनुसारले हाम्रो तयारी अवस्थामा छ, मेरो बुझाइमा त यो अर्ली वार्निङ सिस्टम चिन र नेपाल बिच पनि जडान भइसकेको छ, जडान भयो भन्ने पनि थियो मेरो इन्फर्मेसन।
3: खोइ त चिनसँग समन्वय सहकार्य हुन सकेको खोइ त,
4: त्यो चाहिँ अब
3: बेलैमा वार्ता हुन सकेको खोइ त, जानकारी लिन सकेको खोइ, पूर्व सूचना लिन सकेको खोइ।
4: अब यो कुरा
3: सरकार टु सरकार किन वार्ता हुँदैन,
4: अब यो
3: कुटनीतिक वार्ता किन हुँदैन, कर्मचारी तहमा किन समन्वय छैन,
4: अब यो कुरामा चाहिँ तपाईँको समाधान गर्नको लागि चाहिँ अब सिरियसली नेपाल सरकार र चीन सरकारको चाहिँ एउटा चाहिँ छलफल हुनुपर्छ र एउटा जोइन्टली यसको चाहिँ न्यूनीकरण गर्नको लागि योजना बनाएर कार्यान्वयन गर्नुपर्छ। अब अहिले हामीले देखिरहेको छ,
3: अहिले चीन सरकारसँग समन्वय भइरहेछ कि छैन, किन भन्दा घटना त भइसक्यो, समस्या त आइसक्यो,
4: होइन अहिले त समन्वयन भएको छ, कुरा पनि भएको छ, खालि यो अर्ली वार्निङ सिस्टमको चाहिँ किन यो काम गरेन, के भएछ भन्ने कुरा चाहिँ अलि सोध खोजको विषय छ,
3: र विषयमा अहिलेसम्म सोध्नु भएको छैन।
4: अब यी कुराहरू अब अहिले त उद्धारको कामहरू भइरहेको छ होइन, अब त्यो त्यसपछि त्यो
3: सरकार तहमा के कुराकानी भइरहेछ,
4: सरकार तवरमा त अहिले त खोज र उद्धारको कार्यलाई प्रभावकारी बनाउने भन्ने
3: चीनले आवश्यक समन्वय सहकार्य सहयोग
4: गरेछ उहाँकोबाट पनि आएको छ होइन,
3: आवश्यक साधन दिएको छ, नेपालको स्रोत साधनले मात्रै भ्याउने अवस्था छैन, अरू देशहरूले पनि सहयोग
4: गरिदिन्छु भन्नुभएको छ। आज भारतको प्रधानमन्त्रीले पनि हाम्रो प्रधानमन्त्रीज्यूलाई फोन गरेर चाहिँ अब सहयोग कस्तो खालको गर्नुपर्छ चाहिँ खबर गर्नुहोस्, हामी सहयोग गर्न तयार छौँ भन्नुभएको छ, चीन सरकारको पनि त्यो छ होइन। तर मैले भन्नु खोजेको कुरा के हो त भन्दा, जस्तो हाम्रो त चीनसँग पनि लामै बोर्डर जोडिएको छ उत्तरतिर होइन, अब यस्तो धेरै ठाउँ छ, जस्तो अहिले हामीले हेऱ्यौँ भने पनि एउटा तपाईँको रसुवामा भनौँ, अर्को तातोपानीमा पनि त्यस्तै छ, भोटे कोसी नै हो, दुवैतिर भोटे कोसी नै भन्छौँ होइन, त्यसको
3: एकातिर रसुवा अर्कोतिर
4: सिन्धुपाल्चोक। अब मलाई यो विषयमा अलि बढी किन जानकारी छ भन्दा, मैले सुक्खा बन्दरगाहमा काम गरेको, रसुवामा पनि सुक्खा बन्दरगाह निर्माण दिन्छ, यस्तै यो अघिल्लो वर्षको चाहिँ लेदो बाढी
3: पूर्वाधार विद हुँदै पूर्वाधार विकास समितिको सभापति नै भनिसक्नु भयो, अहिले
4: रसुवा
3: जिम्मेवार ठाउँमा हुनुहुन्छ तपाईँ,
4: टिमुरेमा पनि त्यसरी नै पोहोर बगाएको चाहिँ बन्दरगाह निर्माणाधीन, त्यस्तै तपाईँको तातोपानीमा पनि सुक्खा बन्दरगाह छ जुन चीन सरकारकै सहयोगले बनाएको हो, त्यो पनि तपाईँको यति चाहिँ त्यो भोटे कोसीले काट्दा काट्दा त्यो पनि बगाउने स्थितिमा छ। त्यही भएर हामीले योभन्दा अघिल्लो वर्ष इन्टरमोडल यातायात विकास समितिबाटै 70-75 करोडको चाहिँ हामीले ठेक्का लगाएको थियौँ त्यो भोटे कोसीको चाहिँ त्यो प्रभाव कम गर्नलाई भनेर, भनेपछि दुवैतिर उति नै जोखिम छ। र अर्को कुरा, सङ्लो पानी आइदिएको भए भए यति बढी क्षति पनि हुँदैन थियो होला, यो त लिँदा आएपछि यसले बढी प्रेसर बढी चाहिँ त्यो भार बन हुने भएको भएर यसको चाहिँ क्षति बढी नै हुन्छ होइन। अब
3: क्षति चाहिँ कति भयो त पूर्वाधारमा,
4: अब पूर्वाधार
3: आकलन गर्नु भएको छ,
4: आज पूर्वाधार
3: हाइड्रो पावरदेखि पुलदेखि सडकदेखि
4: पूर्वाधार विकास
3: घर बस्ती
4: मन्त्रीज्यूले पनि भन्नुभएको छ 2 खर्ब भन्दा बढी रुपियाँको चाहिँ
3: भन्सार कार्यालयदेखि लिएर
4: भनिएको छ,
3: बैङ्कदेखि लिएर सारा ध्वस्त भयो,
4: अब पूर्वाधार भन्दा पनि धेरै मानिसहरूको चाहिँ क्षति भएको छ, त्यो चाहिँ एकदमै दुःखको कुरा हो, दुःखका साथ आज भन्नुपर्छ होइन। आज हामीले सदनमा पनि धेरै यही विषय
3: कम्तीमा पनि मानवीय क्षति हुनबाट त रोक्न सकिन्थ्यो नि त,
4: कम गर्न सकिन्थ्यो,
1: रोक्न सकिन्थ्यो होइन। यसैलाई मैले के गरेँ भने, जस्तो मान्यजूले भन्नुभयो सिस्टम डेभलप गर्नुपर्छ, वास्तवमा जरुरी हो, तर सिस्टम डेभलप गर्न खर्च लाग्छ, टाइम लाग्छ, दुईटा सरकार बिचको समन्वयको कुरा हुन्छ,
3: त्यसको लागि रोक्छ चाहिँ केसले,
1: सुन्नु नि त, त्यो त्यो रोक्छ भन्ने कुरो, त्यो चाहिँ टाइम लाग्न सक्छ, ठेक्कापट्टा होला, त्यसमा पनि टाइम लाग्छ, तर जस्तो त्यहाँ एउटा पानी थुनिएर बसेको छ, पानी थुनिएर बसेको त एउटा सामान्य लेमेनले पनि बुझ्छ, त्यहाँको र पारिपट्टिको र त्यहाँको मान्छेबिच सामाजिक सांस्कृतिक सम्बन्ध पनि होला, त्यसले पनि खबर गर्छ, सतर्क भएर बस, यहाँ पानी थुनिएर बसेको छ, तिमीहरू सतर्क भएर बस भनेर भन्न सक्छ। त्यो कुरो हाम्रो सबभन्दा लोकल स्तरको सरकार भनेको प्रहरी हो, स्थानीय प्रहरी हो, सशस्त्र प्रहरी पनि हुनसक्छ, त्यहाँ
3: प्रहरी नै बेपत्ता भएको
1: छ र त, ऊ मार्फत त्यो
3: प्रहरीले नै ज्यान गुमाउनु पर्ने अवस्था,
1: प्रहरीको सूचना चाहिँ त्यहाँ
3: हराउनु पर्ने अवस्था,
1: समन्वय गरेर लिन सके भए यत्रो क्षति चाहिँ हुँदैन थियो होला जस्तो मलाई लाग्छ। अब तर त्यो लिने बानी बसाल्नु पर्यो,
3: प्रहरीदेखि भन्सारका कर्मचारीहरूसम्म सुरक्षित रहेनन्,
1: कोही पनि छैनन्, कोही पनि छैन,
3: तर आम नागरिकको त कुरा छ,
1: प्रविधि भन्दा पनि पहिले हामी प्रविधि त नेपाल तिन नेपाल भारत बिच बोर्डर त खुल्ला छ, सबै ठाउँ डिजास्टर हुने सम्भावना छ, तर हामीले प्रविधि जरुरी जरुरी छ,
3: चीनमा पनि क्षति चाहिँ पुग्यो नि
1: र पुग्यो, प्रविधि जरुरी छ,
3: यसमा चीन दोषी देखिन्छ र
1: होइन होइन, मैले भन्न खोजेको नि प्रविधि जरुरी छ तर इन्फर्मेसन त्योभन्दा अगाडि व्यक्तिगत रूपमा डिजास्टरमा लोकलले दिएको इन्फर्मेसन चाहिँ हामीले लिने बानी बसालिदियो भने यस्ता क्षति कम हुन्छन्, किनभने त्यो आज झट्टै थुनिएर झट्टै फुटेको पनि होइन होला जस्तो लाग्छ, त्यो केही दिन थुनिएर विस्फोट भएको चिज होला जस्तो लाग्छ।
3: चिनकै पनि बस्ती सखाप भयो,
1: सखाप भयो,
3: नागरिकहरू हराए, बेपत्ता छन्, क्षति त दुवैतिर भयो,
1: दुवैतिर छ, तर त्यो क्षतिको सेयरिङ गर्ने त्यहाँ यस्तो डिजास्टर छ है यो फुट्न सक्छ है भनेर त्यो सेयरिङ गर्ने सिस्टम चाहिँ हामीले डेभलप गरेको भए सांस्कृतिक आदान प्रदान त्यो गाउँको र पारी गाउँको मान्छे बिचको एउटा कम्युनिकेसन आदान प्रदान गरेको भए यत्रो क्षति हुँदैन थियो होला। जस्तो हामी पनि पहिले पहिले विभिन्न ठाउँका हिम पहिरोहरूको आकलन आउँथ्यो यस्तो यस्तो छ भनेर, तर के अरे कोशी किनारका तटका मान्छेहरूलाई सतर्कका जिल्लाहरूलाई सतर्क रहन माइकिङ गर्न लाउनु भनेर त्यतिखेर पनि खबर आउँथ्यो। म ओखलढुङ्गा थिएँ त्यतिखेर एउटा कुन हिमतालको विस्फोटको सम्भावना थियो, विस्फोट त भएन
3: तर ओखलढुङ्गाको सिडियो हुँदाखेरि
1: हामीले एफएम र अब मिलेसम्मका हामीले स्थानीय उहरू प्रयोग गऱ्यौँ, विस्फोटै भएन, केही समस्यै भएन, तर त्यो किसिमको त्यो भनेको प्रविधिले ल्याएको थिएन, त्यो भनेको सामाजिक रूपमा रिलेसन कायम भएर ल्याएको समाचार हो, त्यस्ता किसिमको समाचार चाहिँ ल्याउने बानी बसाल्नुपर्छ होला जस्तो लाग्छ। प्रविधि आउँदै गर्छ, प्रविधि पनि सँगसँगै जानुपर्छ, तर त्यो किसिमको बानी बसालियो भने डिजास्टरलाई हामीले कम गर्न सक्छौँ एउटा। दोस्रो कुरो अब के गर्ने, अबको पनि पाटो त झन् जटिल छ, अबको पाटो भनेको कस्तो छ भने गभर्मेन्टले हो, गभर्मेन्टको को त हामीले पहिले गरेको अनुभव चाहिँ म भन्छु, एउटा कमान्ड पोस्ट भनेर गृह मन्त्रालयमा खडा गरेको थियो, उसले सबैलाई समन्वय गर्थ्यो, एक दुई दिनमा सम्मान्य प्रधानमन्त्रीज्यू तत्कालीन प्रधानमन्त्रीज्यू आएर के गरेको छ, मुख्य सचिवज्यू प्रधानमन्त्रीज्यूहरू आएर अब एपेक्स लेभलको त उहाँहरू नै हो, उहाँहरूले आएर के गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म के भएको छ भनेर उहाँले ब्रिफिङ लिनुहुन्थ्यो, ब्रिफिङ गृहमन्त्री गृह सचिवले त्यहाँ गर्नुहुन्थ्यो, त्यो किसिमको प्रणाली विकास गर्नु भने हो। अब यहाँ होइन सबै हामी सरकारै हौँ भनेर भौतिक योजना मन्त्रालयले छुट्टै गर्न थालो, आर्मीले छुट्टै गर्न थालो, नेपाल प्रहरीले छुट्टै गर्न थालो, सशस्त्रले छुट्टै गर्न थालो भने झन् भत्ताभङ्ग हुन्छ,
3: सरकारी संयन्त्र बिचै
1: समन्वय
3: गर्नुपर्छ,
1: चाहे प्रधानमन्त्री कार्यालयमा होस्, चाहे गृह मन्त्रालयमा होस्, अथवा कहाँ राख्नुपर्छ,
3: यस्तो बेलामा चेन अफ कमान्ड,
1: चेन अफ कमान्ड चाहिँ चाहिन्छ। जस्तो कतिपय म हेलिकप्टरको व्यवस्थापन गर्न एयरपोर्टमा खटेको थिएँ, त्यतिखेर 72 साल भूकम्पमा खटेको थिएँ, त्यतिखेर हामीलाई कुट्छौँ मार्छौँ पनि भनेको थियो, किनभने हेलिकप्टर 12-15 थिए, सबै हेलिकप्टर सबै ठाउँ पुर्याउनै सकिँदैन।
3: अहिले चाहिँ जसरी उद्धार कार्यको लागि स्रोत साधन संयन्त्रहरू परिचालन गरियो त्यो पर्याप्त थियो
1: त्यतिखेर,
3: अहिले
1: अहिले पनि अब त्यो त पर्याप्त भएको होला, अब होइन त्यो त हामी अब अहिले कति चाहिने हो।

0: कुरा चाहिँ इन्फर्मेसन लिँदा त्यहाँको लोकल गभर्मेन्टले पनि आफू रिसोर्स मोबिलाइजेसन गर्ने यताउति गर्ने काममा उहाँहरू पनि लागिसकेका छ भन्ने कुराहरू आइरहेको छ। अरू डेभलपमेन्ट पार्टनरहरूले पनि आजैदेखि उहाँहरूले अब त्यहाँ त ठुलै रिसोर्सेस खर्च हुने अवस्था छ। थुप्रै आइएनजिओहरू डोनर साथीहरू आज हामी एउटा मिटिङमा सँगै पनि थियौँ दिउँसो, यही डिजास्टरको ह्युमेनिटेरियन कुरामै गर्दै थियौँ, तर अचानक यो घटना त्यो मिटिङै छोडेर उहाँहरू दौडादौड गरेर जानुभएको छ। यसको मतलब पनि उहाँहरू आफ्नो कन्ट्रीको चाहिँ जुन हेडक्वार्टर छ त्यहाँ चाहिँ अब यो नेपालको बारेमा सिचुएसन बारेमा इन्फर्मेसन दिएर रिसोर्स नेपालको लागि ल्याउनको लागि लागिरहनु भएको छ। मलाई लाग्छ त्यहाँबाट पनि त्यो रिसोर्सेस आउँछ। अब त्यसलाई प्रपर युटिलाइजेसनको कुरा हो, अब प्रपर युटिलाइजेसन गर्ने कुरामा गभर्मेन्टले कोअर्डिनेसन गर्ने कुराहरू, गभर्मेन्टले फेसिलिटेसन पनि गर्नुपर्छ क्या। कहिले काहीँ हाम्रो बाहिर ल्याउने स्रोत साधनलाई गभर्मेन्टले राम्रो सहजीकरण नगरिदिएको कारणले नि यता आउने कुराहरू रोकिरहेको अवस्था छ। 72 हामीले भूकम्पमा हेऱ्यौँ होइन। अर्को कुरो चाहिँ फेरि तपाईँको यो अलिकति खुल्ला गर्दा फेरि जथाभावी को आयो को आएन होइन, जो मैले अस्ति एकजना चाहिँ गृहको एकजना हजुरको चाहिँ विपद व्यस्त महाशाखाको चाहिँ हाम्रो प्रमुख सहसचिवले भन्दा त्यो 72 कुरामा तपाईँको भिसै नलागेन पासपोर्ट मात्रै बोकेर पनि एयरपोर्टमा वार्ती आएको थियो अरे होइन, अब त्यहाँ सहयोग गर्छु भनेर आएको छ, त्यहाँ रोक्यो भने लफडा हुन्छ ल जे हुन्छ हुन्छ भनेर यसरी पठाइदिनु भने नाम र पासपोर्ट नम्बर मात्रै पनि लेखेर पठाउनु पर्ने अवस्था आयो भने त्यो पनि एउटा हाम्रो लर्निङ हो क्या। त्यो लर्निङबाट लिएर गभर्मेन्टले एउटा त्यो खालको अर्को एउटा चाहिँ मेकानिजम बनाउनु पर्थ्यो, तर त्यो बनाएको छ जस्तो मलाई लाग्दैन। उहाँहरूले सुन्दाखेरि अब
1: यस्ता बेला त जोडले पनि दाउ हेरेर बसिरहन्छ।
2: मैले अलिकति जोडेको
0: थियो हुनुपर्छ क्या त्यो कुरा चाहिँ।
2: जस्तो हामीले बिरामी हराएका छन् यो पत्याउनुहुन्छ, जस्तो रसुवा नुवाकोटबाट भूकम्प पीडित बिरामीहरू हेलिकप्टरबाट ल्याइयो काठमाडौँमा, पहिलो दिन दोस्रो दिन नजिकैको केएमसी हस्पिटल लगियो, त्यहाँ प्याक कहाँ लाने भन्दाखेरि एम्बुलेन्सले जहाँ खाली छ त्यहाँ लगेर राखिदियो। तर हाम्रो त्यहाँ कमसेकम स्वास्थ्य कर्मीको एउटा टिम फलाना हस्पिटलमा खाली छ त्यहाँ लाने भनेर एउटा नबस्ने हो भने त्यो बसेको थिएन सुरुमा, पछि हाम्रै प्रेसरले त्यहाँ राखेको हो। र त्यसरी गर्दाखेरि बिरामी सुरुमा
1: यस्ता यस्ता मुद्दा र सवालहरूमा चाहिँ सरकार अनि संसद राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक दलहरू कतिको संवेदनशील छन्?
3: होइन, यसमा एकदमै धेरै संवेदनशील छौँ होइन, र आज पनि हामीले चाहिँ धेरै परिचालन गऱ्यौँ होइन। अब चाहिँ भएका स्रोतहरू अब हेलिकप्टरदेखि लिएर अब यो उद्धारको लागि चाहिँ जुन यो सुरक्षा बलहरू प्रयोग भएको छ,
1: कति बेला के गर्ने केलाई प्राथमिकतामा राख्ने भन्ने कुरा चाहिँ तपाईँहरूलाई अलि थाहा छैन हो। आज संसद बैठक लामो समयसम्म राख्नुभयो भनेर आलोचना भइरहेछ नि।
3: होइन, त्यस्तो लामो होइन, आज चाहिँ सबै कार्यसूची हटाइएको हो खालि,
1: तथापि बेलैमा समन्वय गर्न सकिन्थ्यो। प्राथमिकता केमा दिने, राज्यलाई कसरी सघाउने, उद्धार कार्यमा कसरी सघाउने, राजनीतिक दलहरू कसरी प्रस्तुत हुने, कहाँ समय खर्चिने भन्ने त हुन्थ्यो होला नि।
3: आज तपाईँले हेर्नु भने संसदमा आकस्मिक बैठक आकस्मिक त्योमा कुरा संसदहरूले कुरा राख्ने कुरा भयो, त्यसमा पनि यो विपदको सम्बन्धित जिल्लाको मान्यजीवहरूले आफ्नो चाहिँ विषयवस्तुहरू राख्नुभयो। त्यसपछि हाम्रो अध्यक्षले हाम्रो चाहिँ सभापतिज्यूले चाहिँ अब यो कसरी राहतको काम भइरहेको छ, उद्धारको काम भइरहेको छ, खोजको काम कसरी भइरहेको छ भन्ने कुरा, र सबैजना देशमा बस्ने विदेशमा बस्ने सबैजनालाई चाहिँ सहयोगको लागि उहाँले आह्वान गर्नुभयो। त्यसपछि
1: आशिषजी गृह मन्त्रालयको पूर्व प्रवक्ता फणेन्द्र मणिजीले भन्नुभएको अनुसार उहाँले भने जस्तै सरकार के अलि अपरिपक्व अनुभव अलिक कम भएको जस्तो देखिया छ।
3: अनि यस्तो हो, अब तपाईँको विपदमा चाहिँ अब सबैलाई हामीलाई थाहा छ हामीको चाहिँ स्रोत साधनमा चाहिँ कमी भएकै देश हो होइन। अब यसको लागि यस्ता विपदको लागि अब चिन जस्तो यति चाहिँ प्राविधिक रूपमा यति अगाडि भएको मुलुक होइन, उनीहरूको स्रोत साधन यस्ता चाहिँ तपाईँको उद्धार गर्नेहरूको त कमी नभएको देश हो नि त चिन। त्यहाँ त यस्तो विपदमा चाहिँ यस्तो चाहिँ क्षति भयो भनेपछि नेपालले त क्षति बेहोर नबेहोर्ने भन्ने होइन। तैपनि म के भन्छु भन्दा हामीले भएको संयन्त्रलाई चाहिँ अप्टिमम रूपमा प्रयोग गर्न सफल भयौँ, यो हाम्रो एउटा चाहिँ राम्रो काम भयो। तर एउटा के अनुभव भयो भन्दा यतिले पुगेन, थप हामीले चाहिँ यस्ता खालका विपद न्यूनीकरण गर्नको लागि विपद हुनै नदिनको लागि चाहिँ ठुलो लगानी गर्नुपर्छ भन्ने कुरा चाहिँ पहिलो पनि जानकारी नभएको होइन। तर अब यसलाई थप हामीले यो विषयमा जानकारी भयौँ, अब हामी थप यसमा चाहिँ छलफल चलाउँछौँ। जस्तै पूर्वाधार विकास मन्त्रालयमा छनफल छ योजना बन्छन् र त्यो अनुसारले लगानी हुन्छ।

0: हामी पूर्वाधार विकास समितिमा पनि यो विषयमा चाहिँ हामी छलफल गर्छौँ। त्यो हिसाबले तयारी अवस्थामा
1: आउनको लागि उद्धार, राहत र पुनस्थापनाको लागि तपाईँहरूको दृष्टिकोण अनि प्याकेज घोषणा के छ?
0: अब यो अहिले हामी गृह कार्य गरिरहेका छौँ। आज चाहिँ हाम्रो सरपञ्चजीले पनि भन्नुभयो, पहिला खोजी कार्य, त्यसपछि उद्धार, त्यसपछि चाहिँ राहत प्याकेज र अब यो पुनर्स्थापनाको कामको लागि योजना हामी बनाउँछौँ भनेर उहाँले क्लियर भनिसक्नु भएको छ। त्यही अनुसारले राज्यका संयन्त्रहरूले काम गर्न सुरु गरिसक्नु भएको छ। अहिले चाहिँ हामीले देश विदेशमा रहेका सम्पूर्ण नेपाली साथै अन्य विदेशी मुलुकहरूसँग पनि सहयोगको लागि आह्वान गरिसकेका छौँ। भनेपछि अब पहिला त अब यो खोजेर उद्धार सकेपछि हामी चाहिँ राहतको कुरा भयो, त्यसपछि पुनर्स्थापना होइन पुनर्निर्माणका छलफलहरूमा लान्छौँ र यो एउटा उद्धारको संयन्त्रलाई चाहिँ हामीले ठुलो लगानी गरेर एकदमै बलियो संयन्त्र चाहिँ बनाउनै पर्छ, त्यतातिर हामी लाग्छ।
1: फणेन्द्र मणिजी, तपाईँले बाहिर बसेर हेर्दै गर्दाखेरि अहिले प्रधानमन्त्री, गृहमन्त्री अनि गृह मन्त्रालय अन्तर्गतका निकायहरू होइन विभिन्न तह र तब्कामा रहेका व्यक्तिहरूको भूमिकालाई चाहिँ कसरी लिइरहनु भएको छ?
2: सबैजना आफ्नो किसिमले लाग्नु त भएको छ, तर यो के रहेछ विपद लगायत हरेक विषयमा विगतका सिकाइ अघि मान्यज्यूबाट पनि आयो, विगतका सिकाइ हामीले हेरेनौँ। जस्तो रसुवामै गत सालमा एउटा क्षति, ठुलो क्षति भएको छ नि, त्यो त्यसलाई हामी कसरी मिटिगेट गर्ने भन्ने कुरो हामीले जान्नुपर्छ, बुझ्नुपर्छ, तर त्यो कुरोमा अवस्था गरिएन। अब मान्यौँ रसुवामा गरिएन, अब भोलि खुम्बु क्षेत्रमा यस्तै आउटब्रस्ट भयो भने त्यो त झन् विकट ठाउँ छ, कसरी हामीले गर्ने भन्ने कुरामा चाहिँ हामी सतर्क हुनुपर्छ। र विगतका विपदसँग सम्बन्धित अहिले हामीले होला विपद व्यवस्थापन प्राधिकरण छुट्टै छ, त्यो मात्रै सबै कुरो होइन, विपदमा विगतमा काम गरेका मान्छेहरूको एउटा बैठक राखेर के गर्दा उपयुक्त हुन्छ
1: यो अनुभव, यो बेलामा सबैको राय सल्लाह सुझाव लिनु पर्यो,
2: यो बेला
1: राजनीति गर्नु भएन, राजनीतिकरण गर्नु भएन।
2: जस्तो अब अहिले के छ,
1: आफ्नो को पराई
2: त्यो त हुँदै गर्नु,
1: प्रतिपक्ष विपक्ष सत्ता पक्ष के
2: भन्नुभयो, अनुभवबाट हामीले प्रविधि छैन,
1: सबै मनहरू माझेर अघि बढ्नु पर्यो,
2: प्रविधि छैन,
1: जसरी भूकम्प भइसक्यो संविधान निर्माण अगाडि
2: प्रविधि छैन,
1: राष्ट्रिय सहमति भएको छ त्यसरी नै गर्नु पर्यो,
2: प्रविधि छैन नि त हामीसँग, प्रविधिले देखाउने ठाउँ त हामीसँग छैन। अब प्रविधि विकास गरौँ भने अझै टाइम लाग्ला, खर्च लाग्ला, त्यो हामीसँग अहिले छैन। तर हामीले के छ भने अनुभव त हामीसँग छ नि त, विगतमा हाम्रो गृह मन्त्रालय अन्तर्गत अरू विभिन्न निकाय अन्तर्गत विपद विषय पढ्न गएका, विदेशमा पढ्न गएका मान्छेहरू होलान्, यहाँ विपदको पढाइ हुने ठाउँ होला, युनिभर्सिटीमा विपद पढाइ होला, त्यसलाई मिटिगेट कसरी गर्ने, विपदमा खटेका केही मान्छेहरू छन् ती, त्यसको डाटा सायद गृह मन्त्रालयमा हुनुपर्छ, नभए पनि केही मान्छेहरूसँग सल्लाह गर्ने हो भने को खटेका थिए भनेर आउँछ पनि, तिनीहरूलाई राखेर अब हामीले विपदलाई कसरी व्यवस्थापन गर्ने, यस्तो विपद यो मात्रै होइन भोलि अर्को पनि हिमताल थुनिरहेछ कि हामीलाई थाहै छैन अहिले त, त्यो पनि हुनसक्छ नि, अर्को पनि
1: एउटा घटना भइसक्यो,
2: सबै देश त्यतै विषयान्तर, भोलि डोल्पामा हिमताल ब्रस्ट भयो, खुम्बुमा हिमताल ब्रस्ट,
1: दूरदर्शी भएर अघि बढ्नु पर्यो,
2: त्यहाँ छन् कि छैनन् त्यो पनि बुझ्नु पर्यो, किनभने त्यो एरियामा हिम पर्वतारोही मान्छेहरू ले त्यो अनुभव बुझेका हुन्छन्, त्यो एरियामा बस्ने बासिन्दाहरूले त्यो कुरो बुझेका हुन्छन्। जस्तो मैले अघि भने जस्तो एउटा सामान्य कुरो हो, त्यहाँबाट झर्ने नदीहरू थुनिएका थिए, कम पानी आउँथ्यो, कम पानी आउने कारण के रहेछ भनेर स्थानीयसँग सरसल्लाह गरेको भएदेखि यत्रो क्षति हुँदैन थियो, अन्त पनि बात त्यस्तै भइरहेछ।
1: उद्धार राहतलाई प्रभावकारी बनाउनुका साथै के कुरालाई प्राथमिकता दिएर आधारभूत आवश्यकताहरू तत्काल परिपूर्ति गर्ने थियो?
3: यस्तो अवस्थामा भनेको हामीसँग भएको स्रोत साधन के छ त्यसको एउटा जानकारी इन्फर्मेसन लिने, सरकारसँग के छ, विकास साझेदार संस्थाहरूसँग के छ, नेपाली सङ्घ संस्थाहरूसँग के छ, कस्तो खालको चाहिँ उहाँहरूले स्रोत साधन परिचालन गर्न सक्नुहुन्छ एउटा त्यो कुरा लिने, जनशक्तिको कुराहरू हामीसँग भएका भनौँ न तालिम प्राप्त जनशक्तिहरू कहाँ के कति छ त्यसको एउटा इन्फर्मेसन लिने त्यो एउटा काम हामीले गर्नुपर्छ। र अनिखेरि तपाईँको चाहिँ हामीसँग भएको स्रोत साधनलाई चाहिँ एकदमै अहिले चाहिँ जहाँ आवश्यक छ, अघि तपाईँले भन्नुभयो नि राजनीतिक नहेरिकन अरू कुनै आफ्नो अर्को नहेरिकन एकदमै मानवीय सेवाको हिसाबले चाहिँ स्वच्छ भएर चाहिँ सहयोग गर्नुपर्ने कुरा छ। अब अहिले हाम्रो यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हामीले बनाएका छौँ। यो धेरै लामो प्रयासपछि यो प्राधिकरण बन्यो, तर त्यो स्रोत साधन र अधिकार सम्पन्न छैन। अहिले पनि बन्नलाई बनेको छ, तसँग स्रोत छैन, साधन छैन र त्यो अधिकारको हिसाबले सम्पन्न छैन, त्यसलाई बलियो बनाउनु पर्छ। त्यसले गर्दाखेरि यस्ता खालका कामहरूमा त्यसले पूर्व तयारीदेखि लिएर प्रतिकारदेखि लिएर तपाईँको चाहिँ त्यसपछिको यो रिकन्स्ट्रक्सन रिहाबिलिटेसनको कुराहरूमा एउटा गर्न सक्छ। अर्को हाम्रो तपाईँ कानुनले के भन्छ भने हरेक स्थानीय तहमा स्वयंसेवकहरू गठन गर्ने भनेको छ। स्वयंसेवकहरू गठन गर्ने, तिनीहरूलाई तालिम दिने, तालिम दिएर एकचोटि दिएर छोड्ने होइन, बेला बेलामा फेरि पुनर्ताजकीय तालिमहरू दिने, त्यसलाई चाहिने तपाईँको रेस्क्युको मेटेरियल्सहरू दिने, त्यो कामहरू हुन सकेको छैन। मैले अघि नै पनि भने त्यो कामहरू भइरहेको छैन।
1: आज व्यक्तिहरूलाई बचाउने सवालमा, उद्धार गर्ने सवालमा, हेलिकप्टरबाट उद्धार होस् या चाहिँ स्थानीयले गरेको उद्धार होस् या सुरक्षा कर्मीहरूले गरेको उद्धार, चित्त बुझ्दो थियो।
3: अब होइन, अहिले चाहिँ गरिरहेकोलाई त चित्त बुझ्ने छ है, किनभने उहाँहरूले एकदमै
1: भिजिबिलिटी कम हुने,
3: सुरक्षा निकायहरू एकदमै लागिरहेको छ,
1: चिच्याउँदाखेरि पनि व्यक्तिले ज्यान गुमाउन बाध्य भएको। अब अहिले चाहिँ कस्तो देखियो,
3: अहिले प्रयास गरिरहेका छ उहाँहरूले, यसलाई गरेको चिजलाई हामीले एकदम उहाँहरूको मनोबल बढाउनु पर्छ, उहाँहरू लागिरहनु पर्छ। सुरक्षा निकायकै मान्छे हराइरहेछ यहाँदेखि, होइन, हामी सूचना पाइरहेछौँ र अनि त्यस कारण चाहिँ त्यो कामलाई प्रभावकारी। अर्को चाहिँ यो विकासको हरेक गतिविधिहरूमा नि विपद जोखिम न्यूनीकरणलाई मूल प्रभाव मेन स्ट्रिमिङ भन्छ नि, मेन स्ट्रिमिङ हामीले गरेर लिएर जान सक्छ। अघि सरले पनि भन्नुभएको छ, विभिन्न मन्त्रालयहरूभित्र विभागीयभित्रै पनि एउटा समन्वय सहकार्य खालको छैन, आफ्नो आफ्नो ढङ्गबाट भएछ। एउटै रिसोर्सले हुनसक्ने काम तिनतिर भएर त्यो रिसोर्स चाहिँ भनौँ न सही ढङ्गबाट प्रयोग नभइरहेको अवस्था छ। र अहिले हरेक अहिले पालिकाहरूले विपद प्रतिकारी योजनाहरू भनेर बनाएका छन्, त्यो बनाउनको लागि मात्रै बनाइरहेका छन् के, एउटा दाताले पैसा दिन्छ, एउटा आयोजनले पैसा दिन्छ बनाउने, त्यो बनाएको कुरो त्यहाँको जनप्रतिनिधिलाई पनि थाहा नहुने, त्यस्तो बनाएर के काम भएर, त्यो त एकदमै छलफल गरेर कहाँ के हाम्रो चाहिँ जोखिम भएको क्षेत्र कुन हो त्यसको नक्साङ्कन गर्ने, होइन, जोखिममाबाट प्रभावित हुने समुदाय कुन हो त्यसको पहिचान गर्ने, त्यस्तो खालको अहिले यो बरसातको समयमा हामीलाई अलरेडी थाहा छ नि त, जहाँ पनि बाढी जान सक्छ, जहाँ पनि पहिरो जान सक्छ, त्यो अचानक त होइन नि, त्यस्तो ठाउँमा जोखिममा भएको मान्छेलाई चाहिँ सर्टेन स्थानमा सुरक्षित स्थानमा केही समयलाई स्थानान्तरण गर्ने, होइन, त्यो खालको कुराहरूलाई हामीले अगाडि जुन तयारी हुनु पर्थ्यो त्यो पाटोहरू भएको छैन। तर अब अहिले हामी यो चाहिँ जुन अहिले चाहिँ भएको तिब्बत क्षेत्रबाट पहिरो चाहिँ
1: अहिले भएको क्षति त भइ नै हाल्यो
3: हजुर,
1: तर अब यसैको प्रभावका कारण विभिन्न जिल्लाहरूमा खाद्य सङ्कट हुनेदेखि लिएर औषधि नै नपाउनेदेखि लिएर जस्तो धादिङ र पृथ्वी राजमार्ग जोड्ने पुलै भाँचिएको अवस्था छ, सबै पुलै बगायो, धादिङ बेसी अहिले सम्बन्ध विच्छेद सम्पर्क विच्छेदको अवस्थामा छ
3: भने त्यो ठाउँलाई अब कुन तरिकाबाट हामीले सहयोग गर्न सकिन्छ, त्यही भएर हामीले पहिलेदेखि एउटा चाहिँ हामीले के भन्दै आइरहेको भने कुनै पनि ठाउँमा केही पनि हुनसक्छ, त्यही कारण हामीले त्यो तपाईँको जुन यो चाहिँ हामीलाई दैनिक चाहिने उपभोग्य खाद्य वस्तुहरू छ नि बेलैमा त्यो दुर्गम क्षेत्रमा पुर्याउनु पर्छ भन्थ्यो क्या हामी,
1: यसमा चाहिँ कसरी सर्भिस गर्दैन, जस्तो धादिङमा हेर्दै गर्दाखेरि
3: हजुर
1: पुल पनि छैन, विमानस्थल पनि छैन,
3: अब त्यहाँ चाहिँ अरू कुनै मिन्सहरू छ कि अरू बाटाहरू छन् भने त्यहाँबाट लिएर जानु पर्यो, नभए तपाईँले हेलिकप्टरबाट पनि लिएर जानु पर्यो, मान्छे त बचाउनु पर्यो नि, मर्ने त मरिसक्यो, तर जो बाँचिरहेका छन् जो घाइते छन् तिनलाई बचाउनु त पहिलो काम हो नि त हाम्रो, त्यस कारण चाहिँ अरू बाटो ठाउँबाट हुन्छ भने अरूबाट लानु पर्यो, नभए पनि हेलिकप्टरको माध्यमबाट लिनु पर्यो, अथवा हामीबाट मात्रै पुग्दैन र हामीसँग मात्रै भएको साधनले पुग्दैन भने हाम्रा छिमेकी राष्ट्रहरूलाई हामीले रिक्वेस्ट गर्यो भने त्यहाँबाट पनि ल्याउन सकिन्छ, आवश्यकता हो भने
1: प्रधानमन्त्री गृह मन्त्री होइन आइजिपी दानबहादुर कार्की लगायतका संयन्त्रहरूले कतिको समन्वय गरिरहेको देख्नु भएको छ,
2: अब बाहिरबाट हेर्दा समन्वय राम्रै भएको छ होला जस्तो लाग्छ, अब हामी भित्र थाहा छैन, समन्वय नभएको यत्रो कामै हुँदैन हुँदैन, समन्वय भएको छ भनेर भन्छु म चाहिँ। अब मलाई अहिले के लाग्छ भने समन्वय भन्दाखेरि भोलिको दिनमा आउने समस्याहरूको समन्वय एउटा हुन्छ नि, विकास
1: जस्तो सुरक्षा कर्मीहरू बिचनै समन्वय हुनु पर्यो, नेपाल प्रहरी
2: विकास कामहरू बजेट एलोकेसनमा समन्वय हुनु पर्यो, ती समन्वय एउटा भयो। अर्को कुरो तत्कालै आएको जस्तो आज बिहान 9 बजे मान्छेले खाना पनि खाएको थिएन होला, बिहान कहाँ खायो त्यो जङ्गलमा गएर बसेको देखिरहेको थिएँ मैले, समाचार तत्काल पुरा गर्नलाई तराई जस्तो सजिलो ठाउँ पनि छैन, त्यो ठाउँमा स्कुलहरू पनि सबै लगेको छ, सुगम ठाउँका धेरै लगेको छ, त्यहाँका मान्छेलाई कहाँ लगेर राख्ने र कहाँ हातमुख जोड्ने, बिहान बेलुकाको करिब करिब मैले कोशी बाढी पीडितमा भएपछि म त्यसमा पनि काम गरेको हो। हामीले 4-5 महिना त्यो एरियाका मान्छेलाई पालेर राखेको छ विभिन्न सामाजिक संस्था।
1: अहिलेको अवस्थालाई हेर्दाखेरि ठ्याक्कै सरकारलाई चाहिँ तपाईँको सुझाव के छ?
2: सरकारलाई
1: अनि स्थानीय तहदेखि प्रदेशदेखि संघीय सरकार अनि नागरिकसम्मलाई
2: स्थानीय सरकारले खाना व्यवस्थापन लजिस्टिक सपोर्टहरू स्थानीय स्तरमा गर्नुपर्छ। सबै सङ्घ सरकारले गर्न सक्दैन। अब माथिको सङ्घीय सरकारले बजेट व्यवस्थापन गरिदिनु पर्थ्यो किनभने स्थानीयमा रिसोर्स कम हुन्छ हुँदैन। प्रदेशले पनि त्यसलाई समन्वय गर्ने र सङ्घीय सरकारले चाहिँ मेन रोल हुन्छ। सङ्घीय सरकारले जस्तो अब त्यहाँ मान्छे मरेका छन् गाईवस्तु मरेका छन् त्यसबाट रोग सर्न सक्ने सम्भावना हुन्छ। भोलि अर्को पनि यस्तै विपद आउन सक्छ त्यसलाई कसरी सम्बोधन गर्ने दैनिक मान्छेका हातमुख जोड्ने व्यवस्था कसरी गर्ने यी सबै चाहिँ मिलेरै गर्नुपर्छ होला जस्तो लाग्छ।
1: आशिष गजरेलजी तपाईँहरूको चाहिँ अबको बटम लाइन के हुन्छ?
0: अब हेर्नुहोस् म चाहिँ आफू पनि प्राविधिक मान्छे अब हामीले यो जोखिमको व्यवस्थापन यो विषयहरू पनि हामीले पढ्ने पनि गरेका थियौँ तर अलिकति हामीले चाहिँ यो विपद व्यवस्थापन गर्ने हुँदा चाहिँ अलिकति प्राविधिक रूपमा नै चाहिँ हामीले प्रभावकारी ढङ्गले काम गर्नुपर्छ। जस्तै म तपाईँलाई उदाहरण दिन्छु अब रसुवामा जुन भोटेको सी छ होइन अब सिन्धुपाल्चोक जानु त्यस्तै छ अन्य ठाउँ अब यो तपाईँको नदीको किनारा किनारामा चाहिँ तपाईँहरूको बस्तीहरू चाहिँ बस्ने भनेपछि त्यो आफैमा एउटा जोखिम भयो। त्यसमा पनि अहिले तपाईँले हेर्नुभयो भनेदेखि तपाईँ गल्छीबाट रसुवा गढीसम्म जानुभयो भने त्यो बाटैभरि तपाईँको हाइड्रो पावरै हाइड्रो पावर छ। सबै पहाडमा चाहिँ तपाईँको सुरुङ मात्र खनेको छ त्यो हाइड्रो पावरको लागि भनेपछि कस्तो खालको चाहिँ ठाउँमा हामीले चाहिँ हाइड्रो पावर बनाउँदैछौँ। अहिले विपद आउँदाखेरि तपाईँको हाइड्रो पावरमा काम गर्ने चाहिँ व्यक्तिहरू धेरै अहिले हराइरहनु भएको छ। त्यहाँ चाहिँ साइडको बस्तीहरूको व्यक्तिहरू चाहिँ बगाउनु भएको छ। त्यसै तपाईँ सिन्धुपाल्चोकतिर जानुभयो भने पनि त्यो खोलाको नजिक खोलासँगै टाँसेर यति धेरै बस्तीहरू छन् यी सबै चाहिँ जोखिम हुने रहेछन् क्या। जस्तै अर्को उदाहरण हामी सिन्धुली जाँदै बिपी राजमार्ग भएर जान्छौँ जापान सरकारले चाहिँ उसको सहयोगमा बनाइदियो त्यसलाई चाहिँ तपाईँको बगायो। अब अहिले फेरि हामी त्यही चाहिँ
1: खर्च
0: गरेर बनाउँछ। अब मलाई चाहिँ यो पुनर्स्थापना गर्दाखेरि पनि अलिकति ठाउँको जोखिम हेरेर चाहिँ
1: धेरै ध्वस्त भएको छ नि त पूर्वाधार
0: जोखिम हेरेर व्यवस्थापन
1: मानवीय तथा भौतिक क्षेत्र अहिले त व्यापकमा
0: सबै नेचरभन्दा माथि तपाईँ कहिले पनि जान सक्नुहुन्न। तपाईँ जति वातावरणलाई चलाउनुहुन्छ त्यसले त्यति नै धेरै विनाश गर्ने हो भनेपछि तपाईँ अब जति नै खोला नजिकै बस्ती बसाएर यसलाई चाहिँ म प्रोटेक्सन गर्छु भने
1: यो विनाश पछिको विकास चाहिँ कसरी गर्ने?
0: अब त्यही भएर हामीले चाहिँ अलिकति वैज्ञानिक रूपले चाहिँ कहाँ बस्ती चाहिँ जोखिममा छन् तिनीहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ती कुराहरू पनि हामीले हेर्नुपर्छ। हामी भन्न डराउँछौँ कि यो बस्ती जोखिममा चाहिँ यसलाई चाहिँ हामीले कतै व्यवस्थापन गर्नुपर्छ कि भन्नाले भन्नै डराउँछौँ क्या। किनभने त्यो भनेपछि गाली गर्ने होइन हाम्रो चाहिँ यो बस्तीसँग चाहिँ सेन्टिमेन्ट छ हामीलाई राज्यले हटाउन खोज्यो भन्ने कुरा त्यो दोष कोही लिन चाहँदैन क्या। त्यो पहिलाको सरकारले पनि लिन चाहेन अबको सरकारले पनि
1: जोखिम मोल्नु भएको थियो
0: हो अब मोल्नु पर्यो। अब त अहिले पनि मैले भने अब खोलासँग टाँसेर घर बनाउँछ भने त त्यो त यो वर्ष हो कि अर्को
1: वर्ष
0: गर्नु पर्यो होइन। भनेपछि जो जोखिममा भएको बस्तीमा भयो जोखिममा भएको पूर्वाधारहरू भयो जोखिममा चाहिँ बनाउने चाहिँ परियोजनाहरू तिनीहरूलाई चाहिँ अब त्यो जोखिम मोलेर चाहिँ त्यहाँ चाहिँ बनाउन दिनु भएन र त्यसलाई चाहिँ जोखिमबाट चाहिँ छुटकारा पाउने गरी व्यवस्थापन गर्नुपर्छ।
1: त्यसका लागि समितिले सरकारलाई आवश्यक समन्वय सहकार्य सुझाव दिन्छ होइन
0: हाम्रो पूर्वाधार विकासमा
1: तपाईँहरूको गाइडलाइन त्यसमा
0: अहिले तपाईँको कस्तो छ भने हाम्रो संसदमा पनि हेर्नुभयो भनेदेखि एकदमै धेरै प्राविधिक चाहिँ सांसदहरू हुनुहुन्छ। हाम्रो चाहिँ समितिमा तपाईँले जानुभयो भने यति प्राविधिक विषयमा हामी
1: होइन
0: त्यो हिसाबले हामी गाली खाइन्छ होइन हामीलाई गाली गर्छन् त्यो जोखिम हामी लिन चाहँदैन। भोलि भोट के होला भनेर सोच्यो भने फेरि यो कन्टिन्यू
1: गर्यो गर्नु
0: पर्यो अब सुधार गर्ने अब त हामी त्यसैमा लाग्ने जे ठिक हो त्यो बोल्ने।
1: यहाँहरू तिनैजनालाई समय संवाद छलफल र जानकारीको लागि धन्यवाद। हस् नमस्कार।
4: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।
5: नमस्कार, म दिलभूषण पाठक। भदौ 10 गते बिहान करिब 9 बजे रसुवाको भोटेकोसी र त्यसपछि त्रिशुली नदी यसरी उर्लियो कि नजिकैको स्याफ्रुबेसी, टिमुरे, बेत्रावती र त्रिशुली बजार क्षणभरमै तहस नहस बन्यो। माटो, ढुङ्गा, रुखपात र भेटे जति सबै सोर्दै गडगडाएर बगेको भोटे कोशी र तल मिसिएका अन्य नदी समेतले मानव बस्ती, सडक, पुल, हाइड्रो प्रोजेक्ट सब बगायो र त्यसको असर तल्लो भेगसम्मै पर्यो। स्थानीय बासिन्दा, पर्यटक, सुरक्षामा खटिएका सुरक्षाकर्मी लगायत सयौंको मृत्यु भयो, बेपत्ता भए। प्रारम्भिक जानकारी अनुसार तिब्बत तर्फको उच्च हिमाली क्षेत्रमा हिउँको ठूलो बरफको पहिरोले नदी थुनिएको र त्यसपछि बनेको अस्थायी ताल फुटेको हुन सक्ने अनुमान छ। त्यही समयमा अमेरिकी जियोलोजिकल सर्वेले त्यो पहिरोबाट उत्पन्न भूकम्पीय कम्पन 5.2 म्याग्निच्युडको भूकम्प सर मापन भएको जनाएको छ। यसले पनि त्यो पहिरो कति शक्तिशाली थियो भन्ने देखाउँछ। तर मनन गर्नुपर्ने कुरा, यो घटना पहिलो र नौलो होइन। 2 वर्ष अघि सोलुखुम्बुको थामेमा हिउँको ढिस्कोको पहिरो एउटा हिमतालमा खस्यो र त्यसबाट निस्किएको पानी अर्को तालमा जम्मा हुन पुग्यो, जसको कारण दोस्रो हिमताल पनि फुट्यो र करिब 4,59,000 घनमिटर पानी र डेब्रिसको बाढी आयो। त्यसको असर 80 किलोमिटर परसम्म देखियो। 5 वर्ष अघि मेलम्चीमा पनि यस्तै वितण्डा मचिएको थियो र 2081 असोजमा त राजधानी काठमाडौँ र आसपासकै क्षेत्रमा एक दिनभित्रै यति ठुलो वर्षा भयो कि धेरै जीवधनको क्षति भयो, धेरैलाई अत्यायो। देशका 44 जिल्लामा बाढी र पहिरोका घटना भए, 200 जना मानिसले ज्यान गुमाए। अब एकछिन फेरि हिमालतिर हेरौँ। अध्ययनले के देखाउँछ भने 2011 2020 हिम नदी पग्लिने प्रक्रिया अघिल्लो दशकभन्दा 65% बढेको देखिन्छ। त्यही भएर विज्ञहरूले भन्ने गरेका छन्, हामी माथिका हिमाल हाम्रा लागि सौन्दर्य मात्र होइनन्, अब ती टाइम बम जस्तै बनिरहेका छन् र जति बेला पनि विस्फोट हुन सक्छन् र हामीमाथि खनिन सक्छन्। अवस्था सामान्य छैन। भोटेकोसी होस् कि थामे वा मेलम्ची, हामी हरेक पटक यस्ता घटनालाई दैवी प्रकोप भनेर पन्छिन्छौँ र 2-4 दिनपछि बिर्सन्छौँ, जबकि भूगर्भ विज्ञहरूले वर्षौँ अघिदेखि नै यस्ता विपदको चेतावनी दिइसकेका छन्। प्रधानमन्त्री बालन शाहले राज्य तपाईँसँग छ भन्नुभयो, तर राज्य वास्तवमा घटना हुनु अघि कहाँ थियो? आजको सूचना र प्रविधिको युगमा हामी कहाँ छौँ? घटनाको केही क्षणमै त्यत्रा भौतिक संरचना र जनजीवन स्वतर बनेको भिडियो हाम्रा हात हातमा छ्याप छ्याप्ती आइपुगे, तर त्यो भेगका अधिकांश मानिसले त्यो विपदको पत्तै पाएनन्। के थाहा विपद सम्बन्धी हाम्रा पूर्व सूचना संयन्त्र अपटुडेट भएको भए यस्ता क्षतिलाई व्यापक रूपमा न्यूनीकरण पो गर्न सकिन्थ्यो कि? अनि सँगसँगै मनन गर्नुपर्ने अर्को कुरा के छ भने, हामीले प्राकृतिक विपद भनिरहेका घटना साँच्चीकै प्राकृतिक मात्रै हुन्? प्रकृतिले पानी झार्छ, प्रकृतिले पहाड नै हल्लाउँछ, पहिरो आउँछ, बाढी आउँछ, त्यसो भए खोलाका किनारमा सहर चाहिँ कसले बसाल्यो? जता मन लाग्यो त्यतै भिर काटेर सडक कसले बनायो? जोखिमै आकलन नगरी जलविद्युत आयोजना कसले बनायो? चेतावनी जारी हुँदाहुँदै मानिससम्म सूचना किन पुगेन र पाएकाले कति महत्त्व दिए? त्यसैले आजको सबैभन्दा ठुलो प्रश्न हो, हामीलाई खतरा थाहा नभएको हो कि थाहा पाएर पनि वास्ता नगरेको हो? आजको छलफल ठिक यहीँबाट सुरु गर्छु। सबै संयन्त्र विपद आएपछि मात्र किन परिचालन हुन्छन्? आजको टफ टकमा म यही बुझ्ने प्रयास गर्नेछु। र आज हामीसँग हुनुहुन्छ डाक्टर रञ्जन कुमार दाहाल। दाहाल त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागका प्रोफेसर हुनुहुन्छ। इन्जिनियरिङ जियोलोजिस्ट तथा जियोहाजार्ड स्पेसलिस्टका रूपमा ल्यान्डस्लाइड, डेब्रिस फ्लो, अर्थक्वेक, ह्याजार्ड एसेसमेन्ट, रोड र ड्याम जियोलोजी लगायतका क्षेत्रमा उहाँसँग लामो अनुभव छ। उहाँले जापानबाट जियोहाजार्ड विषयमा पिएचडी तथा पोस्ट डक्टरल पनि गर्नुभएको छ। मेलम्ची डिजास्टरमा ड्रोन सर्भे, सैटेलाइट इमेजरी ल्यान्ड डिस्प्लेसमेन्ट एनालिसिस र फ्लड मोडलिङसम्म गरिएको अध्ययनमा उहाँ प्रत्यक्ष रिसर्च टिममा हुनुहुन्थ्यो. त्यसैले आज हामी उहाँलाई केवल बाढी किन आयो र कसरी आयो भनेर सोध्ने छैनौँ. हिमालभित्र के भइरहेको छ, नेपालको जमिन कति सुरक्षित छ, जलवायु परिवर्तनले विपदको दरमा कसरी बढोत्तरी गरिरहेको छ, हामीले बनाइरहेका सडक, घर, जलविद्युत परियोजनाहरू र सहरले आफै विपद बढाइरहेका छन् कि छैनन्, र सबैभन्दा महत्त्वपूर्ण वैज्ञानिकलाई जोखिम थाहा छ भने सरकारलाई किन थाहा हुँदैन, यो पनि हामी सोध्नेछौँ. आजको टफ टक सुरु गर्नुअघि यहाँहरूलाई अन्तर्वार्ता हेरिसकेपछि आफ्नो अमूल्य कमेन्ट लेख्न अनुरोध गर्दछु, र हाम्रो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने गर्न पनि हार्दिक अनुरोध गर्दछु. त्यसै गरी 50 बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका समाचारलाई एकै ठाउँमा राखेर तत्काल तपाईँ समक्ष ल्याइदिने नेपालमै बनेको पहिलो न्युज क्युरेटर एप हातमा एपमा समेत तपाईँ यो कार्यक्रम टफ टक सजिलै हेर्न सक्नुहुनेछ. हातमा एपको नयाँ अपडेटेड भर्जन पनि आइसकेको छ, आजै डाउनलोड गर्नुहोला. डाक्टर साहब, टफ टकको स्वागत छ.
6: धन्यवाद.
5: कस्तो छ, आरामै हुनुहुन्छ?
6: आरामै छु.
5: म सिधै विषय प्रवेश गर्न चाहन्छु. रसुवामा जुन बाढी आयो नि, त्यो समाचार तपाईँले पाइसकेपछि तपाईँले छक्क पार्यो कि तपाईँ एज अ साइन्टिस्ट यो त हुनेवालै थियो?
6: होइन, मलाई
5: चाँडो मात्रै भन्ने भयो.
6: छक्क पार्यो भन्दा पनि तपाईँको म पहिला एक किसिमले सक भएँ.
5: अरू बाहेक वैज्ञानिकहरूको रेफरेन्स दिँदाखेरि चाहिँ जुन हाम्रो पारा छ, व्यवस्था यत्रो ठुलो चेन्ज, जुन हिसाबको हामीले चाहिँ काम गरिरहेछौँ, यो त हामी त्यो टाइम बममा बस्छौँ भनेर भनिन्छ नि. सो माथिको आइसबर्ग भएको एरिया अथवा त्यो हिमतालहरू कुनै पनि बेला फुट्ने, विस्फोट हुने कुरामा त
6: होइन, त्यसमा त हामीलाई कुनै त्यो दुईमतको कुरै छैन नि. होइन, त्यो अब कसरी भयो, कुन चाहिँ हिमतालको प्रब्लम भयो भन्ने कुरा हामीले आफूले लिने भयौँ. तर सँगसँगै मेरो चाहिँ के दायित्व रहनु भयो भने, यसको खास कारण के हो भने, मैले सुरुदेखि नै मैले थाहा पाएको 9-15 जस्तो लाग्छ, 9-10-9-15 त्यसपछि नै मैले चाहिँ तपाईँको लगातार यो कसरी भयो, किन भयो भन्ने नै मेरो सबभन्दा बढी केन्द्रित भयो. र हिजो म अलमोस्ट तपाईँको 4-5 त चाइनामा हाम्रो मिटिङमै मात्र थियौँ, कराइरहने, कुरा गरिरहने, यो के भयो कसो भयो भनेर हेर्ने, त्यो सोर्स आउँछ कि त्यो सोर्सबाट थाहा हुन्छ कि भन्ने कुराहरू इभ्यालुएसन गर्ने, यो सम्भावित ब्रस्ट हो कि त्यो ब्रस्ट हो कि, यहाँनिरबाट गएको
5: अहिले कार्यक्रम रेकर्ड गर्दै गर्दाखेरि यो थर्सडे मर्निङ, थर्सडे आफ्टरनुन तपाईँसँग भएको सूचना चाहिँ के एक्ज्याक्ट
6: सूचना चाहिँ अहिले हाम्रो लाङटाङ हिमालको उत्तरपट्टिको भागमा रहेको ग्लेसियरको अगाडिको भाग सजिङ हुँदै तल खसेर कोल्यास भएको र त्यो सँगसँगै ठुलो चट्टानको चाहिँ एउटा रक स्लाइड पनि सँगै भएको र अनि तल नदीमा चाइना र नेपालको बोर्डरवाला नदीमा खसेर त्यो भ्यालीमा खसेर चाहिँ त्यसले चाहिँ विध्वंस गरेको र त्यही पानी चाहिँ तल बगेको भन्ने कुरो देखिन्छ.
5: सो सबै कुरा भयो
6: त्यहाँ
5: तपाईँको
6: त्यहाँ अब सानसानो ताल थियो भने त्यो ताल पनि फुट्यो. अब कतरा ताल थियो के थियो भनेको त साइड ब्याङ्क नहेरिकन, पुरानो डाटा नहेरिकन त सबै डिटेलमा भन्न सकिँदैन. होइन, तर के देखिन्छ भन्दा सबै भयो, त्यहाँ पहिरो गयो, रक स्लाइड भयो, अनि त्यसपछि गएर तपाईँको ग्लेसियरको सर्जिङ र ग्लेसियरको सर्जिङ चाहिँ अर्को इन्ट्रेस्टिङ के पनि छ भने त्यसमा चाहिँ देख्नुहुन्छ नि त्यो हाम्रो केही समय अगाडि जस्तो मलाई चाहिँ के भन्छु भने जनवरीको पहिलो दोस्रो महिना उबाटै चाहिँ तपाईँको सर्जिङहरू भइरहेको ग्लेसियरमा त्यो चाहिँ क्र्याकहरू देखिने, त्यो धाजाहरू फाटेको चाहिँ हामीले चाहिँ इमेजहरूमा देखिरहेका छौँ. भनेको त्यो ग्लेसियर मुभ चाहिँ बिस्तारै भइरहेको थियो, अलिकति सर्जिङ आइरहेको थियो, त्यो उभार आइरहेको थियो भनेको नै देखिन्छ.
5: त्यो त नियमित प्रक्रिया होइन,
6: नियमित प्रक्रिया हो.
5: जस्तो K2 अस्ति हाम्रो निम्सी जसरी बिते,
6: होइन त्यो त तपाईँको त्यो चाहिँ तपाईँको
5: हिमालमै भयो,
6: त्यो हिम पहिरो.
5: तर त्योभन्दा अगाडिको थामेमा जुन भयो,
6: त्यो हिम पहिरो भयो. थामेको केस भनेको माथिबाट अर्को उबाट पहिरो खसेर अर्कोमा पानी गएर फुटेर अर्कोलाई अर्को लेकलाई फुटाएर गएको केस भयो. तर यो अहिलेको हाम्रो केस चाहिँ माथि अड्किरहेको चाहिँ एउटा ग्लेसियर थियो, त्यो ग्लेसियरको अगाडिको फ्रन्टल भागमा सर्जिङ भयो, कोल्याप्स भयो, त्यो टुक्रा गर्दाखेरि सिङ्गो माउन्टेनको चङ्क नै तल खस्यो.
5: तर यो क्रम चाहिँ पछिल्लो रिपोर्टहरूले, इसिमोट जस्तो संस्थाहरूले गरेको रिपोर्टहरूले चाहिँ त्यो मेल्टिङ हुने, आइस मेल्टिङ हुने क्रम र त्यस्ता खालका ठुल्ठुला ग्लेसियर्सहरू पग्लिने, फुट्ने, पहिरोको रूपमा खस्ने क्रम चाहिँ बढ्दो छ भनेर त
6: भनेको
5: अध्ययनहरूले देखाएको छ.
6: भने तपाईँ यसमा एउटा कुरा तपाईँलाई सम्झाउन चाहन्छु. खास भने यस्ता ठुल्ठुला रक स्लाइडहरू भएर बाढी जाने प्रक्रिया सुरु भएको हामी कहाँ 2012 पोखराको सेतीबाट,
5: 2011 देखि नै हुने रिपोर्टहरू देखिन्छ.
6: 2012 पोखराको सेतीमा भएको थियो, त्यसपछि त्यसबाट हामीले सिकेका हौँ कि कसरी चाहिँ यो हुन्छ भनेर। अनि त्यसपछिको पछिल्लो चरणमा आएर अहिले पछिल्लोमा भएको घटना लिनुहुन्छ भने रोन्टीघाट इन्डियाको, त्यहाँ पनि यस्तै गरी ठुलो खसेर गएको हो, पानीको ठुलो बाढी आएको थियो त्यहाँ पनि, तर अहिलेको भन्दा सानो थियो, त्यसलाई त्यसरी लिनु पऱ्यो। हाइटको हेर्ने हो भने, फ्लोरको हाइट हेर्ने हो भने, अनि अर्को चाहिँ यसमा तपाईँले अर्को एउटा ध्यान दिनुपर्ने कुरो मैले के देखाएको छु भने, यो हो उनीहरूले भनिरहेका पहिला, अब तपाईँले सुन्नुभएको थियो होला आजभन्दा 30 वर्ष अगाडि 20 वर्ष अगाडि पुरा हिमाल सबै नाङ्गिन्छ, हामी त यस्तो हुने हो, 2035 त अब हिउँ सकिन्छ, माउन्ट एभरेस्टमा हिउँ देखिँदैन भन्ने गर्थ्यौँ। तर हामीले के कुरा चाहिँ भन्न जानेनौँ भन्दा, हाम्रो हिमालमा, हाम्रो नेपालमा चाहिँ, विशेष गरी हाम्रो हिमालयन क्षेत्रमा चाहिँ हिउँ पग्लिनुको सँगसँगै अर्को महत्त्वपूर्ण कुरा चाहिँ डिजास्टर चाहिँ नराम्रोसँग डिजास्टर हुन्छ। त्यो माथिको हिमनदीका भूभागहरू अब बिस्तारी इरोजन भएर भुइँचाइ भएर बग्छन् र त्यसलाई त्यसका कुराहरूलाई चाहिँ हामीले बुझ्नु जरुरी छ र नसोचेको विपदहरू हामी कहाँ आउँछन् भन्ने कुरामा चाहिँ हामी पछाडि पऱ्यौँ।
5: त्यही भएर तपाईँले पहिलो प्रश्न सोध्दा तपाईँ सक्ट हुनुभयो कि यो त अजम्पसनभित्रै परेको कुरा हो, त्यो दुर्घटना त ढिलो चाँडो आउँछ भनेर साइन्टिस्टले भनेको कुरा तपाईँलाई कस्तो लाग्यो?
6: यो चाहिँ तपाईँको समग्र हिमालय क्षेत्रमा अब यो लगातार होइरहने कुरा हो र यसमा चाहिँ साइजको कुरा हुन्छ क्या, तपाईँले त्यसलाई कत्रो साइजमा जाने भन्ने कुरा हो क्या।
5: इसी मोडले चाहिँ 1990 2020 नै यो हिउँहरू अथवा ग्लेसियर एरिया चाहिँ करिब 12% को रूपमा घटेको छ भनेर 26 रिपोर्टमा छ उनीहरूलाई थोरै भने। अब मलाई भनिदिनुहोस् अलिकति, मलाई बुझ्न मन लागेको चाहिँ तपाईँले जुन व्याख्या गर्नुभयो त्यो हाम्रो अहिले तपाईँले के भन्नुभयो त्यो चाहिँ तिब्बतको साइडमा, चिनको साइडमा
6: होइन, नेपालको साइडबाट झरेर तिब्बत पनि झरेको छ, चिन पनि झरेको छ क्या।
5: ओके, मलाई एउटा सोध्न मन लागेको, त्यो अमेरिकन जियोलोजिकल सर्वेले चाहिँ घटना भएको समयमा आफूसँग भएको इन्फर्मेसन उसले कसरी ल्यायो भने, तिब्बततर्फ करिब करिब 4.4 म्याग्निच्युडको भूकम्प आएको प्रारम्भिक विवरण भनेर सार्वजनिक गरे नि, अनि पछि चाहिँ फेरि युएसजिएसले त्यो भूकम्पीय सङ्केतलाई विश्लेषण गर्यो र भन्यो कि त्यो भूकम्प होइन, पहिरोबाट उत्पन्न
6: तरङ्ग हो,
5: तर त्यो चाहिँ कम थिएन, 5.2 म्याग्निच्युडको रूपमा कम्पन नापिएको थियो भनेर भन्यो। त्यसको अर्थ त्यो पहिरो चाहिँ भयानक थियो,
6: भयानक थियो, किन भयानक थियो भने त्यो साइज हेर्नुहोस् होइन, त्यो साइज चाहिँ त्यसको
5: हामीले देखेको पहाड, हामीले पहिरो होइन, यो
6: त्यो त्यो त्यस्तो नसोध्नु थियो, त्यही मैले भने यो यति ठुला भीमकाय हुन्छन् कि यसको खस्ने प्रक्रियाहरू, सिङ्गो तपाईँले डाँडाको चङ्क, तपाईँको 800-900 मिटरको चङ्क खस्छ, रकको चङ्क भने त्यो इमेजिन गर्नुहोस्, त्यो भोल्युम इमेजिन गर्नुहोस् होइन, त्यसले एउटा त्यो कुरा भयो। अर्को कुरा चाहिँ के बुझ्नु पऱ्यो भने, उहाँहरूले जुन कुरा भन्नुभएको छ त्यो चाहिँ 8:37 रेकर्ड भएको छ हामी हाम्रोमा, र हाम्रो स्याप्रुबेसीमा चाहिँ 8:50 हाम्रो त्यो रेकर्डिङ गर्ने सिस्टमलाई ड्यामेज गरेछ, भनेको जम्मा 13 मिनटको मात्र ग्याप देखिन्छ स्याप्रुबेसीसम्म आइपुग्दाखेरि, भने त्यहाँबाट त्यहाँ आइपुग्ने डिस्टेन्स भनेको 25-26 किलोमिटर जति त मिनिममै छ, अझ बढी हुनुपर्छ त्यो, नापे पनि अझ बढी देखिन्छ, भनेपछि तपाईँ विचार गर्नुहोला त्यो किसिमको त्यति 13-14 मिनटमा त्यहाँ आइपुग्नु भनेको अलिकति यो कुरालाई चाहिँ हामीले टाइमिङमा अलिकति हामी विचार पुऱ्याउनु पर्ने जस्तो मलाई लाग्छ, स्पिडको कुरामा, र त्यो मेजरमेन्ट त्यो कम्पन कुन बेलाको चाहिँ आयो, खसिसकेपछि आयो अथवा के कुन बेलामा आयो भन्ने कुरो चाहिँ हामीले विचार गर्नुपर्ने कुरा देखिन्छ। तर पनि 13 मिनटमै स्याप्रुबेसीमा त्यो फ्लड आइपुगेको हो भन्ने कुरा चाहिँ अलिकति गाह्रो हुन्छ हामीलाई पत्याउन, किनभने त्यो डिस्टेन्सले गर्दाखेरि त्यो मलाई लाग्छ।
5: ओके, अब त्यसो भए एज अ साइन्टिस्ट त्यसो मलाई अब भनिदिनुहोस् कि त्यो कसरी हुन गयो, कसरी हुन्छ, मेरो आम सामान्य बुझ्ने गरी त्यो खस्नुको वास्तविक कारण
6: कस्तो के हुन्छ भने, तपाईँको अब अहिले
5: वर्षा हिम चट्टानको
6: अस्थिरता
5: फ्रस्ट पग्लिनु अथवा तापक्रम
6: सबै होइन, यसो ताप अहिलेको हेर्दाखेरि तपाईँको लास्ट टू विक्स जस्तो हेर्दाखेरि तापक्रममा एकदम तलमाथि त्यहाँ देखिन्छ, एउटा पहिलो कुरो है। अनि त्यो चाहिँ अब तापक्रमको डेटा उनीहरूले कर्ब मात्र पठाइरहेका छन्, मैले डिटेल डेटा देऊन भनेर भनिरहेको छु चाइनिजहरूसित, अनि त्यो कर्बहरूमा हामीलाई के देखिन्छ भने उनीहरूको त्यो सेक्टरमा चाहिँ त्यहाँ पारिपट्टि हाम्रोभन्दा ठ्याक्कै पारिपट्टि जब घटना भएको पारिपट्टि नापेको चाहिँ हेर्दाखेरि त्यो तलमाथि देखिन्छ, टेम्परेचरको तलमाथि एउटा कुरा त्यो। अनि कस्तो हुन्छ भने ग्लेसियरहरूको यो फ्रन्टल भागहरूमा चाहिँ जस्तो त्यहाँ हामीले हेर्दाखेरि एकदमै धेरै यो सर्जहरू आइरहेको छ, अगाडि पछाडि जाने सर्जहरू भइरहेको छ, त्यो अगाडि वात्त ग्लेसियरमा सर्ज आउने अनि फेरि रोकिने, वात्त सर्ज आउने रोकिने हुनु सँगसँगै उता टेम्परेचर पनि फरक परेपछि के हुन्छ भने त्यो अगाडिको भाग जहिले पनि अब फुत्किन खोज्छ, यो स्वाभाविक हो ग्लेसियरहरूको, अनि त्यो अगाडि फुत्किएर तपाईँको चाहिँ गएर धेरै परसम्म ट्रान्सपोर्ट हुनसक्छ। अब हाम्रो समस्या चाहिँ के भने त्यो भिरमा छ, यो त तलतिर खस्नु पऱ्यो हाम्रो त, अनि तलतिर खस्दाखेरि के छ त्यहाँ वरपर भएका त्यो जुन सर्जिङले चाहिँ त्यहाँ अब उबड्याउलो चाहिँ तपाईँको चट्टानहरूको अवस्थिति देखिन्छ, त्यो सबैलाई एकैचोटि उसले सोरेर लग्यो किन त्यो प्रेसर आयो नि त, त्यसले सबै फुटाएर एकैचोटि सोरेर लगाएको चाहिँ देखिन्छ। र यो चाहिँ यो सर्जिङ यसरी आउनु, यो कोल्याप्सिङ हुनु भनेको चाहिँ हाम्रो चाहिँ कुनै शङ्कै छैन, यो अहिलेको टेम्परेचरमा तलमाथि परेको कारणले नै हो। पानी परेको कुरा कम देखिन्छ तर टेम्परेचर चाहिँ एकदमै तलमाथि परेको छ भन्ने कुरो चाहिँ डेटाले देखाएको छ।
5: सामान्यतः हामी कुनै बाढी आउने साथ, कुनै विपद हुन साथ चाहिँ पुरै जलवायु परिवर्तन, यो क्लाइमेट चेन्ज भनेर भनिदिन्छौँ नि, त्यो चाहिँ पछिल्लो समय अलिकति कन्भिनियन्ट एक्सप्लेनेसन हो जसलाई पनि
6: होइन। अब यो अहिले त कन्भिनियन्ट भन्दा पनि तपाईँको त्यस्तो किन भयो, त्यो किन ग्लेसियर सर्जहरू किन बढिरहेका छन्, जस्तो लास्ट 2 weeks अगाडि म तपाईँको तिब्बतको 2-3 ग्लेसियरमा हेरेर आएको थिएँ, 2-4-5 ग्लेसियर हामीले हेऱ्यौँ, सबै ठाउँमा ग्लेसियर सर्जको अवस्था देखाएको छ। अहिले त के छ भने ग्लेसियर सर्ज भनेको तपाईँको ग्लेसियर भनेको बिस्तारै एक दिनमा 2 meter मात्र सर्ने कुरा
5: होइन,
6: म्याक्सिमम सर्यो भने कहिले कहिले काहीँ अझ कम हुन्छ, कहिले चाहिँ अब वर्षौँमा 2 meter मात्र पनि सर्ने हुन्छ होइन। अब कुरा के हुन्छ भन्दा त्यो बिस्तारै सर्ने ग्लेसियरमा के भइदियो भन्दाखेरि तपाईँको त्यो तातो चिसोको लेयरहरू बस्न थाल्छ, यो टेम्परेचर परिवर्तन हुन थालेपछि हिउँ पर्छ, तातो फेरि चिसो हुन्छ, फेरि हिउँ पर्छ होइन, तातो चिसोको लेयरहरू बस्न थाल्छ, अनि त्यो भित्रको त्यो उसमा चाहिँ तपाईँको अब एउटा फ्रिक्सनको पनि बढ्छ, अनि अर्को कुरा भित्रभित्र पानीहरू भित्रभित्र बगेर त्यो आफै पग्लिँदै त्यसलाई भित्र खोक्रो पनि पारिदिन्छ, अनि त्यसपछि के हुन्छ त्यो अगाडिको भागमा अब सर्जिङ भनेको उभार आउनु भनेको अगाडिबाट चिप्लिने क्या, जस्तो तपाईँले पहिरो गएको भन्नु थाल्नु न, बरफमा पहिरो गयो भन्ने हुन्छ क्या, यसलाई एकदम सजिलो भाषा भन्नु, बरफ अगाडि भागमा पहिरो गयो,
5: हिउँ जमेर बनेको
6: ठाउँमा पहिरो गयो, पहिरो गएपछि के हुन्छ, पहिरो किन गयो, यी मैले भनेको छु भित्रभित्र पग्लिने, भित्रभित्र भुवाङहरू हुने सबै कुराहरू सँगसँगै हुन्छ नि त, अनि त्यो अगाडिको भाग हुत्तिन्छ, अगाडिको भाग हुत्तिएर गएपछि त्यसलाई हामी सर्जिङ भन्छौँ होइन, अनि त्यो चाहिँ अब माथि टाउको यसरी धेरै भिरमा छ भने अगाडिको भाग हुत्तिने ठाउँ त छैन, यहाँ यसरी चट्टानहरूको अलिकति अवरोध पनि छ भने तपाईँको झ्याप्प हुत्तिँदाखेरि उसले चट्टान सहित सोरेर तल खसेको देखिन्छ, अनि त्यो तल खसिसकेपछि अब त्यो इलेभेसनमा तपाईँ भन्नुहोस् 5000 एकैचोटि तपाईँ 2000 झर्नुभयो, 3000 तल ओर्लिनुभयो, त्यो हिउँ पग्लियो, बरफ पग्लियो, त्यहाँ वरपर भएका तालहरूमा ठुलो हलचल आयो, सानसाना ताल त पक्कै छन् होला, ती सबै अब एकैचोटि ओहिलेर त्यो खोल्चीमा पुग्यो, अब त्यसपछि फ्लड बन्यो।
5: ओके, अब त्यो सँगसँगैको माथिको उच्च पहाडी भेगहरूमा चाहिँ कस्तो खालको परिवर्तनहरू आइरहेको छ, यो खालको क्लाइमेट
6: होइन, अहिले के देखिरहेको छ भने तपाईँको अहिले त्यही ठाउँमा तपाईँले हामीले हेर्दाखेरि चाहिँ अब क्र्याकहरू वरपर क्र्याक परेको देखिन्छ, आजभन्दा अगाडिको इमेजहरूमा पनि त्यो क्र्याकहरू पर्ने, स्नोले छोप्ने, फेरि क्र्याक पर्ने, फेरि स्नोले छोप्ने, अझ हिउँले छोप्ने भइरहेको छ, र यस्तो कुराहरू धेरै ठाउँमा हुन्छ, यो चाहिँ अब कस्तो भने हिमालय क्षेत्रमा भइरहेको, तपाईँ अघि पनि भन्नुभयो भइरहने प्रक्रिया हो होइन, तर यो भइरहने प्रक्रियामा डरलाग्दो कुरा के भयो भने कहाँनिर चाहिँ त्यो एकदमै जटिल फर्ममा जान्छ कि त्यो ठेक्न सक्दैन र पड्किन्छ यसरी होइन, अनि यो चाहिँ केले गर्दा भइरहेछ त भन्दा यसको लागि अब कुनै अरू चाहिँ तपाईँसँग उकल उपाय छैन, यो भनेको हामीले नसोचेको तापक्रम परिवर्तन हो, तपाईँले अहिले 4200 meter 4000 meter भन्दा माथि तपाईँ पानी पारे परिरहेको छ अहिले हिमालमा, जबकि हिउँ पर्थ्यो कुनै बेलामा, आज तपाईँ 4700 meter मैले यो हाम्रो के अरे मेलम्चीको हेर्दाखेरि 4700 meter मैले पानी परेको भेटाएको छु, इरोजन भएको छ, लिटरली को परेको देखिन्छ, पानीले इरोजन गरेको देखिन्छ 4700 meter कल्पना गर्नुहोस् त, अनि त्यो भनेको के सान्सुनिक कुरा, अब 5000 metersम्म पानी पर्ने वातावरण बन्दैछ हामी कहाँ, अनि क्लाइमेट चेन्जलाई नसोचेर कसलाई दिन्छ, के कारणले यस्तो भयो, ग्लोबल वार्मिङको कुरा नै यसमा जोडिन आउँदैन र आइहाल्छ नि, अनि हामीले दुःख गरेका छैनौँ, हामीले केही गल्ती गरेका छैनौँ क्लाइमेट, तपाईँले के नै कन्ट्रिब्युसन गर्नुभएको छ, यत्रो सानो दिशा सानो देश त छ हाम्रो होइन, तपाईँले के नै गल्ती गर्नुभएको छ र, तर अर्काले गरेका गल्तीको हामीले हिमालमा पाएको जुन क्षति हामीले बिहोर्छौँ त्यसले गर्दा हाम्रो घटनाहरू नराम्रोसँग,
5: कसले कस्तो गल्ती गरे
6: मलाई यसलाई चाहिँ म के लिन्छु भने क्लाइमेट चेन्जको गल्तीमा कसले काम गरेको छ तपाईँले देखिरहनु ग्लोबली अहिले कुन
5: बुझ्ने गरी
6: हामीले के बुझ्छौँ यसलाई त तपाईँको अब डेफिनेटली इन्डस्ट्रियलाइजेसनको कुरा भयो, विकसित देशहरूका आफ्नै किसिमका चाहिँ यो इमिसनका कुराहरू भए
5: जसले
6: हिट क्रिएट गर्यो र वातावरणमा चाहिँ यो क्लाइमेट चेन्जको चाहिँ जुन सोलर के अरे सनबाट आउने अथवा घामबाट आउने जुन हामीलाई तापक्रम थियो त्यो तापक्रम हामीलाई आउने अनि के तापक्रम फिर्ता जानुपर्ने हुन्छ क्या, हो त्यो फिर्ता जानुपर्ने तापक्रम चाहिँ जान पाएन किन माथि एउटा छुट्टै पत्र बनाएको छ, त्यो पत्रले फिर्ता जान दिँदैन हामीलाई, अनि त्यो साटासाट गर्न नपाएपछि वायुमण्डलमा फिर्ता नपाए त्यो कहाँ बस्यो, यहीँ बस्यो र हामीलाई अहिले असर पर्यो।
5: ओके, त्यसो भए म क्रमैसँग आउँछु तल पहाडतिर झरम्ला, हामी मानव बस्तीतिर मान्छे हाम्रो स्वभावतिर झरम्ला। तर सरले हिमालको कुरा गर्दै गर्दाखेरि चाहिँ अघिल्लो पटकको केही संवादहरूमा केही विज्ञहरूले भनेको के सम्झिन्छु भने, मैले अघि पनि कोट गरेँ कि हामी माथिका हिमालहरू अस्ति जति हाम्रो लागि सौन्दर्य थिए, अब ती हाम्रो लागि रिक्स पनि त्यति नै रिक्स, तिनीहरू चाहिँ टाइम बम जस्तै हुन्, कुनै पनि बेला विस्फोट हुन सक्छन् र हामी माथि खनिन सक्छन् भनेको सम्झिन्छु। त्यसको एउटा रिक्स साइड नदेखाइन्जेलसम्म हामी चेतेनौँ होला कुन लेभलको रिक्समा छौँ हामी र माथिको हिमालहरू अघि तपाईँले भने जस्तै कुन अवस्थामा छन्।
6: अब अहिले हामीलाई के देखिन्छ भन्दा
5: हाम्रो साइड,
6: हाम्रो साइड
5: यही खालको जोखिम,
6: यही साइडको जोखिम प्रशस्त छ। तपाईँले सगरमाथामा जानुहोस्, त्यो क्षेत्रको त्यस्तै छ। यस्तै मैले झन्डै झन्डै 3-3.5 घन्टा उडेको छु सगरमाथाको सबै क्षेत्र हेरेको छु,
5: बेस क्याम्पै माथि सरिसक्यो।
6: तपाईँ सबै क्षेत्र हेर्छ, सबै कस्तो छ भने कुनै पनि लेक चाहिँ कुनै पनि बेला फुट्न सक्छ भन्ने कुरो देखिन्छ क्या त्यहाँ, त्यहाँको अहिले अवस्था। अब यदि त्यहाँ पानी पऱ्यो, मलाई डर नै त्यही हो, यदि त्यहाँ पानी पर्न थाल्यो, यदि त्यहाँ
5: पानी परे पनि घाम लागे पनि
6: होइन, पानी परेपछि इरोजन हुन्छ नि त हजुर, इरोजन भएपछि त्यो अगाडिको मुख त भत्किन्छ, यता पछाडि पानी छ अनि बम भएन तपाईँको, इरोजन सजिलै हुन्छ क्या त्यो, घाम लाग्ने भएपछि के हुन्छ, वरपरका चट्टानहरू होइन, वरपरका चट्टानहरूमा हिउँले पहिला भरेको हुन्थ्यो, अब त्यहाँ घाम लागेपछि त्यो पग्लिन्छ, अब तिनीहरू छुट्टिन थाल्छ अनि चट्टानहरू त्यो तालभित्र खस्न थाल्छ, ठुल्ठुलो चट्टानहरू, त्यसलाई हामी रकफल भन्छौँ,
5: जे गरे पनि सुख छैन।
6: तर यो कुराहरू अब जस्तो इम्जामा, इम्जामा आइल्यान्ड पिकबाट तपाईँको आइल्यान्ड पिकको माथिल्लो भागबाट इम्जाको पछिल्लो छेउमा चाहिँ जहाँ जहाँबाट त्यो ठ्याक्क पानी पग्रिन सुरु गरेको छ नि, यो ग्लेसियल लेकको ठ्याक्कै अगाडिपट्टि भनौँ न होइन, ठ्याक्कै अब चाहिँ तपाईँको हिउँ बरफबाट पानी बनेको ठाउँनिर, त्यहाँनिर इम्जामा तपाईँको यता यो आइल्यान्ड पिकबाट ठुल्ठुला चट्टानहरू खस्न सक्छन् भन्ने कुरा हाम्रो विद्यार्थी भाइ बहिनीहरूको कामबाट देखिएको छ। भनेपछि हामीले के कुरा विचार गर्नु पऱ्यो भने, अब हामीले अहिलेसम्म के सोचिरहेको थियौँ भने हाम्रो ग्लेसियल लेक हेर्नुहोस्, अब तपाईँले इस्मुरको डेटा भन्नुहुन्छ, इस्मुरको डेटामा यत्रो लेक छ भनेर दिन्छौँ हामी, यति एरियाको लेक, यति यति डेप्थसम्मको लेक, त्यसले कस्तो रिक्स गर्छ भन्ने कुरा त अझ हामीले हेरेकै छैनौँ। तपाईँले रिक्स त एनालाइसिस गर्नुभएकै छैन नि, खालि तपाईँले हजारिङ हजारको इन्फर्मेसन लिनुभएको छ, रिक्सलाई तपाईँले इभ्यालुएसन गर्नुभएको छैन, अहिलेसम्म रिक्स कत्रो छ भन्ने कुरा हामीले हेर्न सकेका छैनौँ। फलामा ताल फुट्दा के हुन्छ, कहाँसम्म पानी आउँछ भन्ने कुराको अध्ययनहरू हामीले गरिरहेका छौँ। जस्तो हामीले 4-5 तालहरूलाई हेऱ्यौँ यो दुधकोसीको केसमा, मैले के देखिरहेको छु भने हामीले हेर्दाखेरि चाहिँ हाम्रो साथीहरूको काममा सिमुलेसनमा सबैमा हामी बसेर आफै बसेर कामहरू गर्दाखेरि मलाई के देखेँ भने 60 किलोमिटरसम्म पनि बगेर आइरहेको छ ठुल्ठुलो सर्जहरू होइन। अब हामीलाई समस्या के छ भने हामीलाई ठुल्ठुला ड्यामहरू बनाउनु पर्ने छ, चाहिन्छ ड्याम, किनभने ड्याम नभए त अब हाम्रो त त्यो आफ्नै किसिमको एउटा प्रोसेसमा हामी जानै पर्यो, ड्याम चाहियो, हाइड्रो पावर चाहिन्छ। अब तर ती ड्यामहरू हामीले त्यहीँ त्यो त्यो आउने सर्जलाई सुरक्षित हुने गरी हामीले ड्याम बनाउनु पर्ने, अब हाम्रो बाध्यात्मक परिस्थिति छ भन्ने कुरा हामीले बिर्सिनु भएन होइन। अनि अर्को कुरा चाहिँ के भन्नु पऱ्यो भने, तपाईँले कुनै पनि यस्ता खालका प्रोजेक्टहरू अब जस्तो के कति खतरनाक छ, ती कुन कुन खतरनाक छ भन्ने कुरामा चाहिँ तपाईँले सर्टेन आइडेन्टिफाई गरेका प्रोजेक्ट के अरे लेकहरू साइडहरूलाई चाहिँ अब रेगुलर मोनिटरिङ गर्नु पऱ्यो। म त के भन्छु भने तपाईँको ठाउँ ठाउँमा अब क्यामेरा नै हाल्नु पऱ्यो कि, रेगुलर मोनिटरिङ भनेको रियल टाइम हेरिराख्नु पऱ्यो, अनि त्यो जस्तो मैले हेर्न पाउनु पनि पऱ्यो, हाम्रो नेपाल सरकार कुनै एउटा निकायले त्यसलाई चाहिँ कन्टिन्यू मोनिटरिङ सिस्टममा राख्नु पऱ्यो, अनि मात्र अहिले तपाईँले यस्तो रिक्स
5: राखेको त छ तर पर्याप्त छैन होला,
6: कहाँ राखेको छ,
5: सुरुवात त गरेको छ होला,
6: कहाँ राखेको छ तपाईँ मलाई भन्नु, कुन ठाउँमा तपाईँले रियल, मैले कहीँ पनि अहिलेसम्म भिडियो हेरेर पाउँछु मलाई लाग्दैन, मैले कहीँ पनि हेर्न पाउँदिनँ, कुनै समय केही समयमा इम्जाको हामीले हेर्न पाउँथ्यौँ होइन, अब अहिले त्यो पनि छ जस्तो मलाई लाग्दैन, एक्सेस छैन। एक्सेस नभएपछि कस्तो हुन्छ भने,
5: एक्सेस छैन
6: भगवान् जाने राखेको छ भने त्यो इन्फर्मेसन छैन कसरी थाहा हुन्छ होइन, फलान थाहा छ भनेर त हुनु पऱ्यो नि, त्यो त मैले त थाहा पाएको छैन, मैले कुनै पनि हाम्रो ग्लेसियर लेकहरूमा क्यामेरा तेर्सार राखेको छ जस्तो मलाई लाग्दैन, अब छ भने त्यो खबर पाऊँ, आई विल बी भेरी ह्याप्पी। अनि अर्को कुरा तपाईँलाई मैले के भन्छु भने, तपाईँले रिक्स तपाईँ हामीलाई एउटा सबभन्दा ठुलो भ्रम के छ भने, हामी सबैजना भ्रम छ, हामीले सबै ग्लेसियर लेक पत्ता लगाएको छौँ भनेर हामी बक्ख परेका छौँ, तर त्योसँग एसोसिएट रिक्स के छ भन्ने कुरो तपाईँलाई थाहा छैन, ल भन्नुहोस् त कति रिक्स छ हामी भन्न सक्दैनौँ, किनभने त्यो सबैको त्यसको रनआउट डिस्टेन्स कहाँसम्म आउनेवाला छ, त्यसले कति खतरा ल्याउँछ, त्यसले कुन कुन क्षेत्रमा असर गर्छ, अनि क्यास्केटिङ के आउँछ, त तपाईँले एउटा माथिल्लो ताल फुट्यो तल्लोमा के हुन्छ भन्ने कुरा तपाईँले भन्न सक्नु पऱ्यो नि, त्यो रिक्स खै तपाईँसँग, त्यसको खालको रिक्स म्यापिङ खै गर्नुभएको, यी डिटर्मिनिस्टिक एप्रोचमा काम गर्नुभयो भनेको कुनै पर्टिकुलर सेक्सनलाई तपाईँले कामै गर्नुभएको छैन, हामीले हजार आइडेन्टिफाई चाहिँ गरेका छौँ, यी सबै बमहरू छन् भनेर बम चाहिँ चिनेका छौँ, त्यो बम कति पड्किन्छ चाहिँ तपाईँलाई थाहा छैन, तपाईँ कति पर बसेर पड्किन्छ पनि तपाईँलाई थाहा छैन, यही हो प्रब्लम।
5: ओके अब म अलिकति भौगोलिक रूपमा हामी आफै चाहिँ कस्तो भूभागमा बस्छौँ माथिको हिमालको साइड भयो तर ओभरअल देश हेर्दाखेरि मान्छेले भन्छ नि चोबारको डाँडा बस्यो भने भुइँचालो जाँदैन, ठुलो ढुङ्गा माथि पर्छ, कति पहाडहरू अति यौङ छन्, त्यसको तलपट्टि त्यो भाँसिने जोखिमहरू होला अथवा त्यसको म जान्दिनँ, प्रश्न सुरैले सोध्छु, मसँग यति धेरै प्रश्नहरू छ कि होइन। सो मलाई सोध्न मन लागेको चाहिँ तपाईँले अब जेनरल प्रश्नबाटै सुरु गरौँ कि अस्तिसम्म हामीले सुन्दर देश, एउटा ब्युटिफुल देश, यस्तो धेरै बायोडाइभर्सिटीको देश भनेर हामी अझै पनि भन्छौँ। विपदको बेलामा त दुई दिन मात्रै बहस गर्ने हो, तपाईँलाई अरू बेला कसले खोज्छ होला होइन, सरकारले नीति निर्माण गर्ने मान्छेले, मिडियाको मान्छेले, हामीले गऱ्यो भने पनि कसैले हेर्दैनन्। यो बेलामा 2,000 मान्छेले हेर्नु नै ठुलो कुरा हो। थ्याङ्क यू फर कमिङ, स्टुडियोमा तपाईँ आइदिनु भयो। हाम्रो अवस्था चाहिँ के छ? हामीले सुन्दर भनेर पढायौँ, देशको जमिन मुनि अवस्था के छ?
6: एउटा कुरा हामीले पहिलो तपाईँको सुरुवात कहाँबाट गर्नुपर्यो भने हाम्रो हिमाल भनेको एकदमै यङ माउन्टेन हो भन्ने कुरा तपाईँलाई हामी सबैलाई थाहा छ। यो भौगोलिक रूपमा भर्खर बनेको पहाड हो, पृथ्वीको इतिहास हेर्ने भने भर्खर बनेको देश हो पहाड हो। अब कुरा आयो के भन्दा
5: सबैतिरको
6: हाम्रो यो हिमालको सबै सबै भर्खर बनायो, भर्खर बनायो भन्नुपर्छ यसलाई हामीले होइन। अब यो पहाड भर्खर बनाएको छ भनेपछि के भने यसमा यो अग्लिँदैछ, भत्किँदैछ, प्राकृतिक सिस्टम अनुसारले काम हुन्छ, त्यसमा कुनै शङ्का गर्नु परेन। अब अग्लिँदै भत्किँदैछमा हामीलाई अप्ठ्यारो पारेपछि हामीलाई चित्त बुझ्दैन अनि हामी हजार भनेर बोल्न थाल्छौँ, अनि त्यो हजारले के लस गराउँछ भनेर अनि हामी रिस्क खोज्न थाल्छौँ, अनि मेरो के नाश हुन्छ अनि रिस्कमा कुरा गयो। अब कुरा के आउँछ भन्दा अहिले तपाईँले भने जस्तो हाम्रो नेपाल कस्तो ठाउँमा छ भन्दाखेरि हाम्रो नेपालका अधिकांश सहरहरू, अधिकांश गाउँहरू चाहिँ पुराना भीमकाय पहिरोमा रहेका छन्। यो मेरो पहिलो फाइन्डिङ हो, तपाईँलाई धेरै कमले यो कुरा भन्छ। उदाहरणलाई भन्नु, भीमकाय पहिरो भनेको कुनै बेलामा ठुल्ठुलो पहिरो गएर ठुल्ठुला भूकम्पको बेरामा भत्किएका पहिरोहरू माथि बसेका सहरहरू छन्। अब ती सहरहरू कुन कुन हुन् भनेर उदाहरणलाई भन्नुहुन्छ भने तानसेन, गुल्मीको तमघास, अनि तपाईँको अछामको मङ्गलसेन, अनि त्यसपछि गएर तपाईँले इलाम, अनि त्यसपछि इलामको कन्याम, अब तपाईँ हेर्दै आउनु त्यति एउटा भोजपुर जति पनि भन्नुहुन्छ तपाईँले खोज्दै आउनुहुन्छ, शङ्खुवासभा, त्यो ओखलढुङ्गा, यी सब ठुल्ठुला पहिरोमा बसेका सहरहरू, गोर्खा बजार आफै ठुलो पहिरोमा बसेको सहर हो। अब धन्यवाद पहिरो, सुन्नुहोस् न, धन्यवाद पहिरो, त्यसले गर्दा पहाडमा हामीले सहर बसाउन पाएका छौँ। त्यो पहिरोले बनाएका ती पुराना जमिनहरूमा अहिले हामी बसिरहेका छौँ। पहिलो कुरा हामीले यो बुझ्नु पर्यो। आजसम्म तपाईँको कार्यक्रममा सायद कसैले पनि यो कुरा तपाईँलाई भनेको छैन होइन। अब अर्को कुरा म तपाईँलाई भन्छु, हाम्रा पहाडहरू सबै कुनै न कुनै रूपले चिप्लिरहेका छन्। मुगलिङ नारायणघाट सडक किन यत्रो वर्ष यसरी सधैँ बिग्रिन्छ त? किनभने हामीले भीमकाय पहिरोको फेद काटेर सडक बनाएका छौँ। फेद घुँडा काटिदिनु भएको छ त्यो चिप्लिरहेको बाँसको, अब के हुन्छ त्यहाँ? अनि सधैँ दुःख पाउनुहुन्छ, सधैँ चिप्लिन्छ, सधैँ जान्छ। अनि हामीले यता यतापट्टिको चट्टान ठाडो छ, यतापट्टिको चट्टान सुत्या छ, हामीलाई मतलब छैन, हामी आफ्नै किसिमका डिजाइन गरेर बसिरहेका छौँ। यो मैले तपाईँलाई किन भने हो, हाम्रो नेपाल बुझ्नलाई तपाईँले भूगर्भ भौगर्भिक संरचना र यसको इन्जिनियरिङ भूविज्ञान बुझ्नुपर्छ। इन्जिनियरिङ भूविज्ञान भनेको भूविज्ञान यस्तो, भूगर्भ यस्तो छ, अब यसले इन्जिनियरिङमा यस्तो असर पार्छ भन्ने कुरा हामीले बुझेका छैनौँ। अनि नबुझेपछि के गर्यो? तपाईँले सडक बनाउँदा दुःख पाउनु भएको छ, तपाईँले अब जे इन्फ्रास्ट्रक्चर भन्नु, तपाईँले हाइड्रो पावर बनाउँदा दुःख पाउनु भएको छ, इच एन्ड एभ्री हाइड्रो पावरमा तपाईँले दुःख पाइरहनु भएको छ। अनि भौगोलिक कारण भनेको छ, फास्ट ट्र्याक बनिरहेको छ, हेर्नुहोस्, अनि सजिलो भएको छ हामीलाई, भौगोलिक कारण भनेको छ अनि हामीले दुःख पाइरहेको छ।
5: तपाईँले यो भनेको आधार चाहिँ के? तपाईँसँग कुनै जियोलोजिकल स्टडिजहरू छ? यसलाई ब्याकअप गरिदिनुहोस्।
6: किन नहुन्छ? तपाईँले यसको लागि जियोलोजिकल स्ट्रक्चर स्टडी हामीले म्यापिङ गरेका छौँ, तपाईँलाई मैले यसको कस्ता किसिमका कसरी बगिरहेका छन्, त्यो स्लोपमा के समस्या भइरहेका छ, त्यहाँ के भइ हुन्छ, कसरी घर ढल्केका हुन्छन्, नि सबै कुरा म बताइदिनु सक्छु तपाईँलाई होइन। अनि तपाईँ के हुन्छ हेर्नुहोस्, प्रत्येक साल साउन महिनामा पुरा मकै रोप्ने, धान रोप्ने बेलामा बारीको काल्लामा पुरा धाँधा फाट्या हुन्छ, त्यो धाँधा फाट्यो भने बिस्तारै चिप्लिरहेको होइन। अनिखेरि यसो दुई कोदाली सा माटो हालिदियो, गोरुको एक फाली हलीको फाली हालिदियो, थितथाच पारेर यसपालिको पहिरो रोकिन्छ। अब हाम्रो वी आर लिभिङ विथ द ल्यान्डस्लाइड्स, यो देश हाम्रो यस्तो देश हो होइन। अब यो परिकल्पना, यो सोचलाई हामीले अगाडि लिएर आएर हाम्रा जमिनहरू, हाम्रा चाहिँ सबै चलायमान छन्, यिनीहरू चाहिँ पुराना पहिरोहरूमा धेरै जस्तो सहरहरू, धेरै जस्ता गाउँहरू, पुरानो जहाँ पनि तपाईँ जानुहोस् माटो पाइन्छ पहाडको भित्तामा। पहाडमा त चट्टान हुने होइन भनेको, कहाँ माटो कहाँबाट आउँछ? त्यो कमलो चट्टान कहाँ आउँछ? अनि तपाईँ गएर त्यो एक्सकाभेटरले सानसानो जेसिबीले लगेर सबै खनिदिनुहुन्छ, तपाईँ कसरी खन्न सकिन्छ त्यो पहिरोले धुजा नपारेको भए? कमन सेन्स हो नि त त्यो मैले प्रमाण दिनुपर्ने कुरा पनि होइन क्या, होइन त्यही यी कुराहरूलाई हामीले बुझिएर हाम्रो टेरियनलाई अध्ययन गरेर हामीले हाम्रो विकास निर्माणका कामहरू गर्न सकेका छैनन्। पहिलो हाम्रो समस्या त्यो हो, होइन। अब यो रसुवाको बाढीको कुरालाई अलिकति पन्छाएर कुरा गरेका छौँ, होइन। अनि त्यसपछि अर्को कुरा जस्तो तपाईँले के बुझ्नु भने, जस्तो तपाईँ हामीलाई आजको दिनसम्म पनि तपाईँलाई कसैले भने होइन होला त्रिशुलीको बट्टार भनेको यो कुनै बेलाको ठुलो ताल हो, तपाईँलाई कसैले भने होइन, त्यो रातो माटो देखिन्छ, होइन। हामी भन्छौँ ए यो त पुरा कुहिएको छ, पुरानो तालको सेडिमेन्ट हो, काठमाडौँ जस्तै त्यहाँ पनि ताल थियो भने ती तालहरू त्यस्ता तालहरू पुरी त्यो त्रिशुलीको त्यत्रो खोला थुनेर राख्ने ठाउँ यहाँ तल कल्लेरीमा ताल थुनेर राखेको थियो, होइन। त्यो कल्लेरीको तलको जमिनले त्यो पछाडिको ताल थुनेर राखेको थियो, ठाउँ ठाउँमा नदीहरू थुनिन्थे हाम्रा। अनि हाम्रो यो मध्य पहाडी क्षेत्र भनौँ न, जहाँ हामी बढी बसोबास छ, काठमाडौँ लगायत यी सबै क्षेत्रहरू छ हाम्रो, यी ठाउँहरू भनेको चाहिँ कस्तो भने सबै धुजा धुजा भएका चट्टानहरूले बनेको पहाड हो हाम्रो। यहाँ तपाईँले कडा चट्टानहरू धेरै कम मात्रामा पाउनुहुन्छ, होइन। अनि यहाँ के हुन्छ, तपाईँलाई खेती गर्न सजिलो छ, त्यही भएर मान्छेको बस्ती बढी छ, पहिरोले जमिनसम्म पारिदिएको छ, अनि खुसी साथ यसो डाँडाको थुङ्गो भए पनि फ्ल्याट एरिया पाउनुहुन्छ, चटक्क बस्नुहुन्छ, पछाडिपट्टि पहिरोको सिरान हुन्छ, त्यहाँ माथि मूल हुन्छ, मूलबाट पानी ल्याउनुहुन्छ, गाउँ बस्ती बस्या छ, पहिरोसँग बसेको हामी हौ।
5: म मेरो पर्सनल कुरा गर्छु ल डाक्टर साहब, मलाई त्यो म मधेसमा जन्मेँ, पहाड हिँड्न मन,
6: कुन ठाउँमा जन्मेँ तपाईँ?
5: म झापामा जन्मेँ,
6: झापा।
5: पिताजीहरू तेह्रथुमबाट जाने, तर म सबै जिल्ला पुगेको छु देशको, धेरै जिल्ला दोहोऱ्याएर तेह्रएर गएको छु, अझ डाँडाकाँडाहरू यस्तो ठाउँहरूमा ट्रेकिङ गर्न निस्किन्छु। मलाई कहिले कहिले चाहिँ फेद हुन्छ नि, फेदी भन्छ नि, त्योभन्दा गहिरो फेद अर्को छैन, खोलाको लेभलमा दुईतिरवटा चेपमा हिँड्दा भयङ्कर पहाडहरू त्यो हिँड्दाखेरि कहिले कहिले चिसो हुन्छ, कुनै बेला पहाड खस्यो भने म ठिकै सोच्दो रहेछु।
6: तपाईँ एकदमै सही सोच्नु भएको छ,
5: मलाई त्यो भय होइन, फोबिया होइन, म ठिक सोच्दो
6: रहेछु।
5: हाम्रो देशको पहाडहरू तपाईँले अघि भन्नुभयो यति यङ छ, र धेरै पहाडहरू पहिरोले बनेको छ,
6: अनि कति पहाडमा
5: खस्न सक्छ,
6: कतिपय पहाडहरूमा हाम्रो नेपालमा बेड रक पाइँदैन। बेड रक भनेको कस्तो भने, त्यसको मूलभूत चट्टान, त्यहीको चट्टान चाहिँ त्यहाँ पाइँदैन, त्यो चिप्लिसकेको छ,
5: स्टेबल छैन,
6: चिप्लिसकेको छ। बेड रक चाहिँ पाउन हामीलाई कस्तो गाह्रो हुन्छ कहिलेकाहीँ, होइन। र अनि धेरै जस्तो सहरहरू गाउँहरूको अहिले यो अवस्थालाई चाहिँ तपाईँले के गरी बुझ्नु पर्यो भने, अब हामीले यसैमा निर्माण गरिराखेका छौँ, तपाईँ हामीले यसैमा जस्तो चाहिँ तपाईँको चाहिँ ड्याम अब बनाउनु पर्छ।
5: त्यसो भए मलाई भन्नु, म एक दिन हिँड्दाखेरि मैले त्यो सोचेँ, तपाईँले भन्नुभयो तेरो सोच ठिक हो,
6: हजुर,
5: मान्छे त्यहाँ त जीवन बिताउने मान्छेहरू छन् गाउँ,
6: थाहा छ त, तपाईँले हाम्रा पिता पुर्खालाई थाहा छैन भन्नुभएको छ, पिता पुर्खा कति बाठा थिए, उनीहरूले के गर्थे भने रिभरको भ्यालीतिर तलतिर गएर बस्दैन थिए उनीहरू, त्यो पहिरोले थाप्लो छोडेको ठाउँ ल अब यो बग्दैन भन्ने उनीहरूलाई थाहा भइसकेपछि त्यहाँ मूल पनि फुटिया हुन्छ, किन पहिरो लगाएपछि मूल फुट्छ माथि, पानीको अनि पानीको स्रोत हुन्छ, अनि माथि रुख लगाइदियो, अनि भगवान्को मन्दिर राखेपछि के हो, रुख काट्दैनन् मान्छेहरूले, रुखको संरक्षण भयो, पानीको मुहानको संरक्षण भयो, तल बस्ती त्यहाँ पहाडको बिचतिरको थाप्लोमा बस्ती बस्यो, तल खोला बग्छ, खोलो कहिले माथि आउँदैन, सुरक्षित भइयो। हाम्रो पिता पुरा कम्ता बाटा थिए, कम्ता बाटा थिए, कसैले पनि सिकायो, अहिले त अब तपाईँको विकासले सिकायो, हामीले के गर्यो, खोलाको किनार किनार सडक
5: मान्छे हिँड्ने बाटो भयो,
6: सडक किनार चाहियो,
5: आम्दानी हुन्छ, लोभले
6: सहर बस्यो नि त, भने त स्वाभाविक हो, विश्वव्यापी होइन, नेपालीलाई मात्र दोष नदिनुहोस्, जापान पनि त्यसै हुन्छ, चाइना पनि त्यस्तै हुन्छ, सबैले त्यसै गर्छन्, युरोपमा त्यही हो, होइन, सबैतिर त्यही हो, तर हुन्छ
5: के,
6: तर के भने त्यो कुरालाई तपाईँले व्यवस्थित गर्नु पर्थ्यो, यहाँनिर तपाईँ बस्नुलाई खोलाको कति वरपर बस्न मिल्छ, खोलाभन्दा कति पर बस्ने, यो सबै सिस्टमहरू गर्नु पर्थ्यो। हामीले यति ठुलो बाढी आउन सक्छ, हामीले यसरी मानिसहरूलाई चाहिँ यहाँ यो खोलाको यति भित्र बस्न दिनु हुँदैन, त्यो क्षेत्रलाई चाहिँ हामीले खोलाको चाहिँ पार्क बनाउने अथवा चाहिँ रिक्रिएसन एरिया मात्र बनाउने, त्योभन्दा भन्दा माथि मात्र हामीले बस्ती बस्न दिनुपर्छ भन्ने रुल त हामीले लाउनु पर्यो।
5: भेरी वेल सेड डाक्टर साहब। त्यसो भए अथवा हामीसँग चाहिँ त्यो एउटा राजनीतिक नक्सा छ, मसँग लाल पूर्जा छ, किता कार्ड छ, तर हामी सर्वसाधारणको पहुँच हुने र हामीले बुझ्ने गरी एउटा राष्ट्रिय भूगर्भीय जोखिमको
6: बारेमा छैन, त्यो म्याप छैन, अहिले हामी केही पालिकाहरूमा बनायौँ, होइन, जस्तो मैले म यो मुगली मेलम्चीको डिजास्टर पछि मेलम्ची नगरपालिकाले भनेर हामीले त्यस्तो खालको नक्साहरू बनायो, हाम्रो टिमबाट काम गरेर हामीले गऱ्यौँ, म टिम लिडर थिएँ,
5: त्यो नक्साले चाहिँ कहाँ बस्यो,
6: कहाँ कहाँ पनि सबै छुट्टाएर यो ठाउँमा यसरी बस्ने भनेर हामीले पालिकालाई दिएको पनि छ, त्यो सायद मेरो विचारमा पहिलोचोटि भएको थियो नेपालको केसमा, मलाई जहाँसम्म लाग्छ त्यति डिटेलमा काम भएको, अहिले त्यो त्यो रिपोर्ट तपाईँ हेर्न सक्नुहुन्छ, नगरपालिकासँग छ बिचरा, उहाँहरूले त्यो इम्प्लिमेन्ट गर्न सक्नु भएन, हामीलाई त्यहाँ 8-10 अरबको मिनिमम पैसा चाहिन्थ्यो, कसले दिने त्यो पैसा,
5: म फेसिलिटेट गर्छु ल। यो कन्भर्सेसनको एउटा कन्क्लुजन चाहिँ हामी के ड्र गर्न सक्छौँ भने, अघि तपाईँले दिनुभएको एउटा ब्याकग्राउन्ड, एउटा फ्याक्ट कि हाम्रा माउन्टेन्सहरू यङ माउन्टेन्स छन् भनेर त कन्भर्सेसन जसले पनि भन्ने भए, तर कति सहरहरू कुनै एउटा समयमा पहिरो गएर
6: बनेको
5: दिलमाथि बस्ती बसेका छन् सहर बसेका छन्। हामीसँग जसरी एउटा राजनीतिक नक्सा हुन्छ, लाल पूर्जा हुन्छ, किता कार्ड हुन्छ, तर प्यारलली अब स्थानीय सरकार पालिकाहरूसँग, सरकारसँग अथवा व्यक्तिगत मसँग समेत आफ्नो जमिन आफू त्यसको भूगर्भीय हिसाबले जियोलोजिकल हिसाबले त्यो जमिन कति सेफ छ छैन भन्ने कुरा जानकारीमा हुनुपर्छ, त्यो फ्याक्टमा हुनुपर्छ, स्टडीमा हुनुपर्छ र त्यसको आधारमा मात्रै त्यसलाई युज कसरी
6: गर्ने भन्ने कुरा र अरू कुरा तपाईँले अहिले टनल बनाउँदा पनि समस्या आएको छ, यस्ता खालका पहिरोहरूको बारेमा अध्ययन नगरिकन काम गर्दा, जस्तो हाम्रो यही नागढुङ्गा टनल बनाउँदा हामीले दुःख पायौँ किन नगर्नु, तर कस्तो भइदियो भने हामीले जुन तरिकाको इन्जिनियरिङ जियोलोजिकल अध्ययन गर्नु पर्थ्यो, मैले तपाईँलाई सधैँ भन्ने गर्छु नि, इन्जिनियरिङ भौगर्भिक अध्ययन बिनाको टनेलको अलाइनमेन्टको अध्ययन थिएन, त्यहाँ तपाईँको मैले फेरि इन्जिनियरिङ जियोलोजिकल म्याप नयाँ बनाएको छु, पछि चढाउनु बनिसकेपछि बनाएको छौँ हामीले, भित्रको त बनायौँ सबै बनायौँ तर माथिको सर्फेसको बनाएनौँ, अन्त त्यसपछिको केसमा के पनि कुरा गर्यो भने हामीले तपाईँलाई याद होला त्यहाँ ठाउँ ठाउँमा ऊ पनि पर्यो, पालहरू पर्यो होइन, सिङ्कहोलहरू बन्यो, हल्ला खल्ला पनि भयो, तर ती सबै कुराहरूलाई हामीले सल्भ गऱ्यौँ, कसरी समस्यालाई सल्भ गर्न सकिन्छ भने सल्भ गऱ्यौँ र अहिले हामीसँग कति राम्रो टनल तयार भएको छ। तपाईँले के बुझ्नु पऱ्यो भने यो टनलको मुखहरूमा पनि यस्ता भीमकाय पहिरोहरूले सधैँ दुःख दिने गर्छ, यो कहीँ यो चाहिँ अहिले झन्डै झन्डै सबै किसिमको ठाउँहरू मैले देखेको छु, अनि यो भीमकाय पहिरोहरूको ठ्याक्कै पहिरो भएको ठाउँमा अहिले हामीले ड्यामहरू बनाएको, जस्तो सुनकोसी मरिनको मरिनको त्यो पा जुन अहिले हाम्रो हेरोक्स एरिया छ नि, त्यो दुईतिरकै पहाड तलतिर छिप्लिरहेको छ क्या, त्यहाँनिर बनाइरहेको छौँ, तर लकीली के छ हाम्रो ठुलो हेरोक्स छैन, त्यही भएर म धेरै कराए पनि यसलाई भइहाल्यो त्यसले असर गर्दैन भनेर उनीहरू बसिरहेको छन् होइन। यो कुरा मैले सुरुदेखि नै डिजाइनको फिटदेखि नै कराइरहेको छु, ए तिमीहरूले एक्सिसै त्यहाँ लगेर राख्यो है, एक्सिसै तिमीहरूले त्यो चिप्लिरहेको मास्टरलाई हामी डिजिएसटी भन्छौँ, त्यसलाई चाहिँ तपाईँको
5: सुन्दैन
6: होइन, अनि फेरि समस्या बेसी हुन्छ नि होइन,
5: अनि
6: एउटा हामी कहाँ प्रब्लम छ क्या दिलबहादुर सिंह, हामीलाई के समस्या छ भने जस्तो मैले कुनै कुरो देखेर भन्यो भने के भन्दा अब यसले आफूलाई के फाइदा हुन्छ होला है यो काम भनिरहेछ,
5: तपाईँले आफ्नो कुरा राख्ने बित्तिकै तपाईँले त्यो इन्फर्मेसनमा तपाईँले फ्याक्टले ब्याकअप गरिहाल्नु,
6: एक्ज्याक्टली
5: मलाई कुरा भनिदिनुहोस्, त्यसो भए एज अ एक्सपर्ट एज अ साइन्टिस्ट यसले फेरि ह्याभक क्रिएट गर्छ कि भन्ने भएछ, तर पनि इन्फर्मेसनको लागि चाहिँ मलाई सोध्न मन लाग्यो कि तपाईँलाई कसैले नेपालको नक्सा दिएर भन्यो भने कुन ठाउँ बस्नलाई योग्य छ अथवा कुन ठाउँ बस्नलाई अहिले नै तपाईँ रेड फ्ल्याग लाउनुहुन्छ भनेर भन्नु,
6: धेरै जस्तो सकिन्छ के बुझ्नु पर्यो भने पहिरोले बनाएका ती जमिनहरू, ती चाहिँ पहिरोले जुन बनाएका चाहिँ ती स्लोपहरू छ, ती स्लोपहरूमा अहिले हाम्रा सहरहरू बसिरहेका छन्, अब कुरो के आउँछ भन्दा ती सहरहरू बस्न अहिले एकदमै नहुने भनेर भन्नु बुझ्नु भएन, अब त्यहाँ तपाईँले बदमासी गरेपछि बस्न गाह्रो हुन्छ भनेको मतलब तपाईँले त्यहाँ पानीको व्यवस्थापन राम्रो गर्नु भएन होइन, तपाईँले चाहिँ पानीलाई डोजर लान थाल्नुभयो, कताबाट कुन सडक कसरी बनाउनु पर्छ होइन, अनि तपाईँले होइन अनि तपाईँले चाहिँ पानीलाई कतातिर पटाउने भन्ने कुरो, पानीको आफ्नो बगिरहेको बाटोलाई अन्ततिर आफ्नो खुसी चाहिँ तपाईँको मेरो घरको आँगना पानी आयो भनेर अन्ततिर घुमाउनु थाल्नुभयो, अहिले पानी ठुलो खोल्चीलाई सानो खोल्ची बनाइदिनु भयो,
5: भार स्वयं पनि होला नि
6: कत्रो बनाउनु मैले मिल्छ घरको कुराहरू, ती कुराहरूको घरको फाउन्डेसन मैले कसरी बनाउनु पर्थ्यो, यी सबै कुराहरूलाई ध्यान नदिकन गर्नु भयो तपाईँ दुःख पाउनु गलत तरिकाले बुझ्नु चाहिँ के भन्नु भने ती भीमकाय पहिरोले बनेका क्षेत्रहरू म चाहिँ भाग्य मानिस हौ हामी भन्छौँ, यस्ता पहाडमा बस्ने ठाउँ पाएको छौँ हामीले, त्यो थ्याङ्क्स टु ल्यान्डस्लाइड्स होइन, ती त्यो ठुल्ठुला पहिरोहरू गएको हुनाले हामीले बस्ने ठाउँहरू पायौँ त, नत्र बस्ने ठाउँ पनि हुँदैन थियो हामीलाई, भिरमा कसरी बस्ने।
5: सो अघि तपाईँले भनेको कुरा चाहिँ मानव बस्ती सेटल गर्नु नै प्रब्लम होइन कि, तर कति सावधानी अप्नाए र लाइफस्टाइल के छ भन्ने कुरा,
6: एक्ज्याक्टली तपाईँ त्यो व्यवस्थित सहरीकरण भनेको कुरा त्यही त हो नि, पहाडमा सहर बसाउन नसकिने भन्ने कुरो त होइन त,
5: त्यसो भए अलिक सचेत हुने त्यस्तो लोकेसन्सहरू
6: जस्तो तपाईँले अहिले हामीले हेरिरहेका छौँ गोर्खाको कुरामा होइन, गोर्खामा अब मैले अहिले दुईजना विद्यार्थीलाई काम सुरु गराएको छु यसपालि, किन मलाई हामी रियली वरिड पर्द के भइरहेको छ भने गोर्खाको केसमा चाहिँ गोर्खाको तल्लो भूभागहरूमा चिप्लिरहेको देखिन्छ, तल्लो सहरभन्दा तल्लोपट्टि सानसाना पहिरोहरू गइरहेको छ क्या, अनि सानसाना पहिरो जानु भनेको ठुलो पहिरोको लागि त्यो स्वागत गर्ने बेला हो क्या, अब होइन त्यो सानसाना पहिरोहरू जान थालेपछि हामी चाहिँ होस गर्छौँ क्या, जस्तो अब तपाईँले मलाई खोकी लाग्यो भने डाक्टर साहबले मलाई भन्नुहुन्छ नि तपाईँलाई यो केही भयो कि निमोनिया भयो कि होइन, यही कुरा हो क्या, मैले पनि विचार गर्छु हो तलपट्टि अब ठुलो सानसाना पहिरो जान थालेपछि त्यो लाइनमा प्रब्लम हुनसक्छ, त्यसलाई अलिकति डिटेल स्टडी गरौँ भनेर अहिले हामीले काम सुरु गरेका छौँ होइन, अनि अर्को हामीले
5: काम के हुनसक्छ
6: तपाईँको ठुल्ठुलो पहिरोहरू चाहिँ एकदमै ठुलो मास, तपाईँले तपाईँले कल्पना गर्न सक्नुहुन्न यो यदि ह्युज पहाड खसिरहेको हुन्छ अनि त्यसको चाहिँ तल तल्लो भागमा चाहिँ प्रेसर बढी आइरहेको हुन्छ क्या स्ट्रेस आइरहेको हुन्छ अनि स्ट्रेस आइसकेपछि के हुन्छ त्यो हार्ड रकहरू त्यो सफ्ट रकहरूले त्यसलाई बहन गर्न सक्दैन अनि त्यहाँ के हुन्छ फुस्स फुट्छ क्या त्यो
7: ओके
6: फुट्छ भन्नुहुँदैन अझ फुट्ने तरिका चाहिँ भइरहेको हुन्छ अब यो कुरा चाहिँ तपाईँले फेरि के कन्फ्युजन नहुनु भने हाम्रो हिमालमा मात्र होइन तिब्बतमा पनि त्यस्तै गरी देखिया छ त्यसो अहिले मैले हामीले काम गरेको यो पूर्वी तिब्बतमा पनि मैले तपाईँले यो किन भन्न खोजिरहेको छु भने त्यहाँ पनि यति ठुल्ठुला पहिरोहरू हामीले देख्यौँ अब अहिले ती पहिरोहरू यति एक्टिभ देखियो कि अनि अहिले ती पहिरोहरूको अध्ययनमा हामीले डिटेल काम गर्न लाग्छौँ किनभने त्यो पहिरो यदि गयो भने त्यसले सिङ्गो ग्लेसियल लेक भएको ठाउँलाई थुनिदिन्छ र यता ब्रह्मपुत्र नदीमा ठुलो बाढी आउँछ तपाईँ कल्पना गर्नुहोस् भनेपछि यो सिङ्गो हिमालय क्षेत्रमा यी कुराहरू चाहिँ कमन हुन् भन्ने कुरा हामीले बोल्नु पऱ्यो
7: ओके ओके मलाई एउटा सोध्न मन लागेको अघि तपाईँले केही उदाहरण पनि दिनुभयो तुलनात्मक हिसाबमा थामेमा अथवा मेलम्चीमा मेलम्चीको क्षति सानो होइन नि
6: सानो होइन
7: ह्युज
6: डेफिनेटली
7: धेरै घरहरू
6: कुनै हालमा त्यसलाई सानो मान्ने कुरै छैन
7: होइन तर आज हामीले बिर्स्यौँ र योजनाका हिसाबले पूर्व तयारीको हिसाबले हामी कुन तहमा छौँ कुरा गर्नै परेन त्यहाँ कम क्षति भयो

0: उनीहरूको देशबाट आइरहेको छ, बगेर आइरहेको छ भने उनीहरू अवेर थिएनन् भनेपछि त्यो कति खतरनाक थियो त्यहाँ बुझ्नु पऱ्यो। अनि अर्को एउटा कुरा चाहिँ के बुझ्नुपर्छ भने मेलम्चीको केसलाई चाहिँ मैले कसरी ल्याएको छु भने मेलम्चीमा तपाईँले हामीले पूर्व तयारीहरू नगरेको भन्ने होइन, मेलम्ची एउटा यस्तो क्षेत्र हो जहाँ म तपाईँलाई एउटा कुरा चाहिँ गर्वका साथ भन्छु कि हामीले मेलम्चीको 2017 मेलम्चीको पालिकाको सम्पूर्ण अध्ययन गरेर मेलम्चीमा म्याक्सिमम 100 वर्षको रिटर्न पिरियडमा आउने फ्लडहरू चाहिँ यो यो लाइनसम्म आइपुग्छ, त्यस कारणले यहाँसम्म चाहिँ कसै गरी पनि बस्ती बसाउन दिनु हुँदैन भनेर हामीले नक्सा बनाएर दिएका थियौँ, त्यो पालिकामा दिएको छौँ। र त्यसमा हामीले के पनि बनाइदियो भने त्यसको लागि रिभर्स सेटब्याक्सको कानुन पनि बनाइदिएको छौँ, पालिकाबाट त्यो कानुन पनि पास गराएको हो। तर अब कुरा के भने इम्प्लिमेन्टेसन गर्ने बेलामा समस्या भयो, किनभने अब राजनीति कारण हुन्छ, मेयर त राजनीतिकै छन्, उनको आफ्नो स्वार्थ हुन्छ त्यहाँ होइन, त्यही भएर उनले अनि पालिकाको त्यो नगरपालिकाको उसलाई इन्जिनियरहरूलाई त्यहाँ हामीले चाहिँ यसरी हाम्रो विज्ञहरूले दिएको छ तपाईँहरूले सही नगरिदिनु भनेर वडा अध्यक्षलाई भनेर मान्दैनन्, वडा अध्यक्ष बाटोमै रोकेर सही गरिदिन्छन् कागजमा होइन। अब यो त तपाईँले यो कुरा सुधार्न सक्नु भएन नि त होइन। अनि समस्या के हो भने जहाँ जहाँ हामीले तपाईँको चाहिँ 100 वर्षको बाढी रिपिट भएर आएर थुप्रिन्छ भनेको छौँ त्यहाँसम्म मेलम्चीको बाढी पुगेको छ क्या। अनि हेर्नुहोस् हामीले गर्न नसकेको होइन, हामीले गरेका हौँ तर समस्या के भने त्यसलाई सही तरिकाको इम्प्लिमेन्ट गर्ने तरिकामा हामी जान सकेनौँ, अहिले भएको समस्या त्यही नै हो। र कति केसहरूमा जस्तो अब तपाईँको यही त्रिशुलीकै केसहरूमा पनि हामीले कति कम त धेरै अध्ययन गरेका छौँ र प्रशस्त अध्ययनहरू भएको छ, तर त्यो अध्ययनहरू भएर के गर्ने हामी त्यसलाई चाहिँ लिन सकिरहेको छैनौँ, राख्न सकेका छैनौँ। एउटा कुरा के भने त्रिशुलीमा यस्तो बाढी तपाईँको कमन होइन भन्ने कुरा के अरे हामीले हाम्रो इतिहासको टाइमिङमा हामीले देख्न सकेनौँ होला, तर त्रिशुलीमा ती आइरहन्छन् भन्ने कुरा त त्रिशुलीको त्यो विभिन्न त्यहाँ भएको भौगोलिक प्रमाणले भेट थाहा हुन्छ नि, पहिला पहिला पनि यस्ता ठुल्ठुला बाढीहरू त्रिशुलीमा आइरहेका छन् भन्ने कुरो देखिन्छ, त्यहाँ थुप्रेको त्यो गेग्रानले हामीलाई भन्छ हेर यी म त यति बेला जम्मा भयो ए आजभन्दा 3000 वर्ष
1: जस्तै छु, अर्को नेक्स्ट 20 इयर्स फेरि मेलम्चीमा आउँछ
0: होइन। हामी भूगर्भमा के भन्छौँ भने प्रेजेन्ट इज द की टु द पास्ट भन्छौँ कि, तपाईँले अहिले देख्नु भएको छ नि त्यो कुरा, त्यो पहिलाको साँचो हो, खुल्दै खुल्दै जाने हो कि भित्र सन्दुस खोलाएको थियो क्या हामीलाई बुझ्नुभएन, एकचोटि सन्दुस खोल्नुहुन्छ फेरि अर्को ताजा खोल्नुहुन्छ फेरि खोल्नुहुन्छ अनि खुल्दै आउँछ कुराहरू, ठ्याक्कै त्यही कुरा अहिले हामीले यहाँ देखिरहेका छौँ। यो किन भइरहेको छ भन्दाखेरि हाम्रो नदीहरूमा हाम्रो नदी किनारहरू भनेको जहिले पनि समस्या हुने ठाउँ हो, त्यहाँ आइरहेका ती सबै थुप्रेका ती टेरासहरू बनेका ती सबै ठाउँहरू भनेको तपाईँ त्यत्रो फाँट चाहिँ मान्छेले बस्ती नबसेर किन मान्छेले खेती गराइरहेको थिएन, पुराना हाम्रा पिता पुर्खाले देखाएको थियो नि त्यहाँ त बाढी आउँछ
1: एब्सोल्युटली। तपाईँले अघि भने जस्तै मैले अघि जसरी खोजमा जाँदाखेरि मलाई भयो हुन्छ भन्दा तपाईँले सही हुन्छ भने जस्तै कति खोजहरूमा जाँदाखेरि फेमका ढुङ्गा त्यहाँ छेउमा आउँछ
0: कहाँबाट,
1: त्यो त्यो कहाँबाट
0: एक्ज्याक्टली
1: कुनै
0: क्लास माइक क्वेशन
1: कुनै कुनै कुनै कुनै
0: माथिबाट ठुल्ठुलो ढुङ्गाहरू तल खस्यो भूकम्पको बेलामा तल खसेको हुनसक्छ,
1: यो हामीले यो प्रकृतिको नियमलाई पुरै नजरअन्दाज गरिरहेका छौँ, नयाँ पुस्ताले त पढ्दैन, हामी पछि जन्मिएर थाहा पाउँदैनौँ, त्यो पहिलेको त्यो जेनेरेसनको नलेज पनि ट्रान्सफर हुँदैन, तपाईँहरू विज्ञहरूसँग हुने सूचना त्यसलाई त हामी एक्सेप्टै गर्दैनौँ।
0: हाम्रो त तपाईँको कुनै भ्यालु नै छैन नि, हाम्रो कुरो कसले सुन्छ र तपाईँ हो, यही 2-4 दिन सुन्नुहुन्छ तपाईँ, त्यसपछि तपाईँले पनि सुन्नुहुन्न,
1: तपाईँ जहाँ भयो खोजेर पत्ता
0: लिइरहनुहुन्छ
1: हामी सुन्ने भएन सुनाउने नसुन्ने भएपछि कसरी सुनाउने,
0: हजुर हो
1: यो सन्दर्भमा सुनाउन पाइन्छ कि भनेर जोडबल
0: गरेका गर्ने हो होइन। त्यही भएर अब तपाईँले अहिले भनेको एकदम सान्दर्भिक कुराहरू उठाउनु भएको छ, जुन कुराले चाहिँ के भन्नु पर्ने अहिले मैले तपाईँलाई एउटा कुरा राम्रोसँग के भनिदिनु पाएँ आज भने तपाईँको कार्यक्रम मार्फत चाहिँ हामीले अबको दिनमा नेपालको समग्र विकासको एउटा मोडल बनाउने हो भने चाहिँ यी मैले भनेका कुराहरूलाई इन्जिनियरिङ जियोलोजीको यो कुरालाई बिर्सिएर तपाईँ जतिसुकै सुपर सिभिल इन्जिनियरिङ लिएर आउनुहोस् तपाईँको केही हुनेवाला छैन यहाँ।
1: एब्सोल्युटली मैले अघि भनिसकेँ मलाई पनि अब कुनै जमिन मेरो भागमा आयो मैले कमाएँ अथवा जोडेँ भने पनि अथवा कसैले पनि पोलिटिकल नक्सा मात्रै तपाईँसँग यति क्षेत्रफल यति किता काठवालामा अल्म लिनु भएन अथवा अर्को तहमा सोच्नु पऱ्यो कि त्यो जमिनको तलको जियोलोजी कस्तो छ, वरपर कति सुरक्षित छ, प्रकृति त्यहाँको कस्तो छ, हिस्ट्री कस्तो छ। अनि
0: यहाँ चाहिँ यो कुरामा चाहिँ हाम्रो अब एउटा के छ भने हामी टेक्निसियनहरूमा एउटा किसिमको भ्रम छ, हामी के गर्छौँ भने होइन यो भूगर्भविद्याले भन्ने भनेको यस्तो यस्तरी बन्यो भनिदिन्छन्, सिरफाई भन्दैनन् भन्दैन, तपाईँले यो सिरफाई भनेको डिजाइन प्यारामिटर होइन। अनि अब सिरफाई भन्नलाई तपाईँलाई के चाहिन्छ भन्ने कुरो बुझ्नु पऱ्यो भने सिरफाई भन्नलाई त्यो पहिला कसरी बन्यो भने बुझ्नुपर्छ। एउटा इन्जिनियरिङ जियोलोजिस्टले तपाईँलाई के भन्न सक्छ भने त्यो कसरी बन्यो, त्यसको मटेरियलको प्रपर्टी कस्तो हो, त्यसले तपाईँलाई इन्जिनियरिङ के समस्या दिन्छ भन्ने सक्छ हो, यो कुरो बुझेर त्यही भएर त हामीले इन्जिनियरिङ जियोलोजीको कोर्स सुरु गर्यौँ नेपालमा,
1: ठिक छ
0: होइन त
1: सर, द्याट्स त्यही एक्सपर्टिज, त्यही भएर आज म तपाईँसँग यति मजाले सम्वाद गरिरहेको छु। मैले एउटा कुरा भनिदिन्छु, थामेको विपत्ति त्यो क्याटास्ट्रोफीको लेसन के थियो,
0: अब थामेको विपत्ति
1: एउटा इन्ट्रेस्टिङ चाहिँ त्यो दिउँसो आयो, सूचना प्रणाली राम्रो थियो, धेरै मानिस

0: अरूभन्दा नि जीवधनको क्षति भएन
1: धेरै
0: तर इट वाज युज
1: यो त अब होइन यो थामेको जस्तो प्रवृत्तिको तपाईँको चाहिँ थामे भनेको हाम्रो सगरमाथा क्षेत्रको मैले तपाईँलाई किन भन्नु खोजेको भने सबैको आँखा बढी पर्छ र ग्लोबल्ली पनि सबैले त्यसलाई आँखा लाउँछन् हेर्छन् होइन र अब थामेको घटनालाई चाहिँ मैले के मानेको छु भने त्यो लेक ब्रस्ट हुने यो जुन एउटा सिक्वेन्सियल प्रोसेसमा जुन हामी मल्टी हजार मल्टी क्यास्केटिङ क्यास्केटिङ इस्युजको जुन हामी कुरा गर्छौँ नि त्यो थामे एउटा बेस्ट एक्जाम्पल हो जस्तो मलाई लाग्छ अब अहिलेको क्यास्केटिङ भनेको एउटा घटना भयो त्योसँग घटना जोडेर अर्को ताल फुटाइदिन्छ अनि यो क्यास्केटिङ के हुन्छ भने तपाईँ हामीले एउटा कन्फ्युजन छ विज्ञहरूमा एउटा ठुलो कन्फ्युजन छ क्यास्केटिङ भनेको एउटा सिङ्गल इभेन्टमा हुन्छ भनेर सोचिरहेको हुन्छ क्या नो वे क्यास्केटिङ कहिले पनि एउटालाई मात्र मान्न मिल्दैन क्यास्केटिङ भनेको धेरैवटा इभेन्टमा हुनसक्छ जस्तो क्यास्केटिङ क्यान बी फर 10 इयर्स
0: ओके सो द्याट्स एक्सप्लेनेसन अब थामेको भन्नुहोस् त थामेको शरीर त्यसले के इम्प्याक्ट पार्यो
1: अब यसले यसले तलपट्टि तपाईँको चाहिँ त्यत्रो ठुलो सेडिमेन्टहरू ल्यायो होइन अब त्यहाँ तपाईँको
0: एउटा पहिलो सबभन्दा पहिले एउटा ग्लेसियर पहिरो खस्यो तल तालमा
1: पर्यो फेरि त्यो तालबाट फेरि खस्यो
0: ताल फुच्यो छसल्कियो
1: गयो
0: त्यो दोस्रो ताल फुट्यो
1: यसैलाई मैले क्यास्केटिङ
0: भनिहाले
1: होइन तल लिएर आयो अब मैले थामेकोलाई तपाईँ जुन थामेकोलाई भनिरहनु भएको छ थामेको केस भनेको चाहिँ अब हाम्रो नेपालमा एउटा टिपिकल घटनाको रूपमा हुनसक्छ मैले रसवा हिजो बिहान सुरुमा त मैले त्यही सोचेको थिएँ त्यहाँ तिनवटा त्यस्तै किसिमको लेक थियो र हामीले त्यही कुरालाई त्यहाँ त्यसैमा हामी कन्सन्ट्रेट भइरहेको थियो किनभने यही फुट्यो भने हामीलाई धेरै धेरै हदसम्म हामीलाई त्यसैमा हामी कन्भिन्स भइरहेको थियो तर पछि चाहिँ त्यो होइन रहेछ किन थामे जस्तै सोच्यौँ कि हामीले त्यसै गरी तिनवटा
0: फ्याक्ट जोड्छु थामेको त्यो घटनामा 80 किलोमिटर तलसम्म डेब्रिसहरू गेग्रानहरू बगेर
1: किन नहुन्छ एक्ज्याक्टली तपाईँको 80-90 किलोमिटरसम्म त अहिले हामीले सिमुलेसन गर्दाखेरि पुगिरहेको छ भने त प्राकृतिक रूपमै पुग्यो नि
0: हिजै आएको पनि त्यस्तै थियो त्यसको स्पिड ढुङ्गा उडिरहेछ
1: अनि गोली जस्तो आइरहेछ बम पड्किनु सकेर आइरहेछ त्यो हेर्नुहोस् किन त्यो फोर्स त त्यस्तो हुन्छ नेचुरल फोर्स किन त्यो ग्रेडियन्टमा छ माथिबाट त्यत्रो इनर्जी
0: त्यत्रो पुलहरू बगाइदिएछ
1: इनर्जी डिसिपेट हुन्छ नि त त्यही अनुसारको
0: फ्लोट हुँदो रहेछ त्यत्रो ढलान पुल पनि
1: यस्तो हुन्छ तपाईँको के बायोन्सी भन्छौँ हामी त्यसलाई त्यसले चाहिँ के हुन्छ भने तपाईँको ठुल्ठुला मासहरू ठुल्ठुला चाहिँ रिजिड मटेरियलहरू चाहिँ पानीमा परिसकेपछि चाहिँ त्यो तैरिन थाल्छ क्या तपाईँको जहिले पनि डेब्री फ्लो अथवा भेल पहिरोको तपाईँ हेर्नुभयो भने ठुल्ठुला ढुङ्गा माथि हुन्छ मसिनो ढुङ्गा तलतिर हुन्छ त्यो त्यसरी बगेर आउँछ अनि त्यो ठुल्ठुलो ढुङ्गा माथि त्यसले के अरे त्यसले माथि हिर्को नि त पुललाई भयो घरलाई भयो अनि जाने भयो नि त त्यसरी हामीले बुझ्नुपर्छ
0: अर्ली वार्निङमा बढी महत्त्वपूर्ण टेक्नोलोजी कि ट्रस्ट
1: ट्रस्ट महत्त्वपूर्ण हुन्छ टेक्नोलोजी तपाईँ साधारण टेक्नोलोजी नै ट्रस्ट बनाउन सक्नुहुन्छ
0: नाइस साइरन कि मोबाइल अलर्ट
1: मोबाइल अलर्ट डिजिटल साइरनमा जानुपर्छ त्यो साइरन बजाएर गरेर ब्याट्री सक्यो भन्न पाइँदैन
0: सेटेलाइट कि लोकल नलेज
1: सेटेलाइट र लोकल नलेज भन्दा पनि सेटेलाइट र एक्सपर्ट नलेज चाहिन्छ मलाई चाहिँ मेरो चाहिँ विचारमा लोकल नलेज चाहिँ हामी कहाँ त्यस्तो किसिमको विपद बुझेर काम गर्न सक्ने मान्छे धेरै कम छन्
0: ओके साइन्टिस्ट कि पोलिटिसियन कसको कुरा डिजास्टरमा अलिक बढी सुन्नुपर्छ
1: साइन्टिस्ट पोलिटिसियनको कुरा सुनेर काम छैन
0: आज पोलिटिसियनसँग इन्टरभ्यू गर्ने दिन थियो मैले क्यान्सल गरेर तपाईँलाई बोलाएँ थ्याङ्क यू फर
1: तपाईँ मलाई पोलिटिसियन बनाउनु हो त्यसपछि आज
0: रिलिफ बजेट कि प्रिभेन्सन बजेट
1: प्रिभेन्सन बजेट
0: 5 हेलिकप्टर कि 5 राम्रा अर्ली वार्निङ स्टेसन
1: 5 हेलिकप्टरले 50 अर्ली वार्निङ स्टेसन बनाउन सकिन्छ
0: नयाँ हाइवे कि पुरानो हाइवे सुरक्षित बनाउने
1: पुरानोलाई सुरक्षित बनाएर नयाँको सोच बनाऊ
0: नदीलाई वाल लगाउने कि ठाउँ दिने
1: नदीलाई ठाउँ दिने रोसीको गल्ती नदोहोऱ्याउने भित्ता काट्ने भित्तामा मजाले सिलाइदिने भित्तालाई अड्काउने मजाले गाडी चढाउने टनेल बनाउने गाडी चलाउने
0: पहिरो रोक्ने कि पहिरोसँग बाँच्न सिक्ने
1: पहिरोसँग बाँच्न सिक्ने पिता पुर्खाले बाँच्न सिकेर आएका छन् हामीले पनि बाँच्न सिक्ने वा हामी अझै पनि बाँचिरहेका छौँ वी आर लिभिङ विथ द ल्यान्डस्लाइड कहिले नबिर्सिनु होला
0: चाइनाबाट रियल टाइम अपस्ट्रिम डाटा सुविधा कि अनिवार्यता
1: अनिवार्यता
0: नेपालको डिजास्टर पोलिसी कागजमा राम्रो कि जमिनमा राम्रो
1: कागजमा राम्रो अनफर्चुनेटली
0: क्लाइमेट चेन्जको सबभन्दा ठुलो समस्या तापक्रम कि हाम्रो व्यवस्था
1: तापक्रम बढेको छ अब हाम्रो व्यवस्था हामीलाई थाहै छैन मेरो विचारमा व्यवस्था नबनाऊ यसलाई तपाईँले भन्नुभएको छ
0: अज्ञानता
1: यो हाम्रा हामीलाई थाहै छैन अज्ञानता हामीलाई थाहै छैन
0: तर जो कसैले पनि क्लाइमेट चेन्ज
1: सजिलो शब्द हो शब्द तपाईँ क्लाइमेट चेन्ज भने 10 जनालाई सोध्नु होला दुईजनाले तपाईँलाई समस्या
0: एग्री छ वैज्ञानिकले सबभन्दा बढी रिस उठाउने वाक्य पहिले त यस्तो हुँदैन थियो कि भगवान्को लीला हो
1: अब मलाई चाहिँ त्योभन्दा नि मलाई चाहिँ के भनेको छ भने तपाईँको विचारमा के छ भन्नुहोस् त होइन माछाभन्दा बढी रिस उठ्दो वाक्य लाग्छ किनभने त्यो भनेको सजिलो काम होइन यो होइन यसलाई चाहिँ धेरै धेरै डिटेलमा अध्ययन गरेर भन्नुपर्छ र हामीले भनेको कुरा पुरै पत्थरमा लेखेको लकिर पनि हुँदैन हामी भगवान होइनौँ
0: र अन्तिम प्रश्न हिमालसँग लड्ने कि हिमाललाई बुझेर बाँच्ने
1: हिमाललाई बुझेर बाँच्ने माया गर्ने सकेसम्म प्रयोग गर्ने र बढी कमाउने त्यसबाट
0: थ्याङ्क यू भेरी मच डाक्टर रञ्जन कुमार दालजी समय दिनुभयो विचार
1: धेरै धेरै खुसी लाग्यो तपाईँसँग धन्यवाद
0: आजको अतिथिलाई धेरै धेरै धन्यवाद बिदा दिनुहोस् नमस्ते
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
3: 24 घण्टा इमर्जेन्सी सेवा
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड
2: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
3: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
2: भेन्टिलेटर सेवा
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
4: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्रो अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख ती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कशपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184293230

0: Swadesh FM 93.2 MHz.
1: Swadesh Time Check.
2: इस समय सूचक का साथ मा
3: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 59 63 98 550 77 061 र 98 550 77 53।
4: चौबीसै घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 98 550 26 440।
1: It's 9 o'clock. अहिले 9 बजेको छ।
5: प्रति विभिन्न देशहरूको एकबद्धता नेपाललाई सहयोग गर्ने ट्रम्पको घोषणा दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम तीव्र विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन अवरुद्ध नागढुङ्गा मुगलिन सडक खुलाउने प्रयास चल्दै इरानले हर्मुज जलमार्ग खुलाउनका लागि विभिन्न शर्तहरूको सूची तयार गर्दै अमेरिका र इरानबीच सैन्य तनावसँगै कूटनीतिक प्रयास तीव्र र लालिगामा बार्सिलोनाको लगातार दोस्रो जित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोडेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या 469 जना पुगेको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 12 जना, नुवाकोटमा 37, धादिङमा 33 जना, चितवनमा 178 जना, गोर्खामा 44 जना, तनहुँमा 28 जना, नवलपरासी पूर्वमा 110 जना र नवलपरासी पश्चिममा 27 जनाको सफेला परेको छ। अहिलेसम्म झण्डै 2000 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। अपर त्रिशुली हाइड्रोपावर को सुरुङभित्र फसेका 350 मजदूर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ। अहिलेसम्म सम्पर्कविहीन भएकाहरूको संख्या 977 पुगेको छ। यसैबीच खोज उद्धार उपचार राहत तथा पुनस्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको सरकारले जनाएको छ। सडक तथा स्थल मार्ग अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि नेपाली सेनाका र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएका छन्। अहिलेसम्म झण्डै 2000 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिलाई रसुवाको धुन्ची र नुवाकोटको त्रिशुलीमा रहेको बट्टार होल्डिङ सेन्टरमा राखिएको छ। बाढीपछि त्रिशुलीदेखि रसुवाकोटी नाकासम्मको करिब 80 किलोमिटर पासाङ लामो राजमार्ग नै अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन कठिनाई भएको छ। खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जनशक्ति परिचालन भइरहेको छ। प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि पर्याप्त टेन्ट लगायत सामग्री पठाएको गृह मन्त्रालयले जनाएको छ। काठमाडौँबाट पठाएका उद्धार तथा राहत सामग्री नुवाकोटको त्रिशुली र रसुवाको धुन्चेमा संकलन गरी आवश्यकता अनुसार वितरण थालिएको छ। यस्तै बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार राहत वितरण र अवरुद्ध सडक पुनर्सञ्चालनका काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ऱ्यापिड सञ्चालनमा ल्याएको छ। सेतु ऱ्यापिड प्रणालीमा उद्धार राहत सामग्रीको माग गर्ने सुविधा रहेको छ। यो एप मार्फत हराएका व्यक्तिहरूको खोजीका लागि सरकारसँग अनुरोध पनि गर्न सकिन्छ। हराएका आफन्तहरूको विवरण नजिकैको प्रहरी कार्यालयमा उपलब्ध गराउन नेपाल प्रहरीले आग्रह समेत गरेको छ। यस्तै भोटेकोसी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न देशका नेताहरूले नेपालप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित तथा शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताउनु भएको छ। व्हाइट हाउसमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भोटेकोसी बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीसँग जानकारी लिएपछि सहयोगका लागि अमेरिका तयार रहेको बताउनु भएको हो। यस्तै जापानका प्रधानमन्त्री साने ताकाइजी, बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कठिन परिस्थितिमा नेपालसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगका लागि तयार रहेको बताउनु भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बतमा बाढीबाट प्रभावित सबैप्रति संवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका अस्ट्रेलियाली नागरिकको सुरक्षा अवस्थाबारे स्थानीय अधिकारीसँग समन्वय भइरहेको बताउनु भएको छ। आवश्यक परेमा कन्सुलर सहायता उपलब्ध गराउन अस्ट्रेलिया तयार रहेको उहाँले उल्लेख गर्नुभएको छ। यस्तै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भोटेकोसीमा आएको आकस्मिक बाढीलाई अत्यन्त विनाशकारी घटना भन्दै प्रभावित आफन्त गुमाएका तथा बेपत्ता व्यक्तिका परिवारप्रति ऐक्यबद्धता जनाउनु भएको छ। उद्धारका प्रयासमा आवश्यक सहयोग गर्न क्यानाडा तयार रहेको उहाँको भनाइ छ। यस्तै जर्मनीका प्रधानमन्त्री फ्रेडरिक मर्ज, लिथुयानाका प्रधानमन्त्री मिन्डाउगास र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र सिङ्गापुरका प्रधानमन्त्री लरेन्स बोङले पनि बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल नेपाल र प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउनु भएको छ। यस्तै न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बाढीपछि नेपाल र चीनबाट आएका दृश्य हृदय विदारक रहेको उल्लेख गर्दै प्रभावित सबैप्रति समवेदना व्यक्त गर्नुभएको छ। भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, राहत र पुनस्थापनाका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा विभिन्न बैंक, व्यावसायिक संस्था, सामाजिक संस्था तथा व्यक्तिबाट सहयोग जुट्ने क्रम बढेको छ। अहिलेसम्म विभिन्न स्वदेशी तथा विदेशी संस्था र निकायले करोडौं रुपियाँ सहयोगको घोषणा र हस्तान्तरण गरिसकेका छन्। यसैबीच सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले विपदबाट भएको ठूलो जनधनको क्षतिपछि राहत तथा पुनस्थापना कार्यमा राष्ट्र सेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले यो निर्णय गरेको हो। साथै प्रदेश तथा पालिका र सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत यसै बमोजिम तलब, पारिश्रमिक, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगका लागि योगदान गर्न आह्वान गर्ने पनि बैठकले निर्णय गरेको छ। प्राकृतिक विपत्तिका कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको छ। सरकारले स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न विश्वविद्यालयहरूलाई भनेको छ। आजका लागि निर्धारित परीक्षा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि पनि उपयुक्त समयमा फेरि परीक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ। विपदका कारण विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारी समेत प्रभावित भएकाले अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्न पनि मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ। विपदको संवेदनशील अवस्थालाई ध्यानमा राखी विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिन मन्त्री पोखरेलले विश्वविद्यालय पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-333, 4-93-555।
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
11: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
10: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
11: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन।
11: फोन 0556-421-261, 596-617। मोबाइल 98550-607-68, 98511-62594, 98510-54224।
3: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बाढीका कारण अस्ति बुधबारदेखि अवरुद्ध रहेको नागढुङ्गा मुगलिन खुलाउने प्रयास भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य राजमार्ग अन्तर्गत धादिङको बैरिनीदेखि गलौदीसम्मको सडक बाढीले लेदो जमेको कारण अवरुद्ध छ। हिजो बिहानैदेखि लेदो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। बाक्लो लेदो भएकाले सडक खुलाउन समय लागेको छ। बाढीका कारण सडक अवरुद्ध हुँदा धादिङ नुवाकोट र रसुवामा चल्ने गाडी हिजैदेखि ठप्प छन् भने पृथ्वी राजमार्ग हुँदै देशका विभिन्न ठाउँमा ओहोर दोहोर गर्ने गाडी पनि चल्न सकेका छैनन्। जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरूले नदी ताल तलाउ पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्ने चलन छ। रक्षाबन्धन बाँध्न नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, बसन्तपुरको अशोक विनायक लगायत बागमती नदीको किनार र काठमाडौँ उपत्यका लगायत देशभरका मठ मन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ। जनपूर्णिमाका दिन 11 थरीका गेडागुडी मिसाएर भिजाएर टुसा उमारेर बनाइएको क्वाटी खाइन्छ। यसरी क्वाटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभरि खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। तराई क्षेत्रमा पनि आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाडी क्षेत्रमा पनि बढ्न थालेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाका कारण ती क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। तेहरानले हर्मुज जलमार्ग खुलाउन आवश्यक शर्तहरूको सूची तयार पार्न थालेको छ। इरानी सुरक्षा प्रमुख महसिन रेजाईका अनुसार मध्यस्थकर्ताहरूको आग्रहपछि इरानले आफ्ना मागहरू तयार गरिरहेको छ। अमेरिकाले ती माग पूरा गर्न व्यवहारिक कदम चालेपछि मात्रै जलमार्ग खोल्ने संकेत भएको देखिएको छ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले हिजो तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गर्नुभयो। यस घटनाक्रमले हर्मुजलाई लिएर अमेरिका इरान बीचको सैन्य तनावसँगै कूटनैतिक प्रयास पनि तीव्र बनेको देखिएको छ। कतार र ओमान जस्ता मध्यस्थ देशहरूको सक्रियताले युद्ध अन्त्य र महत्त्वपूर्ण जलमार्ग फेरि सञ्चालन हुने सम्भावनाबारे आशा बढाएको खबरमा उल्लेख छ। अब खेल खबर। स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ। गैराती घरेलु मैदान क्याम्प नौमा भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई 2-0 गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा राफिना र फेर्मिन लोमेजले 1-1 गोल गरेका छन्। यसैबीच नेपालमा गएको विनाशकारी बाढीको सम्झनामा स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले 1 मिनट मौन धारण गरेका छन्। आज बार्सिलोनाको घरेलु मैदान क्याम्प नौमा भएको खेल अघि खेलाडीहरूले मौन धारण गरेका छन्। क्लबले सामाजिक सञ्जाल एक्स मार्फत यसबारेको फोटो पोस्ट गरेको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम चल्दै, हराएका व्यक्तिको विवरण उपलब्ध गराउन प्रहरीको आग्रह। बाढीपछिको अवस्थाप्रति विभिन्न देशहरूको ऐक्यबद्धता, नेपाललाई सहयोग गर्ने ट्रम्पको घोषणा, दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम तीव्र। विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन। अवरुद्ध नागडुङ्गा मुगलिन सडक खुलाउने प्रयास चल्दै। इरानले हर्मुज जलमार्ग खुलाउनका लागि विभिन्न शर्तहरूको सूची तयार गर्दै। अमेरिका र इरान बीच सैन्य तनावसँगै कूटनीतिक प्रयास तीव्र। र लालिगामा बार्सिलोनाको लगातार दोस्रो जित।
2: L सर्व सुलभ आवाज।
4: भाँचेछ दुवै भाँचे जस्तो छ ल होस पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
5: पर्ख दीपक
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
4: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
8: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
9: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
10: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
11: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
12: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा
3: प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ काठमाडौँ महानगरपालिकाले भोटेकोसी बाढीका कारण प्रभावितको उद्धार उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि अगाडि बढाउने भएको छ कार्यवाहक मेयर सुनिता डङ्गोलले विभिन्न अस्पतालमा उपचाररत बाढी प्रभावित घाइते तथा आफन्त बेपत्ता भएका परिवारका सदस्यसँगको भेटघाटपछि आवश्यक सहयोग गर्ने बताउनु भएको हो यस्तै भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ललितपुरका 3 पालिकाहरूले 1,80,00,000 नगद राहत सहयोग गर्ने घोषणा गरेका छन् ललितपुर महानगरपालिका गोदावरी र महालक्ष्मी नगरपालिकाले हिजो कार्यपालिका बैठक बस्दै नगद राहत सहयोग घोषणा गर्ने बताएका हुन् यस्तै भक्तपुरको चागुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 50,35,000 रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ स्थानीय विपद व्यवस्थापन समितिको निर्णय अनुसार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनामा सहयोग पुर्याउन सहयोग प्रदान गर्ने निर्णय भएको हो आज जनपूर्णिमाका दिन ललितपुरको कुम्भेश्वरमा मेला भर्नेको भिड लागेको छ कुम्भेश्वरमा गोसाईकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेको या त्यस क्षेत्रमा गइराति 12 बजेदेखि नै दर्शनार्थीको भिड लागेको छ साथै गइराति नै सर्वेश्वर अर्थात् कुम्भेश्वर महादेवलाई मन्दिरबाट निकालेर गइराति नै पोखरीमा राखिएको छ स्वस्थानीमा वर्णन भएका 64 शिवलिङ्ग मध्ये सर्वेश्वर महादेव पनि एक रहने विश्वास छ र नेवार समुदायले आज गुनह पुनी मनाउँदैछन् उपत्यकाको नेवार समुदायले जनपूर्णिमालाई गुनह पुनी पर्वको रूपमा क्वाँटी खाएर मनाउने गर्छन् उपत्यकामा नेवार समुदायले खेत र घर आँगनमा भ्यागुतालाई पूजा गरी सिमीको पातमा क्वाँटी भात मासु लगायतका चोखो बनाएर पकाएका सबै थोक राखेर खुवाउने भएकाले यो दिनलाई भ्यागुतालाई भात खुवाउने दिन भन्ने पनि गरिन्छ बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम चल्दै हराएका व्यक्तिको विवरण उपलब्ध गराउन प्रहरीको आग्रह ललितपुरको कुम्भेश्वरमा मेला भर्नेको घुइचो गोसाईकुण्डबाट जल आउँछ भन्ने मान्यता र नेवार समुदायले खेत र घर आँगनमा भ्यागुतालाई पूजा गरी गुन पनि मनाउँदै बिहान 9 बजेको नेपाल खबर सकियो बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ नमस्कार

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
2: कहाँ गएर के सिप सिकौ भन त अब
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
1: IHSDC, Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayanagarh, Phone 056-496-374, 98-510-61-356-356.
2: बारिस्टा बेकरी कुक सुसी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056-50-10-60
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
7: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
8: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 9745-23-91-63
9: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
10: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
9: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
11: पदम हार्डवेयर बसन्तपुर बजार माडी
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा सरोज कोइरालाको नमस्कार। रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या 469 पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहान 7 बजेसम्मको विवरण हेर्ने हो भने 469 जनाको शव फेला परेको हो। रसुवामा 12, धादिङमा 33, गोर्खामा 44, नवलपरासी पूर्वमा 110, नुवाकोटमा 37, चितवनमा 178, तनहुमा 28 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहिबार रातिसम्मको विवरणले 977 जना सम्पर्क विहीन रहेको भनेको छ। नेपाल प्रहरीका 28 जना, नेपाली सेनाका 45 जना, सशस्त्र प्रहरीका 13 जना, अध्यागमन कार्यालयका 4 जना, रसुवाका 161 जना, नुवाकोटका 1 जना, मकवानपुरका 66 जना, मकवानपुरकै सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले 517 जना विदेशी नागरिक पनि सम्पर्कमा नरहेको जनाएको छ। नेपाल घुम्न आएका 127 जना विदेशी नागरिक पनि सम्पर्क विहीन छन्। बाढीमा परि हालसम्म 73 जना घाइते रहेको प्राधिकरणले जनाएको छ, जसमध्ये रसुवामा 43 जना, धादिङमा 3 जना र नुवाकोटमा 27 जना घाइते छन्। उद्धारका लागि 13,295 सुरक्षाकर्मी परिचालन भएको प्राधिकरणले जनाएको छ। पृथ्वी राजमार्ग आज बेलुकीदेखि सञ्चालनमा आउने भएको छ। मलेखुपट्टी, पोखरी, बाङ्गे र गलौदीमा 700 मिटर लेदो हटाउने काम शुरू भएकाले आजै बेलुकीसम्ममा राजमार्ग सञ्चालनमा आउन सक्ने प्रहरीले जानकारी दिएको हो। गल्छी बैरेनी खण्डमा भने हिजो बेलुकीदेखि नै यातायात सञ्चालनमा आएको छ। शिक्षा मन्त्रालयले भदौ 13 देखिका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको अवस्थामा मन्त्रालयले भदौ 13 गतेबाट सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको हो। निर्धारित परीक्षाहरूमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले वर्तमान संवेदनशील परिस्थिति स्थितिलाई ध्यानमा राखी उपयुक्त व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न गराउन आवश्यक निर्णय लिन अनुरोध गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। संयुक्त अरब इमिरेट्स यूएईले भोटेकोशी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न 1 करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उसले आपतकालीन मानवीय सहायता कार्यक्रम अन्तर्गत यूएई एड एजेन्सी मार्फत यो सहायता रकम उपलब्ध गर्ने घोषणा गरेको हो। उता अस्ट्रेलिया सरकारले 50 लाख अस्ट्रेलियन डलर अर्थात 55 करोड नेपाली रूपैयाँ सहायता उपलब्ध गराउने भएको छ। बाढीपछि अस्ट्रेलियाले आफ्ना नागरिकको उद्धार तथा अवस्थाबारे जानकारी लिन कन्सुलर टोली समेत परिचालन गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा बाढीबाट प्रभावित नेपाललाई जस्तो सुकै सहयोग गर्न तयार रहेको घोषणा गरेका छन्। फक्स न्यूजसँगको कुराकानीका क्रममा ट्रम्पले नेपाललाई आवश्यक सबै सहयोग गर्ने घोषणा गरेका हुन्। उनले बाढीमा 50 देखि 60 जना अमेरिकी नागरिकहरू परेको बताउँदै यसबारे चासो पनि व्यक्त गरेका छन्। आज जनै पूर्णिमा देश तथा विदेशमा जनै फेरेर र रक्षाबन्धन अर्थात डोरो बाँधेर हर्षोल्लासका साथ जनै पूर्णिमा मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीहरूले आजको दिन बिहानैदेखि नदी ताल तलाउ पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ। आजकै दिन नेवार समुदायका किसानले खेतमा भ्यागुताको पूजा गरी सिमीको पातमा क्वाँटी राखेर खुवाउने चलन रहँदै आएको छ। कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: पार्टी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: web surfer або кар-кар на fast internet.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू होने छ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: रेडियो एनआरएन 99.1

0: चिल्ड्रेन हॉस्पिटल प्राली भरतपुर 10 चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजे सम्म बहिरंग अर्थात ओपीडी सेवा
0: 24 घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बालबुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
0: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
0: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
3: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
2: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी
5: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
6: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550-63938 र 98550-65542
7: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
8: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनाऊ फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ
7: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
9: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
7: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
9: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042-21343 र 98184-29230
10: हेलो
11: हेलो बुढी के छ खबर
10: ठिकै छ चलेकै छ
11: ल भिडियो अन गर् त तलाई हेरौँ
10: भिडियो अनै छ त देख्नु भएन र
11: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
10: माडीको नेट यस्तै त हो नि

0: को इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेकमाइन जोडिहाल्छ
1: घडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेकमाइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 98452 0 28 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
3: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइनलाई

0: टाइम चेक।
1: इस समय सूचक का साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
0: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा अर्पणा खनालको नमस्कार। भारतको सीमावर्ती क्षेत्रमा 7 शव फेला परेका छन्। उक्त शव रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएको हुन सक्ने आशंका गरिएको छ। उक्त उत्तर प्रदेशको महाराजगंजमा गण्डक नारायणी नदीबाट 4 र कुशीनगरमा 3 जना गरी 7 जनाको शव फेला परेको बीबीसी हिन्दीले जनाएको छ, जसमा 5 महिला र 2 पुरूषका शव छन्। सशस्त्र सीमा बल एसएसबीको उद्धार टोलीले नदीमा निगरानी दौरान शवहरू बग्दै गरेको देखेको बताइएको छ। रसुवा बाढीमा मृत्यु हुनेको संख्या 469 पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहान 7 बजेसम्मको विवरण अनुसार 469 जनाको शव फेला परेको हो। रसुवामा 12, धादिङमा 33, गोर्खामा 44, नवलप्रासी पूर्वमा 110, नुवाकोटमा 37, चितवनमा 188, तनहुमा 28 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहिबार रातिसम्मको विवरणले 977 जना सम्पर्कविहीन रहेको भनेको छ। नेपाल प्रहरीका 28 जना, नेपाली सेनाका 45 जना, सशस्त्र प्रहरीका 13 जना, अध्यागमन कार्यालयका 4 जना, रसुवाका 161 जना, नुवाकोटका 1 जना, मकवानपुरका 66 जना, मकवानपुरका 66 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले 517 जना विदेशी नागरिक पनि सम्पर्कमा नरहेको जनाएको छ। नेपाल घुम्न आएका 127 जना विदेशी नागरिक पनि सम्पर्कविहीन छन्। बाढीमा परि हालसम्म 73 जना घाइते रहेको प्राधिकरणले जनाएको छ, जसमध्ये रसुवागमा 43 जना, धादिङमा 3 जना र नुवाकोटमा 27 जना घाइते छन्। उद्धारका लागि 13,295 सुरक्षाकर्मी परिचालन भएको पनि प्राधिकरणले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्याएको त्रिशुली 3A जलविद्युत आयोजनामा फसेका कर्मचारीको अझै उद्धार हुन सकेको छैन। माथिल्लो त्रिशुली 1 को सुरुङभित्र फसेकाहरूलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ। त्रिशुली 3A मा फसेका हाइड्रो इन्जिनियर सहित 35 जनाको टोलीको अझै उद्धार गरिएको छैन। उनीहरू छिटो उद्धारको पर्खाइमा छन्। पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने भएको छ। मलेखुपट्टी, पोखरी, बाङ्गे र गलौदीमा 700 मिटर लेदो हटाउने काम शुरू भएकाले आजै बेलुकासम्म राजमार्ग सञ्चालनमा आउने प्रहरीले जनाएको छ। गल्छी बैरेनी खण्डमा हिजो बेलुकीदेखि नै यातायात सञ्चालनमा आएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सस्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: संयुक्त अरब इमिरेट्स यूएई ले भोटेको सी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न 1 करोड़ अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उसले आपतकालीन मानवीय सहायता कार्यक्रम अन्तर्गत यूएई एण्ड एजेन्सी मार्फत यो सहायता रकम उपलब्ध गर्ने घोषणा गरेको हो। यो सहायता यूएई का राष्ट्रपति शेख मोहम्मद बिन जाएद अल को निर्देशनमा उपलब्ध गराइएको हो। उता अस्ट्रेलिया सरकारले 50,00,000 अस्ट्रेलियन डलर अर्थात 55 करोड़ रुपियाँ सहायता उपलब्ध गराउने भएको छ। बाढीपछि अस्ट्रेलियाले आफ्ना नागरिकको उद्धार तथा अवस्थाबारे जानकारी लिन कन्सुलर टोली समेत परिचालन गरेको छ। अन्तर्राष्ट्रिय विकास मन्त्री डाक्टर एनी एलीका अनुसार अस्ट्रेलियाले उपलब्ध गराउने 50,00,000 डलर मध्ये 20,00,000 विश्व खाद्य कार्यक्रम मार्फत खाद्यान्न तथा व्यवस्थापन सहयोगका लागि खर्च गरिनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा बाढीबाट प्रभावित नेपालीलाई जस्तो सुकै सहयोग गर्न तयार रहेको घोषणा गरेका छन्। फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले नेपाललाई आवश्यक सबै सहयोग गर्ने घोषणा गरेका हुन्। नेपालसँग हाम्रो सम्बन्ध राम्रो छ, जस्तो सुकै सहयोगका लागि हामी तयार छौं, ट्रम्पले भनेका छन्। बाढीमा 50-60 जना अमेरिकी नागरिकहरू पनि परेको ट्रम्पले बताएका छन्। यद्यपि उनीहरूको सूची भने अहिलेसम्म प्राप्त नभएको उनको भनाइ छ। हामी सहायता पठाउँदैछौ, नेपालका नेताहरूसँग कुरा गर्नेछौ, हामी उनीहरूलाई जे सहायता आवश्यक छ त्यो दिन तयार छौ, उनले भनेका छन्। काठमाडौँ उपत्यकामा रेडियो यान आर्यन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
6: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937738, मोबाइल 98550880002।
7: सिंगो नेपाल र सारा नेपालीको

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घन्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
5: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्युरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
5: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
6: ओहो, ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
7: पर्ख दीपक,
6: किन
7: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
8: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घन्टा CT स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 12 o'clock. अहिले 12 बजेको छ
4: 3000 भन्दा धेरैको उद्धार घाइते 59 जनाको काठमाडौँमा उपचार चलदै काठमाडौँ मुगलिन सडक आज बेलुकीसम्म खुलाउने प्रयास चलदै बाढीबाट आयातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन अमेरिका इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी द्वन्द्व छिट्टै समाधान हुने अपेक्षा र चेल्सीद्वारा एस्टन भिल्लाका गोलकिपर मार्टिनेजलाई अनुबन्ध नेपाल खबरमा अब पूरा खबर भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनु भएको छ उहाँका अनुसार केही समय अघि मात्रै ताल फुटेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायहरूलाई खबर गर्न थालिएको छ प्रमुख जिल्ला अधिकारी परियारका अनुसार चीनको छोचेन खोला र पुरेपु त्याइत्सो नदीको संगम आसपास नदी थुनिएर नयाँ ताल बनेको थियो यो तालमा पानीको मात्रा बढ्दै गएपछि फुट्न सक्ने जोखिम रहेको भन्दै यसअघि नै भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको थियो पछिल्लो समय ताल फुटेको सूचना आएपछि भोटेकोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने सम्भावनालाई लिएर स्थानीय प्रशासनले निगरानी र सूचना आदान प्रदानलाई तीव्र बनाएको छ ताल फुटेपछि त्यसबाट निस्कने पानी गेग्रान र ढुङ्गा माटो भोटेकोशी हुँदै नेपालतर्फ आउन सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ यसअघि अस्ति बुधबार भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढीको मुख्य कारणका रूपमा चीनतर्फ नदी थुनिएर बनेको प्राय कृतिक बाँध तथा त्यसबाट बनेको ताल फुटेको घटनालाई प्रारम्भिक प्राविधिक अध्ययन भइरहेको छ भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा फँसेका मध्य 3000 भन्दा धेरैको उद्धार भएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म 3253 जनाको उद्धार गरिएको छ खोज तथा उद्धारका लागि 13000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् बाढीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याएका मध्ये 59 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौँका अनुसार 88 जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याएका मध्ये 29 जना उपचारपछि डिस्चार्ज भएर फर्किएका छन् शिक्षण अस्पताल महाराजगंजमा 3 घाइतेको उपचार भइरहेको छ भने 11 डिस्चार्ज भएका छन् यस्तै राष्ट्रिय ट्रामा सेन्टरमा उपचारका लागि ल्याएका 31 मध्ये 12 उपचारपछि डिस्चार्ज भइसकेका छन् वीर अस्पतालमा 6 उपचारका लागि भर्ना भएकामा 5 उपचारपछि डिस्चार्ज भएका छन् यस्तै मनमोहन हस्पिटलमा 2 ग्रीन सिटी अस्पतालमा 1 उपचार भइरहेको छ नर्विक अस्पतालमा 2 घाइतेको उपचार भइरहेको छ मनोमैजू शुभम अस्पताल र नेपाल मेडिकल कलेजमा 1-1 उपचार भइरहेको छ 977 सम्पर्कविहीन भएको विवरण आएको र उनीहरूको खोजी भइरहेको प्रहरले जनाएको छ यसैबीच रसुवाको त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका थप मजदुरको उद्धारका लागि नेपाली सेनाले आज बिहानैदेखि प्रयास गरिरहेको छ हिजो 350 मजदुर तथा स्थानीयलाई सुरुङबाट उद्धार गरिएको सेनाले जनाएको छ त्यही सुरुङमा फँसेका 100 भन्दा धेरैलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको छ आज केहीलाई बाहिर निकालिसकेको र अरूलाई पनि निकाल्ने प्रयास भइरहेको सेनाले जनाएको छ बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ अस्ति बुधबारदेखि अवरुद्ध काठमाडौँ मुगलिन सडक आज बेलुकीसम्म खुलाउने गरी काम भइरहेको छ बाढीले धादिङको गल्छी र गजुरीका विभिन्न ठाउँमा लेदो थुपारेपछि अस्ति बुधबारदेखि यो सडक अवरुद्ध छ काठमाडौँ जोड्ने मुख्य नाका 3 अवरुद्ध हुँदा काम विशेषले हिँड्नुपर्नेलाई शास्ति भएको छ अत्यावश्यक सरसामान ढुवानी हुन सकेको छैन हिजोदेखि लेदो पन्छाउने काम भइरहे पनि सडक खुलाउन बाँकी छ अझै 3 ठाउँमा लेदो पन्छाउन बाँकी रहेको र आज बेलुकीसम्म सडक खुलाउने गरी काम भइरहेको धादिङ प्रहरीले जनाएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन, सुनको भाउ आज घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बिएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना, भोटेकोसी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह, बाढीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले भोटेकोसी बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ। महासंघका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा हिजो बसेको महासंघको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय एवं गाडीको क्षतिको अध्ययन गर्न कोषा अध्यक्ष राजेन्द्र आचार्यको संयोजकतामा सदस्य समिति गठन गरेको हो। समितिको सदस्यमा डिलबहादुर श्रेष्ठ, नरबहादुर राणा र सुबल गिरी लगायत हुनुहुन्छ। समितिले बेपत्ता भएका गाडी, व्यवसायी, मजदुरको अवस्था पत्ता लगाउनेछ। यस्तै यात्रीहरूको अवस्था र खेतीको विवरण पनि संकलन हुनेछ। महासंघका महासचिव टेकनाथ गौतमले बाढी प्रभावित क्षेत्रमा व्यवसायी, मजदुर र यात्री अल्पत्र परेको कुनै जानकारी भएमा महासंघको सचिवालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2400 रुपियाँले घटेको छ। यो हप्ता गएको आइतबार र सोमबार बढेको सुन मंगलबारदेखि लगातार घटेको हो। नेपाल सुन्तली व्यवसायी महासंघका अनुसार आज 318,500 रुपियाँमा सुनको कारोबार भइरहेको छ। हिजो सुन 320,900 रुपियाँ थियो। अस्ति बुधबार सुन तोलामा सामान्य घट्दै 322,100 रुपियाँमा कारोबार भएको थियो। हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको भाव अघिल्लो हप्ता शुक्रबारको तुलनामा 2,800 रुपियाँले बढेर 319,500 रुपियाँमा कारोबार भएको थियो। अघिल्लो हप्ता शुक्रबार सुन 316,700 रुपियाँमा कारोबार भयो। आज चाँदीको भाव पनि घटबट भएको छैन। चाँदी हिजोको जस्तै आज 4,965 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जनाएको छ। पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबीचको तनाव कम गर्न इस्लामाबादले गरिरहेको निरन्तर कूटनीतिक प्रयासका हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दाराबीले बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। साप्ताहिक प्रेस ब्रिफिङमा अन्दाराबीले मुनिरको तेहरान भ्रमण द्वन्द्व अन्त्य गर्न तथा हर्मुज जलमार्ग फेरि खोल्ने पहललाई सहयोग गर्ने पाकिस्तानको कूटनीतिक भूमिकाकै क्रममा भएको बताउनु भएको छ। उहाँका अनुसार तेहरानमा भएका वार्ता क्षेत्रीय तनाव घटाउने, सैन्य गतिविधि अन्त्य गर्ने तथा शान्ति र स्थिरता पुनस्थापना गर्ने तर्फ अघि बढेका छन्। अब खेल खबर। चेल्सीले एस्टन भिल्लाका अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजलाई $1,19,00,000 अनुबन्ध गर्न सहमति गरेको छ। 33 वर्षीय मार्टिनेजले लन्डनमा मेडिकल परीक्षण गरेपछि चेल्सीमा आबद्ध हुनेछन्। उनको आगमनले स्टार्फोर्ड ब्रिजमा गोलरक्षकको समूह थप बलियो हुने अपेक्षा गरिएको छ। चेल्सीले पछिल्लो समय पहिलो रोजाइका गोलरक्षक रोबर्ट सान्जेको प्रदर्शनलाई लिएर चिन्ता व्यक्त गर्दै आएको थियो। विशेष गरी अस्ति फुलहममाथि 3-2 को जितमा सेन्जेसको प्रदर्शनपछि क्लबले गोलरक्षकको विकल्प खोज्ने निर्णय गरेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। तीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना। भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह। बाढीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार। घाइते 59 जनाको काठमाडौँमा उपचार चल्दै। काठमाडौँ मुगलिन सडक आज बेलुकीसम्म खुलाउने प्रयास हुँदै। बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन। अमेरिका इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी। द्वन्द्व छिटै समाधान हुने अपेक्षा। र चेल्सीद्वारा एस्टन भिल्लाका गोलकिपर मार्टिनेजलाई 7.5 मिलियनमा अनुबन्ध। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
2: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
3: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
5: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653773787।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98555-63172 र 98452-12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 53 63 53, 98550 77 061 र 98550 77 53।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
4: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा।

Radio NRN 99.1 समय को ख्याल राखौं। एक बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। चीनको छोछेन खोला र पेरुपु ट्याङ्सपो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको बाढ़ी र सुवाको स्याप्रो बेसीमा आइपुगेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार दिउँसो 12:31 भोटेकोसी नदीको बाढ़ी स्याप्रो बेसीमा आइपुगेको हो। त्रिशुली नदीको तटीय क्षेत्र मुग्लिमसम्म अर्को सूचना नआउँदासम्म उच्च सतर्कता र सहित सुरक्षित स्थानमा रहन समेत अनुरोध गरिएको छ। स्वास्थ्य मन्त्रालयले विपदको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्था बाहेक विदा नलिन निर्देशन दिएको छ। मन्त्रालयले सार्वजनिक विदाको दिनमा समेत खोज उद्धार तथा उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीहरूलाई निर्देशन दिएको हो। मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको निर्देशनमा रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोबाट ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज उद्धार स्वास्थ्य उपचार र राहतको काम भइरहेको जनाएको छ। मन्त्रालयले आफू मार्फतका सबै कर्मचारीहरूलाई विपद व्यवस्थापनमा खटिन सक्ने गरी विशेष कारण र आवश्यक काम बाहेक विदा तथा काज स्वीकृत नगर्न नगराउन समेत निर्देशन दिएको छ। रसुवाको मैलुङ स्थित त्रिशुली 3A हाइड्रो पावरको टनेलमा फँसेका चारजनालाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। शुक्रबार बिहान टनेलबाट चारजनालाई उद्धार गरेर अस्पताल पठाइएको सेनाका प्रवक्ता राजाराम बस्नेतले बताएका छन्। भोटेकोसीमा आएको बाढ़ीका कारण उत्तर गया र आमा छुदिङको गाउँ पालिकाको सिमानामा पनि मैलुङ स्थित हाइड्रो पावरमा कार्यरत कर्मचारी र मजदूर फँसेका थिए। उद्धारमा नेपाली सेनाको 6 र निजी क्षेत्रका 9 हेलिकप्टर परिचालन गरिएको छ। बुधबार आएको बाढ़ीले विनाश गरेसँगै हवाई उद्धार समेत शुरू गरिएको थियो। अहिलेसम्म 900 हवाई उद्धार गरिएको सहायक रथी बस्नेतले बताएका छन् भने हिजो सेनाका 5 र 7 गैर सैनिक हेलिकप्टर मार्फत उद्धार गरिएको थियो। उद्धार गरिएकामा 119 विदेशी छन्। विदेशी पर्यटकमा भारतका 92, कोरियाका 8, चिनिया 13, 2 अमेरिकनहरूको उद्धार गरिएको छ भने सैनिक हेलिकप्टरबाट मात्रै अहिलेसम्म 724 उद्धार गरिएको छ। सेनाले जमीनबाट 200 उद्धार गरेको छ र सुवानमाकोट र धादिङमा खोज तथा उद्धारका लागि 4,500 फौज परिचालन गरिएको छ भने सेनाले नुवाकोटको त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरेर 583 फिल्ड एम्बुलेन्स मार्फत रसुवाको दुन्चेमा 562 उपचार समेत गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मोती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। रसुवाको भोटेकोसी तथा त्रिशुली नदीमा बाढ़ीको बहाव बढ्न सक्ने सूचना पाइसके नदी तटीय क्षेत्र आसपासका मानिसहरू सुरक्षित स्थानतर्फ जान थालेका छन्। नेपाल प्रहरी बाढ़ी प्रभावित जिल्लाका प्रशासन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीको बहाव बढ़न सक्ने भन्दै नदी तटीय क्षेत्रमा रहेका मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ। रसुवा बाढ़ीपछि सम्पर्कविहीन कैलाश मानसरोवर यात्रामा गएका 644 जनाको नामेसी प्राप्त भएको छ। उनीहरूमध्ये 127 जना नेपाली र अन्य विदेशी छन् भने सबैभन्दा बढी भारतीय नागरिक 178 जना बेपत्ता रहेका छन्। जी इन्टरटेन इन्टरप्राइजेसका पूर्व सीईओ अतुल दास, उनकी पत्नी पायल दास सहित रिचा टुर्स एण्ड ट्राइभल्स मार्फत गएका 68 जना हराइरहेको इपिक टिभीका डिस्ट्रिब्युसन शिव चाकुले जानकारी दिएका छन्। बालुवाटार स्थित उक्त ट्राभल्सका समीर गाईजुका अनुसार त्यहाँबाट गएका 61 जना भारतीय र 7 जना एनआरआई र 18 जना टेक्सका कर्मचारी सम्पर्क विहीन रहेका छन्। याङ्गिला होटल एण्ड लजमा बसेका उनीहरू बुधबार बिहान 8 बजेसम्म टिमुरेबाट सम्पर्कमा रहेको र अहिलेसम्म अवस्था थाहा हुन नसकेको बताइएको छ। त्यसबेला उनीहरूले अध्यागमनमा पासको प्रक्रियामा रहेको समेत बताएका थिए। चीनको दक्षिण पश्चिमी तिब्बत स्वायत्त क्षेत्र केरुङ काउन्टीमा गएको भीषण पहिरोपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन चीनिया राष्ट्रपति शी जिनपिङले उच्च स्तरीय बैठकको अध्यक्षता गरेका छन्। कम्युनिष्ट पार्टीको हाईकमाण्ड बैठकमा भोटेको सी विपत्तिको एकमात्र एजेण्डा रहेको सीजीटीएनले जनाएको छ। उनले विनाशकारी पहिरो गएपछि उद्धार तथा राहत कार्यबारे छलफल गर्न र आवश्यक व्यवस्था गर्न पार्टी नेतृत्वको बैठक बोलाएका हुन्। बैठकको शुरूआतमा चीनिया राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका शी सहित अन्य नेताहरूले बुधबार सीमा क्षेत्रको केरुङ अन्तर्गामा गएको विपदका कारण ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनट मौन धारण समेत गरेका थिए। हवस् त नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184923।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
3: नेपालीपनको आभास, नेपाली मनको आवाज।
4: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
3: स्वदेश FM 93.2 MHz।

हमले ओ देखाउने हो हमले देखाउने हो हमले ओ देखाउने हो हमले यस्तो बिहे

देखो हम ले हो।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सरकारले हालसम्म 477 जनाको शव भेटिएको जानकारी गराएको छ। मन्त्री परिषद बैठकपछि रसुवामा 12, नुवाकोटमा 37, थादिङमा 33, गोर्खामा 44, नवलपरासी पूर्वमा 110, नवलपरासी पश्चिममा 27, तनहुँमा 28 र चितवनमा 188 जनाको शव भेटिएको प्रवक्ता सस्मित पोखरेलले बताएका छन्। हालसम्म 3253 जनाको सकुशल उद्धार गरिएको बताइएको छ। त्यस्तै उद्धारका लागि नेपाल प्रहरीबाट 7250, नेपाली सेनाबाट 4200 र सशस्त्र प्रहरीबाट 1845 जना गरी 13295 जना सुरक्षाकर्मी उद्धारमा खटिएको बताइएको छ। उद्धारमा नेपाली सेनाका 6 र निजी क्षेत्रका 9 गरी 15 हेलिकप्टर उद्धार तथा राहत कार्यमा खटिएका छन् भने सरकारले प्रभावित क्षेत्रमा 10 ट्रक भन्दा बढी राहत सामग्री पठाइसकिएको र 4 हेलिकप्टरबाट खाद्य तथा गैर खाद्य सामग्रीहरू ढुवानी गरिएको समेत बताइएको छ। बाढ़ीमा परि ज्यान गुमाउने मध्ये 469 जनाको शव फेला परेको छ, तर हालसम्म 9 जनाको मात्रै पहिचान भएको प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार शव दावी गर्ने क्रमसँगै पहिचानका लागि विभिन्न विधि अपनाउने काम भइरहेको छ, तर हालसम्म 9 जनाको शव मात्रै पहिचान भएको र आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको बताइएको छ। हालसम्म नुवाकोट र काठमाडौँमा 3-3 जना, पोखरामा 1 र चितवनमा 2 जनाको शव पहिचान भएको छ। फेटिएका शव मध्ये अधिकांश छेद विच्छेद भएका कारण पहिचानमा समस्या भएको प्रहरीले बताएको छ। कतिपय शवको अनुहारको संरचना नै बिग्रिएका कारण आफन्तले नै चिन्न नसक्दा शव पहिचानमा जटिलता थपिएको हो। प्रहरीका अनुसार तनहुँ जिल्लाले मुगलिन देवघाट क्षेत्रमा हालसम्म 30 शव फेला पारेको छ। त्यसमध्ये शुक्रबार बिहान 2 शव फेला परे भने दुवै शवको टाउको फेला परेको छैन। त्यसरी टाउको नै फेला नपरेका शवको पहिचान झन जटिल हुने प्रहरीले बताएको छ। सरकारले बाढ़ी प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ। मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्यूआरबाट नै गर्न आग्रह गरेका छन्। उनले रकमका आधिकारिक अर्थ मन्त्रालयले चाँडै सार्वजनिक गर्ने समेत बताएका छन्। नेपाली तथा विदेशमा रहेकाहरूबाट राम्रो सहयोग आइरहेको समेत बताउँदै उनले सरकार अहिले उद्धारमा केन्द्रित रहेको समेत बताएका छन्। त्यस्तै प्रधानमन्त्री बालेन शाहसहित मन्त्री परिषदका सम्पूर्ण सदस्यले 1 महिनाको तलब बाढ़ी प्रभावितलाई सहयोग गर्ने भएका छन्। आज बसेको मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताएका हुन्। त्यस्तै सरकारले भारतसँग जी टू जी खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्ने निर्णय समेत गरेको छ। त्यस्तै मन्त्री परिषद बैठकले बाढ़ी पहिरो प्रभावितका लागि सहुलियत र पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएको छ। प्रधानमन्त्री र मन्त्रीहरूको 1 महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: की वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौ
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौ
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। सरकारले चीनको छोचेन खोला र पुरेपु त्याङ्सपो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्याल्सियरहरू फुटेको जानकारी गराएको छ। यद्यपि तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्। बिहिबार मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन्। साथै परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको समेत उनले बताएका छन्। परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ। त्यो संवादमा त्यस्तो ठूलो जोखिम नरहेको चीनतर्फबाट पनि जानकारी आइरहेको छ। सतर्कमा बस्नका लागि सबैजनालाई आग्रह गर्न चाहन्छु प्रवक्ता पोखरेलले भनेका छन्। प्रमुख प्रतिपक्षी नेता भीष्मराज आङदेम्बेले गृहमन्त्री सुदन गुरुङलाई बाढ़ी प्रभावित नागरिक उद्धार कार्य तीव्र पार्न सुझाव दिएका छन्। नुवाकोटको बट्टार स्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री गुरुङसँग शुक्रबार मध्याह भेट गर्दै आङदेम्बेले रसुवा नुवाकोट र धादिङको थुप्रै बाढ़ी प्रभावित नागरिक अभरमा परेको खबर प्राप्त भएको भन्दै पूर्ण क्षमतासहित उद्धारमा केन्द्रित हुनुपर्नेमा जोड़ दिएका हुन्। हवस्त नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ। नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो युट्युब हिट्स।

0: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512200 छ।
0: तपाईको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
2: क्यामेराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
3: पर्ख दीपक,
2: किन
3: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
2: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
4: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ।
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
6: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ, त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितौनी इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
2: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
3: होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
5: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ।

0: इलेक्ट्रिक जनरल वार्ड
1: नवजात शिशु का लागि इंटरमीडिएट केयर नर्सरी सेवा
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्वीट क्याबिन
1: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
0: बच्चाहरुको इको कार्डियोग्राफी ईसीजी सेवा
1: गर्भमा रहेको बच्चाको बुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा
0: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 5189353

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4943 5880 र 98 550 26 440
3: It's 3 o'clock. अहिले 3 बजे को छ।
4: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 489 जना पुग्यो 2381 जना सम्पर्कविहीन सब सङ्कलनमा ढिलाइ भएको गुनासो बढेपछि सेनाले 1200 जनशक्ति थप्यो भोटेकोशी हुँदै त्रिशुलीमा फेरि बाढी सुरक्षित ठाउँमा जान सरकारको आग्रह चिनतर्फ बनेको नयाँ ताल फुटेको नभई बाँध भरिएर निस्किएको र तत्काल ठुलो जोखिम नरहेको सरकारको भनाइ प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब विपद कोषमा जम्मा गर्ने बाढी पीडित व्यक्ति र व्यावसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई नर्वेका राजा ह्याराल्डको 89 वर्षको उमेरमा निधन एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल सङ्घ प्रमुखको राजीनामा नेपाल खबरमा अब पूरा खबर भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या 489 जना पुगेको छ प्रहरी प्रधान कार्यालयका अनुसार आज दिउँसो 12 बजीसम्म विभिन्न जिल्लामा 489 जनाको शव फेला परेको हो प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा 13 धादिङमा 40 तनहुँमा 29 नुवाकोटमा 37 गोर्खामा 44 चितवनमा 186 नवलपरासी पूर्वमा 112 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको छ बाढीपछि नेपाली सेना नेपाल प्रहरी शस्त्र प्रहरी बल नेपाल भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन छन् प्रहरीका अनुसार नेपाली सेनाका 44 नेपाल प्रहरीका 28 शस्त्र प्रहरी बल नेपालका 13 भन्सार कार्यालय टिमोरेका 15 र अध्यागमन कार्यालय टिमोरेका 4 कर्मचारी अहिलेसम्म सम्पर्कविहीन छन् बाढीमा परि सर्वसाधारण सहित अहिलेसम्म 2381 जना सम्पर्कविहीन रहेका प्रहरीको तथ्याङ्क छ अहिलेसम्म 3253 जनाको उद्धार भएको छ यसैबीच भोटेकोशीमा बुधबार आएको बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ शवहरूको खोजी तथा सङ्कलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ यसअघि सेनाले प्रभावित नागरिकको उद्धार राहत तथा अस्थायी व्यवस्थापनका लागि 1600 जनशक्ति खटाएको थियो अस्ति बुधबार भीषण बाढी आएको भोटेकोशीमा आज पुनः बाढी आएको छ प्रहरीले अस्ति बुधबार बाढी जन्ने घटना हुँदा चिनतर्फ बनेको नयाँ तालको बाँध भत्किएर बाढी आएको भन्दै सुरक्षित ठाउँमा जान आग्रह गरेको छ तर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढी चिनतर्फ नयाँ बनेको ताल फुटेर नभई त्यो ताल भरिएर ओभरफ्लो भएको बताएको छ प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चिनतर्फबाट प्राप्त जानकारी अनुसार ताल भरिएर बगेको पानीका कारण बाढीको मात्रा बढेकाले तल्लो तटीय क्षेत्रमा सचेत गराइएको हो यसैबीच मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको केरुङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको र अहिलेलाई कुनै ठूलो जोखिम नरहेको बताउनु भएको छ मन्त्री पोखरेलका अनुसार परराष्ट्र मन्त्रालय मार्फत चिनिया पक्षसँग भइरहेको नियमित संवादको क्रममा तत्काल ठूलो खतराको संकेत नदेखिएको जानकारी प्राप्त भएको छ सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूको 1 महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो यस्तै बैठकले गएको बुधबार नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ यस्तै बैठकले भारतसँग जी टू जी खरीद मार्फत माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरीद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। यसैबीच सरकारले बाढी प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ। मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्यूआर हेर्न आग्रह गर्नुभएको छ। अहिले सहयोग आउने क्रम चलिरहेको र केही समयमै आधिकारिक विवरण सार्वजनिक गर्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री राहत कोषको भन्दै अन्य क्षेत्रको क्यूआर सामाजिक सञ्जालमा राखिएको भन्दै विरोध भइरहेका बेला सरकारले रकम पठाउँदा आधिकारिक खाता हेर्न भनेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
7: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।

0: छोरीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबरसहित थप खबरहरू बाँकी नै छन्। अब थप खबरहरू। चिनिया कम्युनिस्ट पार्टी सिपिसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ। राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्यधिक जाडो, विकट हिमाली भूगोल र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि विपत्ता भएका सम्पूर्ण चिनिया तथा विदेशी नागरिकहरूको वैज्ञानिक तवरले खोजी गर्न निर्देशन दिए को चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। चिनिया सरकारी सञ्चार माध्यम सिसिटिभीका अनुसार सरकारले परिचालन गरेका उद्धार कर्मीहरूले विपदबाट प्रभावित क्षेत्रमा राहत कार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चिनिया विज्ञहरूले पहिरो थुप्रिएर बनेका 2 तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरिरहेका छन्। तिब्बततर्फ रहेको क्षेत्रमा 500 भन्दा बढी मानिस बेपत्ता छन्। त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाई भएको छ। दक्षिणी तिब्बतको विपदग्रस्त क्षेत्रबाट 1,000 बढी मानिसको उद्धार भएको छ। तीमध्ये 500 जति विदेशी पर्यटक छन्। अब विदेशको खबर। नर्वेका राजा ह्यारल्ड 5 99 उमेरमा निधन भएको छ। ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको राजदरबारले जनाएको छ। रगत सम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि ह्यारल्ड गएको हप्ता अस्पताल भर्ना हुनुभएको थियो। उहाँको निधनपछि दरबारको छतमा रहेको शाही झण्डा आधा झुकाइएको छ। राजा ह्यारल्डको निधन हुनु अघि 24 अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भिडले दरबारमा फूल चढाएका बिबिसीले जनाएको छ। ह्यारल्ड 14 यता नर्वेमा जन्मिएका नर्वेका पहिलो राजा हुनुहुन्थ्यो। उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकारी सम्हाल्नु भएको छ। 35 राजगद्दीमा बिताएका ह्यारल्डलाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना गरिन्छ। उहाँले राजसंस्थालाई आधुनिक बनाउनुभयो, सर्वसाधारण महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारको रूपमा भूमिका निर्वाह गर्नुभयो। राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्यारल्ड सरल स्वभावका सम्मानित र जनप्रिय हुनुहुन्थ्यो। उनीहरूले उहाँलाई राष्ट्रको हजुरबुबा र नागरिकका राजाका रूपमा चित्रण गरेका छन्। अब खेल खबर। भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशाजनक नतिजाका बीच नाइजेरिया फुटबल महासङ्घका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। महासङ्घको अर्को चुनाव हुनुभन्दा 1 अघि इब्राहिम मुसा गुसाउले राजीनामाको घोषणा गरेका हुन्। महासङ्घको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। गुसाउको राजीनामापछि राष्ट्रपति बोला टिनुबुले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्न निर्देशन दिनुभएको उहाँको कार्यालयले जनाएको छ। राष्ट्रिय टोलीका खेलाडी तथा उत्तराधिकारी भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्न सन् 2024 सरकारबाट प्राप्त झन्डै 1,27,00,000 अमेरिकी डलर दुरुपयोग गरेको विषयमा नाइजेरियाको गोप्य प्रहरी निकाय डिपार्टमेन्ट अफ स्टेट सर्भिसेसले नाइजेरिया फुटबल महासङ्घमाथि अनुसन्धान गरिरहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। 4 भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 489 पुग्यो। 2,381 सम्पर्कविहीन। सब सङ्कलनमा ढिलाइ भएको गुनासो बढेपछि सेनाले 1,200 जनशक्ति थप्यो। भोटेकोशी हुँदै त्रिशुलीमा फेरि बाढी। सुरक्षित ठाउँमा जान सरकारको आग्रह। चीनतर्फ बनेको नयाँ ताल फुटेको नभई बाँध भरिएर निस्किएकोले तत्काल ठुलो जोखिम भने नरहेको भनाई। प्रधानमन्त्री र मन्त्रीहरूले 1 तलब विपद कोषमा जम्मा गर्ने, बाढी पीडित व्यक्ति र व्यावसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई। नर्वेका राजा ह्यारल्डको 89 उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना। र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल सङ्घ प्रमुखको राजीनामा।
2: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुवर फोन 9842421343 र 9814829230 के तपाईँ इन्धनको विकल्प छोटो दूरीको
3: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
5: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
4: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा
4: अस्पताल
2: भरतपुर 11 बाइपास रोड फोन 56493738 मोबाइल 9855088002
6: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
7: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
6: हैन बुहारीसँग किन

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबरको पालो भएको छ। गृहमन्त्री सोधन गुरुङले राहत सामग्री तत्काल प्रभावित नागरिकसम्म पुर्याउने प्रतिबद्धता जनाउनु भएको छ। आज नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन लगायतका नेतासँगको भेटमा उहाँले यस्तो बताएको पुनको सचिवालयले जनाएको छ। नेता पुन भोटेको शिवबाड़ीका कारण क्षतिग्रस्त नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षणमा हुनुहुन्छ। निरीक्षणका क्रममा पुनले गृहमन्त्री सुधन गुरुङसँग भेट्नु भएको हो। भेटमा पुनले रसुवागढ़ी क्षेत्रमा सम्पर्कविहीन भएका सबै नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन गृहमन्त्रीको ध्यान आकर्षण गराउनुभयो। रोल्पाका 21 जना नागरिक सहित सम्पर्कविहीन रहेको नागरिकको अवस्था तत्काल पहिचान गरी खोजी तथा उद्धार कार्य प्रभावकारी गराउन उहाँले आग्रह गर्नुभएको छ। यस्तो आग्रहमा गृहमन्त्री गुरुङले राहत सामग्री तत्काल प्रभावित नागरिकसम्म पुर्याउने बताएको पुनको सचिवालयले जनाएको छ। र रसुवा वैकल्पिक सड़क मार्गबाट सड़क सञ्जालमा जोडिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले 4 चक्के सवारी साधनबाट रसुवाको धुन्से पुग्ने गरी सड़क सञ्चालन गरिएको जानकारी गराउनुभयो। काठमाडौँको टोखा छहरे गठखार पुल आफ्र नर्जा लच्याङ सरमत्थली पार्टी खर्क हुँदै बोगटीटार कालिका स्थानबाट धुन्चे सड़क खण्ड सञ्चालन गरिएको छ। त्रिशुलीको बाटो हुँदै रसुवागढ़ी जाने बाटो बाढ़ीले छेद विच्छेद भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषाकिरणको नमस्कार। रसुवाको भटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण हालसम्म 547 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार बुधबारको बाढ़ीका कारण 547 शव फेला परेको हो। रसुवामा 13, नुवाकोटमा 38, धादिङमा 40, गोर्खामा 44, नवलपुरमा 134, नवलप्रासीमा 28, तनहुमा 29 र सबैभन्दा बढ़ी 221 शव चितवनमा भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 977 जना सम्पर्कविहीन छन्। यस्तै गरी प्रहरीका 28, सेनाका 45, सशस्त्र प्रहरीका 13, पन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4, रसुवा र नुवाकोटका 162 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म 1473 जनाको उद्धार गरिएको छ। नेपाल स्थित चिनिया दूतावासले नेपाल चीन सीमानामा हिम पहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको बताएको छ। शुक्रबार चिनिया दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै दुई देशका अधिकारीहरू जोखिमको निरन्तर निगरानीमा रहेको बताएका हुन्। हालैका दिनमा चीन नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फको एक सहायक नदीमा हिम चट्टानको पहिरो गएको छ। पहिरोले नदी थुनेर सीमा नदीसँगै पहिरोले बनाएको ताल निर्माण भएको छ विज्ञप्तिमा भनिएको छ। नेपाल र चीन दुवैका लागि उद्धार तथा आपतकालीन प्रतिकारका दृष्टिले अहिले अवस्था अत्यन्तै संवेदनशील चरणमा रहेको दूतावासले भनेको छ। रसुवाको बाढ़ी प्रभावित क्षेत्रबाट 121 जना विदेशी नागरिकको उद्धार भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार दिउँसो 3:30 बजेसम्म 121 जनाको उद्धार भएको छ। सबैभन्दा धेरै भारतीय नागरिकको उद्धार भएको छ। 85 जना भारतीय नागरिक, 16 जना चिनिया, 9 जना दक्षिण कोरियाली नागरिक, 2 जना अमेरिकी, 2 जना रूसी नागरिक, 2 जना इटालियन नागरिक छन्। बुल्गारिया र स्विजरल्याण्डका 1-1 जना नागरिकको उद्धार भएको छ। यस्तै 3 जना विदेशी नागरिक भए पनि कुन देशको नखुलेको बताइएको छ। यता रसुवागढी जलविद्युत केन्द्रभित्र फँसेका 4 कर्मचारीको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विकर र सुनिल माझी हुनुहुन्छ। यस्तै त्रिशुली 3B जलविद्युत आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ। भारतका विदेश मन्त्री एस जयशंकरले नेपालमा जारी राहत र उद्धार प्रयासबारे आज पनि छलफल गर्नुभएको छ। भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे जानकारी गराउनु भएको हो। नेपाल सम्बन्धी विषयलाई भारतले उच्च प्राथमिकतामा राखेको जयशंकरले उल्लेख गर्नुभएको छ। जयशंकरले सामाजिक सञ्जाल मार्फत काठमाडौँ र बेजिङ स्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था र उनीहरूको सुरक्षाबारे अद्यावधिक जानकारी उपलब्ध गराएको उल्लेख गरेका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध धादिङ खण्ड अन्तर्गतको पृथ्वीराज मार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार बाढ़ी पसेर लेतु जमेको ठाउँमा डोजर एक्सावेटर लगाएर पन्छाउने काम भइरहेको छ। बैरेनी, जेरखेत र गजुरीमा लेदो पन्छाउने काम भइरहेकाले साँझसम्म यातायात रातिसम्म सञ्चालनमा आउन सक्ने उहाँले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एक्टिव वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। प्रधानमन्त्री दैवी प्रकोपोद्धार कोषमा सहयोग आह्वान गरेको 36 घण्टाको अवधिमा 1,91 करोड रुपियाँ भन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याहदेखि बिहिबार राति 12 बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न 10 वाणिज्य ब्याङ्कमा रहेको खातामा 1,91,86,50,911 रुपियाँ दाताहरूले जम्मा पारेका छन्। र संघीय सरकारका विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल भएको छ। रसुवा बाढी पश्चात खोज उद्धार राहत खाने पानी अस्थायी आश्रय शवको खोजी तथा व्यवस्थापन लगायतका विषयमा विषयगत मन्त्रालय र सहयोगी निकाय छलफलमा जुटेका हुन्। छलफलमा मन्त्रालय मातहतका निकाय र सहयोगी निकायका अधिकारी सहभागी थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीको अध्यक्षतामा भएको बैठकमा विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुन र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव हुनुहुन्थ्यो। प्रतिनिधि सभा सदस्य डाक्टर तोसीमा कार्कीको पनि उपस्थिति थियो। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुकै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
3: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो बिजेपी प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
0: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550-63172 र 98452-12206।
0: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना, मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
6: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: पानी पर्दा हावाहुरी चल्दा हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
6: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849064977 र 9820235212
7: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
6: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
10: हेलो
11: हेलो बुढी के छ खबर
10: ठिकै छ चलेकै छ
11: ल भिडियो अन गर त तलाई हेरम
10: भिडियो अनै छ त देख्नु भएन र
11: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
10: माडीको नेट यस्तै त हो नि
11: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल त
6: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
5: सेवाका लागि माडी सम्पर्क 0656 10 40

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 547 जना पुग्यो, सयौं बेपत्ता, झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान।
0: सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रुपियाँ संकलन, प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब भत्ता कोषमा जम्मा गर्ने, स्वदेश तथा विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ्दो।
1: भोटेकोशीमा माथि बनेको नयाँ ताल भरिएर बग्न थाल्यो, जोखिम कायम रहेको चिनिया पक्षीबाट जानकारी। बाढीले कटान गरेको क्षेत्रभन्दा बाहिरै रहन बाढी पूर्वानुमान महाशाखा सुझाव।
2: अस्ति बाढी गएको डुबाएको अथवा पगाएको स्थान जुन घेरा छ त्योभन्दा बाहिरै रहन सकियो भने चाहिँ सुरक्षित भइन्छ, त्योभन्दा बाहिर बाढी आउने अवस्था चाहिँ देखिँदैन फुटिहालेमा पनि।
0: नर्वेका राजा ह्यारल्डको 89 वर्षको उमेरमा निधन, एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना।
1: र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बिएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
4: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ। एनबिएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू, ₹2 करोडसम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउने मध्ये दिउँसो 3 बजेसम्म 547 जनाको शव फेला परेको छ। रसुवादेखि नलप्रासी पश्चिमसम्म नदीमा शवहरू फेला पर्ने क्रम चलिरहेको छ। प्रहरीका अनुसार अहिलेसम्म रसुवामा 13, नुवाकोटमा 38, धादिङमा 40, गोर्खामा 44, चितवनमा 221, तनहुँमा 29, नलप्रासी पूर्वमा 134 र नलप्रासी पश्चिममा 28 जनाको शव भेटिएको हो। धेरैसो शवहरू नदीमा बगेर तल पुगेका हुन्। अस्ति बुधबार रसुवामा बाढी आएको भोटेकोशी नदीलाई अलि तल पुगेपछि त्रिशुली नदी भनिन्छ। त्रिशुली नदी रसुवा, धादिङ, गोर्खा, चितवन र तनहुँलाई छुँदै देवघाटसम्म पुग्छ। तनहुँ हुँदै आएको कालीगण्डकी नदी मिसिएपछि नारायणी नदी बन्छ। नारायणी नदी चितवन र नलप्रासी हुँदै भारततिर जान्छ। यसैबीच नेपालका लागि रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसी प्रतिनिधिमण्डलका प्रमुख डेभिड फिसरले बुधबारको बाढीबाट झन्डै 93,000 जना मानिस प्रभावित भएको बताउनु भएको छ। आईएफआरसीले तत्काल जीवन रक्षक सहायता र प्रतिकारका लागि झण्डै 3,10,00,000 अमेरिकी डलर अर्थात् झण्डै 5.25 अर्ब रुपियाँ आपतकालीन सहयोग उपलब्ध गराउन दाताहरूलाई आह्वान गरेको छ। उहाँले नेपालमा अर्को सम्भावित बाढीका कारण पुग्न सक्ने प्रभावबारे अझै चिन्ता कायम रहेको बताउनु भएको छ।
1: यसैबीच भोटेकोसीमा बुधबार आएको बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा सब व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ। सब संकलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम सब संकलन गरिरहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको हो। बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शबहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1,200 सैनिक जनशक्ति परिचालन गरिएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण ठाउँहरूमा आफ्नो जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ। यसअघि सेनाले प्रभावित नागरिकहरूको उद्धार राहत तथा अस्थायी व्यवस्थापनका लागि 1,600 जनशक्ति खटाएको थियो।
0: यसैबीच पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोसीको बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम सुरु भएको छ। नलपुर गोर्खा धादिङ र तनहुँमा भेटिएका 93 शव अस्पतालमा राखिएको छ। 9 मणिपाल शिक्षण अस्पतालमा छन्। शव पहिचानका लागि आफन्तलाई स्क्रिनमा तस्विर हेर्ने व्यवस्था मिलाइएको छ। बाढीमा विपत्ता भएका आफन्तहरू अस्पतालमा पुगेर शव पहिचान गर्ने प्रयासमा छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार शव परीक्षण गरी पहिचान भएका शव आफन्तलाई बुझाइनेछ। पहिचान हुन नसकेका शवको डिएनए परीक्षणका लागि नमुना काठमाडौँ पठाउने उहाँले बताउनुभयो। पहिचान हुन नसके बिवारिसे बनेका शवलाई बिवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम हुने उहाँले बताउनुभयो। त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न ठाउँ अभाव भएपछि पोखरा पुर्याइएको हो।
1: यसैबीच चितवनको त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवको पहिचानका लागि चितवन उद्योग सङ्घको परिसरमा डिस्प्ले बोर्ड राखिएको छ। बाढीले बगाएर ल्याएका 186 शवमध्ये सफाई गरी तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएका आधारमा अहिलेसम्म 2 पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिचान हुनेमा बाँकेका 23 कबीरलाल चौधरी र रसुवामा कार्यरत प्रहरी रामकाजी पौडेल रहेका छन्। शवको तस्विर नेपाल प्रहरीको पोर्टलमा राखिने र आफन्तको मोबाइलमा समेत पठाइने व्यवस्था मिलाइएको छ। यसैबीच सङ्कलित शवको व्यवस्थापन र शव परीक्षणमा भरतपुर अस्पताललाई गम्भीर चुनौती थपिएको छ। पर्याप्त फोरेन्सिक विज्ञको अभाव, अत्यधिक गर्मी र ओसिलो मौसमका कारण शव चाँडै कोहिन थालेकाले समस्या भएको भरतपुर अस्पतालका मेसु डाक्टर विश्वबन्धु बगालेले जानकारी दिनुभयो। जनशक्ति अभाव पूर्ति गर्न भेरी अस्पताल र काठमाडौँका मेडिकल कलेजहरूसँग फोरेन्सिक विज्ञ माग गरिएको छ। अस्पताल प्रशासनले संक्रमण र महामारी फैलिन नदिन सतर्कता अपनाउँदै दुर्गन्ध नियन्त्रणका उपाय समेत लागू गरेको छ।
0: भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका नागरिकका आफन्तहरू तीव्र अन्योल र पीडामा परेका छन्। बुधबार बिहानदेखि संचार सम्पर्क विच्छेद भएपछि मानसरोवर तीर्थयात्रामा निस्केका तीर्थयात्री, चिकित्सक, पत्रकार तथा स्थानीय व्यापारीका परिवारले आफन्तको खोजीका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनसँग हार गुहार गरिरहेका छन्। नुवाकोटको विदुरमा रहेको श्री नम्बर 1 सैन्य तालिम केन्द्र परिसरमा आफ्ना बेपत्ता आफन्तको नाम र विवरण टिपाउन मानिसहरूको बाक्लो लाइन देखिएको छ।
1: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 झण्डै 2 अर्ब रुपियाँ सङ्कलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहिबार राति 12 1,91,00,000 रुपियाँभन्दा बढी सहयोग जुटेको हो। दाताहरूले विभिन्न 10 वाणिज्य बैङ्कहरूमा रहेको खातामा रकम जम्मा गरेका हुन्। यो सहायतामा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन। बुधबार बिहान भोटेकोसी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठक बसी ती प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा सर्वसाधारणदेखि संस्थाहरूको सहयोग जम्मा गर्न थालेका थिए। यससँगै कोषमा बचत रकम 4,09,11,60,000 पुगेको छ। यसअघि कोषमा 2,17,25,09,759 रुपियाँ बचत थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रूपमा तोकेको छ। कोषमा रकम जुट्ने क्रम अझै चलिरहेको छ। यस्तै निजी क्षेत्र, गैर सरकारी संस्था, प्रदेश तथा पालिका सरकार लगायतबाट राहत घोषणा घोषणा गर्ने क्रम पनि चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। आज बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो। यस्तै हिजो सचिव स्तरीय बैठकबाट सँगै कर्मचारीहरूले पनि तह अनुसार 10 दिनसम्मको तलब भदौ महिनाको तलबबाट कट्टा गरेर जम्मा गर्ने निर्णय गरेका छन्। विदेशबाट सहयोग घोषणा गर्ने क्रम पनि चलिरहेको छ। संयुक्त अरब इमिरेट्स युएले 1.52 अर्ब रुपियाँ सहयोगको घोषणा गरेको छ। अस्ट्रेलियाले झन्डै 55 करोड रुपियाँ सहायता उपलब्ध गराउने भएको छ। अमेरिकाले 5 लाख अमेरिकी डलर घोषणा गरिसकेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेश सरकारले 4 करोड रुपियाँ सहयोग गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले 2 करोड रुपियाँ दिने निर्णय गरेको छ। गैर आवासीय नेपाली सङ्घ एनआरएनएका पूर्व अध्यक्ष आरके शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 25 लाख रुपियाँ सहयोग गर्नुभएको छ। कोषमा गोर्खा ब्रुअरीले 10 करोड रुपियाँ सहयोग गरेको छ।
0: यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले गएको बुधबार नेपाल चीन सीमा रसुवागढी एवं भुटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले भारतसँग B2G खरिद मार्फत 25,000 मेट्रिक टन डिपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। यस्तै सरकारले बाढी प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ। मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्युआर प्रयोग गर्न आग्रह गर्नुभएको हो। अहिले सहयोग आउने क्रम चलिरहेको र केही समयपछि आधिकारिक विवरण सार्वजनिक गर्दै जाने उहाँले बताउनुभयो। प्रधानमन्त्री राहत कोषको भन्दै अन्य क्षेत्रको क्युआर सामाजिक सञ्जालमा राखिएको भन्दै विरोध भइरहेका बेला सरकारले रकम उठाउँदा आधिकारिक खाता हेर्न भनेको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेको सीमा माथि बनेका नयाँ तालको जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA BCA BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333 493-555।
7: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
7: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
13: ब्याङ्कको चेक, टोकन, ATM हुँदै हातको मोबाइल सम्म।
7: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
7: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
13: इतिहास, गाथा र कथा, गाँठका कुरा।
7: गाँठका कुरा
13: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 547 पुग्यो, संयुक्त बेपत्ता झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान, सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रुपियाँ संकलन, प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तल्लो भत्ता कोषमा जम्मा गर्ने, स्वदेश र विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ्दो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। चिनिया कम्युनिस्ट पार्टी सिपिसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकारी अघि बढाउने निर्णय गरेको छ। राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्यधिक जाडो, विकट हिमाली भूगोल र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि बेपत्ता भएका सम्पूर्ण चिनिया तथा विदेशी नागरिकको वैज्ञानिक तवरले खोजी गर्न निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। चिनिया सरकारी सञ्चार माध्यम सिसिटिभीका अनुसार सरकारले परिचालन गरेको उद्धार कर्मीहरूले विपदबाट प्रभावित क्षेत्रमा राहत कार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चिनिया विज्ञहरूले पहिरो थुप्रिएर बनेका 2 तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरेका छन्। तिब्बततर्फ रहेको क्षेत्रमा 500 जनाभन्दा बढी मानिस बेपत्ता छन्। त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाई छ। यसैबीच चिनिया राष्ट्रपति सी जिनफिङले नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाउनु भएको छ। उहाँले आज आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त सन्देश पठाउनु भएको हो।
0: नेपाल चिन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन दूतावासले आग्रह गरेको छ। आज एक विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकाले थप जोखिम बढेको जनाएको हो। उद्धार तथा आपतकालीन प्रतिकारका लागि अवस्था अत्यन्त संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा भनिएको छ। दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्व तयारी थाल्न अपिल गरेको छ। साथै भ्रामक सूचनाको पछि नलागी आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ। यसअघि आज बिहान नेपाल प्रहरीले ताल फुटेको र बाढी आउन थालेको भन्दै सचेत गराएको थियो। केही समयपछि भोटेकोशी हुँदै त्रिशुलीमा बाढी आयो, तर यो बाढी ताल भरिएर भएको पानीको मात्र रहेको थाहा भएको छ। यसै विषयमा साथी हृदय रिमालले बाढी पूर्वानुमान महाशाखाका प्रमुख एवं वरिष्ठ जलवायु विज्ञ विनोद पराजुललाई भोटेकोशीमा यसअघिको जस्तो भीषण बाढी आउने सम्भावना त्यो तालबाट कतिको छ भनेर सोध्नु भएको छ।
2: जोखिमपूर्ण ताल भन्न सक्छौँ, किनकि त्यो पहिरोले थुनिएको ताल हो। त्यस्तो तालहरू प्राय जसो फुट्ने गर्दछ, नफुट्न पनि सक्छ कहिलेकाहीँ। जस्तै सुनकोशीको जुरे पहिरो नफुटेको उदाहरण पनि हामीसँग छ। तर पनि अब फुट्न सक्ने सम्भावना उच्च भएको कारणले हामीले तल्लो क्षेत्रमा सतर्क रहिराख्न भन्ने सूचना चाहिँ जारी गरेका छौँ। ठुलो बाढी चाहिँ हामीले अस्ति 10 गते बेहोर्यौँ। 200,000 घनमिटर चाहिँ प्रारम्भिक रूपमा आकलन गरेका छौँ। अब 200,000,000 तुलनामा 30,00,000 मात्र लाई चाहिँ हामीले सानै भन्न सक्छौँ। सानै बाढी भए पनि त्यसले अलिकति असर पुर्याउन सक्छ कि भन्ने एउटा सम्भावना छ एकातर्फ, भने अर्कोतर्फ थुप्रो गेग्रियानहरूलाई फेरि पनि बगाएर लिएर आउन सक्छ र त्यसले अरू थप क्षति गर्ला कि भन्ने एउटा अनुमान हो।
12: दीर्घकालीन चुनौती के हुन सक्छ? भविष्यमा यो कुनै न कुनै बेला फुट्ने नै भन्ने हुन्छ कि अथवा यो यही रहने अवस्था पनि रहन्छ कि यसलाई कसरी लिने?
2: प्राय जसो हिमतालहरूमा पानी यदि सिपेज भएन, त्यो पानी सुकेर गएन, मुनिबाट छिरेर गएन, होइन, त्यस्तो अवस्थाहरू सिर्जना हुन सकेन भने त्यो फुट्ने नै हो भन्ने एक किसिमको निष्कर्षमा पुग्न सक्छौँ। तर अब त्यो कति बलियो छ र त्यो कहिले फुट्छ भन्ने कुरा चाहिँ हामीले आकलन गर्न सक्दैनौँ। कुनै पनि ताल यो फुट्दै फुट्दैन यसमा जोखिमै छैन भन्न सक्ने अवस्था छैन। खालि जोखिम कम र बढीको मात्रै कुरा हो। कहिलेकाहीँ अत्यन्तै ठुलो भ्यानले त्यो ताललाई छेकेर राखेको छ भने त्यो नफुट्न पनि सक्छ, तर त्यो सम्भावना चाहिँ अलि न्यून नै हो।
12: प्रभावित ठाउँमा यो राहत उद्धारको काम चलिरहेको छ, होइन, त्यहाँ के सावधानी अप्नाउने अरू उद्धार कर्मी लगायत?
2: अब 70 वर्षको हाम्रो तथ्याङ्क मापन गरेको इतिहासमा यो सबैभन्दा ठुलो हो। 500-700 वर्ष भन्दा पनि बढी समयमा एकचोटि आउन सक्ने ठुलो बाढी हामीले अलिकति वैज्ञानिक अध्ययनमा रिटर्न इयर फ्लड भनेर भन्छौँ। छदेखि सात घन्टामा तिब्बत नाकाबाट यो चितवन हुँदै तल गइसकेको अवस्था थियो। छिटो त्यो बहाव भएको छ, तीव्र भएको छ। त्यस कारणले हामी चाहिँ अब यस किसिमको बाढीको घटनाबाट सिकेर आगामी दिनमा थप पूर्व तयारी गर्नुपर्ने, अन्तर्दृष्टीय समन्वयहरू गर्नुपर्ने यावत समाचार छँदैछन्। अब यहाँले जोडेको प्रश्नमा अहिले तत्काल उद्धारकर्ताहरूलाई दिउँसोको समयमा उद्धार गरिराख्नको लागि अब त्यहाँ कुनै समस्या छैन। अहिले चिनतर्फ पनि त्यहाँको सुरक्षा निकाय र नेपालतर्फ पनि सुरक्षा निकाय, उद्धारमै खटेको सुरक्षा निकाय, बोर्डरको नजिक भएको निकाय सुरक्षा निकायले चाहिँ उद्धारका साथै पूर्व सूचना चाहिँ तल दिने गरी संयन्त्र चाहिँ बनेको छ। त्यो हिसाबले अब हामीसँग सुरक्षा निकाय जो हाम्रो टिमुरे र स्याप्रुबेसी आसपासको क्षेत्रमा उद्धारको लागि खटिरहेको छ, उहाँहरूले चाहिँ खोलाको निगरानी पनि गर्दै खटिरहेको अवस्था छ। र हामी कम्तीमा अस्ति बाढी गएको डुबाएको अथवा बगाएको स्थान जुन घेरा छ त्योभन्दा बाहिरै रहन सकियो भने चाहिँ सुरक्षित भइन्छ, त्योभन्दा बाहिर बाढी आउने अवस्था चाहिँ देखिँदैन फुटिहालेमा पनि।
1: उहाँ हुनुहुन्थ्यो बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली। फेरि पनि बाढीसँग सम्बन्धित प्रसङ्ग, भोटेकोसीमा आएको बाढीबाट प्रभावित 700 भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टर मार्फत उद्धार गरिएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेसी र मैलुङ इलाकाबाट आज अपराह्नसम्म 40 विदेशी सहित 706 उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले 29 भारतीय, 4 जर्मन र 4 चिनियाँ, 1 ओमानी र 2 कोरियन नागरिकको उद्धार गरेको छ। प्रभावित जिल्लामा करिब 4,500 भन्दा बढी फौज परिचालन भएका छन्। 3 सुरक्षा फौजले संयुक्त रूपमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य Dermadent Nepal Hair Transplant Skin and Aesthetic Dental Clinic and Implant Center
3: Dermadent ma upalabdha cha sampurna danta upachar seva Niyamit daant jaanch scaling tatha polishing filling root canal daant nikalne dental implant dekhi aakarshak muskan ka lagi aavashyak sampurna upachar anubhavi danta chikitsak bata
2: daant sambandhi sampurna jankari ka lagi aajai samparka garnuhos
3: Dermadent Nepal Hair Transplant Plant, Skin and Aesthetic Dental Clinic and Implant Center Patan Hospital Road Laganghel Samparka 01-5454-666 WhatsApp 98-65-44-96
4: Ujjalo Radio Network Marfat Deshbharka Bibhinna FM Station Ujjalo Online Tatha Ujjalo Ko YouTube Ra Facebook Ma Prasaran Bhairako Nepal Darpan Ma Tapailai Feri Swagat Cha
5: Aba Baki Khabar भोटेकोसीमा आएको भीषण बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली नबोलाइएको विषयमा उठेका प्रश्न र टिप्पणीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ आज परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको नभई राष्ट्रिय क्षमता तत्कालको आवश्यकता र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तय गरेको बताउनुभयो नेपालको भौगोलिक बनावट विकट भूभाग र स्थानीय वातावरणीय अवस्थासँग नेपाली सेना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उद्धार टोली लामो समयदेखि अभ्यस्त रहेको उल्लेख गर्दै उहाँले सरकारले सुरुवाती चरणमा आफ्नै सुरक्षा संयन्त्रको अधिकतम परिचालनलाई प्राथमिकता दिएको जनाएको बताउनुभयो अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने र अनपेक्षित जोखिम पनि सिर्जना हुन सक्ने भएकाले उपलब्ध राष्ट्रिय क्षमतामै उद्धार कार्य सञ्चालन गरिएको मन्त्री खनालले बताउनुभयो यद्यपि सरकारले मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायको सहयोगलाई अस्वीकार नगरेको उहाँले स्पष्ट पार्नुभयो
4: नुवाकोटमा बाढीबाट प्रभावित परिवारलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्न 12 अस्थायी शिविर सञ्चालनमा ल्याएको छ बाढी पीडित तत्कालीन बसोबास तथा राहत वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले विभिन्न विद्यालय सामुदायिक भवन कवर्ड हल र सार्वजनिक संरचनालाई अस्थायी शिविर बनाएको हो बाढीबाट प्रभावित बिदुर नगरपालिका बेलकोट गढी नगरपालिका र किस्पाङ गाउँपालिकाका विभिन्न ठाउँमा यी शिविरहरू सञ्चालन गरिएका हुन् बिदुर नगरपालिका अन्तर्गत तुप्सिएको पुस्तकालय त्रिशुली ढुङ्गे र सिमचौरको क्रियापुत्री भवन बट्टारको कवर्ड हल देवीघाटको आयुर्वेद चिकित्सालय बेत्रावतीको सुन्दरी क्योरिनी मावि कोलोनी कवर्ड हल र देवीघाट सिट खालीको रणभूमेश्वरी माविमा प्रभावितलाई राखिएको छ यस्तै बिल्कुटगढीको महादेव मावि तथा किस्पाङ गाउँपालिकाको कार्की मनोकामना र त्रिभुवन माध्यमिक विद्यालयलाई पनि अस्थायी शिविर बनाइएको छ शिविरहरूमा क्षमताभन्दा बढी मानिसको चाप छ रणभुवनेश्वरी माविमा 300 क्षमता रहेकोमा अहिले 450 बसिरहेका छन् शिविरहरूमा बसोबास व्यवस्थापनसँगै राहत वितरण र समन्वयका लागि जिल्ला प्रशासन कार्यालयले कर्मचारी खटाएको छ पालिका र जिल्ला प्रशासन कार्यालयहरूको समन्वयमा राहत तथा उद्धार पछिको व्यवस्थापन तीव्र पारेको प्रमुख जिल्ला अधिकारी सम्म प्रसाद रेग्मीले जानकारी दिनुभयो
5: यसैबीच भोटेकोसी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ बाढीका कारण 13 आयोजना प्रभावित भएका छन् भने त्यहाँ कार्यरत सयौं कामदारहरू संकटमा परेका छन् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार 933 कामदार सम्पर्कविहीन भएकोमा अहिलेसम्म 254 उद्धार गरिएको छ अपर त्रिशुली आयोजनामा मात्रै 576 कामदार अझै सम्पर्कविहीन छन् भौगोलिक विकटता सडक तथा सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद हुनुका साथै हेलिकप्टर अवतरण गर्ने ठाउँ अभाव भएकाले उद्धारमा कठिनाई भइरहेको छ चिलिमी लाङटाङ लगायतका आयोजनाका सुरुङभित्र कामदारहरू फँसेको आशंका गरिएको छ यसैबीच ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सुरक्षाकर्मी तथा थप हेलिकप्टर परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिएका छन् प्राविधिक टोली र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ
4: रसुवामा वैकल्पिक सडक मार्गबाट सडक सञ्जाल जोडिएको छ पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार साना चार चक्के गाडीबाट रसुवाको धुन्से पुग्ने गरी सडक सञ्चालनमा ल्याइएको छ काठमाडौँको ढोका छरे गडखार पुल आप्र नर्जा लच्याङ सरमथली पाटीखर्क हुँदै बोगटी टार कालिका स्थानबाट धुन्से सडक खण्ड सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो त्रिशुलीको बाटो हुँदै रसुवागढी जाने बाटो बाढीले छेद विच्छेद भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो
5: Thank you. जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइएको छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने चलन छ। तागादारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञ पवित एवं डोरो धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। मानव रक्षाका लागि जप तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिनी नाडीमा बाँधिदिने गरिन्छ। जनै पूर्णिमाका दिन 11 थरीका गेडागुडी मिसाई भिन्जाएर टुसा उमारेर बनाइएको क्वाँटी समेत खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षा याम्बर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरूको भनाइ छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। नर्वेका राजा ह्यारल्ड 5 99 वर्षको उमेरमा निधन भएको छ। ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको राजदरबारले जनाएको छ। रगत सम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि ह्यारल्ड गएको हप्ता अस्पताल भर्ना आउनुभएको थियो। उहाँको निधनपछि दरबारको छतमा रहेको शाही झण्डा आधा झुक्याएको छ। राजा ह्यारल्डको निधन हुनु अघि 24 घण्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भिडले दरबारमा फूल चढाएको बिबिसीले जनाएको छ। ह्यारल्ड 14 शताब्दी नर्वेमा जन्मेका नर्वेका पहिलो राजा हुनुहुन्थ्यो। उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकार सम्हाल्नु भएको छ। 35 वर्ष राजगद्दीमा बिताएका हाराल्डलाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वको रूपमा सम्झना गरिन्छ। उहाँले राजसंस्थालाई आधुनिक बनाउनु भयो, सर्वसाधारण महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारको रूपमा भूमिका निर्वाह गर्नुभयो। राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्यारल्ड सरल स्वभावका सम्मानित र जनप्रिय हुनुहुन्थ्यो। उनीहरूले उहाँलाई राष्ट्रको हजुरबुवा र नागरिकको राजाका रूपमा चित्रण गरेका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशाजनक नतिजाका बीच नाइजेरिया फुटबल महासङ्घका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। महासङ्घले अर्को चुनाव हुनुभन्दा एक महिना अघि इब्राहिम मुसा गुसाउले राजीनामाको घोषणा गरेका हुन्। महासङ्घको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। गुसाउको राजीनामापछि राष्ट्रपति बोला टिनुबुले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्न निर्देशन दिनुभएको उहाँको कार्यालयले जनाएको छ। राष्ट्रिय टोली खेलाडी तथा पदाधिकारीहरूलाई भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्न सन् 2024 सरकारबाट प्राप्त झन्डै 1,27,00,000 अमेरिकी डलर दुरुपयोग गरेको विषयमा नाइजेरियाको गोप्य प्रहरी निकाय डिपार्टमेन्ट अफ स्टेट सर्भिसेसले नाइजेरिया फुटबल महासङ्घमाथि अनुसन्धान गरिरहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
4: र नेपालका रविन्द्र ढाट रोड टु युएफसी सिजन 5 छनौटको फाइनलमा पुगेका छन्। उनले चिनको साङ्घाईमा आज भएको सेमी फाइनलमा न्युजिल्यान्डका कासिब मोर्डोसलाई अङ्कका आधारमा पराजित गरे। बझाङको बाघ उपनाम पाएका फाइटरले मेमा मकाउमा पहिलो खेलमा फिलिपिन्सका किम्बर्ट अतिल्नो जोनलाई पराजित गरेका थिए। गएको वर्ष अगस्तमा म्याट्रिक्स फाइट नाइटमा भारतका चर्चित च्याम्पियन चुङ ग्रेट कोरेनलाई हराएर ब्यान्ट वेटको उपाधि जितेपछि रविन्द्रको चर्चा चुलिएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 547 जना पुग्यो। सयौं बेपत्ता, झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान।
4: सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रुपियाँ संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले एक एक महिनाको तलब भत्ता कोषमा जम्मा गर्ने। स्वदेश तथा विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ्दो।
5: भोटेकोशीमा माथि बनेको नयाँ ताल भरिएर बग्न थाल्यो। जोखिम कायम रहेको चिनिया पक्षबाट जानकारी। बाढीले कटान गरेको क्षेत्रभन्दा बाहिरै रहन बाढी पूर्वानुमान महाशाखाको सुझाव।
4: नर्वेका राजा ह्यारल्डको 99 वर्षको उमेरमा निधन, एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना।
5: र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। बाढी प्रभावित र नदीतटीय क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनुहोला। नमस्कार।

0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सड़क खण्डको मरम्मत कार्य जारी। भूपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने। माडी चितवन काठमाडौँ सम्पर्क समाजले शनिबार रक्तदान कार्यक्रम आयोजना। चितवनमा सब पहिचान गर्न डिस्प्ले बोर्ड, दुईजनाको पहिचान गर्मीका कारण व्यवस्थापनमा समस्या। र सब भुटेको सिबाडीमा फेला परेका सबको संख्या 547 पुग्यो। र सब भुटेको सिबाडीबाट 93,000 मानिस प्रभावित भएको अनुमान। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,91 करोड सहयोग संकलन। नेपाली फाइटर रविन्द्र ढाँट रोड टू एफसीको फाइनलमा प्रवेश। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। भरतपुर माडी ठोरी हुलाकी सड़क अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सड़क खण्डको मरम्मत कार्य अहिले जारी छ। भरतपुर 23 स्थित राप्ती नदी पुलदेखि माडीको बनकटा स्थित रिउ खोला पुलसम्मको सड़क खण्डमा सड़क डिभिजनले आवश्यक स्रोत साधन परिचालन गरी ग्राभेल तथा सड़क मरम्मतको काम गरिरहेको हो। सड़क मरम्मत कार्यमा माडी नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरिरहेको माडी नगर प्रमुख तारा कुमारी काजी महतोले बताउनुभयो। सड़क मरम्मतपछि निकुञ्ज हुँदै माडी आवजावत गर्ने यात्रु तथा सवारी साधनलाई थप सहज हुने अपेक्षा गरिएको छ। यसअघि सड़क डिभिजनकै सहयोगमा बनकटादेखि कसरासम्मको सड़कको दुवैतर्फ झाडी फडानी गरिएको थियो। झाडी फडानीपछि अहिले सड़कको अवस्था सुधार गर्न मरम्मत कार्य अगाडि बढाइएको हो। माडी चितवन काठमाडौँ सम्पर्क समाज काठमाडौँले तिजको अवसरमा आयोजना गर्ने भनिएको दरखानी तथा शुभकामना आदान प्रदान कार्यक्रम स्थगित गरी आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। तिब्बतर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको भन्दै समाजले तिजको दरखानी तथा शुभकामना आदान प्रदान कार्यक्रम स्थगित गरेको हो। समाजका अध्यक्ष शंकर पाण्डे मुक्तिद्वारा जारी सूचनामा उत्सवभन्दा मानवीय समवेदना, जीवन रक्षा र सहयोगलाई प्राथमिकता दिँदै तिजको कार्यक्रम रोक्ने निर्णय गरिएको जनाइएको छ। त्यसको सट्टामा भदौ 13 गते शनिबार बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म रक्तदान आयोजना गरिएको उहाँले जनाउनुभयो। रक्तदान कार्यक्रम नयाँ बानेश्वर शान्तिनगर गेट स्थित नमस्ते A to Z कम्प्लेक्समा रहेको आयोजकको कार्यालयमा सञ्चालन हुनेछ। कार्यक्रमको आयोजक माडी चितवन काठमाडौँ सम्पर्क समाज र सहायोजक ओल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन रहेका छन्। प्राविधिक सहयोग भने नेपाल रेडक्रस सोसाइटी ललितपुर रक्त सञ्चार सेवाले गर्ने जनाइ छ। दिवंगत हास्य कलाकार शिक्षक तथा पत्रकार भूपराज पाठकको स्मृतिमा गठित भूपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा वृहत निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। आगामी भदौ 13 गते शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म माडी 4 खैरनी स्थित खैरनी माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने प्रतिष्ठानले जनाएको हो। शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, निशुल्क औषधि वितरण तथा अल्ट्रासाउण्ड सेवा उपलब्ध हुने आयोजकले जनाएको छ। शिविरका लागि मौलाकालिका अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा लायन्स क्लब अफ चितवन ब्लू स्काईले प्राविधिक सहयोग गर्नेछन्। आयोजक भूपराज पाठक स्मृति प्रतिष्ठानले स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई निशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको छ। सोही दिन प्रतिष्ठानको वार्षिक साधारण सभा समेत सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष विपिन पाठकले बताउनुभयो। स्वर्गीय भूपराज पाठक माडी क्षेत्रका परिचित हास्य कलाकार, शिक्षक तथा पत्रकार रहनुभएको थियो। रक्त क्यान्सरको कारण विक्रमसम्म 2081 फागुन 7 गते उहाँको निधन भएको थियो। उहाँको योगदानलाई जीवन्त राख्न गठित प्रतिष्ठानले विभिन्न सामाजिक एवं सचेतनामूलक कार्यहरू गर्दै आएको छ। भुटेकोसी नदीमा आएको बाढीले बगाएर त्रिशुली तथा नारेटी नदीमा ल्याइएका शवको तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ। डिस्प्ले बोर्डमा राखिएका तस्विरका आधारमा अहिलेसम्म 2 शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाँकेको कोहलपुर नगरपालिका 11 निवासी 23 वर्षीय कबीर लाल चौधरीको शव दाजु संग्रेन थारूले पहिचान गर्नुभएको हो। यसै गरी रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत तारकेश्वर नगरपालिका 4 नेवारपानी निवासी 43 वर्षीय रामकाजी पौडेलको शव उहाँका दाजु सुभाष पौडेलले शनाखत गर्नुभएको प्रहरी उपरीक्षक पौडेलले जनाउनुभयो। एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले रसुवाको फुटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत एवं पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 20 लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। यसैबीच नेपाल लेयर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु 10 लाख सहयोग गरेको छ र सबाडी प्रभावितको राहतका लागि संघले कोषमा रकम सहयोग गरेको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। रसुवाको भुटीकोशी नदीमा आएको बाढीका कारण हालसम्म 547 जना भन्दा बढीको शव फेला परेको छ। बाढीमा परि रसुवामा 13, धादिङमा 40, गोर्खामा 44, नवलप्रासी पूर्वमा 134, नुवाकोटमा 38, चितौनमा 221, तनहुँमा 29 र नवलप्रासी पश्चिममा 28 जनाको शव फेला परेको हो। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि 4473 प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीका कारण 27 जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। तीमध्ये 1 जना प्रहरी कर्मचारीको शव भने मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बाढीबाट घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको संख्या 1473 पुगेको छ, जसमध्ये 572, नुवाकोटमा 898 र धादिङमा 3 जना रहेका छन्। काठमाडौँ उपत्यका विभिन्न अस्पतालहरूमा उपचार र तथा डिस्चार्ज भइसकेका घाइतेहरूको संख्या 94 रहेको छ। भुटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइतेको उपचारका लागि त्रिविशेषण अस्पताल महाराजगंजमा आउनेको संख्या 48 पुगेको छ। अस्पतालले सार्वजनिक गरिएको पछिल्लो विवरण अनुसार शुक्रबार दिउँसो 4 बजेसम्म अस्पतालमा बाढीबाट प्रभावित 48 जनामा 27 जना उपचाररत छन्। तीमध्ये 21 जना डिस्चार्ज भएका छन्। 1 जनाको मृत्यु भएको छ। उपचाररत बिरामी मध्ये पछिल्लो विवरणमा 6 जना आइसियु र 1 जना भेन्टिलेटरमा रहेको अस्पतालले जनाएको छ। यसैबीच सेनाले बाढीबाट प्रभावित टिमुरे, स्याप्रु र मैलुङबाट थप 257 जनाको हेलिकप्टर मार्फत उद्धार गरेको छ। शुक्रबार 40 जना विदेशी सहित थप 257 जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टाको अवधिमा 1,91 करोड रुपियाँ भन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरण अनुसार बुधबार मध्याहदेखि बिहिबार राति 12 बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न 10 वाणिज्य बैंक बैठकहरूमा रहेको खातामा 1,91,86,50,911 रुपियाँ दाताहरूले 36 घण्टा अवधिमा रकम जम्मा गरेका हुन्। सरकारले सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले घिमिरेलाई विशिष्ट श्रेणी सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो। बढुवा सिफारिस समितिले घिमिरेलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्री परिषदले उनलाई सचिवमा नियुक्त गरेका हुन्। रसो सदरमुकाम धुन्चे सडक सञ्जालमा पुनः जोडिएको छ। सडक विभागका अनुसार वैकल्पिक काठमाडौँबाट धुन्चेसम्म 4 चक्के साना सवारी जाने बाटो खुल्ला भएको हो। विभागका अनुसार काठमाडौँबाट टोखा, सहरे, गडखार, पुल, आर्फा, नर्जा, ल्याछाङ, समरथली, पाटी खर्क हुँदै बोगटीटार, काली स्थान हुँदै धुन्चे सडक खण्ड 4 चक्के साना सवारी साधन सञ्चालन हुने गरी सुचारू भएको हो। सडक खण्ड सुचारू भएसँगै त्यहाँको जनजीवन थप सहज हुने अपेक्षा गरिएको छ। यसले राहत र उद्धार कार्यलाई समेत सहज बनाउने विश्वास गरिएको छ। नेपालमा बुधबार आएको विनाशकारी बाढी र पहिरोबाट करिब 93,000 मानिस प्रभावित भएको अनुमान गरिएको छ। नेपालका लागि आइएफआरसीका प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिसरले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बुधबारको विपदबाट ठूलो जनसङ्ख्या प्रभावित भएको बताउनु भएको हो। यसैबीच बाढीबाट कम्तीमा 17,000 बालबालिकाको जीवनमा गम्भीर असर परेको संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले जनाएको छ। युनिसेफका अनुसार बाढीका कारण प्रभावित बालबालिका घर, विद्यालय, सडक तथा अन्य आधारभूत पूर्वाधारमा क्षति पुगेको छ। करिब 10,000 बालबालिकालाई आफ्नो शिक्षा निरन्तरता दिन तत्काल सहयोग आवश्यक रहेको संस्थाले जनाएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा हालै गएको पहिरो तथा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले शुक्रबार दिउँसो नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन सम्वाद गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्स मार्फत सम्वादको जानकारी गराउँदै राहत सामग्री पठाउने प्रतिबद्धता समेत जनाउनु भएको छ। र नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चिनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कसिब मार्डेकलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। 3 राउन्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजय हुनुभएको हो। पहिलो जजले ढाँटको पक्षमा 29-28 अङ्क दिएका थिए। दोस्रो जजले कासिबको पक्षमा 29-28 अङ्क दिए। तेस्रो जजले ढाँटकै पक्षमा 29-28 अङ्क दिएपछि ढाँट विजयी हुनुभएको हो। स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडक खण्डको मर्मत कार्य जारी। भूप्रास पाठक स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने। बाढी चितवन काठमाडौँ सम्पर्क समाजले शनिबार रक्तदान कार्यक्रम आयोजित। चितवनमा सब पहिचान गर्न डिस्प्ले बोर्ड, दुईजनाको पहिचान, गर्मीका कारण सब व्यवस्थापनमा समस्या। र सुवा भुटेको सिबाडीमा फेला परेका सबको संख्या 547 पुग्यो। बाढीबाट 93,000 मानिस प्रभावित भएको अनुमान। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,91 करोड संकलन। नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: इस टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 5553 98 550 77 061 र 98 550 77 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4993 580 र 98 550 26 440
0: 7 o'clock अहिले 7 बजेको छ
4: बाढीबाट प्रभावित जिल्लामा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई सरकारको निर्देशन आवश्यक मर्मतपछि रसुवा सडक सञ्जालमा पुनः जोडियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी 36 घण्टाको अवधिमा 1,91 करोड भन्दा बढी सहयोग सङ्कलन र नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा निधन

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 553 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 13, नुवाकोटमा 38, धादिङमा 40, चितवनमा 222, गोर्खामा 47, तनहुँमा 31, नवलपरासी पूर्वमा 134 र नवलपरासी पश्चिममा 28 गरी 553 जनाको शव फेला परेको हो। यस्तै हालसम्म 1473 जनाको उद्धार गरिएको र बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि 4473 जना प्रहरी परिचालन गरिएको छ। त्यस्तै काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरूमा उपचाररत 97 जना डिस्चार्ज भएका छन्। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले गत बुधबार आएको बाढीले प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएकाले थप बाढी आउन सक्ने जोखिम रहेको भोटेकोसी र त्रिशुली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका र जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो।
3: प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्री परिषदको सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने सरकारको चाहिँ प्राथमिकतामा चाहिँ उद्धार रहेको हुनाले उद्धारमा सबैजना खटिनु भएको छ। ठुलो बाढी आएको क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटेकोसी एवं त्रिशुली नदी किनारामा उद्धार तथा राहतमा खटिनु भएको एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएको सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ।
2: मन्त्री पोखरेलले चीन सरकारसँगको संवादमा सामान्य ग्लेसियरहरू फुटेर बाढी तथा पहिरोसहित पानीको बहाव बढेको जानकारी प्राप्त भएको र तत्काल ठूलो जोखिम नदेखिए पनि जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो। मन्त्री परिषद बैठकले भारतसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन DAP मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। भोटेकोसी बाढीका कारण विच्छेद भएको रसुवा जिल्ला सडक सञ्जालसँग पुनः जोडिएको छ। सडक खण्डमा आवश्यक मर्मत तथा अवरोध हटाएपछि हाल 4 चक्के साना सवारी साधन आवाजावत गर्न सक्ने अवस्था बनेको र सडक पूर्ण रूपमा सहज बनाउन थप काम भइरहेको सडक विभागका प्रवक्ता शुभराज नेउपानेले जानकारी दिनुभयो। सडक खुलेपछि जिल्लामा अत्यावश्यक सामग्रीको ढुवानी उद्धार तथा राहत कार्यमा सहज हुने अपेक्षा गरिएको छ। सडक खण्डमा यातायात सञ्चालन भए पनि जोखिम कायमै रहेकाले सवारी साधन सञ्चालन गर्दा आवश्यक सावधानी अपनाउन सडक विभागले सबैमा अनुरोध गरेको छ। चिनिया राष्ट्रपति सी जिनपिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडीलाई आज समवेदना सन्देश पठाउनु भएको छ। आफ्नो सन्देशमा चिनिया राष्ट्रपति सीले चीन र नेपाल बीचको केरुङ र सुवा सीमानाका क्षेत्रमा हालै गम्भीर विपद आएको, जसले ठूलो जनधनको क्षति भएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएको उल्लेख गर्दै यसबाट नेपाल र नेपाली जनतालाई परेको पीडाले आफूलाई दुखी बनाएको उल्लेख गर्नुभएको छ। राष्ट्रपति सीले पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै शोक सन्तप्त परिवार, घाइते र विपदग्रस्त क्षेत्रका जनताप्रति चीन सरकार र आफ्नो तर्फबाट सहानुभूति जनाउनु भएको छ। राष्ट्रपति सीले भन्नुभएको छ, चीन नेपालको उद्धार प्रयासहरूमा सक्रिय रूपमा सहयोग गर्न र आफ्नो क्षमता अनुसार समन्वय एवं सहायता प्रदान गर्न तयार छ। परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वोङ बीच आज टेलिफोन वार्ता भएको छ। रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला सो टेलिफोन वार्ता भएको हो। वार्ताका क्रममा मन्त्री वोङले विपदका कारण भएको मानवीय क्षतिप्रति अस्ट्रेलिया सरकारका तर्फबाट दुःख व्यक्त गर्दै नेपालीलाई परेको कठिन परिस्थितिमा आवश्यक सबै सम्भव सहयोग गर्न अस्ट्रेलिया सरकार तयार रहेको बताउनुभयो। गण्डकी प्रदेश सरकारले भोटेकोसी बाढी पीडितको सहयोगार्थ 4 करोड रुपियाँ सहयोग प्रदान गर्ने भएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सो रकम दाखिला गर्ने निर्णय भएको बताउनुभयो। मुख्यमन्त्री पाण्डेले बाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका सबहरूको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश बाढीबाट प्रभावित नागरिकलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्री परिषदको आज बसेको बैठकले विपदबाट पीडितको सहयोगका लागि प्रदेश सरकारका मन्त्रीहरूबाट 1-1 महिनाको तलब उपलब्ध गराउने समेत निर्णय भएको छ। यसैबीच भोटेकोसी बाढीबाट प्रभावित सुदूरपश्चिम प्रदेशका नागरिकको उद्धार, राहत तथा सूचना सम्प्रेषणका लागि 24 घण्टा सम्पर्क गर्न सकिने गरी आकस्मिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले 1.9 करोड आर्थिक सहयोग गर्नुभएको छ। यो रकम राहत कोषमा व्यक्तिगत तर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो। व्यावसायिक पृष्ठभूमिकी 87 वर्षीय राणाले सहयोगी कृष्ण बस्नेत मार्फत पठाउनु भएको रकमको चेक आज अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले मन्त्रालयमा बुझ्नुभयो। भक्तपुरको मध्यपुर थिमे नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा 51 लाख सहयोग गर्ने भएको छ। नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न नगर कार्यपालिकाको 52 बैठकले जनप्रतिनिधिको 1 महिनाको पारिश्रमिक तथा अन्य कर्मचारीको 2-7 दिनसम्मको पारिश्रमिक र नगरपालिकाको विपद व्यवस्थापन कोषबाट थप गरी 51 लाख कोषमा जम्मा गर्ने निर्णय गरेको हो। नगरपालिकाले बाढीका कारण बेपत्ता भएका नागरिकको सकुशल उद्धार एवं घाइतेहरूको स्वास्थ्य उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेको प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढी पीडितका नाममा अनधिकृत रूपमा रकम सङ्कलन नगर्न अनुरोध गरेको छ। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरूले आफू खुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै त्यसो गरेमा कडा कारवाही कार्यवाही गर्ने चेतावनी दिएको छ। कतिपय व्यक्ति समूह तथा संस्थाले अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेका जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यान आकर्षण समेत भएको मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अरियालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक खाता र क्यूआर कोडमा मात्रै आर्थिक सहयोग गरिदिनु हुन अनुरोध समेत गरिएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीले सम्पर्क विहीन भएका अप्पर त्रिशुली 3A जलविद्युत आयोजनामा कार्यरत 31 जना कर्मचारी सम्पर्कमा आएका छन्। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले संजोग कुमार केसी, मोहन गेवाली, रविन्द्र भट्ट, सुरेश चौधरी, विष्णु भण्डारी, खेमराज भट्टराई, सौगारथ यादव, जितेन्द्र गुप्ता, रोवन पराजुली, भीमसेन थापा र विक्रम माझी सम्पर्कमा आएका जानकारी दिनुभयो। उहाँका अनुसार प्राधिकरणले विभिन्न जलविद्युत आयोजनामा फँसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटमा रहेका विभिन्न जिल्लाका मानिसहरू बेपत्ता भएका छन्। गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित स्थानीय प्रशासनका अनुसार हालसम्म 100 मानिसहरू सम्पर्क विहीन छन्। रेडियो नेपालका संवाददाताहरूले उपलब्ध गराएको भोटेकोसी बाढीका कारण सम्पर्क विहीन भएका विभिन्न जिल्लाका मानिसहरूको विवरणका साथ सहकर्मी यशोदा अधिकारी।
4: रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले यति बेला धेरै परिवारलाई पीड़ा दिएको छ। कतिले आफन्त गुमाइसकेका छन् भने धेरैका आफन्तहरू सम्पर्कविहीन भएका छन्। हराएका मध्ये कतिपय सम्पर्कमा आइरहेका छन् भने कतिको खोजी कार्य जारी रहेको छ। बाढीपछि बेपत्ता हुनेमा सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लाका 224 जना रहेका छन्। हाम्रा सिन्धुपाल्चोक संवाददाता जीवन श्रेष्ठ।
5: अहिलेसम्म प्राप्त जानकारी अनुसार 224 जना मिसिङ भएको छ। अझै यो संख्या बढ्न सक्ने भन्ने प्रशासनको आकलन छ। तात्पानी नाका जब बन्द भयो, यहाँ आश्रित श्रमिकहरू भए, ट्रक चालक, भ्यान कन्टेनर चालकहरू भए, व्यापार व्यवसायमा यता आश्रित भएर व्यापार व्यवसाय गर्दै गरेका सबै रसुवाको केर नाकामा जानु भएको थियो र त्यही नै बसोबास गर्दै त्यही नै व्यवसाय गर्दै आउनु भएको थियो र कतिपय अब पर्यटनसँग जोडिएको धार्मिक पर्यटनको यो सिजन पनि हो, त्यहाँ पनि जाँदाखेरि चाहिँ उहाँहरू परेको भन्ने खबर छ। चौतारा चाँचोक गढीमै 12 जना मिसिङ भएका छन्। तातानी नाकासँग जोडिएको गाउँपालिका हो, त्यहाँबाट 64 बारबिसी नगरपालिकामा लगभग 40-50 जना त्यहीँबाट मिसिङ भएको छ।
4: त्यस्तै सुदूरपश्चिमको कैलालीका धेरै जना रसुवागढी आसपासमा बेपत्ता भएका छन्। सुदूरपश्चिम प्रदेशका 9 जिल्लाका 140 जना बेपत्ता भएको हाम्रा कैलाली संवाददाता जगत साउत बताउनुहुन्छ।
6: भोटेकोसी बाढीमा परि 9 जिल्लाका गरी 140 जना सम्पर्क विहीन रहेको भनेर प्रहरीले जनाएको छ। सबैभन्दा बढी कैलालीको 48 जना रहेका छन् सम्पर्क विहीन हुनेमा, त्यसै गरी कञ्चनपुरको 43 जना छन् भने दार्चुलाका 4 जना सम्पर्क विहीन रहेको अवस्था छ। यसै गरी बाजुराका 14 जना छन्, डन्दुराका 17 जना, बैतडीका 8 जना, बझाङका 2 जना र अछामका 1 जना सम्पर्क विहीन रहेको भनेर चाहिँ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदमबहादुर विष्टले जानकारी दिनुभएको छ। सम्पर्कविहीन व्यक्तिहरू पनि प्रहरीको सम्पर्कमा आउने क्रम जारी छ। प्रहरीका अनुसार सम्पर्कमा आउनेहरूमा कञ्चनपुरका 9 जना, डन्दुराका 1 जना र कैलालीका 1 जना रहेका छन्। सम्पर्कविहीन भएका व्यक्तिहरूमा चाहिँ सुरक्षाकर्मी रहनु भएको छ भने केही कर्मचारी र अधिकांश कामदार रहेको तथ्याङ्क देखिएको छ।
4: गोर्खा जिल्लाका विभिन्न गाउँबाट रसुवागढी पुगेका 62 जना हराइरहेका संवाददाता राजेन्द्र नेउपानेले जानकारी दिनुभयो।
7: गोर्खा जिल्ला घर भएर त्यस क्षेत्रमा कार्यरत रहेका 62 जना नागरिकहरू अझैसम्म बेखबर रहेका छन्। गोर्खा नगरपालिकाका 2 जना, अजितकोट गाउँपालिकाका 1 जना, धाचे गाउँपालिकाका 4 जना, आरूघाट गाउँपालिकाका 3 जना, शहीद लखन गाउँपालिकाका 7 जना, पालङटार नगरपालिकाका 33 जना, भीमसेन थापा गाउँपालिका गाउँपालिकाका 3 जना, बारपाक सुलकोट गाउँपालिकाका 6 जना, सिरानचोक गाउँपालिकाका 2 जना र गण्डकी गाउँपालिकाका 1 जना गरी 62 जना बेपत्ता भएका हुन्। यसै गरी आबुखैनी गाउँपालिकाका 6 जना नागरिकहरू बेपत्ता भएका छन्।
4: त्यसै गरी कोशी प्रदेशको सुनसरीबाट तीर्थयात्रामा जानेहरूदेखि केरुङ नाकामा व्यवसाय गर्नेहरू समेत गरी 19 जना बेपत्ता भएकामा 4 जना परिवारको सम्पर्कमा आएको जानकारी दिँदै हाम्रा संवाददाता रुमा रिजाल
8: उपलब्ध गराएको तथ्याङ्कमा चाहिँ 19 जना सुबारीबाट पेट हुनु भएको सम्पर्क विहीन हुनु भएकोमा पछिल्लो समय 4 जना चाहिँ विभिन्न तौरबाट परिवारको सम्पर्कमा आउनु भएको तथ्याङ्क उपलब्ध भएको छ भने 15 जना अझै पनि सम्पर्क विहीन हुनु भएको अवस्था छ।
4: सल्यान जिल्लाबाट बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा पुगेका मध्ये कतिपय परिवारै सम्पर्क बाहिर रहेको संवाददाता दीपक शर्मा बताउनुहुन्छ।
9: अहिलेसम्म 47 जना सम्पर्क विहीन भएको भनेर स्थानीय तह तथा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेका छन्। त्यो तथ्याङ्क बाक्सर नगरपालिकाबाट 2 जना, कालीमाटी गाउँपालिकाबाट 2 जना, कपरकोट गाउँपालिकाबाट 11 जना, त्रिवेणी गाउँपालिकाबाट 8 जना, शारदा नगरपालिकाका 5 जना, कुमा गाउँपालिकाबाट 6 जना, बनगाट कुपरी नगरपालिकाबाट 10 जना र सिद्धकुमा गाउँपालिकाबाट 1 जना गरेर गएका छन्। अहिलेसम्म सम्पर्क विहीन भएका छन्। सल्यानबाट जाने भनेको रोजगारी रसवामा हाइड्रो पावर भएको हुँदाखेरि अधिकांश चाहिँ उनीहरूले परिवारै ती लगेर जाने बस्ने भएको हुँदाखेरि बाक्सर नगरपालिका, शारदा नगरपालिका, बनगाड कुबेर नगरपालिकाको अधिकांश जति अहिले सम्पर्क विहीन भएका छन् ती सम्पर्क विहीन भएकाहरू चाहिँ फ्यामिली सहितको छन्।
4: लुम्बिनीका विभिन्न जिल्लाका करिब 178 जना बेपत्ता भएका छन्। सबैभन्दा बढी रूपन्देहीका 41 जना रहेका छन्। हाम्रा बाँके संवाददाता नवीन गिरी।
10: लुम्बिनी प्रदेशको 178 जना चाहिँ सम्पर्क विहीन हुनुहुन्छ। त्यसमा सबैभन्दा बढी रूपन्देहीका 41 जना, दाङका 35 जना, बाँकेका 21, रुकुम पूर्वमा 15 जना, रोल्पाका 14, प्युठान, पाल्पा, अर्घाखाँचीमा 9 जना, बर्दियाका 8 जना, गुल्मीका 7 जना, नवलपरासी पश्चिमका 6 जना र कपिलवस्तुमा चाहिँ 4 जना चाहिँ सम्पर्क विहीन भएको आपतकालीन डाक सञ्चालन केन्द्र लुम्बिनी प्रदेशले जानकारी दिएको छ। र त्यहाँ कार्यरत सशस्त्र प्रहरी नवराज रेशमीले चाहिँ हामीलाई दिएको जानकारी अनुसार हराइरहेका मध्ये दाङका 2 जना चाहिँ सम्पर्कमा आउनु भएको छ।
4: भदौ 10 गते तिब्बततिरबाट आएको विनाशकारी बाढीमा परेकाहरूको खोज उद्धार र राहत वितरणमा राज्यका सबै संयन्त्र सक्रिय छन्। बाढीबाट बढी प्रभावित नुवाकोट र रसुवाका केही जनप्रतिनिधिहरू नै बेपत्ता भएकाले हराइरहेकाहरूको यकिन तथ्याङ्क संकलन हुन नसकेको हाम्रा नुवाकोट संवाददाता रामहरि न्यौपानेले जानकारी दिनुभयो। गण्डकी प्रदेशका 8 जिल्लाका 100 जना अझै सम्पर्कविहीन छन् भने त्यसमध्ये कास्कीबाट 16 जना, पर्वतका 1 जना, बागलुङका 11 जना, म्याग्दीका 2 जना, लमजुङका 10 जना र स्याङ्जाका 6 जना अझै बेपत्ता छन्। त्यसै गरी मध्य प्रदेशको 70 मात्रै 32 जना सम्पर्कविहीन भएका छन्। 12 पर्सा, रौतहट लगायतका व्यक्तिहरू पनि रसुवागढी आसपासमा बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा विदेशी पर्यटकदेखि सुरक्षा कर्मी, श्रमिक, कर्मचारी, व्यवसायी र तीर्थयात्रीहरू यातायात व्यवसायी रहेका छन्। त्यसो त रसुवा बाढी प्रभावित क्षेत्रबाट बेपत्ता भएकाहरू आफन्तको सम्पर्कमा आउने क्रम पनि जारी छ। आशा गरौं विभिन्न कारणले सम्पर्क टुटेकाहरू चाँडै नै आफन्तको सम्पर्कमा आउनुहुनेछ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
2: भटेकोशी नदीमा गएको बाढीमा परि भक्तपुर जिल्लामा 28 व्यक्ति सम्पर्कविहीन भएका छन्। बाढीमा परि झापाका 12, रुकुम पश्चिमका 15 र लमजुङका 10 जना सम्पर्कविहीन भएका नेपाल प्रहरीले जनाएको छ। रसुवाको भटेकोशीमा गत बुधबार गएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा सब व्यवस्थापन रिकभरीमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ। सब संकलन तथा खोजी कार्य ढिलो भएको भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम सब संकलन गरिरहेको छ। बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका सबहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरिएको सेनाले जनाएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको छ। बाढीका कारण प्रभावित 3 जिल्लाका 120 साइट मध्ये हालसम्म 80 वटाको सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेका अनुसार बाढी प्रभावित क्षेत्रमा अवरुद्ध मोबाइल सेवा तत्काल सञ्चालनमा ल्याउन हेलिकप्टर प्रयोग गरी प्राविधिक कर्मचारी र आवश्यक उपकरण परिचालन गरिएको जानकारी दिनुभयो। खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा 34 जना घाइते भएका छन्। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका छ नेर्पा स्थित भुलभुले दुधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन चढेको ट्र्याक्टर सोही नगरपालिकाको वडा नम्बर 2 सोलमा स्थित छेपे खोलामा दुर्घटना भएको हो। दुर्घटनामा 5 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभयो। जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले 20 जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरेको र घाइते 14 जनाको जिल्लामै उपचार भइरहेको दिक्तेल रूपाकोट मजुवागढीका उपप्रमुख बेसन राईले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब अन्तर्राष्ट्रिय समाचार। नर्वेका राजा हेराल्डको 99 वर्षको उमेरमा आज निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय राजकुमार हाकोन सोत नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ। शाही दरबारका अनुसार राजा हेराल्ड अगस्त 17 हेमोलिटिक एनिमियाको उपचारमा हुनुहुन्थ्यो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा युवराज हाकोन युवरागी मट्टे मेरिट सहित परिवारका सदस्य अस्पताल पुग्नु भएको थियो। राजाको पछि साई दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। उहाँलाई सरल आत्मीय र सबैलाई समेट्ने राजाको रूपमा स्मरण गरिएको छ। राजा हेराल्ड सन् 1991 सिंहासनमा बस्नु भएको थियो। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
12: राष्ट्रिय योजना आयोगले भोटेकोसी बाढीले पुर्याएको आर्थिक क्षतिको विस्तृत अध्ययन अगाडि बढाएको छ। आयोगले राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरी बाढीले पुर्याएको आर्थिक क्षतिको विवरण संकलन गरिरहेको उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभयो। बाढीका कारण पुगेको आर्थिक क्षति र त्यसले कुल गारस्थ उत्पादन जीडीपीमा परेको असरका सम्बन्धमा अध्ययन केन्द्रित हुनेछ। अध्ययनका लागि अहिले तथ्याङ्क संकलन तथा प्रारम्भिक छलफल भइरहेको र परिस्थिति अनुकूल हुनासाथ विस्तृत अध्ययन अगाडि बढ्ने उपाध्यक्ष भट्टले बताउनुभयो। बाढीले सञ्चालनमा रहेका 10 र निर्माणाधीन 5 गरी 15 जलविद्युत आयोजनामा क्षति पुगेको छ। यस्तै बाढीबाट 100 संख्यामा सवारी साधन व्यक्तिगत घर सडक एवं राजमार्ग बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरूमा क्षति पुगेको छ। यस्तै गोसाईकुण्ड र मानसरोवर केन्द्रित त्यस क्षेत्रको पर्यटकीय गतिविधिमा समेत बाढीले असर गरेको छ। आयोगको अध्ययन प्रतिवेदनले बाढी प्रभावितका लागि राहत प्याकेज बनाउन र पुनर्निर्माणका लागि सहयोग पुग्ने उपाध्यक्ष भट्टले बताउनुभयो। यस्तै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि भोटेकोसी बाढीबाट यातायात क्षेत्रमा पुगेको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ। महासंघको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय एवं सवारी साधनको क्षतिको अध्ययन गर्न समिति गठन गरेको हो। समितिले बेपत्ता भएका सवारी साधन व्यवसायी मजदुर तथा यात्रुहरूको अवस्था र क्षतिको विवरण संकलन गर्ने महासंघका अध्यक्ष सरोज चिटौलाले जानकारी दिनुभयो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
13: नेपालका मिक्स मार्शल आर्ट एमएमए फाइटर रविन्द्र ढाँटले इतिहास रचेका छन्। चिनको साङ्घाई स्थित डानगनमा जारी रोड टू युएफसी सिजन 5 सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिप मर्कटलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता पाएका हुन्। रविन्द्रले अब जापानी खेलाडी यो ताजिकासँग फाइनलमा खेल्दैछन्। ताजिमाले पहिलो सेमिफाइनलमा भारतका चुङरेन कोरेनलाई पराजित गरेका थिए। रविन्द्र रोड टू युएफसी सिजन 5 फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने। यदि ढाँटले फाइनलमा समेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्। बजाङी बाघ उपनामले चर्चित रविन्द्रले यो सहित बान्ट मोवेट विभागमा 11 खेल खेलेका छन्। त्यसमध्ये उनले 10 जित हात पार्दा 1 मात्र पराजय बेहोरेका छन्। रविन्द्रले एमएम करियरमा सन् 2023 इस्लामिल खानसँग मात्र हार बेहोरेका थिए। त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आए। गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिस फाइट नाइट 17 उपाधि जितेपछि रविन्द्र थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनिङ कुरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। यो जितसँगै उनी म्याट्रिस फाइट नाइटको वानमेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने। रविन्द्रले अर्को महत्वपूर्ण जित गत मे महिनामा मकाउमा आयोजित रोड टू युएफसी सिजन 5 को क्वार्टर फाइनलमा निकालेका थिए। उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका किबोर्ड अल्टिन्जोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए। यससँगै रविन्द्र रोड टू युएफसी सिजन 5 को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर पनि बनेका थिए।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना एवं हिमाली र पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर, पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 76.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर र दिपायलको अधिकतम 35.9 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 4.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म 553 जनाको निधन भएको पुष्टि। बाढीबाट प्रभावित जिल्लामा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई सरकारको निर्देशन। आवश्यक मर्मत पछि रसुवा सडक सञ्जालमा पुनः जोडियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी। 36 घण्टाको अवधिमा 1,91 करोड भन्दा बढी सहयोग संकलन र नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा निधन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512200 छ।
0: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
3: न पक्ष न विपक्ष,
4: सधैँ निष्पक्ष
3: स्वदेश FM 93.2 MHz।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तालको आपतकालीन मूल्याङ्कन गर्न चिनिया विज्ञ टोली घटनास्थलमा। तालको पानीको सतह नागेर बग्ने क्रम रोकियो, उद्धार कार्य पुनः शुरू। जोखिम भने कायमै रहेको बाढी पूर्वानुमान शाखाको भनाई।
1: दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो।
0: रसुवामा बाढीमा परेका मध्ये अहिलेसम्म 579 जनाको शव फेला, करिब 1000 जना सम्पर्क विहीन। बेपत्ता परिवारका आफन्तलाई जानकारीका लागि विपद प्राधिकरणको वेबसाइट हेर्न आग्रह।
2: हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ, त्यो हेर्नको लागि पनि अनुरोध गरे।
0: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त। पृथ्वी राजमार्ग आंशिक रूपमा सञ्चालनमा, रसुवा फेरि सडक सञ्जालमा जोडियो।
3: अड्केका र अत्यावश्यक सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेछ, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
0: र नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसी को फाइनलमा प्रवेश।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोसी बाढीले निम्त्याएको विपत्तिले धेरै पाठ सिकाएको छ। पूर्व सूचना प्रणालीमा दात्री निकाय र सरकारले लामो समयदेखि धेरै रकम खर्च गरे पनि यसले काम गर्न सकेन। आपतमा पूर्व सूचना र जानकारी बाँड्नको लागि कुनै समय एफएम रेडियोहरूले निकै ठूलो भूमिका खेलेको थियो। अहिले ती रेडियोहरू पनि विद्युत आपूर्ति बन्द हुँदा बन्द हुने अवस्थामा पुगेका छन्। स्थानीय रेडियो कमजोर हुँदा अत्यावश्यक र आवश्यक सूचना प्रवाहमा असर परेको कुरालाई सबैले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका छन्। ताल फुटेर ठूलो बाढी आउन सक्ने जोखिमका कारण केही घण्टाका लागि उद्धार कार्य रोकिएको थियो। पानीको सतह घटेपछि अहिले जोखिम केही कम भएको चिनिया सरकारी सञ्चार माध्यमले जनाएका छन्। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भुटेकोसी र त्रिशुली नदीमा बाढीको जोखिम बढेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरिएको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद प्राजुलीले सीआईएनसँग भन्नुभयो।
1: अब त्यहाँको अवस्था यो फुट्यो भनेर जुन दिउँसो हल्ला भयो त्यो नफुटेर त्यो चाहिँ त्यो त्यो जुन ताल बनेको थियो त्यो भरिएको र त्यो ओभरफ्लो भएको अवस्था थियो। त्यो ओभरफ्लो भएर आउँदाखेरि केही पानी थप पानी चाहिँ भोटेको छ मिसिन आयो, असर पारिसकेको प्रभाव पारिसकेको क्षेत्रमा जानु त भएन। हाम्रो सूचनामा के भनेका छौँ भने खास गरी उद्धारकर्ताहरू समाजका विभिन्न मान्छे सुरक्षाकर्मीहरू जो उद्धारमा खटिराख्नु भएको छ उहाँहरू चाहिँ बाढीले प्रभाव पारेको क्षेत्रमै खटिएको कारणले उहाँहरूलाई चाहिँ रातिको समयमा उद्धार कार्य बन्द गर्न र दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो। नफुट्न पनि सक्छ तर त्यो नफुट्ने भनेर कन्फर्म नहुँदासम्म सतर्कता कायम राख्नु जरुरी छ।
5: यसैबीच नेपाल चीन सीमा क्षेत्रमा बनेको अवरोध तालको अवस्था र सम्भावित जोखिम मूल्याङ्कन गर्न चिनिया उद्धार तथा विपद विशेषज्ञहरूको टोली घटनास्थलतर्फ पुगेको छ। दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र अन्तर्गत सिगाछीको गिरोङ जिल्लामा बनेको अवरोध तालको आपतकालीन मूल्याङ्कनका लागि विज्ञ टोली खटाइएको हो। टोलीले घटनास्थलमै तालको अवस्था, बाँधको जोखिम र सम्भावित क्षतिको निगरानी गरिरहेको छ। आपतकालीन प्रतिकारका लागि ड्रोन मार्फत निगरानी र पानीको सतह मापन गर्ने सेन्सर प्रयोग गरी वास्तविक समयको तथ्याङ्क संकलन भइरहेको छ। बाढीपछि हालसम्म 547 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शव मध्ये चितवनमा सबैभन्दा धेरै 221 छन्। यस्तै गोर्खामा 44, धादिङमा 40, नुवाकोटमा 38, तनहुँमा 29, नवलपरासीमा 28, रसुवामा 13 र नवलपुरमा 134 शव फेला परेका छन्। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 977 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 4 जना समेत रहेका छन्। रसुवा र नुवाकोटबाट मात्रै 162 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी छ। नेपाल प्रहरीले हालसम्म करिब 4,500 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
2: हाम्रो यो करिब 7 बजेसम्मको अपडेटमा चाहिँ शव फेला परेको 579 जनाको छ। सम्पर्कविहीन व्यक्तिहरू 1924 जना। त्यसै गरी हामीले अब यो सुरक्षा कर्मी परिचालन गरे ओभरअलमा चाहिँ 15,431 जना तिनवटा सुरक्षा निकायबाट अहिले पनि फिल्डमा खटिनु भएको छ। अब राहतको कुरा गर्दाखेरि हामीले अस्ति पहिलो दिन नै नेपाल सरकारले निर्णय गरेर रसुवा नुवाकोटका 1-1 करोड र धादिङको लागि 50 लाख विनियोजन गरिसकेको थियो भने अहिले आज हिजोको कार्यकारी समितिबाट 15 प्रभावित जुन पालिकाहरू छ संकटकाल घोषणा भएको त्यसको लागि चाहिँ 6,15,00,000 रुपियाँ विनियोजन भइसकेको छ आज। त्यसै गरी मैले यहाँहरूलाई भन्नुपर्दा अहिले अस्पतालमा उपचाररत रहनुभएको घाइतेहरू 101 जना हुनुहुन्छ, जसको लागि चाहिँ सर्जिकल मेडिकल टिम समेत परिचालन भइसकेको छ। अहिलेसम्म जम्मा उद्धार गरिएको व्यक्तिको संख्या चाहिँ 4,451। आज चाहिँ जल विद्युतको सुरुङबाट 191 र हवाई उद्धारबाट 517 जना समेत गरी जम्मा 4,451 जना अहिलेसम्म रेस्क्यु भएको छ। त्यसमा विदेशी नागरिक उद्धार 129 जना र उद्धारका लागि हालसम्म नेपाली सेना र निजी गरी 16 हेलिकप्टर आजको यो चाहिँ 16 हेलिकप्टरबाट 900 उडान भएको छ। राहत सामग्रीमा हामीले 32 ट्रक भन्दा बढी खाद्य र गैर खाद्य सामग्री काठमाडौँबाट उता प्रहरी जिल्लामा पठाएका छौँ भने अहिले हेलिकप्टरबाट 6 काठमाडौँबाट 6 हेलिकप्टर चाहिँ राहत सामग्री लिएर गइसकेको छ। अनि इन्धनको केसमा पनि हामीले हवाई इन्धन 17,000 भन्दा बढी कोट पठाइसकेका छ। त्यसै गरी अन्य इन्धन पेट्रोल र डिजेल पनि पठाएको धेरै नै पठाएको अवस्था छ। मैले जस्तो सम्पर्कविहीन भएका नागरिकहरूको उपचाररत व्यक्तिहरूको हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतका विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ, त्यो हेर्नको लागि पनि अनुरोध गरे।
5: यसैबीच आज मात्रै बाढीमा फँसेका 1800 जनाको उद्धार गरिएको छ। उनीहरूको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। आज दिउँसो 3 बजेसम्म टिमुरे, स्याप्रोबेसी र मैलुङ लगायत क्षेत्रबाट 40 जना विदेशी नागरिकको समेत उद्धार गरिएको छ। उद्धार गरिएका विदेशीमा 29 भारतीय, 4 जर्मन, 4 चिनिया, 1 ओमानी र 2 कोरियाली नागरिक रहेका छन्। भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितका लागि सरकारले सहयोग आह्वान गरेको 36 घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 2 अर्ब रुपियाँ सहयोग संकलन भएको छ। अर्थ मन्त्रालय लगायत अनुसार हिजो मध्याह्नदेखि बिहिबार राति 12 बजेसम्म विभिन्न 10 वाणिज्य बैंकमा रहेका कोषका खातामा 1,91,86,50,911 रुपियाँ जम्मा भएको हो। यसैबीच 87 वर्षीय राजी राणाले कोषमा 1,09,00,000 रुपियाँ सहयोग गर्नुभएको छ। व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेत मार्फत पठाइएको रकमको चेक आज अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बुझ्नु भएको हो। यो व्यक्तिगत तर्फबाट कोषमा प्राप्त भएको अहिलेसम्मकै ठूलो सहयोग हो। उहाँको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नै तर्फबाट 80,000 रुपियाँ सहयोग गरेका छन्। काठमाडौँ उपत्यकाको प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्ग आज साँझदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। रसुवा बाढीपछि अवरुद्ध राजमार्ग अन्तर्गत मलेखु नजिकका पोखरी बागी र गलौदी क्षेत्रमा जमिएको लेदो हटाएपछि यातायात सुचारू भएको सडक विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सडक पुरिएपछि यातायात प्रभावित भएको थियो। बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सडक अहिले दुवैतर्फी सञ्चालनमा आएको हो, तर हाललाई अत्यावश्यक सवारी साधन मात्रै जोडिएको धादिङको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सिआइएनलाई जानकारी दिनुभयो।
3: अत्यावश्यकीय साधन चलाउने गरी भनेको छ अहिलेलाई, अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन, अझै पन्छाउने काम चलिरहेछ, अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेको छ, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
5: यस्तै भीषण बाढीका कारण सड़क सञ्चालमा विच्छेद भइएको रसुवा जिल्ला फेरि सड़क मार्फत जोडिएको छ। वैकल्पिक सड़क प्रयोग गरेर चारपाङ्रे साना सवारी साधन सञ्चालन गर्न मिल्ने गरी बाटो खुलाइएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौँ टोखा छहरे गटखार पुल आप्र नर्चा लच्याङ शर्मथली पार्टी खर्क बोगटी टार कालीका स्थान हुँदै तुन्चे पुग्ने वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको छ। सड़क खुलेसँगै बाढीका कारण लामो समयदेखि सड़क सम्पर्कविहीन बनेको रसुवासँग आवत जावत सहज हुने भएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षीसँगको द्विपक्षीय भेटवार्तासम्म समेत यस विषयमा दबाव दिन हुन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको खेलमा न्यूजील्याण्डका फाइटर कासिब मार्टुकलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। 3 राउण्डको खेलमा ढाँट विजयी हुनुभएको हो। तेस्रो जजले ढाँटकै पक्षमा 29-28 अङ्क दिएपछि ढाँट विजयी हुनुभएको हो। ढाँटले अब ताजिमासँग फाइनलमा खेल्नुहुनेछ। ताजिमाले सेमी फाइनलमा भारतका चुङ्ग्रिन कुरेनलाई पराजित गर्दै फाइनलमा पुग्नु भएको हो।
0: सन्तोषी राहुल बाढीपछि खानेपानी दूषित हुन सक्ने भन्दै चिकित्सकको चेतावनी।
6: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानु होला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
0: पानी उमालेर मात्रै पिउन चिकित्सकको आग्रह। कुराकानी तिब्बतको थुनिएको तालमा फेरि खतरा, भोटेको सीमा त्रास, विज्ञसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: बाल बालिका को स्वस्थ भविष्य को लागी संतुलित र पोषिलो आहार अत्यंत आवश्यक छ। बिहान उठे देखि दिनभरि नै उनीहरुको खानपान मा विशेष ध्यान दिनुहोस्। दूध, अंडा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चॉकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूड को सेवन सकेसम्म कम गरौं।
2: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
2: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रसुवामा आएको भीषण बाढ़ीपछि विभिन्न जिल्लाका खानेपानीका मुहान दूषित हुन सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्रै पिउन आग्रह गरेका छन्। बाढ़ीका कारण नदी र खोलामा सब लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाई छ। यस्तो अवस्थामा दूषित पानीका कारण झाडा, पखाला, हैजा लगायतका पानीजन्य रोग फैलिन सक्ने जोखिम बढ़ेको छ। वरिष्ठ फिजिसियन डाक्टर रोशन झाले विशेष गरी नदी आसपासका वासिन्दाले खानेपानीमा थप सावधानी अपनाउनु पर्ने बताउनु भएको छ। यसै विषयमा यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने, यस विषयमा हामीले उहाँसँग कुराकानी गरेका छौं।
5: जुन यो बाढीले गर्दाखेरि हाम्रो 7 जिल्ला प्रभावित भएको छ, विशेष गरी यो हाम्रो जति पनि पहाडी भूभाग छ त्यहाँ चाहिँ खाने पानीको स्रोत नै भनेको खोला, नाला, नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाँदै आएका छन्। सो हामीले के देख्छौँ भने अहिले चाहिँ पोस्ट फ्लड बाढी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेका हुन्छ। त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस डिजिजहरू, त्यहाँ रोगका जीवाणुहरू देखा पर्दो रहेछ किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन् र अहिलेको यो जुन बाढी छ त्यो चाहिँ एकदमै ठुलो बाढी थियो। त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढलमलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन् र अहिले त्यो एरियामा चाहिँ खाने पानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उधारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौँ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठुलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढीबाट प्रभावित हुनु भएको छ उहाँहरूको धनजन त गयो गयो।
6: जस्तो अहिले बाढी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन्, त्योबाट बच्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकिएला?
5: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूलाई कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ। सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूलाई जोगाउनु पर्छ। जस्तै कि झाडा पखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो र यो झाडा पखाला, हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा। त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन, सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको। हामीले चाहिँ जुन देख्यौँ उहाँहरूले जुन भोग्नु भयो त्यो चाहिँ हृदय विदायक नै छ। सो अहिलेको अवस्थामा सबभन्दा ठुलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खाने पानीको नै हो। सो खाने पानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने। यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौँ भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ। यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ। सो अहिलेको सबभन्दा ठुलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो।
4: सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। आज मन्त्री परिषद बैठकले रक्षा मन्त्रालयबाट सचिव शर्मालाई गृहमा सरुवा गरेको हो। हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ तीन दिनपछि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। उहाँले दिएको राजीनामा आजको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको छ। तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तिब्बतको ताल फेरि फुट्ने हल्लाले भोटेको सीमा त्रास, विज्ञ भन्छन्।
7: पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ।
4: तिब्बतको ताल फुटे के हुन्छ, भोटेकोसीको जोखिमबारे विज्ञको विश्लेषण लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौँ।
9: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
8: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने खबर बाहिरसँगै भोटेकोसी आसपासका बस्तीमा त्रास फैलिरहेको छ। अहिले तालको पानी सतह घटेसँगै पानी बाहिर बग्ने क्रम रोकिएको छ। यसले तत्काल ठूलो बाढी आउन सक्ने जोखिम केही कम भएको संकेत गरेको छ। तर विज्ञहरूले भने कस्तो विश्लेषण गरेका छन्, नदी थुनिएर बनेको ताल फुट्दा पहिलेकै जस्तै बाढी आउला। हिमबाडीका अध्यक्ष श्री कमल द्विवेदीको कुरा सुनौ।
7: कालमा हाम्रो चाहिँ धेरै जसो ठुला खोला ठुला नदीहरू जति हिमाली क्षेत्रबाटै आउँछन्, अब हाम्रा चाहिँ नि यो जलविद्युत योजनाहरू यिनै नदीहरूमा बनेका छन् भन्दा यसबारेमा हामीले अध्ययन अनुसन्धान तथा प्रसार प्रसार गर्न एउटा छुट्टै निकाय नै चाहिन्छ, छुट्टै विज्ञहरूको चाहिँ नि एउटा चाहिँ टोली नै चाहिन्छ। यो अरू बाढी जस्तो साधारण रूपमा चाहिँ यो यसलाई चाहिँ हामीले चाहिँ व्यवहार गर्न सक्दैनौँ भन्ने मेरो मत चाहिँ त्यस्तो हो। तर अब त्यसबारेमा धेरै सुनवाई चाहिँ नि भएको छैन। बाढी हो यो, मैले त्यही भएर यस्तो बाढीलाई चाहिँ हिमबाढी भन्ने मैले नामकरण गरेको छु होइन, माथिबाट त्यो त्यस कारणले गर्दा ती कतिपय क्षति मानवीय क्षति चाहिँ बाहिर नआउनु पनि सक्छ, किनभने त्यो हराउने मात्रै अब किन त्यो पुरिन्छ त्यो निकाल्नै सकिँदैन, जस्तो भेटिँदैन। जस्तो सिती बाढीको बेलामा पनि कतिपय चाहिँ नि हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन त्यहाँ सकिएन खोल्दा, अब त्यो ठुलो परिमाणमा चाहिँ नि जुन गेगरानले पुरिदिएको हुन्छ नि त्यो पानी मात्र होइन, यो पानी भए पो त्यो खोज्न सकिन्थ्यो होला होइन। गेगरानले पुरिदिने हुँदाखेरि धेरै सकिँदैन, तर क्षति धेरै ठुलो भएको अनुमान छ मेरो पनि। अब विद्यालयको अब एउटा मलाई अलिकति दुःखद कुरा के लाग्न गयो भनेदेखि, जस्तो रसुवाबाट केरुङबाट चाहिँ हामी त्यो बाढी चाहिँ तल आउँदै गर्दाखेरि जस्तो त्रिशुली बजारसम्म हामीले स्कुलसम्मलाई पनि हामीले चाहिँ नि त्यसलाई चाहिँ एक प्रकारले
9: खबर छिट्टै पुर्याउन सकेको भए
7: गर्न सकेनौँ के, त्यो एउटा हाम्रो कमजोरी रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन. अब सायद यति ठुलो बाढी नआउला त्यति माथिसम्म नआउला भन्ने अनुमानले गर्दा हो कि होइन. अब यो त्यो एउटा चाहिँ अब त्यसरी आउन सकेको भए अलिकति एलर्ट मात्रै बस्न सकेको भए पनि सायद त्यो तल चाहिँ तल्लो तटीय क्षेत्रमा मानवीय क्षति चाहिँ कम हुन सक्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ. यो प्रत्येक घटना दुर्घटनाबाट सिक्ने हो, पाठ सिक्ने हो. अब हाम्रो प्रणालीले सिक्ने, मान्छे हामी चाहिँ सर्वसाधारणले सिक्ने, सबैले सिक्ने हो. अब के गर्नुहुन्छ के गर्नुहुन्न

0: माथिल्लो क्षेत्रबाट यस्तो खालको बाढी चाहिँ नि अब यही स्तरमा चाहिँ सायद अब आउने सम्भावना अलिक कमै हुनसक्छ. पछिल्लो वेभ आयो भने पनि जस्तो अब त्यहाँ अलिकति थुनेर यही हिमबाडी आउने क्रममा नजिकको खोला सँगैको खोला चाहिँ थुनेर पानी जमेको भन्ने पनि कुराहरू आएका छन् होइन. तर त्यो फुट्नलाई समय लाग्छ, तुरुन्तै त अब नफुट्ला. र यस्तो किनभने यो बाढी र अरू सामान्य बाढीको फरक के हो भने सामान्य बाढीमा पानी मात्रै हुन्छ, धेरै पानी हुन्छ, थोरै मात्र घेग्रान हुन्छ भने यसमा सृजना हुने यस्ता हिमबाडीमा सृजना हुने घेग्रानको चाहिँ नि जुन मात्रा जुन छ नि यो अथाह हुन्छ. यो है पानीभन्दा लगभग चाहिँ नि डबल जति पानी छ त्योभन्दा डबल घेग्रान चाहिँ आउन सक्छ यस्तो बाढीमा. मैले पोखरा
1: घेग्रानले चाहिँ अझ बढी जोखिम बढाउँछ.
0: घेग्रानले किन जोखिम गर्छ त भन्दा त्यसले खोलाको धार जुन नै परिवर्तन गरिदिन्छ. अब अहिले हामीले जुन देख्यौँ नि माथिल्लो सतहसम्म चाहिँ बाढी आएको नि घेग्रानले खोला पुरिदियो, त्यसपछि जुन त्यसमा भएको बाँकी भएको लेदो र पानी चाहिँ त्योभन्दा धेरै माथिल्लो सतहसम्म गएर चाहिँ त्यहाँ चाहिँ नि पुरिदिएको अवस्था छ नि होइन. भन्दा त्यही एउटा यो घेग्रान एकदम धेरै सृजना भएर बगेर आएको छ. र घेग्रानको चाहिँ एउटा कस्तो खालको गुण हुन्छ भनेदेखि बाढी आउने बेलामा यो भिरालो जमिन एउटा 5 डिग्रीको स्लोप भएको ठाडो खोलामा मात्रै घेग्रान चाहिँ बग्न सक्छ, घेग्रान भाव भनौँ है त्यसरी बग्न सक्छ. त्योभन्दा तल गएपछि चाहिँ के हुन्छ भने यसले चाहिँ नि त्यो घेग्रानले चाहिँ नि खोला किनारमा छोडिदिन्छ, खोलामा छोडिदिन्छ त्यो पानी मात्रै, पानी र लेदो केही लेदो मात्रै त्यसबाट तल बगेर जान्छ होइन. भन्दाखेरि अब त्यही भएर यही प्रकारको यसरी नै चाहिँ फेरि चाहिँ उत्रै खालको चाहिँ पक्कै पनि आउने सम्भावना, तर सतर्क चाहिँ रहनुपर्छ है. र माथिल्लो चाहिँ नि क्षेत्रकाले तलसँग कम्युनिकेसन कसरी गर्ने भन्ने यो एकदम निरन्तर सम्पर्कमा र चाहिँ रहनुपर्छ. तर अब ठ्याक्कै त्यत्रै आउला भन्ने चाहिँ म चाहिँ अलिकति त्यसमा चाहिँ अब
1: त्यसलाई
0: जोखिम चाहिँ छ, सतर्क रहनुपर्छ होइन. तर जुन जत्रो स्केलको अहिले हामीले त्यसरी नै जस्तो हामीले अहिले देख्यौँ नि पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ.
1: एकजना प्रदीप मगर्जीको कमेन्ट छ, उहाँले चाहिँ यस्ता थुनिएका अझै ठुला हिमताल छन् भन्ने छ, अबको तयारी के होला भनेर सोध्नु भएको छ.
0: अब यस्तो छ, अब हिमताल छ त्यहाँ माथिपट्टि त्रिशुलीको माथिपट्टि हिमतालहरू छन्. तर अब हामीले अहिले मैले हिमताल सम्बन्धी अध्ययन गर्न थालेको सन 1998 हो होइन, लगभग 28-29 वर्ष भयो. जस्तो हामीले त्यो बेलामा मैले अध्ययन गर्न थाल्दाखेरिको अनुभव म सुनाउन चाहन्छु. त्यो बेलामा हामीलाई कस्तो हाम्रो त्यो बेलाको हाम्रो बुझाइ के थियो भने ठुलो हिमताल मात्रै जोखिमपूर्ण हो भन्ने चाहिँ हाम्रो बुझाइ थियो होइन. भन्दाखेरि धेरै जसो ठुला हिमतालहरूको अध्ययन भए, तर पछिल्लो समयमा के देखिँदै गयो भने सन् 2003 मादीमा त्यस्तै बाढी आयो जहाँ हिमतालै थिएन होइन. र त्यसपछि 2012 सेती बाढी आयो जहाँ हिमताल विस्फोटन होइन त्यो भन्दाखेरि, त्यसपछि चाहिँ हामी मेरो बुझाइमा मैले के बुझ्दै गएँ भन्दा हिमताल मात्रै होइन र यो हिमाली क्षेत्रमा बाढी आउने कारणहरूमा त्यो क्षेत्र भिरालोमा रहेको घेग्रान द्रुत गतिमा पहिरोको रूपमा तल चाहिँ बग्नु र ठुलो पानी पर्नु, हिमाली क्षेत्रमा धेरै ठुलो पानी परेर लेदोसहित बग्नु, लेदो बगाउनु, बगेर तल बाढीको रूपमा आउनु र चाहिँ हिमनदीहरूमा भएको बरफ चाहिँ एकै द्रुत गतिमा पग्लेर पनि यस्ता बाढीहरू आउँछन् भन्ने चाहिँ देखियो. अब अहिले हामीले जुन देख्यौँ यो ठुलो हिमताल एउटा जोखिमपूर्ण हुन्छ नै पनि होइन, तर ठुला हिमताल मात्र नभएर अहिले अरू प्रक्रियाबाट पनि बाढी आइरहेको चाहिँ हामीले देखेका छौँ.
1: जोखिम भने कायमै रहेको बाढी पूर्वानुमान शाखाको भनाइ छ. रसुवा बाढीमा परेका मध्ये अहिलेसम्म 589 जनाको शव फेला परेको छ. करिब 1000 जना सम्पर्कविहीन रहेको सरकारको भनाइ छ. बेपत्ता परिवारका आफन्तलाई आफन्तको जानकारीका लागि विपद व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरिएको छ. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त भएको छ. पृथ्वी राजमार्ग दुवैतर्फ सञ्चालनमा आएको छ, तर अत्यावश्यक सवारी साधनलाई मात्रै सञ्चालनको अनुमति दिइएको छ. रसुवा फेरि सड़क सञ्जालमा जोडिएको छ र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश गर्नुभएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि भदौ 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु.

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भोटेको सेबारीमा बगेका 579 जनाको शव भेटिए, 1924 जना बेपत्ता, 4451 जनाको उद्धार।
0: भारत सरकारले टनेल रेस्क्यू टीम र बेली ब्रिज पठाउने, चिनिया राष्ट्रपतिको समवेदना, 17,000 बालबालिका प्रभावित भएको आकलन।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4 अर्बभन्दा बढी रकम संकलन, प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने सरकारको निर्णय।
0: बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसको चेतावनी, नर्वेका राजा हाराल्डको 89 वर्षको उमेरमा निधन।
1: र नेपाली फाइटर रविन्द्र ढाँटर रोड युएफसीको फाइनलमा प्रवेश, फिफा अध्यक्ष इन्फान्टिनोमाथि फौजदारी मुद्दा हाल्ने युरोपेली फुटबल महासंघको तयारी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। रसुवा बाढीको प्रभावितहरूको संख्या प्रति घण्टा बढ्ने क्रममा रहेको छ। बाढीमा बगेका 579 जनाको शव भेटिएको छ भने 1924 जना बेपत्ता रहेको पाइएको छ। आज बेलुकीसम्मको तथ्याङ्क अनुसार यी संख्याको विवरण आएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले केवेरगी बेपत्ता हुनेहरूको संख्या बढेको जानकारी दिनुभएको हो।
3: अहिलेसम्म हाम्रो मानवीय क्षति चाहिँ सब फेला परेको चाहिँ 579 जनाको चाहिँ डेड बढी फेला परेको छ, भनौँ मृत्यु संख्या नै भन्नु पर्यो यसलाई। त्यसपछि हामीसँग अहिले मिसिङ चाहिँ अलिकति भन्दा हामीलाई एक्ज्याक्ट नम्बर दिन त गाह्रो छ, तैपनि हामीले एथेन्टिक सोर्सबाट आएका डेटाहरूलाई एक्युमुलेट गर्दाखेरि अहिले 1924 जना चाहिँ मिसिङ संख्या हामीलाई प्राप्त भएको छ।
0: सम्पर्क विहीन हुने विदेशी नागरिकको, सम्बन्धित देशको संयन्त्रबाट र बाढीमा बगेका नेपाली नागरिकको चाहिँ विदेशमा भएका आफन्तको माध्यमबाट विवरण संकलनको काम भइरहेको उहाँले बताउनुभयो। उद्धार र राहतका लागि 15,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। छिमेकी राष्ट्रबाट आएका उद्धार टोलीले पनि सरकारी संयन्त्रसँगै मिलेर काम गरिरहेको प्राधिकरणले बताएको छ। आज बेलुकीसम्म 4,451 जनाको उद्धार गरिएको प्रवक्ता महतले बताउनुभयो।
3: र अहिलेसम्म हामीले जम्मा उद्धार चाहिँ 4,451 जनाको उद्धार गरौँ। त्यसमा आज जलविद्युतको सुरुङबाट, हाइड्रो सुरुङबाट 191 जना सहितको तथ्याङ्क भयो। त्यसमध्ये हामीलाई प्रमाणकारी भए अनुसार विदेशी नागरिकको उद्धार अहिलेसम्म 129 जनाको भएको छ। र नेपाली सेना र निजी हेलिकप्टर गरी जम्मा 15 हेलिकप्टरबाट हालसम्म 80 भन्दा बढी उडानहरू भइसकेका छन्। एक्ज्याक्ट यसको नम्बर चाहिँ फेरि बढ्ने नै छ।
1: भटेकुसी नदीमा आएको बाढीमा परि मृत हुनेको शव राख्ने ठाउँको अभाव भएको छ। बाढीमा भेटिएका शवहरू गल्न थालिसकेकाले सुरक्षित राख्न समस्या भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विभिन्न समस्याले शव सुरक्षित राख्न समस्या भएको बताउनुभयो।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अब ती शवहरू ल्याएर अलि लामो समय राख्नुपर्ने हुनसक्छ, किनभने धेरै आफन्तहरू लानुभएको छ, खोज्ने मान्छेहरू कम भएको छ, खोज्नु हुने मानिसहरू पनि धेरै टाढा हुनुहुन्छ, उहाँहरू आइपुग्न पनि समस्या लाग्ने हुने, टाइम लाग्ने, त्यसको विदेशी नागरिकहरूको पनि शवहरू अलिक समय राख्नुपर्ने अवस्थाहरू उहाँहरूको पहिचान सबै गर्नलाई त्यो कारणले, अर्को फेरि सबै शवहरू सग्लो अवस्था नभएको, धेरै शवहरू चाहिँ क्षति विक्षत भएको, अङ्ग भङ्ग भएको, कुनै शरीरको एउटा मात्रै अङ्ग पेटिने अवस्थाहरू, त्यस्तो अवस्था त्यसलाई थप पहिचान गरेर यकिन गर्नका लागि पनि लामो समय राख्नुपर्ने हुन्छ। यस्तोमा हामीले हामीसँग जति पनि स्वास्थ्य संस्थाहरूमा त्यति क्षमताहरू नजिकमा रहेका स्वास्थ्य संस्थाहरूका अतिरिक्त कति टाढासम्म लगेर राख्न सकिन्छ त्यहाँसम्म लगेर व्यवस्थापन गर्नु परेको छ।
1: त्रिशुली तथा नारायणी नदीमा भेटिएका शवको तस्विर खिचेर डिस्प्ले बोर्डमा राखेर समेत पहिचानको व्यवस्था मिलाइएको थियो। एकैपटक ठूलो संख्यामा शव संकलन र पहिचान भएकाले कामको व्यवस्थापन मिलाउन ध्यान केन्द्रित गरिएको उहाँले बताउनुभयो।
4: अब हामीले बाहिरबाट त्यसरी जनशक्ति ल्याएर गर्नुपर्ने अवस्था अहिले तत्काल त्यस्तो खालको दिएको छैन, तर अब यो शवहरूको पहिचान लगायतका विषयमा हामीसँग फोरेन्सिक को काम गर्ने चिकित्सकहरू को संख्या तुलनात्मक रूपमा धेरै हुँदैन, थोरै हुन्छ। अब यो ठुलो मात्रामा भएको जुन शवहरूको संख्या छ त्यसको स्थापन गर्नका लागि हामीले जति सकिन्छ चाँडो व्यवस्थापन गर्ने गरी भएकै स्रोतहरूलाई व्यवस्थापन गरेर उपयोग गरेर गर्ने गरिरहेका छौँ। भएन पुगेन भने त्यसमा हामीले थप अरू हिसाबले सहजीकरण गर्छौँ।
1: शव संकलन र घाइतेको उद्धार सँगै राहत संकलन र वितरणको काम पनि तीव्र गतिमा भइरहेको सरकारको दावी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले यसबारे थप जानकारी दिनुभएको छ।
5: राहत हामीले अस्ति पहिलो दिन नै यो रसुवा र नुवाकोटको लागि 1-1 करोड र धादिङको लागि 50 लाख विकासन कार्यालयमा विनियोजन भइसकेको थियो भने हिजोको कार्यकारी समिति जुन माननीय गृहमन्त्रीज्यूको अध्यक्षतामा हुन्छ उहाँको समितिले निर्णय गरेर 15 जुन संकटग्रस्त पालिका भनिएको थियो 15 पालिकालाई जम्मा चाहिँ 6.15 करोड चाहिँ आज पठाइएको छ। र अब थप सामग्रीहरूको हामीले रिलिफ डिस्ट्रिब्युसनको कुरा गर्दाखेरि हाम्रो हिजोसम्म ट्रक सामग्री र 4 हेलिकप्टरबाट खाद्य तथा गैर खाद्य सामग्रीहरू पठाइएको थियो भने आज थप 2 लाख खाद्य र गैर खाद्य गरी र हेलिकप्टरबाट पनि पठाइएको हामीसँग विवरण छ। अब इन्धन पनि हामीले अब धेरै हेलीहरू युज हुने त्यसपछि ग्राउन्ड बेसको पनि धेरै गर्नुपर्ने रिलिफहरू पनि लानुपर्ने भएर हामीलाई इन्धन पनि धेरै मात्रा आवश्यक छ। हामीले आज मात्र पनि 9,000 लिटर भन्दा बढी चाहिँ हवाई इन्धन थप गरेका छौँ।
0: सड़क र संचार अवरोधले राहत वितरणमा पनि असहज भएको छ। बाढीले मितेरी पुल यता रसुवाभित्र मात्र 13 पुल पूर्ण रूपमा बगाएको छ। नुवाकोट र रसुवा सिमानाकामा 2 पुल समेत बगेसँगै त्यो जिल्ला सड़क सञ्जालबाट विच्छेद भएको हो। आजबाट बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा जिल्ला सड़क सञ्जालमा जोडिएको छ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौँ टोका छहरे गङखार पुल आफ्र नर्जा लच्याङ समर्थली पाटी खर्क हुँदै बोगटीटार कालिका स्थान धुन्चे सडक खण्ड 4 चक्के साना सवारी साधन सञ्चालन हुने गरी सञ्चालन गरिएको हो। यस्तै पृथ्वी राजमार्गको धादिङको गल्ची मलेखु सडक पनि आजै बेलुकीदेखि सञ्चालनमा आएको छ। अन्य सडक पनि सञ्चालनका लागि 20 मेसिन सहित काम भइरहेको सडक विभागका प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिनुभयो।
6: इक्विपमेन्टहरू चाहिँ हामी करिब 20 इक्विपमेन्टहरू युज भएको छन् आँगनमा होइन सबैतिर गरेर। अब पृथ्वी हाइवेमा हामीले 10 इक्विपमेन्ट युज गरेर बाटो खुलाएका छौँ। अब राति पानी परेन भने चाहिँ रामेश्वर हुन्छ, पानी पऱ्यो भने चाहिँ ब्लक हुन सक्छ। फेरि त्रिशुली बजार एरिया र देवीघाट गरेर करिब हाम्रो 7 मिसिन त्यहाँ युज भएको छ। अनि रसुवामा पनि 3 मिसिनले काम गरिरहेछन्। पृथ्वी हाइवेमा 10 मिसिनले काम गरिरहेछन्। हाम्रो इन्जिनियर सब इन्जिनियरहरू मेकानिक्सहरू अपरेटरहरू सबै फिल्डमै खटिराख्नु भएको छ।
0: रसुवा बाढीले 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्, जसकारण धादिङ जाने मुख्य सड़क समेत अवरुद्ध भएको थियो। चीनसँग जोडिने रसुवागढ़ी नाकाको पुल पनि बगाएको थियो। नुवाकोटको त्रिशुलीमा पुल रहेको पुल लगायत अन्यत्र पनि धेरै ठाउँमा क्षति पुगेको उहाँले बताउनुभयो।
6: मेन क्षति भएको भनेकै गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढ़ी सडकको हो। त्यसको 40 करिब क्षति छ हाम्रो होइन। अब त्यसमा चाहिँ अहिले एउटा चाहिँ देवीघाटमा ताजी नदीको पुल बगेको हुनाले त्यहाँनिर एउटा समस्या छ भने बेत्रावतीको पुलमा अर्को समस्या छ। अब अहिले चाहिँ त्रिशुलीदेखि माक्सतिरको लागि चाहिँ हामी काम गरिरहेका छौँ। अहिले त्रिशुली बजार क्रस गर्न सकेका छैनौँ हामी। अहिले
0: रातिमा पनि काम भइरहेछ,
6: रातिमा पनि जोखिम एनालाइसिस गरेर हामी काम गर्छौँ।
0: बाढीका कारण रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्ला प्रभावित बनेका छन्। अधिकांश ठाउँमा पुल बगाएकाले तत्काल बेली ब्रिज चाहिने अवस्था छ। त्यसका लागि नेपाली सेनासँग भएको बेली ब्रिज मागेर स्थापित गर्ने काम भइरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो।
6: हाम्रा मेन बेली ब्रिज तत्काल राख्नुपर्ने चाहिँ एउटा त्रिशुली बजारमा छ, वारिपारीको कन्भेन्टे छ, त्यसको लागि वर्कआउट गर्दैछौँ। त्यसै गरी हामी बेत्रावती र देवीघाटमा पनि बेली ब्रिज राख्नुपर्ने छ। यही चाहिँ हामी रसुवासँगको चाहिँ मेन स्ट्राटेजिक रोड नेटवर्कबाटै कनेक्सनमा पनि हामी पुग्छौँ। अब अहिले रसुवा धादिङलाई चाहिँ हामी गल्छीको बाटो परिवर्तन हुँदै वैकल्पिक सडक मार्फत यातायात सञ्चालन गरेका छौँ भने रसुवा पनि वैकल्पिक मार्ग माथि यातायात सञ्चालनमा छ। अब मेन हाइवेबाट सञ्चालन गर्न रसुवा जोड्न चाहिँ हामी त्यही काम गरिरहेका छौँ।
0: मन्त्रालयले परराष्ट्र मन्त्रालयले आज मात्रै बेली ब्रिज माग गर्दै भारत र चीन सरकारलाई पत्र पठाएको जानकारी गराएको थियो।
1: आजै भारत सरकारले टनल रेस्क्यू टीम र बेली ब्रिज पठाउने बताएको छ। विभिन्न हाइड्रो पावर भित्र फँसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनल रेस्क्यू टीम पठाउन लागेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज पत्रकार सम्मेलन मार्फत उक्त टीम पठाउन लागेको जानकारी दिनुभएको छ। साथै टीम पठाउनु अगाडि रेकी गर्ने टोली बाढ़ी प्रभावित क्षेत्रमा पुगेर निगरानी गर्ने पनि उहाँले बताउनुभयो। साथै भारतले स्वास्थ्य कर्मीको टोली पनि पठाउने भएको छ। चिनिया राष्ट्रपति सी जिनफिङले नेपालमा आएको विपत्तिप्रति समवेदना सन्देश पठाउनु भएको छ। आज आफ्नो नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सन्देश पठाएको काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको छ।
0: आज बिहान मात्रै राष्ट्रपति सीको अध्यक्षतामा बसेको चिनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको थियो। बैठकमा राष्ट्रपति सीले विनाशकारी पहिरोपछि जारी उद्धार र राहत कार्यबारे छलफल गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन समेत दिनुभएको थियो। यस्तै चीनको विदेश मन्त्रालयले आज भोटेकोसी बाढीको मुख्य कारण ग्लेसियर हिमनदी विस्फोट भएर गएको पहिरो नै रहेको विवरण सार्वजनिक गरेको छ। आज बिहान ड्रोन मार्फत गरिएको निगरानीमा हिम पहिरोका कारण ठूलो विपद निम्त्याउने बाढी गएको पत्ता लागेको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई उद्धृत गर्दै चिनिया संचार माध्यमहरूले जनाएका छन्। करिब 50,000 घनमिटर हिउँ र बरफको भग्नावशेष थुनिएर बनेको तालमा खसेको प्रवक्ता जियानको भनाइ उद्धृत गर्दै सीजीटीएनले जनाएको छ। माथिबाट खसेको बरफ पग्लिनुका साथै उक्त कृत्रिम तालको पानी पनि थपिएपछि विनाशकारी बाढी गएको चिनिया पक्षको निष्कर्ष छ। भोटेकोसी नदीमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गहिरो दुःख व्यक्त गर्नुभएको छ। व्हाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेपालको वर्तमान नेतृत्वसँग आपतकालीन विषयमा कुराकानी भइरहेको र अमेरिका सहयोग गर्न तयार रहेको बताउनु भएको छ। नेपाल परिवेशमा बाढीबाट 17,000 बालबालिका प्रभावित भएको आकलन लगायतका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको परपर्द नाम मार्बल।
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भर।

0: ढुकढुक होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भएको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: राष्ट्रिय बाल परिषदले रसुवा बाढीबाट प्रभावित जिल्लाहरूमा झण्डै 17,000 बाल बालिका प्रभावित भएको आकलन गरेको छ। युनिसेफले समेत बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा कम्तीमा 17,000 बाल बालिका प्रभावित भएको भन्दै विज्ञप्ति निकालेको थियो। परिषद, युनिसेफ, सिविन लगायतका प्रतिनिधिहरूले ती क्षेत्रको जनसंख्या, विद्यालय लगायतका विभिन्न विवरणको हिसाबका आधारमा बाढीबाट प्रभावित हुन सक्ने बाल बालिकाको संख्या अनुमान गरेको परिषदका सदस्य सचिव दुर्गा चालिसीले जानकारी दिनुभयो। स्थानीय तहका बाल कल्याण अधिकारी, परिषदका कर्मचारीहरू विपद प्राधिकरणसँग मिलेर बाल बालिकाको खोजी, उद्धार र राहत कार्यका लागि काम गरिरहेको पनि उहाँले बताउनुभयो। केन्द्रबाट आगामी दिनमा बाल बालिकाको संरक्षणका लागि कसरी काम गर्ने भनेर योजना र तयारीको गृह कार्य भइरहेको पनि परिषदका सदस्य सचिव चालिसेको भनाइ छ।
3: बाढीमा क्षतिग्रस्त जलविद्युत आयोजनामा कार्यरत 934 जना सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनामा कार्यरत 934 जना सम्पर्कविहीन रहेको जनाएको छ। बाढी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा कार्यरत व्यक्ति सम्पर्कविहीन भएका हुन्। रसुवा जिल्लाका विभिन्न 7 जलविद्युत आयोजनामा कार्यरत 730 जना, नुवाकोटका 6 आयोजनाका 204 जना, रसुवामा माथिल्लो त्रिशुली 3, रसुवागढी जलविद्युत आयोजना, रसुवा भोटेकोशी माथिल्लो मेलम्ची ए, लाङटाङ खोला, चिलिमी र मैलुङ खोला जलविद्युत आयोजनामा कार्यरत व्यक्ति सम्पर्कविहीन भएका छन्। ती आयोजना मध्ये माथिल्लो त्रिशुली 3 सबैभन्दा धेरै 578 जना सम्पर्कविहीन रहेको पाइएको इपानले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। रसुवागढीमा 13, रसुवा भोटेकोशीमा 4, लाङटाङ खोलामा 42, चिलिमीमा 8 र मेलुङ खोलामा 7 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै नुवाकोटका त्रिशुली जलविद्युत आयोजना, देवीघाट जलविद्युत आयोजना, माथिल्लो त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, मिडल त्रिशुली गंगा र नुवाकोट सौर्य विद्युत आयोजना बाढीबाट प्रभावित भएका छन्। माथिल्लो त्रिशुली 3B कार्यरत 158 जना र माथिल्लो त्रिशुली 3A 42 जना सम्पर्कविहीन भएको इपानले जनाएको छ।
4: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टाको अवधिमा 2 अर्ब सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयले प्राप्त विवरण अनुसार उक्त रकम कोषमा जम्मा भएको हो। विभिन्न 10 वाणिज्य बैंकहरूमा रहेको खातामा उक्त रकम जम्मा भएको हो। अस्ति बिहान नेपाल चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो जनधनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठकपछि ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन शुरू भएको थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयले फोकल मन्त्रालयका रूपमा तोकेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले संस्थागततर्फ 1 करोड़ वा सो भन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफै मार्फत स्वीकार गर्नुभएको छ। यस्तै व्यक्तिगत तर्फको नगद सहयोग रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सक्नेछन्। यससँगै कोषमा बचत रकम 4,09,11,60,000 पुगेको छ। यसअघि कोषमा 2,17,25,09,759 बचत रहेको थियो। हिजो 6 घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताहरूबाट मन्त्रालय मार्फत 27,33,00,000 सहयोग प्राप्त भएको थियो।
3: बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूको 1 महिनाको तलब र पारिश्रमिक पनि प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
5: नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोशी नदीमा आएको बाढी बापत प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्री परिषदको सम्पूर्ण सदस्यको 1 महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने।
3: सरकारले बाढी प्रभावितहरूको पुनर्स्थापनाका लागि सौल्य तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै भारत सरकारसँग जी2जी खरिद माध्यमबाट 25,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि प्रवक्ता पोखरेलले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा दिस होम
1: डिश होम खुशी को कनेक्शन
2: जीवन में थोड़े कुराहरु छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईं निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com मा
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
5: अब बाँकी समाचार अध्यागमन विभागले रसुवाबाट तिब्बतको कैलाश मान सरोवर गएका यात्रुहरूलाई हुम्ला स्थित हिलसा नाकाबाट फर्कन अनुरोध गरेको छ विभागले आज सूचना जारी गर्दै बाढ़ीले रसुवाको बाटो बिगारेका कारण कैलाश मान सरोवरबाट फर्कन हिलसा नाका प्रयोग गर्न अनुरोध गरेको हो हिजोदेखि लागू हुने गरी एक हप्ताको लागि हुम्ला स्थित हिलसा नाकाबाट नेपाल प्रवेश गर्दा रसुवा स्थित अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएका कैलाश मान सरोवर तीर्थयात्राबाट फर्किने विदेशी नागरिकहरूको लागि उक्त निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिना गरिएको विभागले जनाएको छ
4: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढी पीड़ितका नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गर्दै कार्यवाही गर्ने चेतावनी दिएको छ भोटेकुसी बाढीबाट प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह र संस्थाले आफूकुशी रकम संकलन गरिएको गुनासो आएकाले प्रधानमन्त्री कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो कतिपय व्यक्ति समूह तथा संस्थाले अनधिकृत क्यूआर कोड व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिएको जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यान आकर्षण भएको जनाइएको छ
5: भोटेकुसी नदीमा आएको बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको छ बाढ़ीका कारण प्रभावित भएका तीन जिल्लाका 120 साइट मध्ये हालसम्म 80 सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा अवरूद्ध मोबाइल सेवा तत्काल सञ्चालनमा ल्याउन हेलिकप्टर प्रयोग गरी प्राविधिक कर्मचारी र आवश्यक उपकरण परिचालन गरिएको छ हिजो हेलिकप्टर मार्फत कर्मचारी परिचालन गरी गोसाईकुण्डा गाउँपालिका 6 स्थित रसुवा सदरमुकाम धुन्चेको मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो आज बिहानैदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा नुवाकोट र धादिङका बाढ़ी प्रभावित क्षेत्रमा सेवा सञ्चालन हुन बाँकी रहेका स्थानमा खटिएका छन्
4: युक्रेनले आफ्नो भूभागभित्र बेलायती क्रूज मिसाइल प्रयोग गरे युक्रेनभित्र र बाहिर रहेका बेलायती सैन्य प्रतिष्ठान र उपकरणमा आक्रमण गर्ने चेतावनी रूसले दिएको छ रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पत्रकार सम्मेलन गरी बेलायतले आफ्नो वर्तमान नीति परिवर्तन नगरे विनाशकारी परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको हो उहाँले बेलायत नागरिक लक्षित आतंकवादमा संलग्न हुनबाट एक कदम टाढा रहेको दावी गर्दै बेलायती नेताहरूलाई शत्रुतापूर्ण र आक्रामक नीति तत्काल त्याग्न चेतावनी दिनुभएको छ रूसको यो चेतावनी आफ्नो नियन्त्रणमा रहेको डेनेस्कस स्थित सपिङ सेन्टरमा युक्रेनले बेलायतले उपलब्ध गराएको स्टर्म स्याडो मिसाइलबाट आक्रमण गरेको भोलिपल्ट आएको बेलायतका प्रधानमन्त्री एन्डी बर्नेमले अगस्त 24 युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा युक्रेन भ्रमण गरेपछि दुई देशबीचको तनाव थप बढेको छ
5: नर्वेका राजा हेराल्ड पाँचौंको 89 वर्षको उमेरमा आज निधन भएको छ उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकुन श्रोत नर्वेको नयाँ राजा बनेको दरबारले जनाएको छ शाही दरबारका अनुसार राजा हेराल्डको आज बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा निधन भएको हो उहाँ अगस्त 17 हेमोलिटिक एनिमियाको उपचारमा हुनुहुन्थ्यो स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा युवराज हाकुन युवा रागी मेट टे मेरिट सहित परिवारका सदस्य अस्पताल पुगेका थिए। राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राजाको निधनको खबरपछि सर्वसाधारणले दरबारमा फूल चढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन्। राजा हेराल्ड सन् 1991 सिंहासनमा बस्नु भएको थियो। पछिल्ला वर्षमा विभिन्न स्वास्थ्य समस्याका कारण उहाँले आधिकारिक कार्यक्रम समेत कम गर्नुभएको थियो। राजा हेराल्डको सरल जीवनशैली र समावेशी भूमिकाका कारण उहाँ नर्वेली जनतामाझ लोकप्रिय हुनुहुन्थ्यो।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपाली फाइटर रविन्द्र ढाँट मिक्स मार्शल आर्ट्स एमएमए युएफसी सिजन 5 को बेन्टम वेटको फाइनलमा पुगेका छन्। चीनको सांघाईमा आज भएको सेमी फाइनलमा रविन्द्रले न्यूजील्याण्डका अपराजित फाइटर कासी मोर्डेजलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्। उनी युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर हुन्। यी दुई बीच 3 राउण्ड खेल भएको थियो। निर्णायकले दिएको पोइन्टका आधारमा ढाँट विजयी भएका हुन्। बझाङी बाघ उपनामले चर्चित रविन्द्रले यो सहित क्वान्टम वेट विधामा 11 खेल खेलेका छन्। त्यसमध्ये उनले 10 खेलमा जित हात पार्दा एक खेलमा मात्रै पराजय बिहोरेका छन्। अब उनले फाइनलमा जापानका फाइटर रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने तय भएको छ। फाइनल खेल जितेमा रविन्द्रले युएफसीको कन्ट्याक्ट पाउने भएका छन्।
5: युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि फौजदारी मुद्दा लगाउने तयारी गरेको छ। युईएफएले इन्फान्टिनोमाथि आपराधिक कुव्यवस्थापन सहित विभिन्न आरोप लगाएको छ। इन्फान्टिनोले विश्वकप र फिफाका अन्य ठूला प्रतियोगिताहरूको व्यापारिक हिस्सा निजी लगानीकर्ताहरूले बेच्ने एउटा गोप्य योजना बनाएका थिए। यो योजनाको नाम फिफा फरवर्ड इन्टरप्राइजेज राखिएको थियो, तर चर्को विरोध भएपछि यो योजना अहिले रद्द भइसकेको छ। साथै उनले यो काम कुनै खुल्ला प्रतिस्पर्धा वा स्वतन्त्र मूल्याङ्कन बिना नै आफ्नै स्वार्थका लागि गर्न खोजेका तथा योजनाले फुटबल जगत र फिफाका सदस्य राष्ट्रलाई ठूलो आर्थिक क्षति पुर्याउने युईएफएको दावी छ। युईएफएले अमेरिकाका विभिन्न अदालतमा कानूनी उजुरी दर्ता गरेको छ। युईएफएले ती लगानीकर्ता कम्पनीसँग भएका गोप्य कागजात इमेल र कुराकानीहरू सार्वजनिक गर्न माग गरेको छ। यी प्रमाण संकलन गरेर स्विजरल्याण्डमा इन्फान्टिनो विरूद्ध फौजदारी मुद्दा चलाउने युईएफएको तयारी छ।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: भुटेकोशी बाढीमा बगेका 589 जनाको शव भेटिए। 1924 जना बेपत्ता, 4451 जनाको उद्धार।
4: भारतले टनेल रेस्क्यू टीम र बेली ब्रिज पठाउने। चिनिया र अमेरिकी राष्ट्रपतिको समवेदना। बाढीबाट 17,000 बालबालिका प्रभावित भएको आकलन।
5: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4 अर्ब भन्दा बढी रकम संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब सहयोग गर्ने।
4: बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसको चेतावनी। नर्वेका राजा हराल्डको 89 वर्षको उमेरमा निधन।
5: र नेपाली फाइटर रविन्द्र ढाँट रोड युएफसीको फाइनलमा प्रवेश। फिफा अध्यक्ष इन्फान्टिनोमाथि फौजदारी मुद्दा हाल्ने युरोपेली फुटबल महासंघको तयारी।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने हेम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न
7: स्वदेश एफएम 93.2 MHz।
8: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
9: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा।
8: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
9: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
8: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
7: क्यामेराम्यान खसेछ हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
10: पर्ख दीपक
7: किन
10: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पेको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
7: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
11: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
12: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
13: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
14: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
15: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
16: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
17: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
18: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आइसियु सेवा
17: एनआइसियु पिआइसियु सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
18: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसिटी सहितको मनोरोग सेवा
17: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
18: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
19: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937338 मोबाइल 98550880002
20: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
21: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ न्यायको लागि एकजुट हौं
20: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
22: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: रंग छै
1: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
2: न पक्ष न विपक्ष
3: सधैं निष्पक्ष
4: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: एबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीका कारण जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौं मानिसको उद्धारमा विशेष टोली परिचालन गरिएको सेनाको भनाई।
1: अहिले सुरुङहरूमा फोकस भएको छ, त्यसमा स्पेशल टोली, स्पेशल इक्विपमेन्ट युज गर्ने टोली छ।
0: ज्यान गुमाएकाहरूको सब विभिन्न जिल्लामा किन पठाइँदैछ,
2: व्यवस्थापन गर्नुमा अलिकति चुनौतीपूर्ण संख्या छ, त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौँ।
0: बाढीबाट तीन जिल्लाका झन्डै 2 दर्जन विद्यालयका 7,000 विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूको भनाइ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालका अधिकारीहरूले बुधबारको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या शुक्रबार साँझसम्म 579 पुगेको बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बेपत्ता हुने व्यक्तिहरूको संख्या पनि वात्तै बढेको छ। हालसम्म बेपत्ता हुनेहरूको संख्या 1924 पुगेको प्राधिकरणले जनाएको छ। शव भेट्ने क्रम बढिरहँदा व्यवस्थापनमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले बीबीसीसँग भने,
2: आफन्त आउँजेलसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा यकिन गरेर पठाउन र अङ्ग भङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि ती भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ।
3: मन्त्रालयका सह प्रवक्ता रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिसरले यो विपदका कारण झण्डै 93,000 मानिस प्रभावित भएको हुन सक्ने बताएका छन्। सुडान सरकारले खार्तुममा 2 वर्षदेखि लगाउँदै आएको कर्फ्यू र संकटकाल हटाएको छ। युद्ध प्रभावित राजधानीमा जनजीवन सामान्य बनाउने प्रयासमा सरकारले यो कदम चालेको हो। राजधानीवासीहरूले अब 24 घण्टा काम गर्न पाउनेछन्। यद्यपि सुरक्षा गस्ती र सुरक्षा जाँच स्थल कायमै रहनेछन्। भिसा अथवा बसोबास अनुमति नलिएका विदेशीहरू राजधानीमा प्रवेश पाउने छैनन्। नर्वेका राजा हराल्ड 5 औँको निधनपछि उनका छोरा हाकोनले नयाँ राजाका रूपमा राजगद्दी सम्हालेका छन्। ओस्लो स्थित राजदरबारमा नयाँ राजा हाकोन 8 औँको आगमन हेर्न थुप्रै मानिसहरू जमा भएका थिए, जहाँ उनले सरकारका मन्त्रीहरूसँग बैठक गरेका छन्। हराल्ड 5 औँको 89 वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो। 3 दशकभन्दा बढी समय राजगद्दी सम्हालेका उनलाई नर्वेको राजतन्त्रको आधुनिकीकरण गरेको श्रेय जान्छ। सर्बियाका न्याय मन्त्रीले दिवंगत भएका भूतपूर्व बोस्नियाली सर्वसैनिक नेता र युद्ध अपराधका दोषी रातको मलाडिचले पाउनुपर्ने सबै सैनिक एवं राजकीय सम्मान पाउने बताएका छन्। बुचर अफ बोस्निया भनेर पनि चिनिएका मलाडिचले द हेगमा जन्मकैदको सजाय काटिरहेका बेला बिहिबार उनको निधन भएको थियो। मलाडिचको कार्यकालमा हजारौं बोस्नियाली मुस्लिम पुरुष तथा बालकहरूको हत्या गरिएको थियो, तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। र श्रीलङ्का सरकारले यो वर्षको 8 महिनामा 200 भन्दा बढी जङ्गली हात्तीहरू मरेको जनाएको छ। वन्यजन्तु संरक्षण विभागले ती हात्तीमध्ये झण्डै 90% किसानहरूले आफ्ना बाली नाली जोगाउन खोज्दा मारिएका बताएको छ। विवरणहरूमा जनाइए अनुसार ती हात्तीहरूलाई या त गोलीहानी मारिएको थियो या विद्युतीय तारबारमा करेन्ट लागेर मारिएका हुन्। 26 वटा हात्तीहरू चाहिँ बम चपाउँदा मरेका बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। झण्डै 580 जनाको ज्यान गएको पुष्टि भइसकेको रसुवा बाढीले क्षतिग्रस्त बनाएका जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका मानिसहरूको उद्धारलाई प्राथमिकतामा राखेको अधिकारीहरूले जनाएका छन्। त्यसको निम्ति प्रशिक्षित विशेष टिम परिचालन गरिएको नेपाली सेनाको भनाइ छ। त्यस्ता परियोजनामा करिब 1,000 मानिसहरू फँसिरहेको अधिकारीहरूले बताएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 580 जनाको शव आजसम्म फेला परेको छ र सम्पर्क विहीनहरूको संख्या करिब 2,000 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाका छन्। आयोजनाहरूको सुरुङमा फँसेकाहरू उद्धारको पर्खाइमा रहेको भन्दै तिनका आफन्तहरूले गुनासो गरिरहेका थिए। त्यसबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने,
1: कति ठाउँमा पुरै लेदो जमेको छ, त्यो सँगसँगै सुरुङको चाहिँ कहाँनिर एक्ज्याक्ट पोजिसन छ भनेर चाहिँ पत्ता लाउन नि गाह्रो भएको छ। त्यो भएको भएर सम्बन्धित विद्युतको व्यक्तिहरू नै जसले चाहिँ यो डिजाइन नक्सा बनाउनमा सम्हाल्नु हुनुहुन्थ्यो, उहाँहरूलाई लिएर गएपछि यिनीहरूले एउटा सुरुङ चाहिँ ब्रेक थ्रू गरे, ठाउँ पत्ता लगाएर यो दिनभरि चाहिँ लगभग 40-50 जनाको टिम त्यसमा मात्रै इन्गेज भयो। आज पनि बिहानैदेखि गएर एकछिन अगाडिसम्म उही फिल्डमै थियो होइन।
0: भनेको अब अहिले उद्धारको फोकस चाहिँ त्यही सुरुङहरूमै हो कि?
1: सुरुङहरूमा अहिले सुरुङहरूमा फोकस भएको छ। त्यसमा स्पेसल टोली, स्पेसल इक्विपमेन्ट युज गर्ने टोली छ। हिजो दिनभरि भएको, आज पनि, तर दिउँसो एकछिन डिस्टर्ब पनि भयो, त्यसपछि फेरि अनि कन्टिन्यू गरे।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले उद्धारमा आज सफलता प्राप्त पनि भएको बताए।
4: मिटिङ गर्दा गर्दै पनि स्याप्रु बेसीबाट 14 जनाको रेस्क्यु भएको छ। मलाई इन्फर्मेसन आए अनुसार अर्को टनेलमा अपर त्रिशुली 360 मेगावाटको बाट पनि 104 जनाको उद्धार भएको छ आज दिउँसो मात्रै होइन।
0: त्यहाँ धेरै गुनासो आइरहेको थियो,
4: त्यसको पनि गुनासो आइरहेको थियो हो। त्यसमा चाहिँ अब यहाँबाट पनि रेस्क्यु भयो भनेर चाहिँ अहिले आएको छ, असुरक्षित ठाउँमा उहाँलाई चाहिँ पुगेको अवस्था छ।
0: उनका अनुसार अन्य आयोजनाका सुरुङबाट पनि उद्धार भइरहेको छ। रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव चितवन र नवलपरासी पूर्व तथा पश्चिममा समेत ठूलो संख्यामा भेटिएका छन्। शव राख्ने क्षमता नभएकाले पोखरा र पाल्पासम्म पठाइएका विवरणहरू प्राप्त भएका छन्। कारणबारे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी भन्छन्,
5: यातायातको पनि सहजता छैन, बाटो पनि सहज नभएको र भण्डारण गरेर राख्नुपर्ने, किनभने आफन्त आउँदैसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा यकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि ती भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ। हामीसँग शव भण्डारण गर्ने राख्ने फ्रिजहरूको चाहिँ यति ठुलो हाताहाती हुँदाखेरि व्यवस्थापन गर्ने संख्याहरूमा अलिकति चुनौतीपूर्ण संख्या छ। त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि स्थापन गरेर काम गर्दैछौँ, गर्नुपर्ने छ।
0: कसैले पहिचान गर्नु पर्यो, हेर्नु पर्यो कुनै आफन्त भनेपछि त्यसले के गर्नु पर्यो? अब पोखरासम्म पुग्नु पर्यो, पाल्पा पुग्नु पर्यो?
5: परेन परेन, त्यस्तो परेन, किनभने हामीले यो अहिलेको घटना नै अलिक फरक किसिमको घटना, चिमुरे नेपालको जहाँ घटना भयो सबभन्दा उत्तरतिर हो र सबभन्दा तल हेऱ्यो भने गण्डक बाँधसम्मको कुरा भयो। घटनाको प्रकृतिकै कारणले गर्दा अरू बेला भने जस्तो त्यही ठाउँ सब भेटेर एक ठाउँ व्यवस्थापन भएर सबैलाई पहिचान गर्न सक्ने अवस्था त्यसै पनि रहने कुरा भएन। यस्तोमा हामीले वेबसाइटहरूमा विवरणहरू राख्ने सरकारले विभिन्न पोर्टलहरू बनाएको छ, त्यही पोर्टल अनुसार चाहिँ कसैले आफ्नो विवरणहरू खोज्नु पर्यो भने त्यसमा नाम नामसहित फोटोसहित राखिदिन सक्नुहुन्छ। त्यसरी पहिचान भएको हकमा पनि सम्बन्धित आफन्तहरूलाई फोन गर्ने अनि त्यसपछि त्यो अनुसार म्याच गर्ने अनि उहाँहरूलाई सहजीकरण गर्ने गरी प्रबन्ध भइरहेको अवस्था छ। कसैलाई त्यस्तो परेको केही छ भने विपद जोखिम न्यूनीकरण प्राधिकरणबाट विभिन्न नम्बरहरू सार्वजनिक भएको छ, त्यस अनुसार सहजीकरण गर्न सकिन्छ अथवा स्थानीय प्रशासनहरूसँग सहजीकरण गरेर पनि त्यसलाई चाहिँ आफन्तहरूले सहज हुने उपायहरू गर्नुपर्ने हुन्छ।
0: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। रसुवा बाढीका कारण 3 जिल्लाका झण्डै 2 दर्जन विद्यालयहरूका विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पहिलेकै विद्यालयहरूमा पुनः पठन पाठन शुरू गर्न सक्ने सम्भावना देखिएको छैन। साथी गनी अन्सारीले शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीलाई प्रभावित विद्यार्थी र विद्यालयको अवस्थाबारे सोधेका थिए।
6: 5 धादिङको, 6 रसुवाको, 7 चाहिँ गुरुवाको, 21 विद्यालयकोमा झन्नै 7,200 विद्यार्थीहरू प्रभावित भएको भनेर हामी टेन्टेटिभ डाटा पाछौँ र त्यसमध्ये जुन 6 विद्यालयहरू छ त्यसमा व्यापक क्षति भएको छ रसुवाको र नुवाकोटको चाहिँ त्रिभुवन त्रिशुली मावि भन्ने चाहिँ व्यापक क्षति भएको भन्ने हामीले अहिलेसम्म जानकारी पाएको छ हजुर। र त्यसकै कतिपय प्रधानाध्यापकहरू, शिक्षकहरू, कतिपय समितिका अध्यक्ष सदस्यहरू पनि, वडा सदस्यहरू

0: भनेको त हामी सिकाइको बारेमा सोच्न पनि नसक्ने अवस्थामा छौँ। समग्र रूपमा पहिले त सोध खोज उद्धार, त्यसपछि उपचार, अनि त्यसपछि लिएर बल्ल चाहिँ भेटिएका अवस्थामा नागरिकहरू त नबगेको विद्यालयका अभिभावकहरू पनि, गाउँका अभिभावकहरू पनि पुरै त्रसित। त्यसले गर्दाखेरि यो राज्यको जुन एउटा अहिलेको चाहिँ मुभमेन्ट छ यसैमा सबै लाग्छ। त्यसपछि हामी चाहिँ अस्थायी मनोसामाजिक परामर्श र थोरै भए पनि मानसिक हिसाबले उनीहरूलाई शान्त बनाउने कक्षा, भेटघाट, पुनर्जीवन, होइन, आशा जगाउने यो एक्टिभिटीबाट चाहिँ
1: उनी थिए शिक्षा मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामी गनी अन्सारीसँग कुरा गर्दै। बाढीका कारण रसुवाको सीमावर्ती चीनतर्फ पनि क्षति भएको र त्यसमा नेपालीहरू समेत परेको बताइएको छ। त्यसबारे पछिल्लो जानकारी दिँदै तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
2: अस्तिको दिनको जुन विनाशकारी बाढी छ त्यो बाढी पछिको अवस्थालाई व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ हामीले यहाँ चीन सरकार र यो सिचाङ स्वायत्त क्षेत्रको सरकारसँग समन्वय गरेर खास गरी विभिन्न नेपाल लगायत विभिन्न राष्ट्रबाट आउनुभएका कैलाश तीर्थयात्रीहरू केरुङबाटै फर्किने गरेको जुन इन्ट्री पर्मिटहरू थियो उहाँहरूलाई अब तातो पानी नाका लासाबाट काठमाडौँ फ्लाइट हुने गरेको चाहिँ व्यवस्थापन गरिएको छ र त्यही अनुसार आज केही ग्रुप त्यो दुइटै रुट हुँदै नेपाल गइसक्नु भएको छ भने यतापट्टि नेपाल र चीन दुवैतर्फ जुन बाढीमा फँसिरहेकाहरूको उद्धार गर्ने काम, सुरक्षित स्थानमा लाने काम र अब चिनिया पनि चिनिया नागरिकहरू पनि ठुलो संख्यामा त्यो दिन अस्तिको दिन 93 जना चाहिँ विभिन्न यात्रीहरू भनौँ न बोर्डर क्रस गर्ने मानिसहरू 93 जनाले नेपालतिरको इमिग्रेसन गर्नुभएको देखिन्छ। त्यसैले त्यो संख्या चाहिँ जस्तो यतापट्टि काम गर्ने र नेपाली र अन्य विदेशी चाहिँ यात्रीहरू जो कैलाश मानसरोवर दर्शन गरेर फर्किनु भएको थियो उहाँहरू पनि मिसिङ हुनुहुन्छ कि भन्ने छ। त्यसैले हाम्रो अनुमान चाहिँ 100 जति नेपालीहरू मिसिङ हुनुहुन्छ कि भन्ने अनुमान छ।
1: चीनसँगको मुख्य नाका ध्वस्त भएपछि व्यापार पुनः सञ्चालनको चिन्ता बढेको पाइन्छ। त्यसबारे नेपाल हिमालय सीमा पार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की भन्छन्,
3: केरुङमा 176 गाडी चाहिँ लोड भएर बसिया छ। त्यहाँ त्यो चालकहरूदेखि लिएर अब यो अहिले सबैको रुवावासी छ, घरमा मान्छे कहाँ छन् के छन् भन्ने छ। त्यो हिसाबले चालक सहित त्यो गाडी चाहिँ कोरोला नाकाबाट चाहिँ यता ल्याउनु पायो भने सहजीकरण गरिदियो भने हुन्छ भन्ने चाहिँ छ। बरु नेपाली भन्सारले चाहिँ सिल लगाइदिने, चौबार आएर सिल खोल्ने, अनि चौबार आएर गाडी चेक गरिदिने, भन्सार गर्ने गरिदियो भने यो चाहिँ समयमा सामान पनि आइपुग्छ, सहज पनि हुन्छ।
1: त्यो त अब भन्सार विभागले सूचना पनि जारी गरेका छैन र त ब्याङ्कमा
3: त्यो गर्नु भनेर भनेको छ। अब त्यसको लागि अब त्यो गाडी ल्याउने पहल त नेपाल सरकारले गरिदिनु पर्यो नि त। केरुङमा भएको झन् अब त्यो घुमाउनलाई 550 किलोमिटर त्यहाँ जाने व्यवस्था चाहिँ नेपाल सरकारले चाहिँ चीन सरकारलाई अनुरोध गरेर त्यो गाडी चाहिँ उता पठाउने व्यवस्था गरियो भने चाहिँ छिटो चाहिँ हुन्छ। अब त्यो अब बाटोमा पनि चाइनाबाट हिँडेका अब हजारौँ ट्रकहरू चाहिँ बाटो बाटोमा छन्। अब त्यो बाटोको गाडीहरू पनि चाहिँ कोरोलाबाट ल्याउन सकियो भने अलिकति सहज हुन्छ, सामान अभाव नहुने। अब चाडपर्व नजिक नजिक आइसकेका छ, त्यसले गर्दाखेरि अब 22 हालेर आउने अब नयाँ माल आउनु सम्भव हुँदैन। त्यो भएर अहिले वैकल्पिक चाहिँ यो नाकाबाट आएर चाहिँ चौबारमा चाहिँ भन्सार गर्ने सिस्टम भयो भने अलिक व्यापारमा सहजता आउँछ भन्ने नै हो।
1: बीबीसीसँग कुरा गर्दै भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले पनि मुस्ताङको कोरोला नाकाको विकल्प नभएको बताए र त्यसबारे सरकारले आवश्यक कदम चाल्ने जानकारी दिए। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 आउनेछौँ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: स्वदेश FM 93.2 MHz।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। भोटे कोशी नदीमा आएको बाढीबाट हालसम्म 579

0: जनाको निधन भएको पुष्टि। बाढीबाट प्रभावित जिल्लामा पुनः स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई सरकारको निर्देशन। आवश्यक मरम्मत पछि रसुवा सडक सञ्जालमा पुनः जोडियो, अवरुद्ध पृथ्वी राजमार्ग पनि सञ्चालनमा। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी, 36 घण्टाको अवधिमा 1,91 करोड भन्दा बढी सहयोग संकलन र नर्वेका राजा हेराल्डको 79 वर्षको उमेरमा निधन। समाचार अब विस्तारमा। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 579 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार रसुवामा 12 जना, नुवाकोटमा 37 जना, धादिङमा 40 जना, गोर्खामा 46 जना, नवलपरासी पूर्वमा 154 जना, चितवनमा 233 जना, तनहुँमा 30 जना र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। यसै गरी 1,924 जना सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 15, रसुवामा 161 जना, नुवाकोटमा 1 जना, जलविद्युत आयोजनाहरूमा 933 जना, मकवानपुरमा 66 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यस्तै विदेशी नागरिक 517 जना, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना र लाङटाङ राष्ट्रिय निकुञ्जमा 3 जना सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म 4,451 जनाको उद्धार गरिएको छ। त्यस्तै जलविद्युतको सुरङबाट 191 जना र हेलिकप्टरबाट 517 जनाको उद्धार गरिएको छ। त्यसै गरी 129 जना विदेशी नागरिकको पनि उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि 15,431 सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमध्ये नेपाल प्रहरीका 4,473, नेपाली सेनाका 6,755 र सशस्त्र प्रहरी बल नेपालका 4,203 जना रहेका छन्। उद्धारका लागि हालसम्म नेपाली सेना र निजी गरी 16 हेलिकप्टरबाट 900 हवाई उडान भएको प्राधिकरणले जानकारी दिएको छ। सरकारले रसुवाको भोटे कोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यवसायिक संस्थाका लागि सहुलियत तथा पुनः स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले गत बुधबार आएको बाढीले प्रभावित व्यक्ति तथा व्यवसायिक संस्थाका लागि सहुलियत तथा पुनः स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यहरूको 1 महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ। मन्त्री पोखरेलले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो। मन्त्री पोखरेलले बाढी प्रभावित क्षेत्रमा आज पुनः लेदो सहित पानीको बहाव बढेको सूचना प्राप्त भएकोले थप बाढी आउन सक्ने जोखिम रहेको, भोटे कोशी र त्रिशुली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका र जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो।
1: प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्री परिषदको सम्पूर्ण सदस्यको 1 महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने। सरकारको चाहिँ प्राथमिकतामा चाहिँ उद्धार रहेको हुनाले उद्धारमा सबैजना खटिनु भएको छ। ठुलो बाढी आएको क्षेत्रमा आज पुनः लेदो सहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटे कोशी एवं त्रिशुली नदी किनारामा उद्धार तथा राहतमा खटिनु भएको एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएको सबैलाई उच्च सतर्क अपनाउन र जोखिम देखिएमा तुरन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ।
0: मन्त्री परिषद बैठकले भारतसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। भोटे कोशी बाढीका कारण विच्छेद भएको रसुवा जिल्ला सडक सञ्जालमा पुनः जोडिएको छ। सडक विभागका प्रवक्ता शुभराज नेउपानेले काठमाडौँ टोखा छारे गङ्गखर पुल अप्रवाज नर्जा ला लाच्याङ पार्टी खर्क हुँदै बोगटी टार कालिका स्थान धुन्चे सडक सञ्चालनमा आएको जानकारी दिनुभयो। यस्तै भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार उक्त राजमार्गमा थुप्रिएको लेदो पन्छाएर आज साँझदेखि बाटो सञ्चालन गरिएको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सडक खुलेसँगै राजमार्गमा अलपत्र सवारी साधन सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको जानकारी दिनुभयो। यसैबीच भोलि बिहानदेखि मात्र काठमाडौँबाट सार्वजनिक सवारी साधन उपत्यका बाहिर पठाइने भएको छ। चिनिया राष्ट्रपति सी जिनपिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई आज संवेदना सन्देश पठाउनु भएको छ। आफ्नो सन्देशमा चिनिया राष्ट्रपति सीले चीन र नेपाल बीचको केरुङ रसुवा सिमानाका क्षेत्रमा हालै गम्भीर विपत आएको, जसले ठूलो जनधनको क्षति पुर्याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएको उल्लेख गर्दै आफ्नो क्षमता अनुसार समन्वय र सहायता प्रदान गर्न तयार छ। गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितको सहयोगार्थ 4 करोड रुपैयाँ प्रदान गर्ने भएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको बताउनु भएको हो। मुख्यमन्त्री पाण्डेले बाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी र अवस्थाबारे जानकारी लिन र भेटिएका सबहरूको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 3 करोड रुपैयाँ सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारका तर्फबाट विपद प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 3 करोड रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिनुभएको हो। यसै गरी लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिक विपदमा परि मृत्यु भएमा उनीहरूका परिवारलाई प्रति व्यक्ति 1 लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश बाढीबाट प्रभावित नागरिकलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्री परिषदको आज बसेको बैठकले विपदबाट पीडितको सहयोगको लागि प्रदेश सरकारका मन्त्रीहरूबाट 1-1 महिनाको तलब उपलब्ध गराउने समेत निर्णय गरेको छ। नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि 3,60,000 रुपैयाँ सहयोग गर्ने जनाएको छ। संसदीय दलका नेता कमल बहादुर शाहले आफ्नो 1 महिनाको पारिश्रमिक तथा दलका अन्य प्रदेश सभा सदस्यहरूले 10 दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने बताउनुभयो। नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,29,15,000 रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे नेतृत्वको टोलीले आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई 5,29,15,000 रुपैयाँको चेक हस्तान्तरण गरेको हो। आज अर्थमन्त्री वाग्लेलाई एमएडब्ल्यू ग्रुपबाट परिसंघका पूर्व अध्यक्ष विष्णु कुमार अग्रवालले 1,11,00,000, परिसंघ गभर्निङ काउन्सिलका सदस्य एवं उद्योगी विजय कुमार शाहले 1 करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो। त्यस्तै जावला खेल डिस्टिलेरीबाट 1 करोड, हिमालयन डिस्टिलेरीबाट 1 करोड, हिमालयन बुलियन कम्पनीबाट 1,01,00,000 हस्तान्तरण गरिएको परिसंघका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो। चौधरी ग्रुप र नवील ब्याङ्कबाट 15 करोड रुपैयाँको सहयोग प्राप्त भएको छ भने नेपाल आदर्श निर्माण कम्पनीबाट 10 लाख रुपैयाँको सहयोग प्रतिबद्धता आएको नेपाल उद्योग परिसंघले विज्ञप्ति मार्फत जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले 1,09,00,000 रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ। यो रकम राहत कोषमा व्यक्तिगत तर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो। भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा 51,00,000 रुपैयाँ सहयोग गर्ने भएको छ। नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न नगर कार्यपालिकाको 52 बैठकले जनप्रतिनिधिको 1 महिनाको पारिश्रमिक तथा अन्य कर्मचारीको 2-7 दिनसम्मको पारिश्रमिक र नगरपालिकाको विपद व्यवस्थापन कोषबाट थप गरी 51,00,000 रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
2: हेलो,
3: के गर्दैछौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति भुलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
4: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढी पीडितका नाममा अनाधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गरेको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरूले आफू खुसी रकम संकलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै त्यसो गरेमा कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ। विज्ञप्तिमा विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोग, पारदर्शी, उपयोगी, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक खाता र क्यूआर कोडमा मात्र आर्थिक सहयोग गरिदिनु हुन अनुरोध समेत गरेको छ। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढी प्रभावित बालबालिकालाई गैर कानूनी रूपमा ओसार पसार नगर्न आग्रह गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत त्रिशुली नदी आसपासका क्षेत्रबाट बुवा आमा गुमाएका तथा घरबार विहीन भई अस्थायी संरक्षण आवश्यक भएका बाल बालिकालाई सम्बन्धित स्थानीय तहका बाल कल्याण अधिकारीको सिफारिस र राष्ट्रिय बाल अधिकार परिषदको अनुमति बिना कुनै पनि व्यक्ति वा संस्थाले एक स्थानबाट अर्को स्थानमा लैजान नहुने आग्रह गरेको हो। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषि तर्पणी, रक्षाबन्धन एवं जनै पूर्णिमा पर्व आज स्नान गरी नयाँ एगो पवित्र धारण सहित डोरो बाँधेर मनाइएको छ। नेपालका तराई मधेस क्षेत्रमा भने आजका दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर राखी पर्व अर्थात् रक्षाबन्धन मनाएका छन्। यसै गरी नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुन्यु पुन्यु भनी मनाएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। नर्वेका राजा हेराल्डको 79 वर्षको उमेरमा आज निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय राजकुमार हाकोन स्वतः नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ। शाही दरबारका अनुसार राजा हेराल्ड अगस्त 17 हेमोलेस्टिक एनिमियाको उपचारमा हुनुहुन्थ्यो। अब आर्थिक समाचार।
5: राष्ट्रिय योजना आयोगले भोटेकोशी बाढीले पुर्याएको आर्थिक क्षतिको विस्तृत अध्ययन अगाडि बढाएको छ। आयोगले राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरी बाढीले पुर्याएको आर्थिक क्षतिको विवरण संकलन गरिरहेको उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभयो। बाढीका कारण पुगेको आर्थिक क्षति र त्यसले कुल गारस्थ उत्पादन GDPमा परेको असरका सम्बन्धमा अध्ययन केन्द्रित हुनेछ। अध्ययनका लागि अहिले तथ्याङ्क संकलन तथा प्रारम्भिक छलफल भइरहेको र परिस्थिति अनुकूल हुनासाथ विस्तृत अध्ययन अगाडि बढ्ने उपाध्यक्ष भट्टले बताउनुभयो। बाढीले सञ्चालनमा रहेका 10 र निर्माणाधीन 5 गरी 15 जलविद्युत आयोजनामा क्षति पुगेको छ। यस्तै बाढीबाट 100 संख्यामा सवारी साधन, व्यक्तिगत घर, सडक एवं राजमार्ग, बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरूमा क्षति पुगेको छ। यस्तै गोसाईकुण्ड र मानसरोवर केन्द्रित त्यस क्षेत्रको पर्यटकीय गतिविधिमा समेत बाढीले असर गरेको छ। आयोगको अध्ययन प्रतिवेदनले बाढी प्रभावितका लागि राहत प्याकेज बनाउन र पुनर्निर्माणका लागि सहयोग पुग्ने उपाध्यक्ष भट्टले बताउनुभयो। यस्तै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा पुगेको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ। महासंघको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय एवं सवारी साधनको क्षतिको अध्ययन गर्न समिति गठन गरेको हो। समितिले बेपत्ता भएका सवारी साधन, व्यवसायी, मजदुर तथा यात्रुहरूको अवस्था र क्षतिको विवरण संकलन गर्ने महासंघका अध्यक्ष सरोज चिटौलाले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गान। अब खेल समाचार अजय बमबाट।
6: नेपालका मिक्स मार्शल आर्ट एमएमए फाइटर रविन्द्र ढाँटले इतिहास रचेका छन्। चिनको साङ्घाई स्थित डाङगनमा जारी रोड टू युएफसी सिजन 5 सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिप मर्कटलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता पाएका हुन्। रविन्द्रले अब जापानी खेलाडी यो ताजिकासँग फाइनलमा खेल्दैछन्। ताजिमाले पहिलो सेमिफाइनलमा भारतका चुङरेन कोरेनलाई पराजित गरेका थिए। रविन्द्र रोड टू युएफसी सिजन 5 फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने। यदि ढाँटले फाइनलमा समेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्। बजाङी बाघ उपनामले चर्चित रविन्द्रले यो सहित बान्टमवेट विभागमा 11 खेल खेलेका छन्। त्यसमध्ये उनले 10 खेलमा जित हात पार्दा 1 खेलमा मात्र पराजय बेहोरेका छन्। रविन्द्रले एमएम करियरमा सन् 2023 इस्लामिल खानसँग मात्र हार बेहोरेका थिए। त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आए। गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिस फाइट नाइट 17 उपाधि जितेपछि रविन्द्र थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनिङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। यो जितसँगै उनी म्याट्रिस फाइट नाइटको वान्टमेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने। रविन्द्रले अर्को महत्वपूर्ण जित गत मे महिनामा मकाउमा आयोजित रोड टू युएफसी सिजन 5 क्वार्टर फाइनलमा निकालेका थिए। उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका किबोर्ड अल्टिन्जोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए। यससँगै रविन्द्र रोड टू युएफसी सिजन 5 सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर पनि बनेका थिए।
0: अब मौसम। आज राति देशका पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना सहित मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी नदीमा आएको बाढीबाट हालसम्म 579 जनाको निधन भएको पुष्टि। बाढीबाट प्रभावित जिल्लामा पुनः स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई सरकारको निर्देशन। आवश्यक मरम्मतपछि रसुवा सडक सञ्जालमा पुनः जोडियो। अवरुद्ध पृथ्वी राजमार्ग पनि सञ्चालनमा। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी। 36 अवधिमा 1,91,00,000,000 भन्दा बढी सहयोग संकलन। र नर्वेका राजा हेराल्डको 79 वर्षको उमेरमा निधन। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: ओहो, ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
3: पर्ख दीपक,
2: किन
3: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजूलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजूलाई।
2: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
4: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट।
8: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती

0: ओडी भिडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हार्ड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
0: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-93-7738 मोबाइल 98-550-88-002
3: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
4: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ न्यायको लागि एकजुट हौं
3: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
5: मेरो मनको साथी
6: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: निष्पक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। भरतपुर माडी ठोरी हुलाकी सड़क अन्तर्गत चितौन राष्ट्रिय निकुञ्जभित्र पर्ने सड़क खण्डको मर्मत कार्य अहिले जारी छ। भरतपुर देश स्थित रापी नदी पुलदेखि माडीको बनकटा स्थित रिउ खोला पुलसम्मको सड़क खण्डमा सड़क डिभिजनले आवश्यक स्रोत साधन परिचालन गरी ग्राभेल तथा सड़क मर्मतको काम गरिरहेको हो। सड़क मर्मत कार्यमा माडी नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरिरहेको माडी नगर प्रमुख तारा कुमारी काशी महतोले बताउनुभयो। सड़क मर्मतपछि निकुञ्ज हुँदै माडी आवजावत गर्ने यात्रु तथा सवारी साधनलाई थप सहज हुने अपेक्षा गरिएको छ। यसअघि सड़क डिभिजनकै सहयोगमा बनकटादेखि कसरासम्मको सड़कको दुवैतर्फ झाडी फडानी गरिएको थियो। झाडी फडानीपछि अहिले सड़कको अवस्था सुधार गर्न मर्मत कार्य अगाडि बढाइएको हो। माडी चितवन काठमाडौँ सम्पर्क समाज काठमाडौँले तीजको अवसरमा आयोजना गर्ने भनिएको दरखाने तथा शुभकामना आदान प्रदान कार्यक्रम स्थगित गरी आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। तिब्बतर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको भन्दै समाजले तीजको दरखाने तथा शुभकामना आदान प्रदान कार्यक्रम स्थगित गरेको हो। समाजका अध्यक्ष शंकर पाण्डे मुक्तिद्वारा जारी सूचनामा उत्सवभन्दा मानवीय समवेदना, जीवन रक्षा र सहयोगलाई प्राथमिकता दिँदै तीजको कार्यक्रम रोक्ने निर्णय गरिएको जनाइएको छ। त्यसको सट्टामा भदौ 13 गते शनिबार बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म रक्तदान आयोजना गरिएको उहाँले जनाउनुभयो। रक्तदान कार्यक्रम नयाँ बानेश्वर शान्तिनगर गेट स्थित नमस्ते A2Z कम्प्लेक्समा रहेको आयोजकको कार्यालयमा सञ्चालन हुनेछ। कार्यक्रमको आयोजक माडी चितवन काठमाडौँ सम्पर्क समाज र सहायोजक ओल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन रहेका छन्। प्राविधिक सहयोग भने नेपाल रेड क्रस सोसाइटी ललितपुर रक्त सञ्चार सेवाले गर्ने जनाइ एक दिवंगत हास्य कलाकार शिक्षक तथा पत्रकार भूपराज पाठकको स्मृतिमा गठित भूपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा वृहत निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। आगामी भदौ 13 गते शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म माडीचार खैरनी स्थित खैरनी माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने प्रतिष्ठानले जनाएको हो। शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, निशुल्क औषधि वितरण तथा अल्ट्रासाउण्ड सेवा उपलब्ध हुने आयोजकले जनाएको छ। शिविरका लागि मौलाकालिका अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा लायन्स क्लब अफ चितवन ब्लू स्काईले प्राविधिक सहयोग गर्नेछन्। आयोजक भूपराज पाठक स्मृति प्रतिष्ठानले स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई निशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको छ। सोही दिन प्रतिष्ठानको वार्षिक साधारण सभा समेत सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष विपिन पाठकले बताउनुभयो। स्वर्गीय भूपराज पाठक माडी क्षेत्रका परिचित हास्य कलाकार, शिक्षक तथा पत्रकार रहनु भएको थियो। रक्त क्यान्सरको कारण विक्रमसम्म 2081 फागुन 7 गते उहाँको निधन भएको थियो। उहाँको योगदानलाई जीवन्त राख्न गठित प्रतिष्ठानले विभिन्न सामाजिक एवं सचेतनामूलक कार्यहरू गर्दै आएको छ। भुटेकोसी नदीमा आएको बाढीले बगाएर त्रिशुली तथा नारेटी नदीमा ल्याइएका शवको तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ। डिस्प्ले बोर्डमा राखिएका तस्विरका आधारमा अहिलेसम्म 2 शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाँकेको कोहलपुर नगरपालिका 11 निवासी 23 वर्षीय कबीरलाल चौधरीको शव दाजु सङ्ग्रेन थारूले पहिचान गर्नुभएको हो। यसै गरी रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत तारकेश्वर नगरपालिका 4 नेवारपानी निवासी 43 वर्ष रामकाजी पौडेलको शव उहाँका दाजु सुभाष पौडेलले शनाखत गर्नुभएको प्रहरी उपरीक्षक पौडेलले जनाउनुभयो। एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले रसुवाको फुटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत एवं पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 20 लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। यसैबीच नेपाल लेयर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु 10 लाख सहयोग गरेको छ। रसुवा बाढी

पुगेको छ, जसमध्ये रसौमा 572, नुवाकोटमा 898 र धादिङमा 3 जना रहेका छन्। काठमाडौँ उपत्यका विभिन्न अस्पतालहरूमा उपचार र तथा डिस्चार्ज भइसकेका घाइतेहरूको संख्या 94 रहेको छ। भुटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइतेको उपचारका लागि त्रिविशेषण अस्पताल महाराजगंजमा आउनेको संख्या 48 पुगेको छ। अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शुक्रबार दिउँसो 4 बजेसम्म अस्पतालमा बाढीबाट प्रभावित 48 जनामा 27 जना उपचाररत छन्। तीमध्ये 21 जना डिस्चार्ज भएका छन्। 1 जनाको मृत्यु भएको छ। उपचाररत बिरामी मध्ये पछिल्लो विवरणमा 6 जना आइसियू र 1 जना भेन्टिलेटरमा रहेको अस्पतालले जनाएको छ। यसै बीचनाले बाढीबाट प्रभावित टिमुरे, स्याप्रु र मैलुङबाट थप 257 जनाको हेलिकप्टर मार्फत उद्धार गरेको छ। शुक्रबार 40 जना विदेशी सहित थप 257 जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टाको अवधिमा 1,91,00,000,000 रुपियाँ भन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरण अनुसार बुधबार मध्याहदेखि बिहिबार राति 12 बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न 10 वाणिज्य बैङ्क बैठकहरूमा रहेको खातामा 1,91,86,50,911 रुपियाँ दाताहरूले 36 घण्टा अवधिमा रकम जम्मा गरेका हुन्। सरकारले सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले घिमिरेलाई विशिष्ट श्रेणी सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो। बढुवा सिफारिस समितिले घिमिरेलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्री परिषदले उनलाई सचिवमा नियुक्त गरेका हुन्। रसो सदरमुकाम धुन्चे सडक सञ्जालमा पुनः जोडिएको छ। सडक विभागका अनुसार वैकल्पिक काठमाडौँबाट धुन्चेसम्म 4 चक्के साना सवारी जाने बाटो खुल्ला भएको हो। विभागका अनुसार काठमाडौँबाट टोखा, सहरे, गडखार, पुल, आर्फा, नर्जा, ल्याछाङ, समरथली, पार्टी खर्क हुँदै बोगटीटार, काली स्थान हुँदै धुन्चे सडक खण्ड 4 चक्के साना सवारी साधन सञ्चालन हुने गरी सुचारू भएको हो। सडक खण्ड सुचारू भएसँगै त्यहाँको जनजीवन थप सहज हुने अपेक्षा गरिएको छ। यसले राहत र उद्धार कार्यलाई समेत सहज बनाउने विश्वास गरिएको छ। नेपालमा बुधबार आएको विनाशकारी बाढी र पहिरोबाट करिब 93,000 मानिस प्रभावित भएको अनुमान गरिएको छ। नेपालका लागि आइएफआरसीका प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिसरले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बुधबारको विपदबाट ठूलो जनसङ्ख्या प्रभावित भएको बताउनु भएको हो। यसै बीच बाढीबाट कम्तीमा 17,000 बालबालिकाको जीवनमा गम्भीर असर परेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष युनिसेफले जनाएको छ। युनिसेफका अनुसार बाढीका कारण प्रभावित बालबालिका घर, विद्यालय, सडक तथा अन्य आधारभूत पूर्वाधारमा क्षति पुगेको छ। करिब 10,000 बाल बालिकालाई आफ्नो शिक्षा निरन्तरता दिन तत्काल सहयोग आवश्यक रहेको संस्थाले जनाएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा हालै गएको पहिरो तथा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले शुक्रबार दिउँसो नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन सम्वाद गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्स मार्फत सम्वादको जानकारी गराउँदै राहत सामग्री पठाउने प्रतिबद्धता समेत जनाउनु भएको छ। र नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चिनको साङ्घाई स्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कसिब मार्डेकलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। 3 राउन्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी हुनुभएको हो। पहिलो जजले ढाँटको पक्षमा 29-28 अङ्क दिएका थिए। दोस्रो जजले कासिबको पक्षमा 29-28 अङ्क दिए। तेस्रो जजले ढाँटकै पक्षमा 29-28 अङ्क दिएपछि ढाँट विजयी हुनुभएको हो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चाहिँ टाढा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है नपरा त

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Żadej dyspokcja.
1: Suodis FM, Tirana Bithuplu, 2 MHz.

साइली माझी त्यसै खोली सम्म यतिकै धाउँदैन हे नमाने लता छु साइली खोली झरे माछी जालमा

0: यसलाई आफ्नो सम्झेर मग्न भइरहेका छौ। यही खुसी नै तिम्रो दुःखको मूल कारण हो। परिवर्तन संसारको नियम हो, जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही जीवन हो।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित रामभक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 to 5:30 स्वदेश एफएम को प्रसारणमा
2: गुरुर ब्रह्मा गुरुर विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। प्रातःकालमा गुरुचरणमा दण्डवत प्रणाम गर्दै आजको प्रसङ्ग शुभारम्भ गर्दछु। सम्पूर्ण श्रोतृवृन्दहरू स्वागत छ यहाँहरूलाई स्वदेश एफएममा। परमात्मा श्री कृष्ण आफ्ना प्यारा शिष्य अथवा प्यारा सखी अर्जुनलाई भन्नुहुन्छ, यो ज्ञानको कुरा कहाँ गएर थाहा पाउँछौ तिमी भन्नुहुन्छ, सिकाउनुहुन्छ। हेर्नुहोस्, सद्विधि प्रणिपातिन परिप्रश्नेन सेवया उपदेशन्ति ते ज्ञानम ज्ञानिन तत्त्वदर्शिन भन्नुहुन्छ परमात्मा। तत्त्वदर्शी जसले तत्त्व देखेको छ, जानेको छ, त्यस्तोलाई तत्त्वज्ञानी भन्छ। त्यो बाहिरी कुरा संसारी कुरा ज्ञान गरेकोलाई ज्ञानी भनेको होइन, तत्त्वज्ञानी तत्त्व जानेको वस्तु, तत्त्व भनेको परमात्माको स्वरूप जानेको, त्यस्तो मान्छेलाई तत्त्वज्ञानी भनिन्छ। त्यसको शरणमा जाऊ तिमी, समस्त क्रियाकलाप गरेर समाश्रित सद्गुरु आत्मा लब्धे। राम गीतामा पनि यही कुरो बताइएको छ, आफ्ना घर गृहस्थीका कर्महरूलाई समापन गर्नुहोस् अनि तत्त्वज्ञानका लागि अनि गएर गुरुहरू समक्ष बसेर ज्ञान सिक। तिमीले सिक त्यो ज्ञान, सेवा प्रश्न प्रणामले ज्ञानोपदेश गर्नेछन् ती ज्ञानी तत्त्वदर्शीले, तिमीलाई तत्त्वदर्शी भनिन्छ। मेरा मित्रहरू, त्यस्ता तत्त्वदर्शीले दिएका ज्ञानहरू सिकेर हामीले यो जीवन सफल पार्नु छ। यहाँ भन्नुहुन्छ, गुरुका नजिक गएर सत्यलाई बुझ्ने चेष्टा गर, विनम्रतापूर्वक गुरुका समक्ष आफ्ना जिज्ञासाहरू राख, गुरुको सेवा गर अनि सत्यको दर्शन पाएका ज्ञानी गुरुले तिमीलाई यथार्थ ज्ञान प्रदान गर्नेछन्। ज्ञानीहरूले मात्रै, अरूले यथार्थ ज्ञान दिन सक्दैनन्। संसारी ज्ञान दिएर कति पटक संसारी भइरहने, बिहानदेखि बेलुकासम्म साथीहरू खाली संसारी कुराहरू चबाइरहन्छन्, तिनै कुरा सुनिरहन्छन्। हे भगवान्, यी हामीलाई अब आगामी जीवनको लागि काम लाग्दैन। यही जीवनमा केही गर्न सकियो भने हाम्रो पर जीवनलाई फाइदा हुने कर्म गर्न सकियो भने मानव चोला बल्ल सफल हुन्छ। आत्मसाक्षात्कारको मार्ग निसन्देह कठिन छ। कति वर्षसम्म तपस्या गर्थे भन्छ नि, बुझ्नैलाई कठिन बुझ्यो अनि कठिन झन झन बुझ्यो झन कठिन। त्यसैले यहाँ भगवान हामीलाई सुयोग्य गुरुका निखर जाने सल्लाह दिनुहुन्छ। गुरुहरू स्वयं भगवानका अथवा भगवानबाट सुरु भएको शिष्य परम्परामा आएका हुन्छन्। यो शिष्य परम्पराको नियम पालन नगरिकन कुनै पनि व्यक्ति प्रामाणिक गुरु बन्न सक्दैन। भगवान आदि गुरु हुनुहुन्छ अथ शिष्य परम्पराबाट आएको व्यक्तिले आफ्ना शिष्यलाई भगवानको सन्देश जस्ताको तस्तै प्रदान गर्न सक्षम हुन्छ। आफैले निर्णय गर्ने गरेको विधि अपनाएर कसैले पनि आत्मसाक्षात्कार गर्न सक्दैन। त्यसकारण हामी ज्ञानी गुरुको शरणमा गएर जीवन सफल पार्नुपर्छ। आज भोलिका केही मूर्ख पाखण्डीहरू त्यस्तै गर्दैछन्। त्यसकारणले धर्मस्तु साक्षात् भगवत् प्रणीतम् यसरी बताइएको छ। धर्म साक्षात् भगवान्द्वारा अर्थात् धर्म मार्ग सिधै भगवान्द्वारा प्रतिपादित भएको हो। त्यसैले मानिस चिन्तनमा शुष्क तर्कले मात्र मानिसलाई सही मार्गमा हिँडाउन सहायता गर्दैन, न त ज्ञानका विषयमा ज्ञानका पुस्तकहरू स्वतन्त्र रूपले अध्ययन गरेर मात्र मानिसले आध्यात्मिक जीवनमा प्राप्ति गर्न सक्छ। ज्ञान प्राप्त गर्नका लागि मानिस प्रामाणिक गुरुसँग जानै पर्छ। यस्ता गुरुका चरणमा पूर्ण समर्पित हुनुपर्छ र अहङ्कार शून्य भएर विनम्र सेवक जस्तो बनेर गुरुको सेवा गर्नुपर्दछ। त्यस्ता स्वरूप सिद्ध गुरुहरूको सन्तुष्टि नै आध्यात्मिक जीवनमा प्रगतिको रहस्य हो। जिज्ञासा र विनम्रताको राम्रो मेल भयो भने आध्यात्मिक ज्ञान प्राप्त गर्न सकिन्छ, नत्र रुखो यो रुखो जीवन पात्र भएको वृक्ष जस्तो जसमा सार वस्तु छैन, जुन जीवनमा सार वस्तु छैन। के छ हजुरको भनेर सोध्यो भने विभिन्न प्रकारका रोग छ भन्छ मान्छेले, मलाई शोक परेको छ भन्छ, त्यहाँ भन्दा सिवाय अरू कुरा छैन भनेपछि हामी तल झऱ्यौँ। पशुले शोक गर्दैन मेरा मित्रहरू, दिए खान्छ नदिए दानामा पऱ्यो बसिरहन्छ उसको उसमा, तिर ताप यहाँ त्यहाँ छैन, शान्त। हे भगवान्, हामी त्यस्तो पनि हुन सकेनौँ भने हाम्रो के गति होला? विचार गरौँ त, ओ बहुतै नियममा बसेको छ, त्यो नियम छोडेको छैन, गोरु मर्छ तैपनि आफ्नो नियम छोड्दैन, घोडा आफ्नो नियममा आबद्ध भएर भैँमा बस्दैन, जीवनभर उभिरहन्छ घोडा आफ्नो नियम छोडेर। मान्छेहरूले हामीहरूले नियम छोड्यौँ, तिनीहरूभन्दा पनि निम्न स्तरमा हामी पुगेको हो कि जस्तो भान हुन्छ हामीलाई। वास्तविक ज्ञानको इच्छा रहेको देखे भने उनले त्यस्ता सुयोग्य शिष्यलाई स्वत आध्यात्मिक ज्ञानको आशीर्वाद दिन्छन् त्यस्ता गुरुहरूले। यो श्लोकमा अन्ध अनुयायी हुने कुराको र निरर्थक जिज्ञासाको निन्दा गरिएको छ। निरर्थक जिज्ञासा, शिष्यले गुरुबाट विनम्रतापूर्वक सुन्ने मात्र होइन, उसले त विनम्रता सेवा र जिज्ञासा मार्फत गुरुबाट स्पष्ट ज्ञान प्राप्त गर्न सक्नुपर्छ। एउटा सुयोग्य गुरु आफ्ना शिष्यप्रति स्वभावैले अत्यन्त दयालु हुन्छन्, त्यसैले शिष्य विनम्रतापूर्वक सदा सर्वदा गुरु सेवामा तत्पर रहेका अवस्थामा गुरु शिष्य बीच जिज्ञासा र ज्ञानको विनिमय आदान प्रदान परिपूर्ण हुन पुग्दछन्। यसरी हामी आफ्नो जीवनलाई सार्थक बनाउनु छ अरे भने गुरुको शरणमा जानुपर्छ। भनेको छ, गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरवे नमः। गुरु त ब्रह्मा विष्णु महेश्वर भन्दा पनि माथिको साक्षात ब्रह्म वस्तु रहेछ। यस्तो जानेर गुरुको चरणमा परेर अनि अध्यात्म ज्ञान गरेर जीवन मुक्त गराउनु पर्छ। यहाँसम्म प्रवचन गरेर आजको प्रातःकालीन कार्यक्रमबाट बिदा लिन्छु। जयतु संस्कृतम् रे नमः।

निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज़।

0: छलफल,
1: देश दुनिया अनि स्थानीय खबर। अब कोही हुनुपर्ने छैन बेखबर। स्वदेश एफएम 93.2 मेगाहर्जमा दिसमिसे बिहानदेखि राति अबेरसम्म खबरै खबर, खबरै खबर, खबरै खबर।
2: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाको सङ्गालो
3: नेपाली खबर, रेडियो एनआरएन 99.1।

0: आज विक्रम सम्वत 2083 साल भदौ 13 गते शनिबार भदौ कृष्ण प्रतिपदा 28 अगस्त 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: तीन दिन बित्दा पनि छैन क्षतिको आकलन। नदी किनारका बस्तीमा सधैं त्रास। भीषण बाढीबाट भएको मानवीय क्षतिको विवरण थप गम्भीर बन्दै चीन भन्छ भुटेकोशी बाढीको जोखिम अझै पनि कायम छ। तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह। सम्भावित जोखिम रोक्न राज्यका सबै संयन्त्र परिचालन। उद्धारमा आन्तरिक क्षमतामै विश्वास रहेको सरकारको प्रस्तोक्ति। रसुवा वैकल्पिक मार्गबाट सड़क सञ्जालसँग जोडियो। बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग पनि खुल्यो। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको रैथाने तरकारी बजार सञ्चालन गरिँदै शीर्षकको शुभ समाचार।
0: किसानले उत्पादन गरेको रैथाने तथा अर्ग्यानिक कृषि उपजलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकार र दमक नगरपालिकाको संयुक्त लगानीमा दमक 8 निर्माण गरिएको अर्ग्यानिक कृषि बजार लामो समयपछि अब सञ्चालन तयारीमा पुगेको छ। करिब 10 कट्ठा क्षेत्रफलमा फैलिएको बजार निर्माणमा कोशी प्रदेश सरकारको 2,75,00,000 रुपियाँ र दमक नगरपालिकाको 1,17,48,838 रुपियाँ लगानी भइसकेको छ। कुल करिब 3,92,00,000 रुपियाँको लगानीमा निर्माण गरिएको यो संरचनाले किसानको उत्पादनलाई सिधै उपभोक्तासम्म पुर्याउने लक्ष्य राखेको दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएको लामो समयसम्म बजार सञ्चालनमा आउन नसक्दा करोडौं रुपियाँको सार्वजनिक लगानीमा बनेको संरचना प्रयोगविहीन अवस्थामा पुगेको थियो। 2080 मक्सिर 8 गते निर्माण सम्पन्न भएको बजार अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन। बजार परिसरमा झार उम्रिएको, केही संरचनामा क्षति समेत देखिन थालेको र निर्माण गरिएको चिस्यान केन्द्र समेत प्रयोगविहीन बनेको थियो। दशैं अगावै नै यो सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी भएको र यसका लागि बोलपत्र समेत आह्वान गरिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो। थापाले भन्नुभयो, अब यो सञ्चालनमा आउँछ र किसानले उत्पादन गरेको कृषि उपज यहाँ सहज रूपमा बिक्री गर्ने अवस्था बन्दछ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पायो त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। NCA ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी बाढी गएको तीन दिन बित्दा पनि सरकारले मानवीय र भौतिक क्षतिको आकलन गर्न सकेको छैन। बाढीले रसुवा हुँदै नुवाकोट, धादिङ लगायत क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ। बुधबार बिहानदेखि नै सरकारले उद्धारको काम शुरू गरे पनि अहिलेसम्म मुख्य प्रभावित क्षेत्रमा सरकारको उपस्थिति अझै पुग्न सकेको छैन। उद्धारको प्रतीक्षामा अझै सयौं नागरिक रहेको अनुमान लगाउन सकिन्छ। बाढीले बस्ती नै परेका र बगेकाहरूको आँकडा सरकारले निकाल्न सकेको छैन। रसुवादेखि धादिङसम्मका सड़क, पुल, विद्युत विद्युत सहित सार्वजनिक सम्पत्तिको ठूलो क्षति भएको छ। निजी सम्पत्तिको कति नोक्सानी भयो भन्नेको त अहिलेसम्म हिसाब नै छैन। उद्धार तथा खोजी जारी रहेकै अवस्थामा पूर्ण क्षतिको यकिन विवरण निकाल्न कठिन हुनु स्वाभाविक भए पनि तीन दिनसम्म पनि एकीकृत तथ्याङ्क प्रणाली सार्वजनिक हुन नसक्नुले नेपालको विपद व्यवस्थापन संयन्त्रको कमजोरीलाई फेरि उजागर गरेको छ। सोही क्षेत्रमा फेरि बाढी आउन सक्ने भन्दै सरकारले सुरक्षित रहन सबैलाई आग्रह गरेको छ। तर सरकारले समयमा आवश्यक सूचना सम्प्रेषण गर्ने संयन्त्र नबनाउँदा आम नागरिक थप आतंकित हुन पुगेका छन्। बाढी प्रभावितको तटीय क्षेत्रका नागरिक गाउँठाउँ छाडेर सुरक्षित स्थानको खोजीमा पहाड़ चढेका छन्। तर उनीहरू कहाँ र कसरी बस्ने भन्ने सरकारसँग कुनै तयार नभएको देखिँदैन। नेपाली स्थित चिनिया दूतावासले हिमपहिरोले बनेको तालमा पानीको सतह उच्च रहेकाले क्षतिको जोखिम कायमै रहेको समेत जनाइएको छ। तीन दिन बित्दा पनि छैन क्षतिको आकलन शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: आजको गोर्खापत्र दैनिकमा पूर्व सूचनाले जोगियो धेरै जीवन शीर्षकमा मुख्य समाचार छापेको छ। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुङ्गे बजार जोड्ने दुईवटा पुल बगायो, केही सेकेन्ड मात्रै पछाडि परेको भए पुलसँग हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी नम्बर एक गुल्म ढुङ्गे बजार विदुर एकका प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, धेरै थोरै मिनटको पूर्व सतर्कताले वडा नम्बर एक र चारका संयोजनताले ज्यान पाएका छन् र ज्यान जोगाएका छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवाबाट 8:55 प्राधिकरणलाई भोटेकोशी नदीमा आएको बाढीबारे सूचना प्राप्त भयो। उहाँले भन्नुभयो, प्राधिकरणले तत्कालै सूचना जारी गर्यो। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई बाढीबारे जानकारी गराउँदै सचेत गराइयो। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनियो। तर सूचना तल्लो तहसम्म पुग्दा बाढी बेत्रावती नजिक पुगिसकेको थियो। विदुर नगरपालिकाका उप प्रमुख प्रभा बोगटीले सूचना पाउँदा पाउँदै विदुर 7 को सोले बजार र 10 को बेत्रावती तथा भैंसे बजार पुगिसकेको बताउनु भयो। भोटे कोशी बाढीबाट विदुर नगरपालिकाको वडा नम्बर 7, 10, 9, 1, 4 र वडा नम्बर 5 गरी 6 वडा नराम्ररी प्रभावित भएका छन्। विदुर नगरपालिकाको प्रभावित क्षेत्रको जनसङ्ख्या करिब 5,000 छन्। करिब 300 बेपत्ता छन्। अधिकांश वडा नम्बर 10 को बेत्रावती र भैंसे बजार तथा 7 को सोले बजारका छन्। उहाँले भन्नुभयो, तल्लो क्षेत्र वडा नम्बर 9 को सिल ट्याङ्की, वडा नम्बर 1 को त्रिशुली र ढुङ्गे बजार, वडा नम्बर 4 को सिमचौर र 5 को देवीघाटका अधिकांश घर बस्ती खाली गराउँदा ठूलो मानवीय क्षति टर्यो। यो क्षेत्रबाट भने केही सो क्षेत्रबाट भने केही व्यक्ति बेपत्ता भएको र बाढीले बगाएको तथा घरमै दबिएको सूचना नेपाली सेना र स्थानीय प्रशासन समक्ष सूचना दर्ता भएको छ। नुवाकोटको विदुर 5 स्थित जिल्ला आयुर्वेदिक अस्पतालमा उद्धार गरी ल्याइएका लुमडी प्रसाद नेपालले पाकेको भात खाना छाडेर भागेको बताउनु भयो। खाना खाना बस्दा बग्ने रहेछु, महसुस गर्दा गर्दै शरीर सिरिङ्ग हुन्छ। 75 नेपालले भन्नुभयो, यो तहमा बाढी आउला र यस प्रकारको क्षति गर्ला भनेर कल्पना पनि गरेका थिएनौ। रसुवामा भने सूचनासँगै बाढी आउँदा स्याप्रुफेसी, धुम्चे र टिमुरे क्षेत्रमा अत्याधिक मानवीय क्षति भएको आकलन गरिएको छ। 100 बेपत्ता छन्। उद्धार कार्य जारी छ। बाढी रसुवाबाट नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा आउँदा पूर्व सतर्कताका लागि केही समय पठाइएको थियो। यसकारण धादिङमा हालसम्म मानवीय क्षतिको विवरण दर्ता भएको छैन। पूर्व सूचनाले जोगियो धेरैको जीवन, आजको गोर्खापत्र दैनिकमा मुख्य खबर छापिएको छ।
2: सिन्धुपाल्चोक चौताराकी सोनिया केसी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा हातमा घरिघरि आउने एम्बुलेन्सलाई निहाल्थिन्। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अध्यारो मुख पार्थिन्। प्रहरीले माइकबाट सार्वजनिक गर्ने घाइतेको विवरण पनि कान थापेर सुन्थिन्। विवरणमा पनि आफन्तको नाम नपरेपछि अध्यारो मुख बनाएर मेचमा बस्छिन्। उनले यसरी आफन्तको खोजी गर्न थालेको तीन दिन भयो। रसुवाको भोटेकोशी उदय त्रिशुली नदीमा बुधबार आएको बाढीपछि सम्पर्क विहीन भएका दाजु शिवराम केसीलाई खोज्न उनी ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवेशिक्षण अस्पताल धाइरहेकी छन्। उनीसँगै तीन दिदी र अर्का दाई पनि खोजीमा जुटिरहेका छन्। शिवराम र उनका साथी मनिष खड्का बुधबार बिहानदेखि सम्पर्कमा आएका छैनन्। शिवरामले सामान बोक्ने कन्टेनर र मनिषले पर्यटक बस चलाउँथे। मनिष सम्पर्कमा नआएपछि उनकी पत्नी चिन्तित बनेको जानकारी सोनियाले दिएकी छन्। उनीहरूले विभिन्न समूह बनाएर अस्पतालमा ल्याइएका घाइतेको सूचीमा सरकारको सूचीमा बेपत्ता आफन्तलाई खोजिरहेका छन्। चितवनमा भएका आफन्तलाई पनि नारायणी नदी आसपासमा खोज्न पठाएका छन्। शिवराम र मनिषलाई सेनाले उद्धार गरेर ल्याउने आशामा आफन्त छन्। नभेटिएसम्म आशा लाग्दो रहेछ सोनियाले भनेकी छन्। पछिल्लो पटक उनीहरूको मोबाइल फोनले टिमुरेको लोकेसन देखाएको थियो। सोनिया जस्तै बेपत्ता आफन्तको खोजीमा रहेकी काठमाडौँकी लोकमाया योञ्जन पनि शुक्रबार ट्रमा सेन्टरमा भेटिन्। उनी सहितको टोली बुधबारदेखि बेपत्ता भएका सिन्धुपाल्चोकका 35 वर्षीय ज्वाई सोमबहादुर तामाङको खोजीमा जुटेको छ। सोमबहादुरले मंगलबार स्याफ्रुबेसीबाट सम्पर्क गरी बुधबार बिहानै केरुङ पुग्ने भनेर परिवारलाई जानकारी गराएका थिए। बाढीपछि उनी सम्पर्कमा आएका छैनन्। आफन्तले काठमाडौँका अस्पतालहरूमा उनको खोजी गरिरहेका छन्। आफन्त नभेटिँदा तनाव र अत्यास शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: आजको कान्तिपुर दैनिकमा जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकमा खबर छापेको छ। भेटे कोशी बाढीका कारण त्रिशुली बजार स्थित त्रिभुवन त्रिशुली माविमा रोकिएका 40 विद्यार्थी र शिक्षकलाई नेपाली सेनाको हेलिकप्टरले शुक्रबार विदुर घरतर्फ ल्याइदिएको छ। तर केही शिक्षक र विद्यार्थी उद्धारको प्रतीक्षामा छन्। बाढीले त्रिशुली नदी माथिको पुल बगाएकाले अल्लो पल्लो वडा आउजाउ गर्न हेलिकप्टर चाहिने भएको छ। प्रधानाध्यापक राजेन्द्र दवाडीले भनेका छन्, हाम्रो विद्यालयका झण्डै 10-15 जना शिक्षक र विद्यार्थीलाई उद्धार गर्नुपर्ने अवस्था छ। प्रधानाध्यापक दवाडीका अनुसार अन्य विद्यालयका विद्यार्थीहरू र अरू पनि नदी वारपार गर्न नसकेर रोकिएका छन्। उनीहरू बाढीबाट बचेका सामुदायिक भवन कभर्ड हलमा ओत लगाएर बसेका छन्। त्रिशुली अस्पताल एरिया र विदुर तर्फको सम्पर्क नै टुटेको दवाडीले जनाएका छन्। विद्यालयमा खोला बगिरहेको छ। विद्यार्थी वारीपारी दुवै तर्फका छन् उनले भनेका छन्। त्रिभुवन त्रिशुली माविमा 1400 विद्यार्थी अध्ययनरत थिए। तीमध्ये 300-400 विद्यार्थी, एक शिक्षक र एक कार्यालय सहयोगी बाढीपछि सम्पर्कमा नरहेको विद्यालयले जनाएको छ। विदुर नगरपालिकाकी उपप्रमुख प्रभा ब्रोगटीले त्रिशुली नदीको वारिपारी थुनिएका 100 बालबालिकालाई शुक्रबार उद्धार गरिएको जनाएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, त्रिशुली नदी वरिपरि रहेका करिब 100 बालबालिकालाई आफ्नो आमाबुवाको काखमा पुर्याउन सकिएको छ। विदुर नगरपालिका वडा नम्बर 7 का अध्यक्ष रविन्द्र नेपालले बाढीपछि अलपत्र परेका झण्डै 40-50 जनालाई नदी वारपार गराउनु पर्ने अवस्था रहेको छ। आजको कान्तिपुर दैनिकमा 3 जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकमा आजको पत्रिकामा खबर छ। आजको कान्तिपुर दैनिकमा
2: त्यस्तै रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले जनधनसँगै नदी किनारका कृषि तथा पशुपालनमा समेत ठूलो क्षति पुर्याएको छ। अचानक आएको बाढीले खेतबारी कटान गर्नुका साथै बालीनाली, पशुपन्छी, कृषि सामग्री र सिंचाई संरचनामा क्षति पुर्याएपछि प्रभावित किसानको जीविकोपार्जनै संकटमा परेको छ। बाढीले रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवन र नवलपरासी पूर्वसम्मका किसान प्रभावित भएका छन्। बाढीको मुख्य प्रभाव नदी तथा खोलाको तटीय क्षेत्रमा परेको छ। तटीय क्षेत्रका बस्ती, सड़क, पुल, बजार र विद्युत आयोजनासँगै खेतीयोग्य जमिनमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ। मानवीय क्षतिसँगै कृषि क्षेत्रमा पनि क्षति भएको कृषि सेवा विभागका महानिर्देशक प्रकाश सञ्चेलले बताएका छन्। बाढीले नदी आसपासका खेतबारीमा कटान र डुबान गराएको छ। कतिपय स्थानमा खेतीयोग्य जमिन नै बगरमा परिणत भएको छ भने कतिपय खेतमा बालुवा, ढुङ्गा, घेग्रान र हिलो थुप्रिएको छ। यसले तत्कालीन बाली नष्ट गर्नुका साथै आगामी खेतीका लागि समेत समस्या सिर्जना गरेको छ। धान, मकै, तरकारी तथा अन्य मौसमी बाली बाढीको चपेटामा परेका छन् भने पशुपालनमा पनि ठूलो क्षति भएको छ।
0: भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अवरात र खटिएका छन् सुरक्षाकर्मीहरू। रसुवा र नुवाकोटमा मात्रै 4200 भन्दा बढी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र